0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। असार सकिँदा मुलुकभर झण्डै 62% क्षेत्रफलमा धान रोपाई भएको छ। कृषि विभागका अनुसार बिहिबारसम्म मुलुकभर 61.62% धान रोपाई भएको हो। गत वर्ष यस अवधिमा 72.14% रोपाई भएको थियो। गत वर्षको तुलनामा अहिले 12% रोपाई कम भएको छ।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले पौडेल सहित व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुभी अग्रवाल तथा विभिन्न कम्पनी विरूद्ध पूरक अभियोग पत्र दर्ता गरेको हो।
1: सुदूरपश्चिम प्रदेश लगातार दोस्रो पटक बजेट शून्यतामा पुगेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले ल्याएको बजेट असार मसान्तभित्र प्रदेश सभाबाट पारित हुन नसकेपछि शुक्रबारदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार पनि सकिएको छ।
2: नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जा, विद्युतीय सार्वजनिक यातायात, निर्माण व्यवसायको ऋण व्यवस्थापन, राष्ट्रिय परिचय पत्रको अनिवार्यता र बैंकहरूको ब्याज आमदानी गणना गर्ने नियममा सुधार गरेको छ। केन्द्रीय बैंकद्वारा बुधबार जारी परिपत्र अनुसार अब बैंकहरूले आर्थिक वर्ष सकिएको 15 दिनभित्र अर्थात साउन 15 गतेभित्र उठ्ने ब्याजलाई पनि सोही वर्षको नाफामा देखाउन पाएका छन्। यसअघि असारभित्र उठिसकेको ब्याज मात्र बैंकहरूले आफ्नो वास्तविक नाफा देखाउन पाउने व्यवस्था गरिएको थियो।
1: आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिमा संस्थाको सबलताका आधारमा शेयरधितो कर्जा सीमा निर्धारण हुने व्यवस्थापछि नेपाल राष्ट्र बैंकले त्यसको आधार तय गरेको छ। केन्द्रीय बैंकले बुधबार जारी गरेको निर्देशन अनुसार संस्थाको सबलता मूल्यांकन गरी कम्तीमा चुक्ता पूँजीको आकार, थितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफामा रहेको तथा लाभांश वितरण गरेको अवस्था र अवधि, क्रेडिट रेटिङ नियामकीय व्यवस्था लगायतको अवस्थालाई आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ।
2: इजरायलको केयर गिभर सहायक हेरचाह क्षेत्रमा रोजगारीका लागि नेपाली सहायक कामदार छनौट गर्न लटरी प्रक्रिया सम्पन्न भएको छ। इजरायलको जेरूसेलम स्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण पीआईबीए कार्यालयमा बुधबार पारदर्शी र निष्पक्ष रूपमा लटरी गरिएको काठमाण्डु स्थित इजरायली दूतावासले जानकारी दिएको छ।

0: bonus pal. Is the top 10 Nardis home? Kids on my tapi tell us my home. भरपूर मनोरंजन सहित मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। बंगालको खाड़ीमा दुई डुंगा डुब्दा 500 भन्दा बढ़ी रोहिंग्याको मृत्यु भएको आशंका संयुक्त राष्ट्र संघीय निकायहरूले गरेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम र शरणार्थी मामिलाका लागि संयुक्त राष्ट्र संघको उच्च आयोग यूएनएचसीआरले जारी गरेको संयुक्त विज्ञप्तिमा यी डुंगा जून महिनाको अन्तिम साता म्यानमारको रखाइन राज्यबाट छुटेको उल्लेख छ।
3: अब खेल खबर। विश्वकप 2026 को अत्यन्त रोमाञ्चक र तनावपूर्ण सेमीफाइनल भिडन्तमा इंग्ल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। एटलान्टामा खेलिएको उक्त ऐतिहासिक खेलमा शुरूआती गोल खाएर पनि शानदार पुनरागमन गर्दै अर्जेन्टिनाले इंग्ल्याण्डलाई स्तब्ध बनाएको थियो। खेलको 85 मिनटसम्म 1-0 पछि परेको स्थितिमा कप्तान लियोनल मेसीले दुईवटा सनसनीपूर्ण असिस्ट सृजना गरेपछि अर्जेन्टिनाले 2-1 जित निकाल्दै फाइनल यात्रा तय गरेको हो। यस ऐतिहासिक जितसँगै अर्जेन्टिनाले आगामी आइतबार न्यू जर्सीमा स्पेन विरूद्ध हुने फाइनल खेल सुनिश्चित गरेको छ। यो शानदार प्रदर्शनसँगै अर्जेन्टिना फिफा पुरूष विश्व वरियताको शीर्ष स्थानमा कायम रहन सफल भएको छ। विश्वकप 2026 अर्जेन्टिनाको फाइनलसम्मको यात्रा फुटबल इतिहासमै सबैभन्दा रोमाञ्चक र उच्च गतिका नकआउट खेलहरूको श्रृंखला बनेको छ। अर्जेन्टिनाले यस प्रतियोगिताका लगातार तीनवटा नकआउट खेलहरूमा पहिलो गोल खाएर पनि पुनरागमन गर्दै जित हासिल गरेको छ।
2: अब विचार विश्लेषणको पालो। औसत सरकार अनुत्तरदायी प्रधानमन्त्री शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। आवरण लोकतान्त्रिक छ तर उनको व्यवहारमा भने गैर लोकतान्त्रिक प्रवृत्ति देखिन्छ। वास्तवमा भूमिगत गृहको शैलीमा सरकार सञ्चालन गरिएको छ। उनको कार्यशैली चक्रवर्ती सम्राटको जस्तो प्रतीत हुन्छ। लोकतान्त्रिक प्रणाली र पार्टीलाई केवल उपयोग मात्रै गरेको देखिन्छ। लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीलाई कि संसदले नियन्त्रण गर्छ कि पार्टीले। यदि संसद वा पार्टीले नियन्त्रण गर्न सकेन भने त्यस्तो सरकार वा प्रधानमन्त्री निरंकुश र अधिनायकवादी हुन्छ। अहिले उनलाई न संसदले नियन्त्रण गर्न सक्छ न पार्टीले। सरकार अनुत्तरदायी हुनु भनेको अधिनायकवाद तथा सर्वसत्तावादतर्फको पहिलो पाइला हो।
3: साउने संक्रान्ति सांस्कृतिक उत्सव शीर्षकमा गीता अधिकारीको विचार हिमाली टाइम्समा छापिएको छ। साउने संक्रान्ति नेपाली समाजको सांस्कृतिक जीवन्तताको एउटा महत्वपूर्ण प्रतीक हो। सूर्यको दक्षिणायन आरम्भसँगै आउने यो पर्वले प्रकृति, कृषि, स्वास्थ्य, धर्म, परिवार र समुदायलाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ। लुतो फाल्ने परम्परादेखि बोलबम यात्रासम्म, शिव आराधनादेखि ग्रही पर्वसम्म यसको विविध स्वरूपले नेपालको सांस्कृतिक बहुलतालाई झल्काउँछ। समय परिवर्तनसँगै जीवनशैली भेरिए पनि यस्ता मौलिक पर्वको सार भने उस्तै रहन्छ। साउने संक्रान्तिले नेपालीलाई आफ्नो परम्परा सम्झाउँछ, प्रकृतिसँगको सम्बन्ध बलियो बनाउँछ र सामूहिक सद्भाव तथा सांस्कृतिक पहिचानलाई पुस्तौंसम्म जीवित राख्ने प्रेरणा प्रदान गर्छ। यही कारण साउने संक्रान्ति केवल पात्रोमा आउने एउटा तिथि होइन, नेपाली जीवन, संस्कृति र सभ्यताको निरन्तर यात्रालाई उजागर गर्ने एउटा महत्वपूर्ण सांस्कृतिक उत्सव हो।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुन्छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा
1: शून्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौ सही रोजौ
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: रामेछाप नगरपालिकाको अनुरोध
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: 2083 साल साउन 1 गते शुक्रबार, जुलाई 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको तृतीया तिथि साउने संक्रान्ति लुतो फाल्ने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले प्रतिवेदन बुझायो। 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त। मिटर ब्याच पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी।
1: सांसदहरूलाई सुखी सचिवको सुविधा दिने सरकारको निर्णय। विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्यको नाम सिफारिश। व्यावसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छाड्न अदालतको आदेश।
0: कञ्चनपुरमा जापानिज इन्सेफ्लाइटिसको जोखिम। तेह्रथुममा सामुदायिक वनको नेतृत्वमा सिस्नोको प्रशोधन। खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको माग।
1: बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने तयारी गर्दा राजनैतिक हलचल। अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानको ताकेता। हर्मुजमा अमेरिकी कडाई।
0: र एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज यूएईसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही। मरिसस आईसीसीको 111 सदस्य देश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले प्रतिवेदन बुझाएको प्रसंग।
1: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको हो। 2082 चैत 13 गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुधे कार्यसूचीको बुधा नम्बर 4 देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने उल्लेख गरिएको थियो। त्यस अनुसार 2082 चैत 16 गते मन्त्री परिषद बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलले 2082 चैत 25 गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात हिजो आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले 22 औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। त्यसक्रममा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनैतिक दलका नेतृत्व, संविधानविद, कानूनविद, पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता, पूर्व कानून सचिव, पूर्व प्रशासक, विभिन्न क्षेत्रमा क्रियाशील महिला संचारकर्मी र निजी क्षेत्रका प्रतिनिधिहरू सहित 184 जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा छलफल गरेको थियो। संवैधानिक निकाय महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एसोसिएशन, विभिन्न धार्मिक संघ संस्थाहरू लगायतका 150 भन्दा बढ़ी संघ संस्थाहरूसँग लिखित सुझाव पनि माग गरिएको थियो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट ईमेल र व्हाट्सएप मार्फत कुल 44,613 डिजिटल सुझावहरू पनि प्राप्त भएको र टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएको कार्यदलले जनाएको छ। नेपालको संविधान निर्माणमा ऐतिहासिक दस्तावेज, संविधान सभाका समितिहरूका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजीरहरूको अध्ययन गरी प्राप्त सुझावहरूलाई विभिन्न 20 विषय क्षेत्रमा वर्गीकरण गरेर कार्यकारी सारम सहितको प्रतिवेदन तयार गरिएको कार्यदलले जनाएको छ।
0: मिटर ब्याच पीड़ित र सरकारबीच आज निर्णायक वार्ता हुने भएको छ। सिंहदरबारमा हिजो पनि सरकारको वार्ता टोली र मिटर ब्याच पीड़ित प्रतिनिधिमण्डल बीच वार्ता भएको थियो। सकारात्मक रूपमा अघि बढ़ेको वार्तालाई आज सहमतिमा टुंग्याउने तयारी भएको वार्तामा सहभागी सरकारी प्रतिनिधिहरूले बताएका छन्। काठमाण्डुमा बसेको पहिलो चरणको यो वार्ता सकारात्मक भएको मिटर ब्याज विदितका तर्फबाट सहभागी अभियन्ता निर्ग नवीनले बताउनुभयो। वार्तामा मिटर ब्याज समस्यालाई दुई चरणमा सम्बोधन गर्नुपर्ने विषयमा विदित र सरकार पक्ष सहमत भएको उहाँको दावी छ। मिटर ब्याज प्रथा खारेजी गर्ने मूल विषय हो, त्यसको दीर्घकालीन दोस्रो चरण समाधानको लागि एउटा विशिष्टीकृत ऐन ल्याउने कुरामा सहमति भएको छ, नवीनले भन्नुभयो। मिटर ब्याजका मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको व्यवस्था गर्न पीड़ितहरूले माग गरेका छन्। मिटर ब्याज समस्याका विषय हेर्न गृह मन्त्रालयमा केन्द्रीय संयन्त्र बनाउने, जिल्ला जिल्लामा पनि संयन्त्र ब्युताउने र ती संयन्त्रले पीड़ित मैत्री भएर काम गर्ने गरी कार्यादेश दिनुपर्ने पनि पीड़ित पक्षको माग छ। यसमा पनि सरकार सहमत भएको नवीन ले बताउनुभयो। मिटर ब्याज पीड़ितहरूले यस पटक मूल रूपमा छ बुँदे माग राखेर न्याय मार्च थालेका थिए।
1: सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए, तर यो सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खारेज गरेको थियो। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गरेर संसदका स्वकीय सचिवको सुविधा राखेको थियो। खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरे पनि नयाँ सरकार गठन भएसँगै स्वकीय सचिवको स्वकीय सुविधाको माग गर्दै सांसद सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसदीय समितिका सभापति लगायतका बीच पटक पटक छलफल भएको थियो। पाँच असोज 2082 बसेको मन्त्री परिषद बैठकले अनुत्पादत खर्च कटौती तथा मितव्ययता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो, जसमा अनुत्पादत खर्च कटौती र मितव्ययता कायम गर्ने निर्णय गरेर नेपाल सरकार सबै मन्त्रालय तथा निकाय प्रदेश सरकार तथा सबै स्थानीय तहमा लागू हुने भनिएको छ। यसका आधारमा सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको पद खारेज भएको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सकिने उल्लेख गरिएको छ। यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची 2 क्रम संख्या 2 र 3 हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो। अहिलेको सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 अनुसार अनुसूचीमा हेरफेर गरेर स्वकीय सचिवको सुविधा दिने व्यवस्था ब्युत्याएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभामा 59 सदस्य छन्। यसैबीच न्यायाधीशहरूले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ। मन्त्री परिषदको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिश गरेको हो। राजस्व न्यायाधिकरणका कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुव राजचन्दलाई काठमाण्डु, उच्च अदालत पोखराकी न्यायाधीश अञ्जु प्रेती ढकाललाई राजस्व न्यायाधिकरण पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्र बहादुर बमलाई राजस्व न्यायाधिकरण विराटनगरमा तोक्नका लागि सरकारलाई परामर्श दिएको छ।
0: यसअघि प्रसारित समाचारमा न्याय परिषदको बैठकले सिफारिश गरेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। बिचौलिया भनिएका दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई तितोपत्र तथा बीमा सम्बन्धी कसुरमा धरोटीमा छाड्ने आदेश भएको छ। जिल्ला अदालत काठमाण्डुले हिजो साता लामो सुनवाईपछि थुन्चे एक आदेश दिएको हो। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा सम्बन्धी कसुरमा अग्रवालसँग 2 करोड़ तथा 1.5 करोड़ धरोटी माग गरेको छ। छुट्टाछुट्टी रूपमा धितोपत्रको कसुरमा अग्रवाललाई 1.5 करोड़ तथा भट्टसँग 1 करोड़ धरोटी माग गरिएको हो। नकली अंश बण्डा गरेर हिमालयन री इन्सुरेन्सको संस्थापक शेयर बिक्री गरेको अर्को मुद्दामा सुलभसँग अदालतले 2.30 करोड़ धरोटी माग गरेको हो। धरोटी माग भए पनि तत्काल रिहा भने नहुने देखिएको छ स्थिति। सम्पत्ति शुद्धिकरणको कसुरमा यसअघि विशेष अदालतले उनीहरूलाई पूर्वपक्षीमा थुनामा पठाएको थियो। उनीहरू विरूद्ध बिहिबार पत्रकार एमाले नेता विष्णु पौडेलसँग जोडिएको कारोबारमा पनि छुट्टै मुद्दा दायर भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समानुपातिक र प्रत्यक्ष सांसदलाई के अहिले पनि विभेद छ?
1: एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो, होइन? अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ।
2: कञ्चनपुरमा जापानिज इन्सेफलाइटिसको जोखिम, तेह्रथुमका सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन शुरू, खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको जोट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
7: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: पहिले जंगलमा त्यसै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसम्म जोड्दै स्थानीयको जीवन स्तर नै परिवर्तन गर्न थालेको छ।
9: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नु सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाइमा पर्न थालेपछि सिस्नुले नै जीवन स्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का:
10: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले क्यारे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
9: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका दुई बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
11: तीन पाते मुना मात्रै टिपेर ल्याउँछौँ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङ्गार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्, त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
9: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का,
12: खोला खुल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लुगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्मा लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आयोजन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडी राख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइरहेको अवस्था छ।
9: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, सीआईएन रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
2: सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको 21,24,34 करोड़ रूपियाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष 2083-84 आजदेखि शुरू भएसँगै बजेट पनि कार्यान्वयनमा आएको हो। सरकारले चालू आर्थिक वर्षका लागि कुल 21,24,34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गर्नुभएको थियो। कुल बजेटमध्ये चालू खर्चतर्फ 12,70,58 करोड़ रूपियाँ अर्थात 59.8% विनियोजन गरिएको छ। पूँजीगत खर्चतर्फ 4,31,10 करोड़ रूपियाँ अर्थात 20.3% र वित्तीय व्यवस्थातर्फ 4,22,24 करोड़ रूपियाँ अर्थात 19.9% छुट्याइएको छ। बजेटका लागि सरकारले राजस्वबाट 14,05,31 करोड़ रूपियाँ जुटाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट 61.74 करोड़ रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणबाट 2,47,00,000,000 रूपियाँ जुटाइनेछ। बाँकी 4,19,00,000,000 रूपियाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने पनि सरकारको योजना रहेको छ।
0: सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनु भएको छ। मिटर ब्याज पीड़ित नागरिकको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक संवाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले बताउनुभयो।
13: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने, रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
2: मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस अनुसारको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखा मौसमविदहरूले बताएका छन्। हाल देशभरमा मनसूनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापी रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले देशभरमा साधारणतया बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो देशभरमा साधारणतया बादल लाग्नेछ तर हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। पहाड़ी भूभाग कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्नेछ। आज राति देशभर साधारणतया बादल लागे पनि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मधेस प्रदेश तथा कोशी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
14: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने दृढ़ता व्यक्त गरेपछि बंगलादेशमा राजनैतिक बहस शुरू भएको छ। उहाँको सम्भावित फिर्तीले दल अवामी लीगको नाटकीय पुनरागमनको बाटो खुल्न सक्ने समेत आकलन गरिएको छ। विशेषज्ञका अनुसार हसिनाको फिर्तीले प्रतिबन्धित अवामी लीग र सत्तासीन पार्टी बीचको परम्परागत प्रतिद्वन्दीलाई पुनः भ्युताउन सक्ने पनि आकलन भएको हो। यसले बंगलादेशमा कट्टरपन्थी इस्लामवाद राजनीतिक शक्तिहरूको बढ़दो प्रभावलाई नियन्त्रण गर्न समेत भूमिका खेल्ने अनुमान गरिएको छ। करिब दुई वर्ष अघि विद्यार्थी नेतृत्वको जनआन्दोलनबाट सत्ताच्युत भएकी 78 वर्षीय हसिना छिमेकी मुलुक भारतमा शरण लिइरहनु भएको छ। पाकिस्तानले अमेरिका र इरान बीच जारी सैन्य तनाव अन्त्य गरी दुवै पक्षलाई पुनः वार्ताको टेबलमा ल्याउन आफ्नो कूटनीतिक पहल जारी राख्ने जनाएको छ। पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ताले गत महिना हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयनमा चुनौती देखिए पनि पाकिस्तानले हिंसा अन्त्य र प्राविधिक तहको वार्ता पुनः शुरू गराउन प्रयास जारी राख्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडाई का साथ सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेलामा अमेरिकाले हर्मुज जलमार्गमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र रूपमा अघि बढ़ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ। यो खेल मलेसियाको बायोमास ओभल मैदानमा नेपाली समयअनुसार दिउँसो 1:45 शुरू हुनेछ। प्रतियोगिताकै प्रमुख दावेदारका रूपमा मलेसिया पुगेका दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो बलियो उपस्थिति साबित गरिसकेका छन्। नेपालको 19 वर्ष मुनिको महिला क्रिकेट टोलीले जापानमाथि 9 विकेटको शानदार जित दर्ता गर्दै सेमी फाइनल यात्रा तय गरिसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर गुरनूर ब्रारलाई आचार संहिता उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ। एज बास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा 26 वर्षीय ब्रारले आचार संहिता उल्लंघन गरेको आईसीसीको भनाई छ। उनलाई 1 डिमिरेट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा दोषी देखाइएको हो। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्रारले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँक्नु भएको थियो। र मरिसस आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्य देशका रूपमा अनुमोदन गरेको हो। बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरिएको छ। यी शर्त पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहने पनि बैठकले उल्लेख गरेको छ। आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय पनि गरिएको छ।
0: संसदको काम कार्यवाही प्रभावकारी बनाउनका लागि चालिएका कदम र सांसदको अनुभव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब संसदको काम कारवाहीमा सांसदको बुझाई र अनुभव. प्रतिनिधि सभाको बैठक 14 दिनका लागि स्थगित भएको छ. बैठक शुरू भएको हालसम्मको अवस्थामा सांसदको बुझाई कस्तो छ? हामीले नेपाली कांग्रेसका सांसद मनमाया विकसँग कुराकानी गरेका छौं.
4: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी
5: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो. त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइ राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको छ?
4: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो. विधिले चलेको हुन्छ समाज राज्य. विधि पनि त जनताकै निमित्त हो नि. मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु. मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त. त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु.
5: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB-सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो. त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
4: एकदमै. मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थालेँ. त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थालेँ. त्यति
2: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो. 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त. मिटर ब्याज पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी.
2: सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय. विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्य को नाम सिफारिश. व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छोड्न अदालतको आदेश.
3: कञ्चनपुरमा जापानिज इन्सेफलाइटिसको जोखिम. 13 थुममा सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन. खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरकारवालाको माग.
2: बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री हसिना स्वदेश फर्किने तयारी गर्दा राजनैतिक हलचल. अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानको ताकेता. हर्मुजमा अमेरिकी लडाई.
3: र एससीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज युएसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही. मरिसस आईसीसीको 111 सदस्य देश.
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले फितकोली .com बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ केही दिन अगाडि केही संचार माध्यम र राजनैतिक नेतृत्वको घरको अगाडिपट्टि त्यहाँ गाड़ी तेर्स्याइएको थियो. पछि ट्राफिक प्रहरीले नियन्त्रणमा लियो र केही जरिवाना गराएर छोडेका खबरहरू सार्वजनिक भए र त्यो कसले त्यहाँ छोडेको थियो र किन राखिएको थियो कार्यवाही गर्नुपर्ने माग पनि सामाजिक सञ्जालमा आइरहेको छ. यहाँ दुईजना व्यक्ति छन्. एउटा खुल्ला क्षेत्रमा हिँड्दै गरेको अवस्था देखाइएको छ भने त्यहाँ हिँडिरहेका मध्ये एकजना व्यक्तिले हात औंला ठड्याएर नजिकै रहेका अर्को व्यक्तितर्फ केही भन्दैछन्. माथि यस्तो लेखेको छ, घर घरको ढोका ढोकामा गाड़ी पार्किङ गरेर मुख थुन्न खोज्या हो कि लोकतन्त्र बचाउन खोज्या हो?
3: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ। हार्दिक स्वागत छ मानिज।
2: धन्यवाद।
1: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
2: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिराखेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
1: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ। तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
2: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
1: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
2: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ, र हामी पनि त्यसरी नै प्रस्तुत

0: चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी
1: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो। त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइ राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको छ?
0: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो। विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
1: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
0: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले, त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले। त्यति बेलादेखि नै मलाई यो भरोसा जाग्यो र म त्यो ठाउँमा पुग्नु पर्छ, यदि म पुगे भने मैले केही न केही मेरो समुदायको लागि मेरो समाजको लागि गर्न सक्छु भन्ने त्यहीँबाट आशा पलाएको हो मलाई।
1: जुन आशा पलाएको थियो त्यो गतिमै छ, त्यो लाइनमै छ कि अथवा केही अप्ठ्याराहरू पनि हुँदा रहेछन्?
0: अप्ठ्याराहरू चाहिँ जसरी हामीले बाहिरबाट हेर्दाखेरि देखिन्छ, यहाँ आइसकेपछि अप्ठ्याराहरू व्यवधानहरू चाहिँ हुँदा रहेछन्, तर ती अप्ठ्यारा भित्रको संघर्षमा प्राप्ति पनि छैन भन्ने चाहिँ होइन।
1: अनि संसदमा तपाईँले काम गर्दै गर्दाखेरि अथवा सहभागिता जनाउँदै गर्दाखेरि पहिले कस्तो सुन्थ्यौं भने समानुपातिक सांसद र प्रत्यक्ष सांसद बीचमा विभेद भयो अथवा त्यो खालको फरक फरक ढंगले चाहिँ सम्बोधन गरियो भन्ने सुन्थ्यौं, अहिले सुरुवाती चरणमा तपाईँको उपस्थिति हेर्दै गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेको छ?
0: विगतका सांसदहरूबाट सुनेको समानुपातिकहरूलाई चाहिँ त्यो दृष्टिकोणले हेरिँदैन भन्ने कुरा, प्रत्यक्षलाई चाहिँ अलगै दृष्टिकोणले हेर्ने, समानुपातिकलाई भनेपछि एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो होइन, अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, हाम्रो पहिचान एकै किसिमको छ नि त, समानुपातिक भए पनि हामी भोट देशभरिकै भोटले जितेका हौ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ। अब कति त टिके सांसद भनेर पनि भन्छन् होइन, त्यो कुराले चाहिँ मनमा एकदमै दुखित
1: हुन्छ।
0: संसदभित्र त अहिलेसम्म मलाई चाहिँ भएको छैन, त्यस्तो कुरामा म बढी ध्यान पनि दिन्न, ध्यान केन्द्रित गर्दिनँ म, मलाई नेगेटिभ कुराहरूतिर मलाई जानु मन लाग्दैन, त्यसै भएर पनि होला अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो खालको आइलागेको छैन।
1: संसदभित्र सांसदहरूबाट त्यस्तो खालको विभेदको पनि महसुस छैन, बाहिर कसैले कुरा गर्छ भने त्यसको पछि लाग्नु
0: पर्दैन।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदको संख्या धेरै भयो, नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा छ र अरू राजनैतिक दल नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी लगायत अरू पनि छन्। नयाँ र पुराना दल बीचको सांसद बीचको अलि दूरी हो कि अथवा समझदारी बढी हो कि कस्तो चाहिँ हुन्छ तपाईँहरूको अहिलेसम्मको उडबस अथवा भेटघाटलाई हेर्दा?
0: हाम्रो व्यक्तिगत भेटघाट त राम्रै छ
1: सबै सांसदसँग,
0: सबैसँग होइन, बोलचाल त्यस्तो खालको केही देखिँदैन। पहिलेको सुन्थे म होइन, एउटा पार्टी अर्को पार्टीसँग नबोल्ने होइन, बाहिर भेट्दा पनि त्यस्तो खालको हुन्थ्यो अरे भनेको सुनेको मैले चाहिँ होइन, तर अब अहिले राष्ट्रपाको सांसदहरूसँग त्यस्तो खालको बाहिरी व्यक्तिगतै चाहिँ त्यस्तो केही दुश्मनी देखिँदैन, त्यो त्यस्तो खालको व्यवहार पनि देखिँदैन, बोलचाल राम्रै हुन्छ। तर अब सत्ता पक्ष र प्रतिपक्ष भएपछि आरोप प्रत्यारोप त हुन्छ,
1: त्यहाँबाट निस्किँदाखेरि हाँसी
0: खुसीका साथ एकदमै हात मिलाएरै हामी हेर्छौँ।
1: सबै सांसदसँग तपाईँको बराबरी सम्बन्ध हो कि अथवा
0: धेरै
1: गर्दाखेरि कसैसँग अलि बढी बाक्लो कसैसँग पातलो
0: कति

0: मतलब चिन्जान पनि छैन। अब लामो समय हुँदै जाँदा थाहा होला, तर धेरैजनासँग चाहिँ चिन्जा नै हुँदैन, जाने आउने अब त्यो आफ्नो काममा आउने केही अब मान्यज्यूहरूसँग चिन्जान, अब जस्तै समितिभित्र भएका साथीहरू हुनुहुन्छ उहाँहरूसँग चिन्जान, बल्लाकुसारी परामर्श हुन्छ, फोन सम्वादहरू पनि हुन्छ, आफ्नो क्षेत्रको सांसदहरूसँग बढी हुन्छ, त्यस्तो चाहिँ हुन्छ।
1: तपाईँले अहिलेसम्म कति पटक विचार राख्नुभयो संसदमा?
0: सुन्ने समय त आफ्नो सधैँ राखेकै छु, अनि आकस्मिक समयमा एकपटक बोल्न त आएको छु, त्यस पछाडि मैले विधेयक माथिको छलफलमा दुईचोटि बोलेको छु, त्यस्तै छ। अहिले अरू समय चाहिँ मैले विशेष समय र अर्को ढाकै भन्ने हुन्छ, त्यो दुईटा समय चाहिँ मैले बोलेको छुइनँ, म बोल्ने तयारीमा छु।
1: अनि यो जति बोल्न चाहेको हुन्छ त्यति सजिलैसँग पाइदो रहेछ कि अथवा कस्तो रहेछ, तपाईँले के महसुस गर्नुभयो?
0: अब जति बोल्ने भनेर मलाई चाहिँ म एकदम संवेदनशील भएर बोल्छु,
1: भनेको सधैँ बोलिराख्नु,
0: सधैँ बोलिराख्नु भन्दा नि इस्यु बेसमा बोल्ने हो। आकस्मिक घटना घट्यो भने आफ्नो क्षेत्रको बोल्न पाइहाल्यो आकस्मिक समय मागेर, त्यस पछाडि अरू अरू कुरामा भनेको इस्यु बेसमा बोल्दाखेरि अलिक संवेदनशील भएर सोचेर बोल्ने गर्छु म चाहिँ, बरु कम बोल्दा पनि केही फरक पर्दैन, आफ्नो बोलीबाट कसैलाई प्रत्यक्ष असर नपरोस् भन्ने लाग्छ मलाई। हाम्रो बोलीले त समाजमा भएको अप्ठ्यारालाई फोकस, पछि आउने दिनमा पनि हाम्रो बोली भनेको ऐतिहासिक होस् भन्ने लाग्छ, कमजोरी नगरिकन सोचेरै बोलौं भन्ने लाग्छ।
1: अहिलेको संसदको बोलाईलाई हेर्दाखेरि कुनै कुनै सांसदहरूको विचार अथवा शैलीसँग अलिक चित्त नबुझ्ने जस्तो, अथवा हामी सांसद भइसकेपछि यो तरिकाले बोलिदिएको भए त्यसले राम्रो हुन्थ्यो भन्ने त्यस्तो महसुस हुन्छ कि हुँदैन?
0: त्यो अब आफूले अर्कालाई जज गर्न चाहिँ सजिलो हुन्छ, अरूले आफूलाई जज गरेका कुरा जब सुन्छौ हामी स्वीकार्दैनौ, त्यो खालको परिपाटी छ। त्यसैले लाग्छ अब कति त संसदीय अभ्यासमा पहिलो पनि हुनुहुन्छ सांसदहरू, हाम्रो मर्यादा मूल्य मान्यता संसदको गरिमा छुट्टै छ होइन, त्यो गरिमा मर्यादा मूल्य मान्यतालाई चाहिँ अलिकति बुझ्नुपर्छ होला, हामीले हाम्रो अग्रजहरूको के थियो भनेर सिक्नु पनि पर्छ होला, त्यो कुरा चाहिँ खट्केको देख्छु म।
1: भनेको संसदमा फेरि अहिले मिठो र सुस्त भन्दा पनि चर्को र तितो जसले बोल्यो त्यसैलाई बढी हाइलाइट गर्ने अथवा प्राथमिकता दिने परिपाटीले पनि सायद त्यस्तो
0: अलिकति त्यहाँनिर चाहिँ त्यस्तै लाग्छ मलाई, कता कता लाग्छ मिडियाले कभरेज गर्दा हाइलाइट गर्दा पनि अलिक ठुलो स्वरले त्यो भइसकेपछि चाहिँ अलिक हाइलाइट गर्ने बाहिर ल्याइदिने त्यो खालको चाहिँ धेरै देखेँ मैले। हुन त अब राजनीतिमा चर्को भाषण गर्ने होइन अलिकति आलोचनात्मक नै हुनुपर्छ भन्ने पनि होला, तर मेरो दृष्टिकोणमा चाहिँ आलोचना गर्दाखेरि सस्तो हिसाबले पनि गर्न सकिन्छ र ती कुराहरूलाई पनि कभरेज गर्नुपर्छ भन्ने लाग्छ मलाई। कसै सबैको एउटै खालको बोली पनि हुँदैन, सबैले त्यस्तो आवाज निकाल्न पनि सक्दैन, तर पनि वास्तविकता के छ भनेर पृष्ठभूमिमा हेर्दाखेरि चाहिँ थाहा हुन्छ नि त।
1: त्यो शैली मिठो र तितो हुने विषय चाहिँ तपाईँ त अब साहित्यिक व्यक्ति पनि पर्नुभयो, तपाईँका दुईवटा कृतिहरू प्रकाशित भए र अरू विभिन्न गीत संगीत साहित्यमा तपाईँको रुचि छ, अनि त्यो कारणले पनि कहीँ न केही प्रभाव पारेको होला अथवा यो तितो र मिठोलाई अरू केही प्रभाव पार्ने तत्त्वहरू हुन्छ?
0: मानवीय स्वभाव चाहिँ संसारमै अलग अलग हुन्छ अरे, मान्छे जति पनि संसारभरि जन्मिएका मान्छेहरू छन् उनीहरूको अलग अलग गुण छ भनेर चाहिँ भन्छन् वैज्ञानिकहरूले पनि, त्यसैले मानवको अलग स्वभाव अलग गुणलाई त कसैले नि फेर्न सक्दैन, त्यो अलग अलग स्वभावलाई चाहिँ स्वीकार्नुपर्छ भन्छु म। यो राजनीतिक क्षेत्रमा पनि स्वीकारे हुन्थ्यो भन्ने लाग्छ, कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू, आफूलाई कसरी ट्रेन गरिएको छ। अब मेरो पार्टीको कुरा गर्ने हो भने चाहिँ अब सन्त नेताहरू यहाँ शालीन नेताहरू हुनुहुन्थ्यो, अब बिपीको विचारधारालाई हेर्ने हो भने उहाँको माटो सुहाउँदो सिद्धान्त र उहाँको विचारले चाहिँ कहिले पनि त्यस्तो खालको उश्रृङ्खलता कहीँ देखिँदैन।
1: भनेको तपाईँ साहित्यिक र साङ्गीतिकमा पनि पार्टी नेतृत्व अथवा त्यो खालको विचार सिद्धान्तबाट प्रभावित छ भनेर?
0: एकदमै हुन्छ। त्यो चाहिँ
1: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो एउटा रचना,
0: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला कति यसी त मैले 14 वर्ष
1: कति सालतिर
0: दिएको, यो चाहिँ मेरो 57 सालतिर
1: छापिएको पहिलो रचना।
0: पहिलो रचना
1: अनि ऐजेरो बीज बुकी पहिलो प्रकाशित कृति, त्यसपछि तपाईँलाई संयुक्त कृति पनि प्रकाशित, यो दुईटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ?
0: मलाई चाहिँ यो खास गरेर चाहिँ म स्कुलमा हुँदा चाहिँ म एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था
1: थियो। यो चाहिँ हजुरले यसलाई साइलेन्समा राखिदिनु पर्ने मान्छे
0: काट्न मिल्छ
1: होइन मिल्छ
0: ए भइगयो मलाई त अघि मैले विचार गरेँ
1: ओके अब हामी थोरै बस सर रेडी भयो गयो ओके यो साहित्यिक यहाँको यात्राको बारेमा अलिकति तपाईँले नि सुनाउनु।
0: त्यस पछाडि मेरो म चाहिँ एकदम मेरो गायन कला राम्रो थियो पहिले अनि मेरो भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। म चाहिँ एकदमै तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे अनि उहाँहरूको कपी गर्थे गाउँथे स्टेजहरूमा।
1: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश हामी अब अहिले ठ्याक्कै यसरी नै तपाईँलाई स्वरले साथ नदिएको होला बेग्लै कुरा तर मान्छेमा यस्तो पनि कला रहेछ भन्ने त्यो सम्झना गराउनको लागि
0: मैले चाहिँ सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
1: कसरी गाउनुभएको थियो सुनौ।
0: सबैले भन्थे लायालु फुल भई आँखामा फुल्छु

0: जस अरुल लामा लगायत अरू अग्रज गायकहरूको पछ्याउँदै पछ्याउँदै तपाईँले कोसिस नै गर्नु पछि केमा समस्या भएर तपाईँ
1: भोकल गर्नु मैले त त्यसै किन घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाली हुँदैन
0: भनेको मञ्चहरूमा पनि त्यतिखेर थुप्रै
1: गाउँथे कलेजमा त कहिले छोड्दिन थिए स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो अनि
1: त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्ला भोजपुर हो अनि धनकुटामा आइसकेपछि अलिकति विवाह भइसकेपछिको फरक जीवन त्यस्तो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक ब्याक बस्नु पर्यो क्या त्यति बेला मैले 11-12 सकेर बिहे भएको त्यस पछाडि मनमा अलिकति पीडा जस्तो भयो फरक अनुभव भयो त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो अनि अलिक बढी भावुक भएँ अनि लेख्न थालेछु
0: त्यसपछि झन्
1: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरेँ त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो अनि
0: त्यसको केही अंशहरू अहिले याद छ कि अथवा फेरि हामी अरू प्रोडक्ट हुन्छ
1: मलाई त्यो याद छैन मलाई लेख्न मात्रै कन्ठ आउँदैन
0: त्यहाँ कविता वाचन गर्नु त्यसपछि
1: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरेँ कार्यक्रमको त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ म अध्यक्ष भएँ त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ छापेर यहाँनिर के विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउन मिल्ने जति कलेक्ट भएको रहेछ अनि विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ उहाँ प्राज्ञ पनि हो अनि उहाँले चाहिँ तिम्रो अब पहिलो लेखाइ हो कविता खासै राम्रो छैन होला भन्नुभयो अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ छाप्न मिल्छ भन्नुभयो अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी
0: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ
1: एकदमै म गर्गाचार्य विश्वभाषा पुस्तकालय
0: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि
1: धेरै मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ अग्रजहरूबाट त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू
0: पछि चाहिँ संयुक्त संग्रह पनि
1: हजुर हजमरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो त्यहाँ मेरा कविताहरू छन् अनि यहाँ एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन् त्यहाँनिर मेरो बायोग्राफी सहितै छ अब त्यस धेरैवटा उसले चाहिँ
0: भनेको अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने
1: हजुर मेरो तयारीमा छु म
0: कविता संग्रह
1: हजुर कविता संग्रह
0: भनेको अलिक बढी
1: कविता नै मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले कविताबाटै म चिनिएको भएको कारणले म कविता नै बढी लेख्छु
0: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा त्यति चोटिलो अथवा खरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई
1: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन
0: जहाँ पुग्दैन रवि त्यहाँ
1: त्यो त हो हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयका भन्नुभएको थियो त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु हो परिकल्पना एउटा साहित्य आविष्कार पनि हो त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग पछि हुने कुरा पनि अगाडि मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि मलाई त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो. अनि त्यस पछाडि मैले एउटा कविता, एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि. मलाई यो जेएनजी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो, त्यो भाव आयो होइन, पछि चाहिँ त्यो देखियो कि समाज.
0: तपाईँले पूर्वै परिकल्पना,
1: त्यो खालको परिकल्पना चाहिँ साहित्यकारमा हुन्छ.
0: साहित्यको पाटोलाई पनि सँगसँगै, यता सांसदको पाटो पनि सँगसँगै, कानुन निर्माणको पाटो पनि सँगसँगै, त्यो सजिलै सम्भव छ त एउटै व्यक्तिमा यस्तो विभिन्न प्रकारको भूमिका?
1: त्यो चाहिँ समयको माग अनुसार मान्छेले आफूलाई बाँड्दो रहेछ. मैले चाहिँ म राजनीतिकै हुन्छु अनि यहाँ आएर यो खालको प्लेटफर्म पाउँछु, म यहाँ पुग्छु भनेर चाहिँ मलाई त्यस्तो थिएन. म सुरुमा चाहिँ 14 वर्षको उमेरदेखि सामाजिक क्षेत्रमा काम गरेँ अनि त्यहाँ गर्दै गर्दै आएपछि विशेष गरेर मैले सामाजिक क्षेत्रमै बढी आफूलाई केन्द्रित गरेँ. राजनीतिमा चाहिँ म यता साहित्यको पाटोमै थिएँ. त्यस पछाडि मैले यो भातृ संगठन महिला संघमा आबद्ध भएर काम गरेँ, पार्टीको नेतृत्व त्यसरी गरे. मैले जुन क्षेत्रलाई चाहन्थे त्यही क्षेत्र पार्टीले पनि थियो.
0: सदस्यको रूपमा हुनुहुन्छ कानून न्याय तथा मानव अधिकार समितिमा.
1: हजुर.
0: तपाईँसँग तपाईँले हालै कारागारको पनि केही निरीक्षण गर्नुभयो, त्यो पाटोमा तपाईँले पाएको कुरा समितिमा अथवा संसदमा यो प्रस्तुत भइसक्यो कि अथवा यो निरन्तर रूपमा आइरहेको छ?
1: मैले चाहिँ कानुन न्याय समितिमा चाहिँ मानव अधिकारको पनि कुरा आउँछ, त्यहाँ कानुनका कुराहरू आउँछन्, विभिन्न खालका अब कानुनसँग चाहिँ सबै कुरा सम्बन्धित हुँदो रहेछ. बाँच्न पाउने अधिकार होइन, आफूले कानुनी उपचार देखि लिएर सबै कुरा केन्द्रित हुने भएकोले अहिले मैले अब यहाँबाट समितिबाटै चाहिँ त्यस्तो खालको अवसर मैले अहिलेसम्म पाएको छैन होइन, निरीक्षण गर्ने अनुगमनमा जाने त्यो पाएको छैन. समितिले अब यो फर्स्ट सिफ्टको यो आर्थिक वर्षको
0: अहिले कतिपय सांसदले सायद अवलोकन पनि गर्नुभयो,
1: उपसमितिमा रहेका साथीहरू चाहिँ जानुभयो, म चाहिँ गएँ, उपसमितिमा चाहिँ म छैन. त्यही भएर हामी सबैले चाहिँ अवसर पाइनौ, केही सांसदहरू जानु.
0: व्यक्तिगत
1: रूपमा मेरो जिल्लामा गएर मैले सम्बन्धित ठाउँमा निरीक्षण अवलोकन खबरदारी गर्ने काम मेरो
0: नपठाएको भएर त्यो झोकले उतातिर
1: होइन होइन, मेरो चाहिँ हाम्रो बााउन्ड्री हुन्छ नि होइन, क्षेत्राधिकार हुन्छ, त्यो क्षेत्राधिकार भित्र रहेर म त एउटा सांसद पनि हो होइन, मेरो अधिकार के हो भन्ने कुरा बुझेको पनि छु र मेरो समितिबाट मैले के गर्न पाउँछु भन्ने कुरा नि थाहा छ.
0: तपाईँले व्यक्तिगत रूपमा भेटेको देखेको ठाउँबाट पाउनु भएको छ कि हो?
1: मैले चाहिँ मैले झापा चाहिँ एकदमै दुर्व्यसनको जोन, किनभने बोर्डर हो, त्यहाँ चाहिँ मेक्सिमम युवाहरू चाहिँ लागु पदार्थ दुर्व्यसनीमा फसेका छन्. यो कुराले चाहिँ एकदमै मलाई मनमा पीडा दिएको छ. यसलाई कसरी हामीले न्यूनीकरण गर्न सकिएला भन्ने कुरा चाहिँ मैले तपाईँसँग पनि मैले कुरा गरेको थिएँ क्यास, अब सञ्चार माध्यम पनि मुख्य हो नि त हाम्रो लागि, त्यस पछाडि गरेको थिएँ. अब यसलाई कम गर्नको लागि चाहिँ राज्यको तर्फबाट निभाउनु पर्ने भूमिका, समाज, परिवार होइन, विद्यालय, थुप्रै खालका ठाउँहरू छन्, कसरी गर्न सकिएला भन्ने, र यसलाई किन चाहिँ यो रोकिँदैन त होइन, किन लागु पदार्थ चाहिँ ओसार पसार भएको चाहिँ प्रहरीहरूले पनि देख्दैन कि, जसले ओसार पसार गर्छ र बिक्री वितरण गर्छ त्योसम्म किन प्रशासन पुग्दैन भन्ने प्रश्न चाहिँ मेरो मनमा एकदमै खड्किएको छ र त्यसलाई राज्यले बहुआयामिक ढङ्गबाट चाहिँ हेर्नुपर्छ र बहुआयामिक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ मलाई यसलाई न्यूनीकरण गर्नको लागि.
0: अनि अहिले अब तपाईँ महिला, अब एउटा सीमान्तकृत वर्ग समुदायबाट पनि प्रतिनिधित्व गर्ने, यो समान कामको समान ज्याला नपाएको विषय वर्षौंदेखि उठिरहेका छ, तपाईँ यसबारेमा पनि केही बोल्नुपर्छ, काम गर्नुपर्छ भन्ने सोचिराख्नु भएको छ?
1: एकदमै, यो चाहिँ समान काम समान ज्याला चाहिँ महिलाहरूलाई चाहिँ पटक्कै दिँदैन, त्यो त मेरो प्रत्यक्ष आँखाले पनि हेरेको छु होइन, अरू ठाउँमा यो कुरा मैले उठाउने पनि गरेको छु. अब महिलालाई त यति धेरै भार छ कि महिलाले आय आर्जन गरेर आउँदाखेरि पनि घरमा डबल तिर्बल काम गर्नुपर्छ एक त होइन, त्यसलाई राज्यले कुनै हिसाबले पनि महिलाको कामलाई गणना गरेको छैन अहिलेसम्म. र अनि जुन श्रम गर्ने महिलाहरू छन् अब सरकारी निकायमा त पद अनुसार पाइहाल्छन् होइन, तर विशेष गरेर श्रमिक जोहरू हुनुहुन्छ उहाँहरू चाहिँ ठगिनु भएको छ. श्रमिक त एक हिसाबले प्रोफेसनल लाइफमा आउने पनि श्रमिकै नै हुन् होइन, बाहिर लेबरहरू पनि श्रमिकै हुन्, तर एउटै मापदण्ड छैन, उहाँहरूले पाउने ज्यालादारी पनि बराबरी पाउनुहुन्न. पुरुषले त्यही काम गर्दा पुरुष भएकोले बढी पाउनुहुन्छ र महिलाहरूले चाहिँ त्यही काम गर्दाखेरि महिला भएकोले कम पाउनुहुन्छ।
0: अब त्यसको बारेमा यस्तै भाषण गर्दै हिँड्ने कि अथवा अब कानुनी रूपमा पनि लड्नको लागि तपाईँले केही भूमिका खेल्नु?
1: हिजो चाहिँ सदनमा हिजो छलफल पनि भएको थियो, त्यो छलफलमा चाहिँ मैले भाग लिइनँ। अन्य मान्यज्यूहरूले चाहिँ कुरा उठाउनु भएको छ, होइन समान कामको समान
0: दीर्घकालीन औषधि के हो त, किनभने
1: त्यो त राज्यले नै कानून बनाएर लागू गर्नु पर्यो र त्यस्ता श्रमलाई विभेद गर्ने ठग्नेहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो र एउटै मापदण्ड बनाउनु पर्यो।
0: कानुन ल्याउनको लागि तपाईँले के गर्नु?
1: उति नै घण्टा काम गरेको हुन्छ नि त, होइन समयको लिमिटेसन हेर्ने भने नि एउटै हुन्छ, तर पनि उसलाई महिला भएका कारणले पारिश्रमिक यति समय कि तपाईँलाई महिलालाई त प्राकृतिक रूपमा पनि विभेद छ पो त, तपाईँलाई यो कुरा कति थाहा छ। मैले एउटा कविता काँक्रा र गट्टा भन्ने लेखेको छु कि, त्यो कवितामा मैले भनेको छु कस्तो लैङ्गिक हिसाबले हेरिन्छ कि, जस्तै तपाईँले बजारमा जानुभयो भने लोकल कुखुरा किन्न खोज्नुभयो भने पोथी अलिक सस्तो दिने रहेछ, होइन भालेको अलिक महँगो पर्दो रहेछ कि, अनि त्यो पशुमा किन विभेद गरेको कि मान्छेले, मान्छेको दृष्टिकोण त्यहाँसम्म छ भनेपछि समाजमा तपाईँलाई समाजमा जति शिक्षित भए पनि हामी त शिक्षित हो नि त, पढ्न लेख्न जान्ने मान्छे शिक्षित होइन, शिक्षित हो तर शिक्षित होइन साक्षर भन्छु क्या, शिक्षित हुनलाई त
0: जसले विभेद गर्छ त्यो मान्छे चाहिँ साक्षर
1: मात्रै
0: शिक्षित छैन,
1: मेक्सिमम मान्छेहरू साक्षर मात्रै देख्छु क्या मेरो समाज।
0: अब त्यसपछि कानुन कस्तो बन्नुपर्छ त मानेजी, यो जुन समान कामको समान ज्याला जुन खालको छैन विभेदको अवस्था छ,
1: त्यो विभेदलाई चिर्नको लागि त कानुन चाहिँ अब दरबिल खालको बनाउनु पर्यो र कार्यान्वयन पक्ष पनि फितल हुनु भएन। नेपालमा कानुन चाहिँ थुप्रै राम्रा कानुनहरू बन्छन् बनेका पनि छन् जसको कार्यान्वयन फाटो चाहिँ एकदमै उच्च छ, किनभने त्यो वर्ग समुदायको पहुँचै पुग्दैन, नपुगेपछि कानुन कार्यान्वयन हुँदैन। यहाँ बनेका कानुनहरूले त ठुला मान्छेहरूलाई त एकदमै लाभ पुगेको छ नि, कानुनमा हुने लाभ चाहिँ अरूले लिन्छन् होइन, तर त्यो सीमान्तकृत दलित पिछडे परेको वर्गले त्यो कानुनको लाभै लिन पाएनन् कि, त्यो कानुन घुमाएर उनीहरूमाथि थुपरिएको अवस्था छ।
0: जुन खालको कानुन निर्माणको बाटोमा तपाईँले काम गर्नु पर्दाखेरि यसमा संसदमा रहेका महिला सांसदहरूको बीचमा यस्तो खालको कुनै खालको छलफल केही भएको छ अनौपचारिक उपचार?
1: त्यो पहिले चाहिँ महिला ककस हुन्थ्यो अरे, अहिले चाहिँ महिला समन्वय समिति भन्ने पनि हटेको छ कि,
0: त्यो नहुँदाखेरि
1: महिला ककस पनि छैन। अब यो विषयमा हामी थुप्रै राष्ट्रपतिको सांसदहरूसँग पनि महिला सांसदहरूसँग हाम्रो अधिकारको निमित्त चाहिँ पहिले जति महिलाहरू हुनुहुन्थ्यो उहाँहरू जस्तो जस्तो धरातलबाट आए पनि हाम्रो अधिकारको निमित्त लड्नुभयो खडा हुनुभयो, त्यसलाई स्थापित गर्दै नयाँ कानुन नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु, हुन्छ चाहिँ भन्नुहुन्छ तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले। अब अहिले त संविधान पुनरावलोकनको बहस ठुलो चलिरहेको छ, यसमा महिलाका मुद्दा के हुने होइन, आगामी थप कुराहरू कानुनमा के परिवर्तन गर्नुपर्ने भन्ने बहसहरू चलाउनु पर्ने अवस्था छ, त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्ता पक्षका मान्यज्यूहरू त्यो कुरा बुझ्ने बाँकी छ।
0: अनि जस्तो मैले अघि पनि भन्नुभयो कि एकजना महिला अफिसमा काम गर्छ भने पनि घरमा फर्किँदाखेरि त्यो कामैमा फर्किन्छ भने त्यो खालको अहिलेको जुन
1: सबै एकदमै
0: यो चाहिँ यो घरको कामलाई पनि एउटा मूल्याङ्कन गरेर त्यसको उचित मूल्य र त्यसको उचित पारिश्रमिकको व्यवस्था गर्नको लागि पनि कानुनै हो कि, अथवा घरबाट नै केही त्यस्तो सङ्घर्ष अथवा केही गर्न सकिन्छ, अभियान चलाउन सकिन्छ?
1: सङ्घर्ष त आफैबाट सुरु गर्ने हो,
0: कसरी गर्ने आफैबाट?
1: सङ्घर्ष आफूबाट सुरु गरेपछि नै कानुनमा लड्न पनि सजिलो हुन्छ, किनभने कानुनले एउटा कुरा दियो भने त्यो घरमा मैले यस्तो छ कानुन भनेर त लागू हुँदैन, मान्दैन नि घरको मान्छेहरूले होइन, हाम्रो चाहिँ सांस्कृतिक रूपान्तरणका कुराहरू छन् होइन, संस्कार संस्कृतिदेखि नै त्यो हुँदै हुँदै आयो, कतिपय कुरामा त नजानी म भित्र पनि छ नि, प्रत्येक मान्छे, जस्तै मैले चाहिँ घरमा चाहिँ मेरो घरमा हेर्दा चाहिँ मेरो छोरा छ होइन, सबैभन्दा ठुलो मेरो बाबु हो, बाबुलाई चाहिँ मैले सबै काम उसले ठुलो भएको उसले पनि मैले गर्ने कामहरू उसले गर्यो, तर सबै घरमा हेर्दाखेरि देखिँदैन त्यो छोराले
0: परिवारको सदस्यकोमा बुझाइ कमजोर भयो भने पनि
1: श्रीमानले कहीँ कहीँ सहयोग गरेको देखिन्छ, तर प्राय अब 80% श्रीमानहरूले सहयोग गरेको देखिँदैन घरमा।
0: अनि त्यो सहयोग गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उसले घरको मानु श्रीमान होला ससुरा होला उसले कति पढेको छ लेखेको छ भन्ने कुरा
1: फरक नपार्ने रहेछ, यो कुरामा त उसले कस्तो संस्कार सिकेको छ र कसरी उसले महिलालाई हेर्छ, उसको हुर्काई कसरी छ होइन, उसले कसरी हुर्कियो र त्यो हिसाबले नै हो के घरमा त. घरमा चाहिँ अहिलेका बच्चाहरूले पनि छोराहरूले त्यस्तो काम गरेको देखिँदैन नि त. किन भन्दाखेरि त्यो काम भनेको चाहिँ महिलाले मात्रै, छोरी हुने बित्तिकै भा अलिसुली सानैदेखि उसले भाँडा माझ्न आमाले गरेको देखेपछि लुगा धुन अघि सरेको हुन्छ के. छोरा त अब बरु बुवाले जे जे गरेको छ त्यो गर्न जान्छ नि त.
0: त्यसपछि छोरा मान्छेलाई कसरी बुझाउने त, त्यो कानुनी बनाएर
1: आपसी समझदारीमा पनि बुझाउन सकिने भयो. अनि अर्को कुरा चाहिँ अब जति पनि हामी कार्यक्रमहरू गर्छौँ नि, जस्तै लैङ्गिकताको सवालमा पुरुषहरू एउटा पनि कुनै कार्यक्रम देखिनुहुन्न नि त.
0: लैङ्गिकता सम्बन्धी
1: कार्यक्रममा देखिनुहुन्न नि त. त्यो बहस चाहिँ पुरुषहरूलाई पनि राखेर चलाउँ.
0: समयको लागि, कुराकानीको लागि धेरै धेरै धन्यवाद.
1: हस् धन्यवाद, मलाई पनि आफ्ना कुराहरू राख्ने मौका दिनुभयो. यहाँलाई धेरै धेरै, यहाँको टिमलाई धन्यवाद दिन चाहन्छु.
0: र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई सांसद र संसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका
2: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज.
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज. 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता. म त भन्छु आजै लिनुहोस्, तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान. सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं.
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि.
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
6: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी.
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ.
6: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय.
6: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ. रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ.
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल. रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40. इमेल dhramechap@gmail.com.
6: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप.
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083/84 लागि भर्ना खुल्यो. साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
7: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59.
8: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर. हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230 9767645249
8: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: सूर्य ज्योति दही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान सही सोचो सही रोजो
0: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर कुलानी मगर, मनिका कुलानी मगर। सम्पर्क नम्बर 98692544।
3: 98407793। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोग

0: पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
3: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजब्तोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
2: निरूपण गर्ने प्रकृतिका विवादहरू
3: आलिधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
2: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
3: चरण घाँस दाउरा सम्बन्धी विवाद,
2: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
3: घरपालुवा पशुपक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
2: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
3: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
2: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
3: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
2: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
3: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
2: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
3: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
2: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
3: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
2: गाली बेइज्जती सम्बन्धी विवाद,
3: लुटपिट सम्बन्धी विवाद,
2: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
3: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
2: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
3: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
2: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
3: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
7: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
7: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639925535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
8: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
9: हो र, होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: बिहान को 8 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल अहिलेसम्म मनसुनी वर्षाको अवस्था अनि धान रोपाईमा किसानलाई सहजता असहजता बारे केन्द्रित छ। असार सकियो तर यस वर्ष साउन लागिसक्दा पनि धान रोपाईमा सुस्तता छ। अहिलेसम्म देशभर 55% हाराहारीमा मात्रै धान रोपाई भएको कृषि विभागको तथ्याङ्क छ। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो। यस वर्ष मनसून केही ढिला गरी भित्रियो। सिंचाईको सुविधा कमजोर, मनसूनमा पर्याप्त वर्षा नहुनु जस्ता कारण रोपाई प्रभावित हुँदै आएको छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो, त्यसैले समयमा नै रोपाई हुन नसके उत्पादनमा असर पर्ने चिन्ता बढेको छ। तर यो हप्ता धेरै ठाउँमा पानी पर्यो, रोपाईको चटारो पनि बढेको छ। मनसून अवस्था अनि किसानलाई सहजता असहजता बारे आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीका लागि हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। उहाँलाई मैले शुरूमा सोधेको छु, यस वर्ष अहिलेसम्म मनसूनको अवस्था के रह्यो?
3: अवश्य पनि अलि अगाडि पनि हामीले र जल तथा मौसम विज्ञान विभागले चाहिँ यो पटक चाहिँ मलाई लाग्छ सबैले बुझ्ने गरी आउने वर्ष चाहिँ मनसुनमा सरदरभन्दा कम पानी पर्छ, देशैभरै पानी कम पर्छ भन्ने चाहिँ पूर्वानुमान थियो। विगतका वर्षहरूको चाहिँ हामीले औसत हेर्ने हो भने लगभग यो जुन 13 तारिक चाहिँ अहिले पछिल्लो अवस्थामा चाहिँ जुन 13 तारिक चाहिँ मनसुन सुरु हुने औसत मिति पहिला जुन 10 थियो होइन, त्यस हिसाबले हेर्दा चाहिँ यो पटक करिब 6 दिन ढिलो गरेर 19 जुन अथवा हाम्रो नेपाली मिति हेर्दा असारको 5 गतेबाट मनसुन सुरु भयो। र मनसुन चाहिँ पश्चिम नेपालसम्म फैलनलाई गएको वर्ष चाहिँ 21 दिन लागेको थियो भने यो पटक पनि 11-12 दिन चाहिँ लाग्यो। 30 जुनमा मात्रै पश्चिम नेपालसम्म पुग्यो होइन। यस हिसाबले चाहिँ मनसुनको जुन सुरुवात छ, आगमन छ, त्यो चाहिँ त्यति धेरै सक्रिय चाहिँ यो पटक पनि देखिएन। र अर्को पाटो चाहिँ हामीले हेर्नुपर्दाखेरि चाहिँ अब मनसुन त अलिकता ढिलो सुरु भयो, अब सुरु भइसकेपछि बिचमा फेरि खडेरी पो पर्ने हो कि? जसरी गएको वर्षमा चाहिँ मध्य प्रदेशमा सुरु भयो तर कति दिनसम्म त रोपाई नै गर्न पाइएन, तर यसपटक चाहिँ पूर्वानुमानमा सरदरभन्दा कम आइरहँदाखेरि हामीलाई त्यो आशंका थियो। तर अहिलेसम्मको हेर्दाखेरि कम त भएको हो पानी, अब सरदरभन्दा कम चाहिँ भएको नै हो, तर पनि पर्दै नपरेको बिचमा लामो समय खडेरी परेको जस्तो चाहिँ देखिएन। क्रमशः चाहिँ यो मनसुन चाहिँ सक्रिय हुँदै आइरहेको छ। र हामीले विगत 2-3 दिनकै हेर्ने हो भने पनि जस्तो अस्तिको आइतबार सोमबारमा चाहिँ फेरि राम्रै पानी पर्यो, विशेष गरी त्यो पानी चाहिँ पूर्व र मध्य नेपालमा केन्द्रित भयो, चितवनतिर बढी केन्द्रित भयो, तर पानी समग्रमा राम्रै परेको छ। र सुदूरपश्चिमतिर हेर्ने हो भने पनि फेरि राम्रै छ, समग्रमा रोपाई चाहिँ गएको वर्षको तुलनामा थोरै कम भए पनि हामी त्यस्तो चिन्ताजनक हुनुपर्ने या निराश भइहाल्नुपर्ने अहिलेसम्मको अवस्था चाहिँ छैन।
2: असार सकिँदै गर्दाखेरि देशभर झण्डै 55% हाराहारीमा चाहिँ रोपाई भयो भनिएको छ। यो तथ्य तथ्याङ्कलाई हेर्दाखेरि किसानसँग जोडिएको विषय छ, मनसुनमा चाहिँ हामी खेतीको मुख्य बालीको चाहिँ भर पर्ने गरेका छौं, कति सहज भयो किसानलाई अथवा असहज कति रह्यो?
3: अहिलेसम्मको हिसाबमा हेर्दा चाहिँ त्यति असहज चाहिँ पक्कै भएको छैन। तर कस्तो हुन्छ भने अब यो हामीले जुन तथ्याङ्कको अहिले कुरा गर्यौं त्यो त सरदरमा देशभरिको औसतमा आउने हो, तर पर्ने पानी त फेरि सबै ठाउँमा एकनासले पर्दैन। पूर्वी क्षेत्रमा पानी पर्ने भन्दैमा हिमाल पहाड तराई अथवा यो नदीका खोजहरू बेसी टारहरू छन्, सबै ठाउँमा एकनासको पानी त पर्दैन। त्यस हिसाबले केही किसानहरूलाई चाहिँ अहिले पनि असहज भइरहेको हुन सक्ला, तर हामीले समग्रको कुरा गर्ने हो भने चाहिँ अहिलेसम्म चाहिँ त्यस्तो किसानहरूले मेरो ब्याड नै सुक्यो अथवा मैले चाहिँ प्लान गरे अनुसारको चाहिँ धेरै पछाडि गयो, मैले रोप्नै पाइनँ भन्ने खालको गुनासो चाहिँ अहिलेसम्म चाहिँ हामीले सुनेका छैनौँ।
2: त्यस्तो गुनासो किसानबाट आएको छैन। तपाईँले अस्ति सोमबार मंगलबारको चाहिँ एउटा अलि धेरै पानी परेको तथ्य तथ्याङ्कलाई चाहिँ उठाउनुभयो। खास गरी रोपाई त हामीले असारको सुरुवाती चरणदेखि नै गर्छौँ कि जेठ 15 पछाडि चाहिँ धानको बिउ ब्याड राखेर चाहिँ किसानहरूले त्यसरी तयारी गर्नुहुन्छ। त्यो तयारी अनुकूल रोपाईका लागि पानी भयो अथवा भएन अथवा अहिले चाहिँ अवस्था के हो?
3: अब उहाँहरूको जुन पूर्व तयारी अनुसार र विगतका वर्षहरूमा चाहिँ यो बेलामा चाहिँ मैले रोपाई गरेको थिएँ, यो टाइम चाहिँ राइट टाइम हो भनेर गर्नुभएको अनुसार चाहिँ अलिकता ढिलो चाहिँ भयो, तर पनि चिन्तित भइहाल्नुपर्ने अवस्था चाहिँ अहिलेसम्म चाहिँ भेटिएको छैन।
2: भनेपछि किसानले अझै आत्तिनुपर्ने अवस्था चाहिँ छैन?
3: छैन, अझै आत्तिनुपर्ने छैन। र अब मलाई लाग्छ यो हप्ता जस्तै आउने हप्तामा पनि अब आधिकारिक रूपमा त जल तथा मौसम विज्ञान विभागकै सूचना यहाँहरूले फलो गर्नुपर्छ, तर अहिलेसम्मको अवस्था हेर्दा आउने हप्ता पनि राम्रै पानी पर्छ कि भन्ने अनुमान छ। त्यस हिसाबले यहाँहरू आत्तिहाल्नुपर्ने छैन।
2: तपाईँले भने जस्तै मनसुनलाई हेरेर धान रोपाई गर्ने किसानहरूले आत्तिनुपर्ने अवस्था छैन, अझै पनि पानी पर्ला भनेर चाहिँ एउटा पूर्वानुमान गर्न सकिन्छ। यही पछिल्लो हप्ताको मनसुन र यो गतिविधि जुन भयो यसले धान रोपाईका लागि कति सहज ल्याउला?
3: अवश्य पनि जति पानी राम्रोसँग पर्छ, अझ हामीले भन्दा त ठूलो वर्षा हुने भन्दा पनि ठिक्क खालको मध्यम खालको झरी तर लामो अवधिलाई पर्यो भनेदेखि चाहिँ त्यो चाहिँ माटोमा राम्रोसँग त्यो पानी भित्रसम्म जान सक्ने, जसले गर्दा चाहिँ पानीको मुहानहरूमा चाहिँ पानीको उपलब्धता बढ्ने त्यो हुँदाखेरि चाहिँ सहज हुन्छ। र पनि के कुरामा चाहिँ हामी सधैँ चनाखो हुनुपर्छ भने सकिन्छ मनसुन सुरु हुनु अगाडि नै गर्नु पर्थ्यो। यदि सकिएको छैन भने पनि यहाँहरूले चाहिँ आफ्नो पानीका मुहानहरूलाई चाहिँ संरक्षण गर्ने, कुलोलाई चाहिँ यहाँहरूले समयमा नै मर्मत गर्ने, कतै चाहिँ चुइने लिकेज छ भने त्यसलाई चाहिँ टाल्ने त्यो चाहिँ सँगसँगै गर्नुपर्छ भने अब समग्रमा पानी कम पर्ने पूर्वानुमान भएको र त्यस हिसाबले पनि अहिलेसम्म कम नै पर्दै गएको, पर्दै नपरेको होइन कि परेको तर कम परेको, त्यो हेर्दाखेरि चाहिँ अझै पनि हामीले पानी सङ्कलन गर्ने पोखरीहरू आहालहरू सोर्ने सफा गर्ने त्यहाँ चाहिँ पानी सङ्कलन गर्ने चाहिँ गर्नुपर्छ, त्यो चाहिँ बुद्धिमानीपूर्ण काम नै हुन्छ।
2: तपाईँले भनेको अनुसार त बर्खामा पनि किसानले पानीको जोहो गर्नु पर्यो होइन त?
3: हजुर, जोहो गर्दा सुरक्षित भइयो होइन, पानी त हामीलाई चाहिने जति पर्ला होइन, तर इनकेस परेन भने के गर्ने त भन्दा हामीले चाहिँ आहाल कुलो मुहान सफा गर्ने नहरहरू चाहिँ हामीले बेलैमा त्यसलाई चाहिँ ठिकठाक राख्ने गऱ्यौँ भनेदेखि त समस्या आइलाग्दाखेरि त यस्ता कुराहरू त हामीलाई फेरि काम लाग्छ नि त। समस्या नआउँदा पनि हामीले सरसफाई गरेर तयारी अवस्थामा बस्दा त झनै राम्रो भयो।
2: कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। विशेष गरी हामीले यस वर्षको अहिलेसम्म मनसुनी अवस्था र किसानका लागि मुख्य बाली धान रोपाईमा सहजता र असहजता बारे कुराकानी जोडिरहेका छौं। खास गरी मनसुनमा पानी पर्छ र पानी पर्नुपर्छ किसानहरूले आश गर्ने यही हो, तर अहिले परिरहेको पानी कतिपय ठाउँमा चाहिँ तपाईँले भने जस्तै ठूलो पानी परेको छ, कतिपय ठाउँमा त्यसरी मध्यम खालको जुन वर्षा हुनुपर्ने हो त्यो प्याटर्न पनि नभएको अथवा निरन्तर झरी पर्न नसकेको अवस्था पनि छ। समग्र मुख्य मुख्य क्षेत्रहरूको हिसाब हेर्ने हो भने पोखराको अवस्थालाई हेर्ने हो भने कस्तो रह्यो, पूर्वको कुरा गर्ने हो भने त्यता कस्तो रह्यो, अथवा पश्चिमको अवस्था हेर्ने हो भने मुख्य सहरी क्षेत्र त्यसैमा पनि खेती हुने क्षेत्र हेर्ने हो भने चाहिँ कस्तो रह्यो?
3: अवश्य पनि जस्तो हामीले सरदरभन्दा कम पानी परेछ भन्यौँ, यो चाहिँ जल तथा मौसम विज्ञान विभागको मौसम मापन केन्द्रहरूमा मापन गरिएको तथ्याङ्कको औसत विवरण होइन। जस्तो उहाँहरूले चाहिँ प्रयोग गर्ने भनेको 20 मुख्य स्टेसनहरूको डेटालाई चाहिँ प्रयोग गर्नुहुन्छ। त्यस हिसाबले हिजोको भनेको यो चाहिँ हाम्रो लगभग मंगलबारसम्मको तथ्याङ्क हेर्दाखेरि चाहिँ करिब करिब मनसुन सिजनमा चाहिँ देशभरिको औसत चाहिँ झन्डै 1400 मिलिमिटर हो, 1370-80 मिलिमिटर, त्यसको करिब 28% जति मात्रै वर्षा भएको छ। अब यसको मतलब चाहिँ के कसरी बुझ्नु पर्यो भने यो औसत मान हो भनेपछि कुनै ठाउँमा बढी पनि भएको छ, कुनै ठाउँमा कम पनि भएको छ। र जस्तो यहाँले प्रसङ्ग निकाल्नुभयो पोखरा लुम्ले, अब लुम्ले भनेको त नेपालको सबभन्दा धेरै पानी पर्ने ठाउँ, त्यहाँ त 4000 मिलिमिटरसम्म वार्षिक वर्षा हुन्छ होइन। अब त्यस हिसाबले हेर्दा त त्यहाँ त 50% मात्रै पानी पर्यो भने पनि त 2000 मिलिमिटर हुन्छ भने कुनै ठाउँमा चाहिँ वर्षभरिमा 1200 मिलिमिटर मात्रै वर्षा पनि हुन्छ होइन। भनेपछि हामीले समग्रमा 50% पर्यो भन्दैमा कहीँ पनि पानी चाहिँ पुग्ने मात्रामा परेन भन्ने मिनिङ पनि हुँदैन। पोखराको हिसाबमा 50% कम पानी पर्दा पनि झन्डै 2000 मिलिमिटर पर्छ भनेपछि त धान रोप्नलाई त 50%ले वर्षा कम हुँदा पनि त्यहाँ त 2000 मिलिमिटर भने त एकदम राम्रो मात्रामा हो, धान रोप्न समस्या हुँदैन। त्यो हिसाबले हेर्दाखेरि चाहिँ हामीले स्टेसनहरूबाट आउने भ्यालु चाहिँ एउटा भयो, तर त्यसमा चाहिँ कति पर्सेन्टले कमी आउँदा आए पनि जमिन भिज्ने गरी माटोमा चाहिँ चिसान प्रशस्त हुने गरी अनि यहाँहरूको चाहिँ जुन मुहानमा चाहिँ पानीको स्रोतमा अभाव नहुने गरी पानी पर्यो भने त तथ्याङ्क एकातिर भए पनि धान रोपाइ गर्न सकिन्छ। र अर्को कुरा सिंचित क्षेत्रमा त फेरि वर्षा कमै भए पनि उहाँहरूको चाहिँ कुलो नहर छ भनेदेखि त फेरि त्यो केन्द्रमा पानी कम परे पनि उहाँहरूले अन्तबाट अरू स्रोतबाट पानी ल्याएर रोपाइ गर्नुहुन्छ, त्यसरी आत्तिनु पर्दैन। त्यही भएर यसलाई चाहिँ हामीले अलिक जेनरलाइज गर्ने भन्दाखेरि पनि होइन, यो चाहिँ उहाँहरूको चाहिँ वास्तविकता के छ, जमिन कस्तो ठाउँमा छ, जस्तो तराईमा पनि पानी कमै परेको छ भने पनि यहाँहरूको घोल जग्गा छ, गहिरोमा छ भने फेरि त्यहाँ पानी पुगेको हुन्छ, रोपाइ गर्न त्यति धेरै आत्तिनुपर्ने हुँदैन। र अर्को कुरा चाहिँ यहाँहरूले अब कस्ता प्रविधिहरू अप्नाउनु भएको छ, अब कति ठाउँमा चाहिँ पानी कम पर्छ कि भनेर कम पानीमा पनि धान लगाउन सकिने प्रविधिहरू अप्नाउनु भएको हुन्छ, त्यस्तो किसानहरू चाहिँ फेरि चिन्तित हुनु पर्दैन।
2: तपाईँले भने जस्तै आधारमा चाहिँ कुरा गर्ने हो भने धनुषाको चाहिँ मुख्य क्षेत्र जनकपुरलाई हेर्ने हो भने त्यहाँ चाहिँ तपाईँको यो नक्सा मानचित्र अनुसार चाहिँ पुग्दो रूपमा नै पानी परेको देखिन्छ। त्यसै गरी सिमराको कुरा गर्ने हो भने पनि पुग्दो रूपमा चाहिँ पानी परेको देखिन्छ, तर सुर्खेतमा हेर्ने हो भने त्यस्तो छैन, त्यो पनि तराई क्षेत्र नै हो, सुर्खेतको चाहिँ मुख्य क्षेत्र हेर्ने हो भनेपछि यो अवस्थाले किसानलाई चाहिँ कति अवस्थामा चाहिँ मर्का पर्छ, कति अवस्थामा चाहिँ ठिकै हुन्छ, फाइदा हुन्छ?
3: हजुर, हो, त्यो चाहिँ वर्षाको वितरण नै समान किसिमको हुँदैन कि होइन, अब अलि असमान किसिमको वितरण हुन्छ। जस्तो अहिलेसम्म हामीले हेर्दा सुर्खेतमा कम पानी परेको देखिएको छ, अबका दिनहरूमा चाहिँ वर्षा एकदमै बढ्दै गयो भने फेरि सिजनभरिको औसत हेर्दा चाहिँ होइन ठिकठाकै पानी पऱ्यो भन्ने जस्तो हुन्छ। तर जो किसानले हिजो आजसम्म रोपाइ गरिसक्छु भनेर ब्याड राख्नुभएको छ उहाँहरूलाई त त्यहाँ मर्का पर्यो। सँगै फेरि त्यहाँदेखि अलि दक्षिण तराईतिर हामी जाने हो भने जस्तो धनगढीतिर अब डडेलधुराको पनि दक्षिणी भागतिर हेर्ने हो भने फेरि त्यहाँ चाहिँ अहिले रोपाइ गर्ने समस्या भएको छैन, त्यहाँ फेरि राम्रै खालको पानी परिरहेछ। त्यही भएर यो चाहिँ हाम्रो यो भू बनोटले गर्दाखेरि नै समान खालको वितरण छैन वर्षाको। त्यस हिसाबले चाहिँ एउटै हामीले जिल्लालाई अथवा एउटै प्रदेशलाई हामीले सामान्यकरण गरेर भन्यौँ भने प्रदेशको हिसाबले हेर्दा समस्या छैन भन्ने अवस्था हुनसक्छ, तर कुनै पर्टिकुलर ठाउँको किसानहरूलाई हेर्ने हो भने चाहिँ त्यहाँ चाहिँ फेरि रोपाइ गर्नै नसक्ने अवस्था पनि आएको हुनसक्छ। त्यही भएर यसलाई चाहिँ हामीले सामान्यकरण गर्ने भन्दा पनि कुन ठाउँको कस्तो किसानहरूलाई चाहिँ के मर्का परेको छ र उहाँहरूको चाहिँ समस्याको समाधान कसरी गर्ने भन्नलाई चाहिँ सँगसँगै स्थानीय सरकार र स्थानीय निकायमा कार्यरत प्राविधिकहरूको पनि सुझावको र उहाँहरू बीचको चाहिँ समन्वयको पनि आवश्यकता हुन्छ।
2: नार्कका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले अहिलेको चाहिँ मनसुनी अवस्था र परिरहेको पानीको अवस्थालाई चाहिँ तथ्य तथ्याङ्कमा भन्दै गर्दाखेरि देशभर 13,70,000 हेक्टर क्षेत्रफलमा चाहिँ यस वर्ष धान रोपाई गर्ने अनुमान गरिएको छ। तथ्य तथ्याङ्क विभिन्न निकायबाट कृषिका निकायबाट चाहिँ आउने क्रम पनि छ। तपाईँहरूसँग अहिले पछिल्लो विवरणमा चाहिँ देशभरको त्यो रोपाईको प्रगति विवरण चाहिँ के छ, अथवा तपाईँहरूले छलफल गर्ने तपाईँहरू पुग्ने किसान मातहतका निकायबाट आएको विवरण चाहिँ के छ?
3: हजुर, अब हामीले जुन स्रोतबाट सूचनाहरू लिने गरेका छौँ, जोसँग हामी निरन्तर सम्पर्कमा रहन्छौँ, त्यस हिसाबले हेर्दाखेरि चाहिँ गएको वर्षभन्दा यो पटक चाहिँ अलिकता 5-10% चाहिँ रोपाई कम भएको हो कि भन्ने आज अहिलेको अवस्थासम्म चाहिँ यस्तो देखिएको छ भने, अब प्रदेश अनुसार हेर्ने हो भने चाहिँ फेरि अब मनसुन चाहिँ पूर्वबाट सुरु हुन्छ, पूर्वमा धेरै पानी परेको पनि छ होइन, तर प्रदेश वाइज आँकडा हेर्ने हो भने चाहिँ जस्तो सुदूरपश्चिम प्रदेशमा चाहिँ सबैभन्दा धेरै प्रतिशत रोपाई भएको, त्यस्तै गरी अब यो बागमती प्रदेशमा अनि कर्णाली प्रदेशमा लुम्बिनी प्रदेशमा गण्डकी प्रदेशमा फेरि राम्रै वर्षा भएको देखिन्छ भने, अब कोशी र मधेसमा नै तुलनात्मक रूपमा चाहिँ अलिकता कम भएको हो कि भन्ने जस्तो चाहिँ देखिएको छ। अब यद्यपि अब त्यो स्रोत चाहिँ फेरि हामी हरेक पालिकामा हरेक स्थानीय तहसम्म चाहिँ हामी लिङ्क नभएको स्रोतबाट प्राप्त जानकारी भएको हुनाले अवस्था चाहिँ अलिकता त्यस्तो धेरै त होइन, अलिअलि केही फरक चाहिँ हुन सक्छ।
2: हो, तपाईँले मनसुनलाई जोडेर अहिलेसम्म अथवा असार अन्तिमसम्म चाहिँ भएको रोपाईको चाहिँ अवस्थालाई राख्नुभयो। मनसुनमा हुने झरी कृषि र त्यसमा पनि मुख्य बाली धानका लागि चाहिँ कति महत्वपूर्ण छ त उसो भए?
3: अवश्य पनि अब धान बाली आफैमा धेरै पानी चाहिने, अब यो वाटर लभिङ प्लान्ट भन्छौँ हामीले होइन, पानी धेरै चाहिने बाली हो र त्यस हिसाबले मनसुनमा वर्षा राम्रोसँग भयो, अझ ठूलो भारी वर्षा नभइकन हल्कादेखि मध्यम खालको वर्षा भयो भने चाहिँ किसानहरूलाई धान रोप्नलाई पनि समयमा रोप्न सकिने, बाली पनि फस्टाउने त्यो अवस्था रहन्छ। तर अब हामीले फेरि वैज्ञानिक हिसाबले भन्नुपर्दा चाहिँ दिउँसोमा पानी नपरेर या कम परेर रातिमा पानी पर्ने, दिउँसोमा चाहिँ मौसम सफा रहने भयो भने चाहिँ त्यो चाहिँ फेरि एकदमै राम्रो। एउटा त कृषकहरूलाई आफ्नो दैनिक क्रियाकलाप गर्नलाई सहज हुने भयो, सजिलो हुने भयो, अर्को बालीलाई पनि दिउँसोमा बादल लागेन, पानी कम पर्यो भनेदेखि सूर्यको प्रकाश चाहिँ उसले राम्रोसँग लिन पाउँछ र उसले चाहिँ आफ्नो खाना बनाएर वृद्धि विकास चाहिँ राम्रोसँग गर्न सक्छ। त्यो हिसाबले चाहिँ हामी चाहिँ फेरि दिउँसो भन्दा रातिमा पानी परेको र दिउँसो मौसम सफा भएको नै राम्रो मान्छौँ। र यद्यपि हामीलाई पानीको उपलब्धता हेर्ने हो भने चाहिँ झरी नै पर्ने गरी पानी नपर्दासम्म कतिपय ठाउँमा चाहिँ फेरि उपलब्धता कम हुन्छ, त्यो हिसाबले चाहिँ झरी पर्दा पनि हामी खुसी हुनुपर्ने अवस्था छ।
2: उसो भए त काठमाडौँ उपत्यकामा चाहिँ पछिल्ला हप्ता जुन किसिमले चाहिँ पानी परेको छ, दिउँसो चाहिँ अलिकति ओभानो हुने, राति बेलुका पख चाहिँ पानी पर्ने, यो अवस्थालाई चाहिँ हामीले राम्रै मान्न सकिन्छ तपाईँहरूको भाषामा?
3: हजुर, यस्तो छ, अब मनसुनी वर्षाको प्याटर्न हेर्ने हो भने पनि मनसुनी वर्षा भनेको नि त्यही हो, साँझ पख रातिमा बिहान पखसम्म पानी पर्ने, त्यसपछि दिउँसो उग्रने, यो समग्रमा मनसुनमा हुने नै त्यस्तै हो। तर हामीले विगतका वर्षहरू हेर्दाखेरि चाहिँ अलिकता त्यो पहिला चाहिँ जुन मनसुनी वर्षा यस्तो हुन्छ भन्ने हिसाबले चाहिँ हामीले जुन पढेका जान्दै आएका थियौँ त्यो अलिकता फरक चाहिँ परेको थियो। अब यद्यपि जुनसुकै ठाउँमा पनि रातिमा पानी पर्नु र दिउँसोमा उग्रनु चाहिँ समग्र बालीको लागि पनि हाम्रो दैनिक जीवनयापनको लागि पनि एकदम सुखद कुरा हो।
2: रिमालज्यू, तपाईँलाई के लाग्छ, अब किसानहरूले जसले चाहिँ विगतदेखि निरन्तर खेती गर्नुभएको छ, धान लगाउँदै आउनु भएको छ, विगतमा अब अहिले उमेर पाएको भइसक्दा पनि विगतका चाहिँ सबै मनसुनहरूलाई चाहिँ हेर्नु भएको छ, झरी झरी जस्तो भएन, बर्खा बर्खा जस्तो भएन भन्ने धेरै किसानहरूलाई चाहिँ त्यो लाग्छ, मौसमविदहरूले विश्लेषण गर्ने कुरा चाहिँ अर्को भयो, तपाईँको आफ्नो बुझाइमा चाहिँ यो के भइरहेछ पछिल्लो चरण?
3: अब मेरो आफ्नो बुझाइ भोगाएको कुरा गर्ने हो भनेर हामीले सँगै तथ्याङ्कलाई पनि सहारा लिने गर्छौँ होइन, जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्ने हो भने विगतका वर्षहरू र अहिलेमा चाहिँ वार्षिक वर्षामा चाहिँ त्यति फरक छैन, तर पानी पर्ने तरिकामा चाहिँ फरक छ। जस्तो हामी नै सानो हुँदाखेरि तीन दिनसम्म, पाँच दिनसम्म, सात दिनसम्म पनि झरी परेको म आफैले पनि भोगेको छु होइन। अब अहिले चाहिँ के हुन्छ भने त्यो पहिला चाहिँ दुई दिन तिन दिनमा पर्ने पानी चाहिँ अब एकै दिनमा पनि परिदिन्छ, अनि बिचमा फेरि लामो समय सुक्खा जस्तो पनि रहन्छ। अब त्यसले गर्दाखेरि चाहिँ पानी पर्ने तरिकामा चाहिँ फरक आएको हो, पानीको वितरण चाहिँ वर्षाको वितरण चाहिँ फरक भएको हो, तर समग्रमा वार्षिक वर्षामा चाहिँ त्यति धेरै फरक परेको छैन। अब अहिले जुन पछिल्लो समय यो वर्षाको वितरणमा र यो फ्रिक्वेन्सी भन्छ, यो चाहिँ जुन धेरै पानी धेरै वर्षा हुने दिनहरूको चाहिँ सङ्ख्या चाहिँ बढ्दै गएको, 100 मिलिमिटरभन्दा बढी वर्षा हुने दिनहरू चाहिँ बढ्दै गएको, तर बर्खामा चाहिँ सामान्यतया त पहिला त लगभग कुनै कुनै दिन मात्रै पानी पर्दैन थियो होला, नभए वर्षाभरि त हरेक दिन जस्तो पानी पर्थ्यो। अब अहिले चाहिँ बिचमा सुक्खा दिनहरू चाहिँ बढेको, अब त्यसले गर्दाखेरि चाहिँ समग्रमा यो पानीको उपलब्धता, जुन पानीको चाहिँ पुनर्भरण भएर मुहानबाट चाहिँ जुन मूलबाट चाहिँ पानी आउँछ त्यसमा चाहिँ अलिकता फरक चाहिँ परेको छ।
2: यस्तो उतार चढाव चाहिँ किन भयो होला, केही विश्लेषण गर्न सकिन्छ?
3: हजुर, अब यो चाहिँ जलवायु परिवर्तनकै कारणले भयो भन्ने हामी सबै आम मानिसको बुझाइ पनि छ, तथ्याङ्कहरूले त्यस्तै पनि देखाइराखेको छ। त्यो भएर अब हामीले ब्रडली भन्नुपर्दा चाहिँ अब जलवायु परिवर्तनकै कारणले यसमा चाहिँ फरक पनि आएको हो भन्ने गर्छौँ। यद्यपि त्यो भन्दै गर्दाखेरि फेरि कतिपय ठाउँहरूमा चाहिँ पहिलाभन्दा अहिले चाहिँ पानी बढी परेको पनि फेरि देखिएको छ। त्यो चाहिँ मैले सुरुदेखि नै भने हाम्रो भूबनोट र वर्षाको असमान वितरणको कारणले त्यस्तो अनुभवहरू चाहिँ छ।
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। खास गरी यस वर्ष अहिलेको मनसुनी अवस्था, किसानलाई सहजता र असहजता बारे हामीले कुराकानी जोडिरहेका छौं र पछिल्लो समय चाहिँ मौसमी चक्र, पानी पर्ने चक्र, उतार चढ़ाव भइरहेका अवस्था छन्। कतिपय ठाउँमा धेरै ठूलो पानी पर्ने, कतै कम पानी पर्ने, पानी नै नपर्ने जस्ता गतिविधिहरू पनि मनसुनमा चाहिँ देखिएका छन्। धान बालीको क्षेत्रगत रोपाई अवस्था अघि पनि तपाईँहरूले तथ्य तथ्याङ्कमा चाहिँ सुन्नुभयो। खास गरी अहिले पनि तथ्य तथ्याङ्क हेर्ने हो भने मधेसमा पोहोरभन्दा केही तर समस्या चाहिँ छ। 35-40% पनि रोपाई पुग्न सकेको छैन, यो तुलनात्मक अवस्था हो। खास गरी मधेसमा चाहिँ किन यस्तो भयो?
3: अब यो चाहिँ अवश्य पनि एउटा अध्ययनकै विषय भएको छ। अझ गएको वर्षदेखि त समग्रमा पानी कम परे पनि मधेस प्रदेशमा त सुक्खा नै खडेरी नै भयो, त्यहाँ त अलिक समस्या नै आएको थियो। अब यद्यपि यसपटक चाहिँ मैले चाहिँ किसानहरूसँग त्यहाँका चाहिँ प्राविधिकहरूसँग सम्पर्कमा रहँदाखेरि पनि पोहोर जस्तो किसानहरू यो पटक चाहिँ आत्तिनु भएको चाहिँ छैन। भनेको मतलब पोहोर चाहिँ लामो अवधिसम्म कति पनि वर्षा नै भएको थिएन, अहिले चाहिँ बीचबीचमा अलिअलि वर्षा भइरहेको र हामीले तथ्याङ्क हेर्दा पनि मध्य प्रदेशको मात्रै कुरा गर्ने हो भने चाहिँ पोहोर सालभन्दा अहिले चाहिँ 5-10% बढी नै रोपाई भएको, आजको मितिसम्म आउँदाखेरि बढी नै रोपाई भएको पाइएको छ। त्यस हिसाबले चाहिँ उहाँहरू चाहिँ पोहोरको तुलनामा चाहिँ यो पटक चाहिँ अलिक सुरक्षित महसुस गर्नुभएको हो कि अलिक कम आत्तिनु भएको हो कि भन्ने जस्तो चाहिँ मेरो व्यक्तिगत अनुभव छ।
2: राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। खास गरी तराई मधेस क्षेत्रको चाहिँ चर्चा गर्ने हो भने पोहोर सुक्खाग्रस्त भएर नै बित्यो, धान उत्पादनमा त्यो क्षेत्रमा कमी पनि आयो। खास गरी अहिले पनि चर्चा गर्ने हो भने जमिन खन्दा नै पानी भेटाउनु पर्ने जुन ठाउँ हो तराई मधेसको क्षेत्र, तर अहिले त्यो भेटाउन चाहिँ मुस्किल पर्ने अवस्था छ। यसमा पानी पुनर्भरणको प्रक्रियालाई हामीले समस्या आयो भनेर भन्ने हो कि अरू केही कारण पनि हुन सक्छन् होला?
3: पहिला चाहिँ जति जमिन तल जाँदाखेरि पानी भेटिन्थ्यो, अहिले चाहिँ निकै तल जानुपर्छ, पानी चाहिँ पहिला जस्तो सहज हिसाबले भेटिन्न भन्ने यो नेपालको समग्र तराईको अवस्था हो। र यो चाहिँ हरेक वर्ष हामीले किसानहरूसँग पनि यो अन्तर्क्रिया गर्दाखेरि के भन्छौँ भने उहाँहरूले 10-20 वर्ष पहिला चाहिँ जुन लेभलमा चाहिँ पानी भेटिन्थ्यो अहिले त धेरै गहिराईमा जानुपर्छ भन्नुहुन्छ। यो उहाँहरूको भोगाई र तथ्याङ्कहरू सबै हेर्दाखेरि यो वास्तविक कुरा नै हो। अब यसको चाहिँ यो हामीले चाहिँ हिजोको आज आएको समस्या होइन, यो चाहिँ यो दीर्घकालीन रूपमा हामीले चाहिँ कसरी यो सहरीकरणलाई चाहिँ कसरी एड्रेस गर्न सक्यौँ र बर्खामा अथवा हिउँदमा पर्ने पानीलाई चाहिँ पुनर्भरण गर्नको लागि हामीले कतिको प्रयास गर्यौं भन्ने कुराहरूसँग यो जोडिएर आउँछ। एक त हिउँदमा वर्षा कम हुँदै गएको कारणले पनि पानीको सतह तल गइराखेको छ, अर्को पछिल्ला वर्षहरूमा मनसुन सिजनमा पनि वर्षा चाहिँ कम भएको, विशेष गरी मध्य प्रदेशमा हेर्ने हो भने अझ त्यहाँ चाहिँ वर्षा कम भएको देखिन्छ भने, अर्को चाहिँ त्यहाँको पानी पुनर्भरण हुने राम्रो स्रोत चाहिँ चुरे हो, चुरे क्षेत्र नै विनाश हुँदै गएको हिसाबले त्यहाँबाट चाहिँ पानीको जुन पुनर्भरण हुने स्रोतमा नै खलल पुगेको हुनाले त्यसले पनि असर गरेको छ भने, अर्को चाहिँ सहरीकरण हेर्यो भने तराईमा बढी छ, सहरीकरण बढी हुने बित्तिकै अटोमेटिक त्यो पानीको डिमान्ड बढ्यो, पानीको डिमान्ड फुलफिल गर्नलाई भूमिगत पानीमै निर्भर रहनु पर्यो र जमिनबाट चाहिँ हामीले वर्षभरिमा जति पानी जमिनले सोच्छ त्योभन्दा बढी पानी हामीले निकालेपछि क्रमशः त्यसको चाहिँ वाटर लेभल चाहिँ तल सर्दै गएको अवस्था चाहिँ हो। अब यसको लागि चाहिँ हामीले दीर्घकालीन रूपमा सोच्नुपर्ने चाहिँ आएको छ। नेपाल सरकारले विभिन्न नीति कार्यक्रमहरू बनाएर यो काम पनि गरिराखेको छ, तर हामी अहिले जुन तरिकाले गरिराखेका छौँ यसलाई चाहिँ अझै सिरियस भएर सोच्नुपर्ने चाहिँ देखिन्छ।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मनसुनी अवस्था अनि किसानलाई सहजता असहजता बारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल कालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: श्रीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले मनसुनी अवस्था अनि किसानलाई सहजता असहजता बारे नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग कुराकानी गरिरहेका छौं। असार सकियो, साउन लागेसँगै यसअघि रोपाई गरेका र अब रोप्न बाँकी किसानले के गर्ने त?
2: अब हामीले नेपालको जसरी भूबनोट फरक छ त्यसै गरी नै यो रोपाई पनि एउटै समयमा हुँदैन। करिब करिब हामीले हेर्ने हो भने रोपाई सुरु यो वर्ष चाहिँ ल रोपाई अब सुरु भयो है भनेपछि र अब लगभग सबैतिर रोपाई भइसक्यो है भन्दाको अवधि हेर्ने हो भने झन्डै डेढ महिना जस्तो रहन्छ। त्यस हिसाबले कतिपय ठाउँमा धान रोपेको नै 20-25 दिन 30 दिन भइसकेको छ, कतिपय ठाउँमा चाहिँ बल्ल अब रोप्ने तयारीमा हुनुहुन्छ। र यसरी हेर्दाखेरि चाहिँ अहिले हामी विकल्प खोज्नुपर्ने अवस्था चाहिँ देखिँदैन। यदि अबका दिनहरूमा हामीले सोचे जस्तो भएन, विकल्प खोज्नुपर्ने कुरा आउने अवस्था भयो भने हामी एकदम चनाखो भएर हेरिराखेकै छौँ। त्यो सुझावहरू हामी तुरुन्तै दिने चाहिँ हामी योजनामा छौँ, त्यो हामी गर्छौँ नै। अहिले किसानहरूले अब मैले धान रोप्नै सक्दिनँ कि म विकल्पमा जाउँ कि भनेर अहिले नै त्रसित भइहाल्नुपर्ने चाहिँ देखिएको छैन।
3: यसको तपाईँले भन्नु खोज्नु भएको अर्थ चाहिँ पोहोरको जस्तो किसान साउनका बेला पनि आतिनुपर्ने अवस्था अहिले रहेन?
2: अहिलेसम्मको स्थिति हेर्दा छैन।
3: नियमित रोपाई र जुन साउन घर्किँदै जान्छ त्यसपछि हुने ढिलो रोपाईले उत्पादन चक्र जुन मुख्य बाली छ, तराई देशमा त अन्नको भण्डार जुन धानको चाहिँ भण्डारको क्षेत्र पनि हो, खाद्यान्नको भण्डार क्षेत्र पनि हो, यो उत्पादनमा के कति चाहिँ फरकपन पर्ला अथवा समस्या आउला के हामी पूर्वानुमान गर्न सकिन्छ?
2: अवश्य पनि। अब जस्तो हामीले लगाउने धान बाली भनेको करिब 100 दिनदेखि 150-155 दिन 160 दिनसम्मको धान बाली पनि हामी लगाउँछौँ। अब त्यस हिसाबले धान बालीको चाहिँ एउटा लामो अवधि, अर्को विभिन्न चरणहरू हुन्छ। अब कुन अवधि कुन चरणमा कति वर्षा भयो, कति हामीले मलखाद दिन सक्यौँ, बालीलाई कति हामीले राम्रोसँग व्यवस्थापन गर्न सक्यौँ, यी समग्र कुराले चाहिँ अन्तिममा उत्पादन र उत्पादकत्व निर्धारण गर्ने हुनाले अहिले नै हामीले रोपेकै कुरालाई मात्रै आधार मानेर उत्पादन यस्तो हुन्छ भन्न चाहिँ सकिन्न। तर सामान्य हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने हामीले 20-30 दिनको बेर्ना रोप्छौँ। अब त्योभन्दा जति बुढो भन्ने चलन छ, जति बुढो बेर्ना रोप्छौँ उत्पादन सामान्यतया घट्छ र जति ढिला रोप्छौँ उत्पादन सामान्यतया घट्छ। यो चाहिँ एकदम सामान्य सिद्धान्त हो। तर मैले अघि भनेको जस्तो अब हामीले 2-4 दिन बुढो बेर्ना रोपेका छौँ भने पनि त्यसपछि चाहिँ हामीले त्यसलाई समयमै मल खाद दिन सक्यौँ, सिँचाइ दिन सक्यौँ, गोडमेल समयमै गर्न सक्यौँ, रोग किरा लाग्न दिएनौँ या रोग किरा लाग्ने अवस्थामा सुरुवाती चरणमै हामीले त्यसलाई व्यवस्थापन गऱ्यौँ भने चाहिँ फेरि उत्पादन त्यति धेरै घट्दैन। त्यो हिसाबले चाहिँ अब अहिले नै हामीले उत्पादनै घट्छ कि अथवा उत्पादकत्व नै घट्छ कि भनेर चिन्तित भइहाल्नुपर्ने अवस्था चाहिँ छैन। तर हामी चनाखो चाहिँ के रहनुपर्छ भने हामीलाई मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुन्छ भन्ने त जानकारी त पहिले आइसकेको छ। त्यस हिसाबले चाहिँ जस्तो धान बालीलाई अहिले हामीले रोप्ने बेलामा पानी अथवा सिँचाइको चाहिँ हामीले म्यानेज गऱ्यौँ भने पनि अब त्यसपछि फेरि त्यसमा चाहिँ गाँस हाल्ने बेलामा, त्यस्तै गरी फुल फुल्ने बेलामा अनि दुध पसाउने बेलामा र हामीले भित्र्याउने बेलामा चाहिँ वर्षा कति हुन्छ, मौसम कस्तो रहन्छ भन्ने कुराले चाहिँ निर्धारण गर्ने हुनाले हामी हरेक चरणमा चनाखो हुनुपर्ने, सजग हुनुपर्ने चाहिँ सधैँ रहन्छ।
3: उसो भए त जो किसान जेठ 15 पछाडि अथवा असारको सुरुवाती चरणमा चाहिँ आफ्नो खेतमा चाहिँ धान रोपाई सक्नुभयो, रोपो जागिसकेको पनि अवस्था छ, कतिपय अब हरियो हरियो हुने बेला पनि भइसकेको अवस्था छ, ती क्षेत्रको किसानहरूले चाहिँ अहिले के कुरामा चाहिँ ध्यान दिने? जो पानी पनि परिरहेको छ, मौसम पनि यस्तै छ, यो अवस्थामा चाहिँ के कुरामा चाहिँ ख्याल गर्नुपर्ने होला त?
2: अब जसले अलिक समयमै रोपिसक्नु भयो उहाँहरूको चाहिँ अब लगभग 20-25 दिन 30 दिन भइसकेको किसानहरूले त अब गोडमेल गर्ने, त्यसमा चाहिँ युरिया मल टप ड्रेस गर्ने, अनि पानी धेरै परेको छ भने निकासको राम्रो व्यवस्था गर्ने, किन पानी एकदमै धेरै जमेर पनि फेरि बालीलाई राम्रो गर्दैन। र जसकोमा चाहिँ पहिला रोप्नु भयो तर पछि चाहिँ अहिले चाहिँ पानी कम पर्दै गएको छ, सुक्खा हुँदै गएको छ भने चाहिँ उहाँले चिसान पर्याप्त छ कि छैन त्यो अनुगमन गरेर अनि चिस्याङको व्यवस्था गर्ने र झारपातलाई चाहिँ उखेल्ने त्यो काममा चाहिँ उहाँहरूले अलिकति ध्यान दिनुपर्छ।
3: शुरूवाती चरणमा रोपाई गर्दै गर्दाखेरि जसले खेतमा चाहिँ पानी भर्नुभयो र पानी अहिले पनि निरन्तर छ, त्यो पानी धानको लागि चाहिँ कति उपयोगी हो अथवा त्यसलाई निरन्तरता दिइराख्ने पानी नै भरिराख्ने त्यसले चाहिँ खेतीलाई चाहिँ असर पार्छ कि पार्दैन अथवा के छ?
2: धान आफैमा पानी धेरै चाहिने बाली हो र हाम्रो बुझाइ पनि के छ भने हामीले धान रोपेपछि अब धान भित्र्याउनु 15-20 दिन अगाडिसम्म चाहिँ एनी टाइम खेतमा पानी भइरहोस् भन्ने चाहिँ हामीलाई लाग्छ होइन, तर त्यस्तो पनि होइन। जस्तो हामीले धान रोपेको कम्तीमा 10-15 दिनसम्म चाहिँ राम्रोसँग पानी जमेको छ भने त्यसपछिको केही दिनहरू 7-10 दिनसम्म चाहिँ फेरि चिरा पर्ने अवस्थासम्म पुग्दाखेरि पनि त्यो बाली चाहिँ फेरि रिकभर हुन्छ। त्यसपछि फेरि हामीले सिँचाइ दिँदाखेरि अब यो चाहिँ अलिकता पानीको उपलब्धता कम हुने र पाखो क्षेत्रको कुरा भयो। अब जहाँ घोल जग्गा छ विशेष गरी तराईको क्षेत्रमा त्यहाँ त फेरि उहाँहरूले चाहेर पनि फेरि पानी पुरै हटाउन सक्नुहुन्न। त्यस्तो ठाउँमा चाहिँ त्यही अनुसारको जातहरू लगाउन सकिन्छ। डुबान सहने जातहरू हुन्छन् त्यस्तो जातहरू लगाउन सकिन्छ। यहाँहरूले चाहिँ जसको जग्गा त्यस्तो छ उहाँहरूलाई पक्कै पनि थाहा छ त्यस्ता जातहरू लगाउँदै पनि आउनुभएको होला। कुनै ठाउँमा चाहिँ फेरि कुनै बेला डुबान भइदिन्छ कुनै बेला फेरि सुक्खाएर हुन्छ। त्यस्तो बेलामा चाहिँ फेरि सुक्खा र डुबान दुवै सहने जातहरू छन्। हामीले पहिलेदेखि उहाँहरूलाई चाहिँ यस्ता जातहरू लगाउनुहोस् भनेर जातको नामसहित सुझाव दिने गरेका छौँ। त्यस्ता जातहरू चाहिँ यहाँहरूले लगाउनु भएको छ भने तपाईँहरू डराउनु परेन। यदि यो पटक चाहिँ लगाउनु भएको छैन अवस्था त्यस्तो रहने हो भने चाहिँ यो सिकाइबाट आगामी वर्षहरूमा चाहिँ यहाँहरूले त्यसरी प्लान गर्नुपर्ने हुन्छ। अब जुन ठाउँमा चाहिँ पानी एकदमै कम पर्छ या यहाँहरूले चाहिँ जसो तसो रोपाई गर्नुहुन्छ त्यसपछि आकाशे पानीको मात्रै भर पर्नुपर्छ त्यस्तो ठाउँमा चाहिँ फेरि सुक्खा सहने जातहरू छन्। ती चाहिँ हामीले धेरै वर्षदेखि नै यहाँहरूलाई चाहिँ रिकमेन्ड गर्दै आएका छौँ यो जातहरू लगाउनुहोस् भनेर। सुक्खा शरीरका जातहरू लगाउनुपर्छ, पक्कै लगाउनु पनि भएको छ होला। अब यदि कसैले चाहिँ बिउ नपाएर या थाहा नभएर यो पटक लगाउनु भएको छैन भने तपाईँको पाखो जग्गामा र जसोतसो रोपाई हुन्छ त्यसपछि आकाशे पानीको भर पर्नुहुन्छ भने चाहिँ सुक्खा सहने जातहरू नै लगाउनुपर्छ।
3: त्यो भनेको सुक्खा 1-6 सिरिजहरू जुन पहिल्यैदेखि तपाईँहरूले भनिरहनु भएको छ त्यसलाई चाहिँ छनौट योभन्दा अगाडि नै पूर्व तयारी गर्दा नै गर्दाखेरि त्यसले किसानलाई चाहिँ घाटा पारेन?
2: घाटा पार्दैन, तर सामान्यतया फेरि के हुन्छ नि सुक्खा सहने जात भनेको अब यसै पनि स्ट्रेसमा भएको कुराको त विकास त पूर्ण रूपमा त हुँदैन होइन। त्यस हिसाबले अरू जातको तुलनामा सुक्खा सहने जातहरूको उत्पादकत्व चाहिँ थोरै कम छ, तर हामीले अब धेरै फल्छ भन्ने आशमा त्यो ठाउँमा चाहिँ उत्पादनै नदिने जात लगाउनु भन्दा त सुक्खा सहने जात लगाएर त्यसलाई राम्रोसँग चाहिँ व्यवस्थापन गर्दा समयमै मलखाद दिने गोडमेल गर्ने गर्दाखेरि नै जितिन्छ। त्यस हिसाबले चाहिँ पाखो जग्गाहरूमा चाहिँ यहाँहरूले सुक्खा सहने जातहरू लगाउनु पर्छ। सामान्यतया फेरि के हुन्छ नि सुक्खा सहने जात भनेको अब यसै पनि स्ट्रेसमा भएको कुराको त विकास त पूर्ण रूपमा त हुँदैन होइन। त्यस हिसाबले अरू जातको तुलनामा सुक्खा सहने जातहरूको उत्पादकत्व चाहिँ थोरै

0: अब यदि तपाईँहरूको क्षेत्रमा पानी पहिलाको तुलनामा वर्षा कम हुँदै गएको छ भने चाहिँ आगामी वर्षहरूमा चाहिँ यहाँहरूले ब्याड राख्ने बेलामा नै त्यही अनुसारको बिउ छनौट गर्नु बुद्धिमानी हुन्छ।
1: यो भनेको अहिलेदेखि नै ध्यान दिनुपर्ने विषय रह्यो र यस्ता सिकाएका कुराहरू, यी चाहिँ प्राविधिक कुराहरू, यी चाहिँ प्रविधिका कुराहरू, कस्तो धान छनौट गर्ने, कस्तो क्षेत्र सुक्खा हुँदैछ, कुन क्षेत्रमा चाहिँ समस्या छ भन्ने पोहोरको चाहिँ अवस्था मधेसलाई हेरेर पनि हामीले अहिले चाहिँ तयारी गर्नुपर्थ्यो र आउँदा दिनमा पनि त्यही अनुसारको चाहिँ तयारी गर्नुपर्छ भनेर भन्नुभयो। मधेसको कुरा गर्दाखेरि अहिले पनि पूर्ण रूपमा चाहिँ धमाधम रोपाई हुन नसकिरहेको अवस्थामा पोहोरबाट सिकेको पाठ अहिले काम लाग्यो कि लागेन, अथवा कति चाहिँ लाग्नु पर्थ्यो, कमजोरी चाहिँ कहाँ रह्यो होला भनेर केही हामी भन्न सक्छौँ?
0: अब मेरो आफ्नो बुझाइमा चाहिँ पक्कै पनि पोहोरकोबाट किसानले मात्रै नभएर स्थानीय निकायमा कार्यरत प्राविधिकहरू, त्यस्तै गरी यो पोलिसी मेकरहरू, उहाँहरू सबैले नै राम्रोसँग सोचिसक्नु भएको छ, त्यही अनुसारको योजनाहरू पक्कै बनाउनु भएको छ भन्ने लाग्छ। र अब आगामी दिनहरूमा पनि हामीले हेर्ने हो भने अब मधेसमा चाहिँ पानी पर्दाखेरि चाहिँ डुबानै हुने गरी पर्ने, सुक्खा हुँदा लामो समयसम्म फेरि सुक्खा नै रहने, पानी नै नपर्ने, त्यस्तो भएको हुनाले समग्रमा चाहिँ हामीले भन्नुपर्दा सुक्खा र डुबान दुवै सहने जातहरू लगाउने र आगामी दिनहरूमा चाहिँ कुलोको नहरको सिंचित क्षेत्रफल बढाउनेतिर चाहिँ समग्र रूपमा तिनै तहको सरकारको चाहिँ र कृषि अनुसन्धान परिषद र कृषि प्राविधिकहरूको जोड हुनुपर्छ।
1: कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। खास गरी अहिलेको मनसुनी अवस्था र यसले मुख्य बाली धानको रोपाईमा चाहिँ किसानलाई पारिरहेको सहजता अनि असहजता बारे हामीले कुराकानी जोडिरहेका छौं। स्थानीय सरकार अथवा पालिका जो नजिकमा चाहिँ कृषिका चाहिँ ज्ञान केन्द्रहरू, कृषिका चाहिँ प्राविधिकहरू पनि हुनुहुन्छ। अब अहिले किसानलाई चाहिँ धान रोप्ने चटारो छ, धानको खेती गर्ने चटारो छ, त्यसलाई गोडमेल गर्ने, व्यवस्थापन गर्ने चटारो छ, पालिका सरकारहरूले यो बेला के कुरामा चाहिँ मुख्य ध्यान दिनुपर्छ?
0: पालिका भनेको अलिक तुलनात्मक रूपमा सानो भूगोल हुने, कृषि प्राविधिकहरू चाहिँ निरन्तर सम्पर्कमा रहने र उहाँहरूले फिल्डको अनुगमन पनि गर्न सक्ने त्यो अवस्था रहने हुनाले अवश्य पनि किसान र प्राविधिकहरूको बीचमा चाहिँ सहकार्य भइरहेको छ, त्यो आवश्यक पनि छ। र उहाँहरूले चाहिँ आफ्नो स्थानीय माटो त्यहाँ चाहिँ वर्षा कति भइरहेको छ, विगतका वर्षहरू र अहिले पछिल्लो समयमा चाहिँ यो वर्षाको वितरण र यो प्रभाव कस्तो रहँदै आएको छ, यी सबै कुराहरूलाई चाहिँ उहाँहरूले राम्रोसँग बुझ्ने हुनाले उहाँहरूको सम्पर्क र उहाँहरूको सुझाव नै किसानहरूको लागि चाहिँ अझ बढी प्रभावकारी हुन्छ। त्यस हिसाबले मलाई लाग्छ प्राविधिकहरूले किसानहरूको समस्यामा आधारित रहेर नै उहाँहरूले सेवा दिइराख्नु भएको छ भन्ने चाहिँ मलाई लाग्छ।
1: उसो भए त ती पालिका र पालिका मातहतका चाहिँ कृषि प्राविधिक तपाईँले भन्नुभयो जो किसानहरूसँग चाहिँ बढी सम्पर्कमा निरन्तर चाहिँ समस्याको समाधानमा पनि जोडिने क्षेत्र भयो। नार्क र तपाईँ मातहतको केन्द्रले पहिला त पालिकालाई नै सहजीकरण गर्नु पर्यो जो किसान त्यहाँ आएर चाहिँ चासो राख्नुहुन्छ, त्यसका लागि तपाईँहरूको तर्फबाट केही भइरहेको छ मुख्य बाली यही धानमै केन्द्रित रहेर?
0: हजुर, अब हामी ठ्याक्कै धानमा मात्रै केन्द्रित भन्दा पनि समग्र आउने हप्ता चाहिँ मौसम कस्तो रहन्छ अथवा आउने सिजन चाहिँ कस्तो रहन्छ, त्यो अनुसार कस्ता बालीहरू लगाउने, कसरी खेती गर्ने भन्ने विषयमा चाहिँ हामीले कृषि मौसम सल्लाह बुलेटिन भनेर साप्ताहिक रूपमा तयार गर्छौँ र यो चाहिँ हरेक पालिकामा हामीले पठाइरहेका छौँ र पालिकामा कार्यरत प्राविधिकहरूले त्यहाँको वस्तुस्थिति, त्यहाँको भूगोल, त्यहाँको माटो अनुसार उहाँहरूले दिने सुझाव त किसानहरूलाई छ नै, सँगसँगै आउने हप्ताको मौसमलाई ख्याल गर्दा चाहिँ के कस्ता कुरामा चाहिँ चनाखो हुनुपर्छ या किसानहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ सुझाव दिनुपर्छ, उहाँहरूलाई सतर्क गराउनुपर्छ भन्ने कुरामा चाहिँ हामीले बुलेटिन मार्फत उहाँहरूसँग चाहिँ एक खालको कनेक्सन चाहिँ छ, त्यो अनुसार चाहिँ उहाँहरूले हाम्रो बुलेटिनलाई फलो गरेर किसानहरूलाई सुझावहरू दिइराख्नु भएको छ भन्ने चाहिँ हाम्रो बुझाइ हो।
1: उसो भए त कृषि मौसम सल्लाह बुलेटिनले यो अघिल्लो जुन मंगलबार, सोमबार र आइतबार तीन दिन चाहिँ विभिन्न ठाउँमा चाहिँ अलि धेरै पानी पनि पर्यो, किसानहरूले त्यस पछाडि चाहिँ रोपाई गर्ने त आफू अनुकूलको कुरा रह्यो, त्यो पानीले गर्ने क्षति त्यस्तो चाहिँ पूर्वानुमानका कुरालाई चाहिँ मध्यनजर गर्नु पर्थ्यो, त्यस्तो चाहिँ पूर्वानुमान तपाईँहरूले समेट्न सक्नुभयो कि भएन, के लाग्छ?
0: हामीले समेटेका थियौँ तर यहाँले भन्नुभएको जस्तै हामी अब जिल्ला तहमा अथवा एउटा कुनै गाउँ टोलमा यो वार्डमा यति पानी पर्छ भने

0: त जल तथा मौसम विज्ञान विभागबाट नआएसम्म हामीले पनि उहाँहरूकै सूचना राखेर सुझाव दिने हुनाले हामी त्यो लेभलसम्म त जान सकेनौँ। यद्यपि प्रदेश अन्तर्गत अब भूगोलको आधारमा जस्तो मध्य प्रदेशमा तराई मात्र भनेर हामीले राख्ने गरेका छौँ भने जस्तो कोशी प्रदेश बागमती गण्डकी प्रदेशमा हामीले हिमाल पहाड़ तराई त्यसरी क्षेत्र छुट्याएर अनि ती क्षेत्रहरूमा चाहिँ अब साताको कुन समयमा त जस्तो हामी शुक्रबार बुलेटिन तयार गर्ने हुनाले सुरुको दुई दिनलाई हामीले साताको सुरु त्यसपछिको तीन दिनलाई मध्य त्यसपछिको दुई दिनलाई अन्त्य भनेर सात दिनलाई चाहिँ यसरी चाहिँ हामीले छुट्याएर चाहिँ सुझावहरू दिने गरेका हुन्छौँ। त्यसमा चाहिँ हामीले प्रदेश वाइज नै जल तथा मौसम विज्ञान विभागबाट प्राप्त जानकारी हामीले बुलेटिनमा राखेका थियौँ। अब यो ठाउँहरूमा चाहिँ साताको सुरु र मध्यमा भारी वर्षा हुन्छ, यी क्षेत्रहरूमा चाहिँ साताको अन्त्यमा एक दुई स्थानमा हुन्छ कि धेरै स्थानमा हुन्छ, त्यो हामीलाई जसरी प्राप्त हुन्छ त्यो जानकारीहरू राखेर त्यसकै आधारमा हामीले सुझावहरू दिएका थियौँ। र अर्को कुरा चाहिँ किसानहरूले सामान्यतया बुझ्नुपर्ने कुरा के हो भने सरदर वा सरदरभन्दा कम बढी यो सिजनभरिको वर्षा जति हुन्छ भने पनि पानी परेको बेलामा त भारी वर्षा धेरै भारी वर्षा त प्रायः भइरहेकै हुन्छ। त्यो हिसाबले चाहिँ यहाँहरूले बाली लगाउनुभन्दा अगाडि जमिनको तयारी गर्ने बेलामा नै राम्रोसँग पानी निकास हुने चाहिँ व्यवस्था गर्नुपर्छ। र अन्य कुराहरूमा चाहिँ जस्तो बिसादी सर्कने कि नसर्कने, कति दिन पर्खेर सर्कने, के सावधानी अप्नाएर सर्कने, अनि यहाँहरूले चाहिँ धान रोप्ने तयारी गर्दै हुनुहुन्छ भने कुन समयमा चाहिँ भारी वर्षा हुनेवाला छ त्योभन्दा अगाडि रोपिसक्ने कि पछाडि रोप्ने, ती दिनहरूलाई चाहिँ स्किप गरेर कृषि कर्म गर्नुहोस् भन्ने कुराहरू चाहिँ हाम्रो बुलेटिनमा समेटिएको हुन्छ।
1: तपाईँले पानीको चाहिँ निकास भनेर भन्नुभयो, मैले सहज र मेरो अर्थमा चाहिँ बुझ्ने हो भने पानी जाने कुलो काट्ने भनेर चाहिँ बुझौँ छेउछाउमा, तर यो पानीको निकास चाहिँ कति महत्वपूर्ण हो, गर्न सजिलो गरी गर्न चाहिँ कसरी सकिन्छ, कस्तो अभ्यास छ?
0: हजुर, अब पानी निकासको लागि चाहिँ जमिन तयारी, हामीले बाली लगाउनलाई जुन जमिन तयारी गर्छौँ त्योभन्दा अगाडि नै पानी चाहिँ नरोकिकन सरेर बग्ने हिसाबले चाहिँ निकास भनेको चाहिँ हामी त्यो बुझ्छौँ होइन,
1: भनेको खेतमा पनि आवश्यक हो,
0: खेतमा पनि आवश्यक हुन्छ किनभने धान खेतमा पनि एकदमै धेरै पानी जम्न गयो भने त्यो जमिनले धान्न सक्दैन, त्यसपछि त्यहाँ चाहिँ फेरि डिलहरू भत्किने, पहिरो नै लड्ने त्यस्तो समस्याहरू हुनसक्छ। त्यस हिसाबले धानलाई चाहिने निश्चित 5-10 सेन्टिमिटरभन्दा बढी गहिराई नहुने गरी चाहिँ हामीले ठाउँ अनुसार, अब हामी पूर्व अथवा मध्य नेपालतिर चाहिँ यो समा भन्ने चलन छ होइन, यसरी चाहिँ ठाउँ आलीमा डिलमा चाहिँ समाहरू गर्ने, अथवा यहाँहरूले चाहिँ कुलो नहर मार्फत चाहिँ पानी लगाइराख्नु भएको छ भने भारी वर्षा हुन थाल्यो भने त्यसलाई चाहिँ पानी कटाउने व्यवस्था गरिदिने, कुलोबाट नै पानी खेतमा नआउने गरी त्यहीँबाट नै ब्रेक गरिदिएर त्यो च्यानल ब्रेक गरेर पानी निकासको व्यवस्था गर्ने त्यो गर्न सकिन्छ। अब यद्यपि पहिला यहाँहरूले चाहिँ विभिन्न कारणले निकास गर्न भ्याउनु भएन र अब तपाईँको क्षेत्रमा चाहिँ भोलि पर्सिमा भारी वर्षा हुन्छ भन्ने चाहिँ जानकारी भयो भने यहाँहरूले अहिले पनि त्यो गर्न सक्नुहुन्छ। जस्तो पानी धेरै जम्ने भयो, अब डिल नै फुट्ने अथवा पहिरो नै जाने अवस्था हुने अवस्था आयो भने यहाँहरूले चाहिँ गहिरो गरी खनिदिने, त्यसलाई चाहिँ पानी भारी वर्षा भएको बेलामा पानी बगेर जान्छ त्यो व्यवस्था मिलाउने, र अब पानी भारी वर्षा रोकियो भनेपछि फेरि त्यसलाई थुनिदिने, किन धानलाई फेरि पानी केही न केही पानी त चाहियो, अब त्यो पानी रहने गरी त्यसरी त्यो व्यवस्था गर्न सक्नुहुन्छ। त्यस्तै गरी अब यहाँहरूले अहिलेको यो समयमा चाहिँ जस्तो खुर्सानी गोलभेडाको बेर्ना सार्दै हुनुहुन्छ भने ड्याङ बनाउने, त्यहाँ चाहिँ पानी जम्न नदिने, बोटको वरिपरि ठ्याक्कै बोटको वरिपरि चाहिँ हामी गहिरो खाल्डो जस्तो हुने गरी अन्जान बस्तो त्यसरी रोपिरहेका हुन्छौँ, कुनै पनि बोटमा चाहिँ बोटको वरिपरि पानी नजम्ने गरी त्यो भागलाई चाहिँ उचो बनाएर पानी नजम्ने गरी रोप्ने अथवा बेर्न सार्ने त्यस्तो गर्न सकिन्छ। त्यस्तै गरी फलफुलको बगैँचामा पनि पानी जम्दाखेरि चाहिँ त्यसले असर गर्छ, फलफुल बगैँचा भएको किसानहरूले पनि पानी तर्काउने, पानीको निकास चाहिँ राम्रोसँग हुने व्यवस्था गर्न सकिन्छ। अब कुनै ठाउँमा चाहिँ यहाँहरूको निकास भएर जाने छैन, गहिरो जग्गा जमिन छ भने त्यस्तो ठाउँमा चाहिँ पम्प सेटहरू लगाएर त्यहाँबाट पानी तानेर निकास पनि गर्न सकिन्छ। अब यो चाहिँ ठाउँ अनुसार, अब आफूले म्यानेज गर्न सकिने क्षेत्र अनुसार र अब उपलब्धता अनुसार विभिन्न उपायहरू हुन्छन्।
1: रिमालज्यू तपाईँ मैले यसरी कुराकानी गर्दै गर्दाखेरि तराई क्षेत्र त्यसमा पनि अलिकति धेरै पानी पर्दा हुने समस्या जुन डुबानको समस्या छ हामी निकासका कुरा गर्दाखेरि कतिपय किसानहरूले हामीलाई सुन्दै गर्दाखेरि भन्न सक्नुहुन्छ यहाँ चाहिँ डुबेर जलमग्न भइसक्यो निकास गर्ने भनेर चाहिँ यसरी उ गर्दाखेरि कसरी सम्भव छ भन्ने पनि त लाग्न सक्ला नि यस्तो यो समस्यातर्फ अलिकति
0: हो त्यस्तो क्षेत्रमा चाहिँ मैले अघि पनि भनेको थिएँ अब जहाँ पानीको निकासै गर्न सकिन्न त्यो त्यहाँबाट पानी अन्त पटाउनै सकिन्न त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले धान लगाउँदा नै यहाँहरूले डुबान सहने जातहरू लगाउनु पर्यो त्यसपछि चाहिँ निकास नहुँदाखेरि पनि या गर्न नसक्दाखेरि पनि त्यो धान मर्दैन त्यसको बोट मर्दैन हाम्रो सबै नोक्सानी हुँदैन
1: कति बेला डुब्छ थाहा हुँदैन त्यो अनुसारको चाहिँ पूर्व तयारी हामीले अथवा किसानहरूले पहिल्यै चाहिँ गर्नु पर्यो भन्ने तपाईँको सल्लाह
0: उहाँहरूको त अब त्यो क्षेत्रमा त धेरै वर्षदेखि बसोबास गर्दै आउनु भएको हुन्छ आफ्नो जमिनको अवस्था उहाँहरूलाई थाहा हुन्छ होइन त्यस्तो ठाउँमा जहाँ पानी निकासै गर्न सम्भव छैन त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले डुबान सहने जात लगाउने अरू विकल्प हुँदैन मैले जुन अघि
1: तपाईँले पनि देख्नु भएको छ होला नि त तराईको अवस्था त पानी पर्यो भने कति चाहिँ समस्या हुन्छ त्यो क्षेत्रको चाहिँ अध्ययन अथवा त्यहाँ अनुकूल प्रविधि भन्ने
0: त्यस्तो क्षेत्रहरूमा जुन अघि मैले निकास भने त्यो त पानी बगेर जाने भिरालो जमिन भएको त्यस्तो क्षेत्रहरूको लागि हो होइन अब जहाँ बर्खा सुरु हुने बित्तिकै बर्खा सकिँदासम्म कहिलेकाहीँ त हामी तराईतिर जाँदाखेरि इभन फागुन चैतसम्म पनि त्यहाँ त डुबान भयो पानी जमिरहेको हुन्छ कतिपय त्यस्तो ठाउँमा त अब हामी 100% सबै जमिन उपयोगमा ल्याउन सक्दैनौ त्यो सम्भव छैन जहाँ चाहिँ बर्खामा मात्र पानी डुब्छ त्यस्तो ठाउँमा चाहिँ यहाँले डुबान सहने जातहरू लगाउनु पर्यो जहाँ चाहिँ वर्षा भइरहेको अवस्थामा मात्र पानी जम्छ त्यसपछि चाहिँ निकास गर्न सकिन्छ त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पानी निकासको व्यवस्था गर्ने हो मैले अहिले भनेको कुरा त्यो सर्वमान्य रूपमा सबै ठाउँमा पानी निकासै गर्न सक्ने अवस्था त रहँदैन
1: कुराकानीमा हुनुहुन्छ कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल तपाईँले चाहिँ कृषि मौसम सल्लाह बुलेटिन हामीले तयार गर्छौं साप्ताहिक रूपमा चाहिँ त्यसलाई किसानहरूले हेर्न सक्नुहुन्छ पालिकाहरूले त्यसमा चाहिँ पहुँच पुर्याउन सक्नुहुन्छ किसानका लागि पनि भनेर चाहिँ जोड्नुभयो खास गरी कृषि मौसम हामीले यो मौसम बुलेटिन भन्दा पनि कृषि केन्द्रित चाहिँ मौसम बुलेटिन भनेर बुझ्न सक्ने भयो यसले किसानलाई चाहिँ कति सहयोग पुर्याएको छ
0: जसले यो बुलेटिन लाई निरन्तर हेरिराख्नु भएको छ र बुलेटिनमा दिएको सुझाव अनुसार आफ्नो कृषि कर्म गर्नुभएको छ उहाँहरूलाई यसले अवश्य पनि फाइदा पुर्याएको छ यसले चाहिँ उहाँहरूको नोक्सानी घटाउनलाई चाहिँ मद्दत गरेको छ
1: प्रतिक्रियाहरू पनि आउने गरेका छन्
0: हजुर छन् त्यस्ता प्रतिक्रियाहरू पनि आउने गरेका छन् र हामीले दिएको सुझाव अनुसार चाहिँ यहाँहरूले कृषि कर्म गर्दा मेरो चाहिँ नोक्सानी कम भयो उत्पादन राम्रोसँग लिन सकेँ र मैले सूचनाको लागि चाहिँ धेरै ठाउँमा भौँतारिनु परेन तपाईँको एउटै बुलेटिनमा चाहिँ मौसम कस्तो हुन्छ भन्ने पनि आउँछ के गर्ने के नगर्ने भन्ने पनि आउँछ सावधानी के अप्नाउने भन्ने पनि आउँछ भन्ने हामीले फिडब्याकहरू पाएका छौँ
1: तपाईँले यो कुराकानीको चाहिँ सुरुवातमा मनसुन र मौसमी चक्रका चाहिँ कुरा जोड्दाखेरि सुरुमै पनि भन्नुभएको थियो जलवायु परिवर्तन भनेर जलवायु परिवर्तनले नेपाललाई पनि र नेपालको समग्र कृषि पद्धतिलाई पनि चपेटामा पारेको चाहिँ विज्ञहरू बताउनुहुन्छ त्यस्ता संकेत पनि देखिएका छन् खास गरी किसान र खेती जोगाउने विकल्पमा चाहिँ अब कसरी जाने होला त
0: हामी हाम्रो अबको प्रयास भनेको चाहिँ सामूहिक रूपमा नै हुनुपर्छ र जलवायु अनुकूलन खेती प्रविधिहरूमा नै हामी लाग्नुपर्छ त्यस्ता प्रविधिहरू नार्पाड पनि विकास भएका छन् त्यस्ता प्रविधिहरूलाई किसानसम्म पुर्याउनलाई चाहिँ अब स्थानीय तहका प्राविधिकहरू अथवा स्थानीय सरकार र प्रदेश सरकारको पनि उत्तिकै भूमिका हुन्छ र हामी नार्कले पनि प्रविधिहरू विकास गरेर त्यसलाई किसानसम्म पुर्याउनको लागि चाहिँ हामीले पनि अहिले जुन इफोर्ट लगाइरहेका छौँ योभन्दा अझ बढी इफोर्ट लगाउनु पर्ने चाहिँ देखिएको छ र यो अबको बाटो त्यही नै हुनेछ
1: भनेको यो संकेतका रूपमा चाहिँ मधेसलाई विगत र अहिलेको रूपमा चाहिँ हेर्न सकिन्छ प्रभाव असरको हिसाबले
0: हजुर सकिन्छ अब अवश्य पनि जस्तो अलि अगाडि हामी जाने हो भने 78-79 सालतिर दसैँको बेलामा जुन ठूलो भारी वर्षा भयो त्यसले पनि धेरै नोक्सानी भयो त्यसपछि किसानहरूले पनि होइन हामीले त बाली उत्पादन राम्रो गरेर मात्र नहुने रहेछ भित्राउने बेलामा पनि हामी त्यतिकै चनाखो हुनुपर्ने रहेछ यो अब असोजमा कार्तिकमा त कहाँ त्यत्रो ठुलो पानी पर्छ र भनेर ढुक्क भएर बस्न नहुने रहेछ भन्ने नोक्सानी ठुलो भयो सँगसँगै त्यसले एउटा पाठ पनि सिकाएको छ भने प्राविधिक र विभिन्न सञ्चार माध्यम लगायत सबै सरकारवालाहरूलाई होइन, हामीले जल तथा मौसम विज्ञान विभाग लगायत अन्य निकायहरूबाट आउने सूचनाहरूलाई चाहिँ व्यवस्था गर्नु हुँदो रहेछ, सरकारवालाहरूलाई चाहिँ जतिसक्दो छिटो पुर्याउनु पर्ने रहेछ भन्ने चाहिँ त्यसले पनि एउटा चाहिँ यो अवेरनेस चाहिँ क्रिएट गरेको छ। त्यही भएर अहिले चाहिँ हामी प्राय किसानहरूकोमा जाँदाखेरि पनि उहाँहरूले मौसमलाई चाहिँ एकदमै ध्यान दिएको, आउने हप्ता के हुन्छ, दुई दिन तिन दिनपछि के हुन्छ भनेर चाहिँ उहाँहरू चनाएको भएको, र सँगै अब यो सूचना चाहिँ तयार गर्ने र सरकारवालाहरूलाई पठाउने जुन जल तथा मौसम विज्ञान विभाग छ उहाँहरूलाई पनि टेलिफोन कलहरू एकदम धेरै आउने गरेको, उहाँहरूको चाहिँ वेबसाइट चाहिँ धेरैले भिजिट गर्ने गरेको, फेसबुक पेजलाई धेरैले फलो गरेको, र उहाँहरूले चाहिँ अहिले जुन छोटो भिडियो मार्फत सन्देशहरू दिने गर्नुहुन्छ त्यसमा चाहिँ लाइक गर्ने फलो गर्नेको संख्या बढ्दै गएको भन्ने चाहिँ हामीले पाएका छौँ। अब यस हिसाबले हेर्दाखेरि चाहिँ जल तथा मौसम विज्ञान विभाग, कृषि अनुसन्धान परिषद, स्थानीय सरकार, स्थानीय प्राविधिक, स्थानीय तहहरू र सँगै किसान र अन्य सरकारवालाहरू सबै चाहिँ चनाखो भएको र आफ्नो काममा चाहिँ उहाँहरू अलिक बढी जिम्मेवारपूर्ण तरिकाले र जतिसक्दो छिटो सूचनाहरू प्रवाह गर्ने, क्षतिको विवरणहरू सङ्कलन गर्ने यस्तो काममा चाहिँ विगतका वर्षहरूको तुलनामा अहिले चाहिँ प्रगति राम्रो भएको देखिन्छ।
1: उसो भए तपाईँले भने जस्तै आउँदो हप्ताको चाहिँ मौसम कस्तो होला भन्ने चासो किसानलाई पनि रहने नै भयो। साउनको हामी चाहिँ पहिलो हप्तामा छौँ, आउँदो हप्ताको मनसुन चाहिँ अथवा मौसम अवस्था चाहिँ कस्तो रहला त?
0: हजुर, अब यो चाहिँ ठ्याक्कै मैले भन्दा पनि जल तथा मौसम विज्ञान विभागले एक हप्ताको चाहिँ पूर्वानुमान दिने हो होइन, त्यो हिसाबले हामी पनि उहाँहरूकै सूचनामा भर पर्छौँ। अब जस्तो आज हाम्रो यो कार्यक्रम प्रसारण भइरहँदा चाहिँ हामीले ठ्याक्कै एक हप्ताको विवरण पाएका छैनौँ, जुन दुई तिन दिनको चाहिँ जुन उहाँहरूले वेबसाइटमा पनि राख्ने गर्नुहुन्छ त्यो पूर्वानुमानलाई चाहिँ किसानहरूले एकदमै चनाखो भएर त्यो चाहिँ हेर्नुपर्ने हुन्छ, किनकि सात दिनको भन्दा तीन दिनको पूर्वानुमान बढी मिल्छ र तीन दिनको पूर्वानुमान चाहिँ दिनमा दुई पटक अध्यावधिक हुन्छ, बिहान छ बजे र बेलुका छ बजेको समयमा। त्यो भएर यहाँहरूले चाहिँ हाम्रो बुलेटिनबाट चाहिँ समग्र सात दिनमा के हुन्छ भन्ने कुरा यहाँहरूले हेरेर हामीले दिएको सुझाव अनुसार यहाँहरूले कृषि कर्म गर्ने योजना बनाउनुपर्छ भने अब त्यसमा केही थोरै परिवर्तन हुनसक्छ है भन्ने हिसाबले चाहिँ फेरि तीन दिनको पूर्वानुमानलाई चाहिँ यहाँहरूले फलो गर्नुपर्ने हुन्छ। अब सामान्यतया भन्नुपर्दाखेरि मनसुनको सिजन भएको हुनाले पानी पर्छ, पानी के अरे वर्षा चाहिँ हुन्छ, तर कुन ठाउँमा कति वर्षा हुन्छ, भारी हुन्छ कि अति भारी हुन्छ कि अथवा हल्का खालको हुन्छ कि मध्यम खालको हुन्छ कि भन्ने कुरा चाहिँ यहाँहरूले जल तथा मौसम विज्ञान विभागको तीन दिने बुलेटिनमा नै निर्भर रहँदाखेरि त्यो अनुसारको योजना गर्दाखेरि चाहिँ यहाँहरूले एकदम राम्रोसँग चाहिँ क्षति न्यूनीकरण गर्न र त्यो अनुसारको कृषि कर्महरू गर्न सक्नुहुन्छ।
1: उसो भए किसानहरू जसले चाहिँ धान रोपाई सकिसक्नु भएको छ र रोपो जुन जाग्दै गरेको रोपोमा चाहिँ मलको व्यवस्थापन गर्ने काम, जो मल हुन त किसानहरूले गुनासो गर्नुहुन्छ अभाव छ भनेर, जो जति मल पाउनु भएको छ त्यसलाई पनि व्यवस्थापन गर्ने हो भने फसल पक्कै पनि राम्रो हुन्छ, व्यवस्थापनको बाटो चाहिँ महत्वपूर्ण छ। धानमा मल राखिन्छ, खेतमा छरेको मल बालीले लिए उत्पादन बढ्ने न हो, कसरी व्यवस्थापन गर्ने त? पानी पर्ला, बगाउला, के होला, त्यो माटोमा चाहिँ मिल्ला नमिल्ला, त्यसलाई चाहिँ केही छ त्यस्तो उपाय?
0: हजुर छ। अब यो चाहिँ कस्तो हुन्छ भने सबभन्दा राम्रो त यदि यहाँहरूको सम्भव छ भने कम्तीमा दुई तीन वर्षमा माटो जाँच गर्ने र आफ्नो खेतबारीको माटोमा के कुराको कमी छ, के कुरा पूर्ण छ, त्यो आधारमा चाहिँ यहाँहरूले माटोको स्वास्थ्यको आधारमा मल खाद राख्दा राम्रो हुन्छ। र अर्को कुरा चाहिँ अब यो अहिले चाहिँ पशुपालन एकदमै गाई बस्तु कम पाल्ने अनि हामी रासायनिक मलमा बढी निर्भर रहने अनि जसले गर्दाखेरि चाहिँ अब यो मलको डिमान्ड पनि हरेक साल बढ्दै गइरहने र विविध कारणहरूले यहाँहरूले चाहेको समयमा मल नपाउँदाखेरि चाहिँ बालीबाट उत्पादन राम्रो लिन पनि नसक्ने यस्तो अवस्था छ। त्यो हिसाबले चाहिँ यहाँहरूले सम्भव भएसम्म चाहिँ पशुपालन पनि सँगै गाईबस्तु पनि पाल्ने र त्यसको मललाई चाहिँ जस्तो गाईबस्तुको यो गोठे मल, कम्पोस्ट मलहरू राख्दाखेरि चाहिँ खेतबारीमा लामो समय नछोड्ने, यहाँहरूले जुन धान लगाउनुभन्दा अगाडि गोठे मल प्रयोग गर्नुहुन्छ भने प्रायः हामी के देख्छौँ भने फुर्सदको समयमा बारीमा लगेर थुपार्ने अनि जहिले पानी पर्छ त्यो बेलामा बल्ल जोत्ने, त्यो हुँदाखेरि कसै कसैको त 30-40 दिनसम्म मल यतिकै खुल्ला रहने, त्यसले गर्दा चाहिँ त्यसमा भएको नाइट्रोजन तत्त्वहरू चाहिँ उडेर लस हुने अनि मैले मल त राखेको कम्पोस्ट मल त राखेको हो तर यसले त बाली फर्स्ट आएन भन्ने चाहिँ देखिन्छ। त्यो भएर यहाँहरूले चाहिँ खुल्ला छोड्नु भएन जमिन तयार गर्नु अगाडि। अर्को कुरा जुन नार्कले चाहिँ क्षेत्रगत रूपमा कुन ठाउँमा कति मात्रामा चाहिँ युरिया मल डिएपी पोटास हाल्ने भनेर चाहिँ जुन रिकमेन्ड गरेको छ त्यो रिकमेन्ड गरेको डोज अनुसार युरियालाई जहिले पनि तीनवटा डोजमा चाहिँ जति चाहिँ यहाँको क्षेत्र पहिलो कुरा त यहाँहरूले आफ्नो क्षेत्रमा कति हाल्नुपर्ने हो भन्ने त्यो थाहा पाउनु पर्यो र त्यसको चाहिँ एक तिहाई जमिन त धान रोप्ने बेलामा त्यसपछि पहिलो टप ड्रेस अनि दोस्रो टप ड्रेस भनेर हामीले त्यसरी सुझाव दिने गर्छौँ। त्यो मात्रा मिलाउनु पर्यो। अर्को कुरा यहाँहरूले युरिया मल राखिसकेपछि हामीले चाहिँ 24 घन्टासम्म त्यो मल राखेको ठाउँबाट पानी बगेर जानु हुँदैन नत्र त्यसले सँगै मल बगाएर लग्छ भनेर चाहिँ किसानहरूलाई हामीले त्यो सुझाव दिने गरेका छौँ। अब यहाँहरूले सम्भव भएसम्म 24 घन्टा या 48 घन्टासम्म पानी बगेर नजाने गरी भनेको यहाँहरूले कुलो बन्द गरेर मल राख्नु पर्यो र त्यो ठाउँमा चाहिँ उहाँहरूले आफ्नो क्षेत्रमा चाहिँ आगामी 2 दिन 3 दिन पानी पर्छ कि पर्दैन त म आज मल राख्दैछु भने अबको भोलि पर्सिमा चाहिँ कम्तीमा पानी पर्छ कि पर्दैन त्यो कुरामा चाहिँ यहाँहरूले ध्यान दिएर त्यसअनुसारको चाहिँ मल खाद राख्नुभयो भने अवश्य पनि त्यो चाहिँ हाम्रो लगानी पनि खेर जाँदैन बालीले पनि राम्रोसँग लिन पाउँछ र उत्पादन उत्पादकत्व बढ्छ
1: भनेको यी कुराहरू पनि कृषि मौसम सल्लाह बुलेटिनमा चाहिँ समेटिएका
0: हुन्छन्। हामीले ठ्याक्कै दिन तोकेर नै तपाईँले चाहिँ बाली लगाएको किन मैले सुरुमा पनि भने हामी त 30 देखि 45 दिनसम्मको अवधिसम्म धान लगाउन सुरु गर्ने र सबभन्दा पछि रोपाइँ गर्ने गर्ने भने त्यत्रो फरक परेको हुन्छ भनेपछि हामीले जस्तो यो महिनाको यति गते मल हाल्नुहोस् भन्दा त कसैको धान भर्खर रोप्दै हुनुहोला कसैको बालीमा चाहिँ मल राख्न समय घर्किसकेको हुन्छ त्यही भएर हामीले अवधि दिन्छौँ जस्तो यति अवधि भएको बालीमा चाहिँ यसो गर्नुहोस् जस्तो झारपात व्यवस्थापनदेखि मलखाद व्यवस्थापनदेखि सबै कुराहरू चाहिँ हामीले यति अवधि भएको बालीमा अथवा यो अवस्थामा रहेको बालीमा यसो गर्नुहोस् भनेर सँगै मौसमलाई पनि जोडेर सुझाव दिने हुनाले किसानहरूले त्यो बुलेटिनलाई राम्रोसँग फलो गर्नुभयो भनेदेखि यहाँहरूले बाली लगाउने बेलामा नै ओहो मैले भित्राउने दिनसम्म कहाँ कहाँ के म्यानेज गर्ने भनेर चिन्तित हुनु पर्दैन ठ्याक्क यहाँहरूले चाहिँ हप्ता हप्ताको बुलेटिनमा दिने सुझावलाई फलो गर्दै जाँदाखेरि राम्रो उत्पादन लिन सक्नुहुन्छ नोक्सानी कम हुन्छ।
2: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृता रामेश्वर रिमाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल बाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Vision AI TVs ना पाउनु होस् स्टार्ट बार मात्र रु 9,999 मा र 12 महिना सम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्शन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिना सम्मको EMI
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
3: इन्ट्रोड्युसिङ Wi-Fi 6 विथ सुविसु सुरक्षा
4: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुविसु छिटो पनि सुरक्षित पनि
6: थप जानकारी तथा बुकिङका लागि
7: 01-42-888 98-12-35-88
8: हजुरको रेडियो 102.1 मेगा
9: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजो
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
11: हेलो
12: हेलो बहिनी सन्चै छौ
11: हजुर सन्चै छु हजुरलाई कस्तो छ
12: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
11: अनि हुलाकमा पो जानु
12: हो नि हुलाकमा जाऊ न
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
12: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
11: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
12: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
11: ए सहरमा मात्र होला नि
12: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
11: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार राति दस बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। सौर्य मास अनुसार हरेक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदै नयाँ आर्थिक वर्ष शुरू। शिक्षा स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू। आजदेखि 405 स्थानीय तहमा जग्गाको किताकाट रोकियो। बितेका 3 महिनामा देशभर विपदका 3296 घटना, 160 जनाको मृत्यु। पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। भारतको सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रमा साइबर आक्रमण भएको आशंका र विश्वकप फाइनल अघि अमेरिकाको न्यू जर्सी क्षेत्रमा डडेलोका कारण वायु प्रदूषण।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHzद्वारा जारी सन्देश।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। सौर्यमास अनुसार हरेक वर्ष साउन एक गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ सर्ने भएकाले आजैदेखि दक्षिणायन शुरू हुन्छ। माघ एक गते शुरू हुने उत्तरायण र साउन एक गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। धेरै नेपाली खेतीपातमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको छ। परम्परा अनुसार काग भलायो, कुकुर डाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नास्पाती लगायत औषधीय गुण भएका वनस्पति राखी कण्डागरक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरूसँगै सरकारको आमदानी र खर्चको नयाँ खाता पनि सञ्चालनमा आउनेछ। नयाँ बजेटको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। सबैभन्दा बढ़ी प्रभाव शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको छ। अब निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिनेछ। त्यसै गरी सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाबाट सेवा लिँदा 3% स्वास्थ्य समता शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएको छ। यस्तै घरायस्ती ग्राहकले 50 युनिट भन्दा बढ़ी बिजुली खपत गरेमा 5% भ्याट तिर्नुपर्नेछ भने अन्य सबै प्रकारको उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। चुरोट, सुर्ती, खैनी, गुटखा, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढ़ी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्स बढ़ीको अन्त शुल्क पनि आजदेखि लागू भएको छ। उच्च क्षमताका विलासितापूर्ण गाड़ी र केही बहुमूल्य धातु तथा गहनामा बढ़ेको करको व्यवस्था पनि कार्यान्वयनमा आएको छ। यद्यपि उद्योगलाई प्रोत्साहन गर्न 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने 360 प्रकारका औद्योगिक प्रयोजनका वस्तुबाट अन्त शुल्क हटाइएको सरकारले जनाएको छ। शेयर बजारमा पनि नयाँ पूँजीगत लाभ कर लागू भएको छ। अब एक वर्षभन्दा बढ़ी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र एक वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख रूपियाँ पुर्याइएको छ। वार्षिक 10 लाख रूपियाँसम्म कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। यस्तै राइड सेयरिङ सेवामा आबद्ध सबै चालकका लागि स्थायी लेखा नम्बर प्लान अनिवार्य गरिएको छ। साथै केही डिजिटल सेवा र राइड सेयरिङ सेवामा पनि नयाँ करको व्यवस्था लागू भएको सरकारले जनाएको छ। नयाँ आर्थिक वर्ष 2083-84 झण्डै 2000 कर्मचारी निवृत्त हुने भएका छन्। राष्ट्रिय किताबखाना निजामतीले सार्वजन गरेको विवरण अनुसार यो आर्थिक वर्षमा झण्डै 2000 निजामती कर्मचारीहरू सेवाबाट अनिवार्य अवकाश पाउने भएका हुन्। कुल 92,520 कर्मचारी मध्ये एक वर्षभित्र 1,950 जना कर्मचारीहरू निवृत्त हुने देखिएको किताबखानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उमेर हद 58 वर्ष र पदावधि पूरा हुने भएका कारण उनीहरूले अनिवार्य अवकाश पाउन लागेका हुन्। यस वर्ष निवृत्त हुने कर्मचारीहरूमध्ये माथिल्लो तहका कर्मचारीहरूको संख्या उल्लेख छ। किताबखानाको तथ्याङ्क विश्लेषण गर्दा यसै वर्ष विशिष्ट श्रेणी सचिव वा सो सरहका 20 जना उच्च अधिकारीहरूले अवकाश पाउनेछन्। त्यसै गरी सहसचिव वा सो सरहका 87 जना, उपसचिव वा सो सरहका 206 जना र शाखा अधिकृत वा सो सरहका 320 जना कर्मचारीहरू सेवाबाट विदा हुनेछन्। तल्लो तहका कर्मचारीतर्फ सहायक स्तरका 773 जना र श्रेणीविहीनतर्फका 579 जना कर्मचारीहरू यो आर्थिक वर्षमा निवृत्त हुने सूचीमा रहेका छन्। राष्ट्रिय किताबखानाको कार्य सञ्चालन दिग्दर्शन 2072 अनिवार्य अवकाश हुने कर्मचारीको अनुमानित विवरण अगाडि नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। भूमिको वर्गीकरण सम्पन्न नगरेका देश भरका 405 स्थानीय तहमा आजदेखि जग्गाको किताकाट रोकिएको छ। भू उपयोग नियमावली अनुसार असारमा शान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन 1 गतेदेखि जग्गाको किताकाट स्वतबन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो। नापी विभागका निर्देशक दयानन्द जोशीका अनुसार देशभरका 753 स्थानीय तहमध्ये हालसम्म करिब 348 स्थानीय तहले मात्रै भूमिको वर्गीकरण गरी विवरण पठाएका छन्। बाँकी स्थानीय तहमा वर्गीकरणको काम पूरा नभएकाले त्यहाँ किताकाट रोकिएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले नियमावलीमै असार मसान्तसम्म वर्गीकरण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद तोकिएकाले म्यादभित्र काम नसकेका स्थानीय तहमा किताकाट रोकिएको बताउनु भएको छ। उहाँका अनुसार यो व्यवस्थाले अंशवन्नामा भने असर पार्दैन। जग्गा टुक्राएर बिक्री गर्ने वा व्यावसायिक प्लटिङका लागि हुने किताकाट मात्रै रोकिएको हो। भू उपयोग ऐन 2076 र नियमावली 2079 अनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्रको जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन, खानी तथा खनिज लगायत 10 प्रकारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ। सरकारले यसअघि 3 पटकसम्म म्याद थप गरे पनि धेरै स्थानीय तहले वर्गीकरण पूरा गर्न सकेका छैनन्। यससँगै जग्गा किताकाट सम्बन्धी नयाँ मापदण्ड पनि आजदेखि लागू भएको छ। आवासीय जग्गाको न्यूनतम किताकाट सीमा 130 वर्गमिटरबाट घटाएर 80 वर्गमिटर कायम गरिएको छ भने कृषि जमीनको किताकाटमा थप कडाई गरिएको छ। बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै मन्त्रालयको संख्या 8 कायम गरिएको छ। सरकारले प्रदेशमा रहेको 14 मन्त्रालयलाई घटाएर सरकारले 8 कायम गर्ने यसअघिको निर्णय कार्यान्वयन गरिएको हो। सोही अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मन्त्रालय अनुसारको कार्य विभाजन गर्ने तयारी गर्नुभएको छ। उहाँले प्रदेशका 6 मन्त्रीको व्यवस्थापनसहित कार्य विभाजन गर्ने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ। उहाँका अनुसार बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय प्रभावकारिताका साथ कार्यान्वयन हुन्छ। प्रदेश सरकारको गत वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले प्रदेशमा कायम रहेको 14 मन्त्रालयलाई घटाएर 8 कायम गर्न निर्णय गरेको थियो। आगामी साउन 1 गतेबाट लागू हुने गरी प्रदेशको 6 मन्त्रालयहरूलाई मर्ज गर्ने सरकारको निर्णय गरेको थियो, जस अनुसार आजबाट बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहनेछन्। लामो समयदेखि छपाईको पर्खाइमा रहेका चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको सबै पुरानो काम सकिएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्र कार्ड छापेर विभागलाई उपलब्ध गराइने भएको छ। सूचना तथा संचार मन्त्रालयका अनुसार मन्त्रालय, सुरक्षा मुद्रण केन्द्र र यातायात व्यवस्था विभाग बीच भएका 2 चरणका सम्झौता अनुसार कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको हो। यससँगै वर्षौंदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाईको ढिलाइको समस्या पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ। सुरक्षा मुद्रण केन्द्रले अहिले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरण दैनिक रूपमा यातायात व्यवस्था विभागबाट प्राप्त गरिरहेको छ। विभागबाट हरेक दिन झण्डै 3,000-5,000 आवेदनको विवरण आउने गरेको र ती सबैको स्मार्ट कार्ड 24 घण्टाभित्र छापेर विभागलाई हस्तान्तरण गर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ। यसले नयाँ लाइसेन्स वितरण प्रक्रिया छिटो, व्यवस्थित र सेवाग्राही मैत्री बन्ने अपेक्षा गरिएको छ। आजदेखि निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब तथा निजी मेडिकल कलेजमा उपचार सेवा लिँदा बिरामीले थप 3% स्वास्थ्य समता शुल्क तिर्नुपर्ने भएको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले लिने सबै प्रकारका सेवा शुल्कमा 3% स्वास्थ्य समता शुल्क लागू गरेसँगै नयाँ व्यवस्था आजदेखि कार्यान्वयनमा आएको हो। तपाईँ बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्य
4: हजुरको रेडियो 102.1 मेगा।
6: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904660 9896299998।
4: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पपाकी समाचार। बितेका 3 महिनामा देशभर विपदका 3,296 घटना भएका छन्। ती घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतेसम्म विपदका घटनामा 2 जना बेपत्ता तथा 945 जना घाइते भएका छन्। यस अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आगलागीका घटना भएका तथा तिनमा 17 जनाको मृत्यु, 109 जना घाइते तथा 990 परिवार प्रभावित भएको जनाएको छ। उक्त अवधिमा सर्पदंशका 514 घटना भएका, त्यसबाट 38 जनाको मृत्यु, 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। त्यसै गरी हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको छ, 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएको जनाइएको छ। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु, 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। चट्याङका 223 घटनामा 24 जनाको मृत्यु, 120 जना घाइते तथा 262 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्यजन्तुको आक्रमणका 181 घटनामा 17 जनाको मृत्यु, 103 जना घाइते तथा 287 परिवार प्रभावित भएको उल्लेख छ। यसै गरी बाढ़ीका 161 घटनामा 9 जनाको मृत्यु, 2 जना बेपत्ता, 9 जना घाइते तथा 396 परिवार प्रभावित भएका छन्। भारी वर्षाका 153 घटनामा 4 जनाको मृत्यु, 1 जना घाइते तथा 132 परिवार प्रभावित भएका छन्। यसै गरी लेक लागेर 55 घटनामा 21 जनाको मृत्यु र 35 जना अझै अस्वस्थ छन्। ढुङ्गा खसेर भएको 1 घटनामा 2 जनाको मृत्यु भएको छ। तीन महिनामा वन डढेलका 191 घटना भएका, त्यसमा 1 जनाको मृत्यु र 2 जना घाइते भएको जनाइएको छ। हिउँ पहिरोका 2 घटनामा 1 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। पूर्व अर्थमन्त्री विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल सहित 6 जना र 10 वटा कम्पनी विरूद्ध मुद्दा दायर गरेको हो। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध मुद्दा दायर भएको विशेष अदालतको सूचनामा उल्लेख छ। पूर्व अर्थमन्त्री पौडेलमाथि 20 करोड़ 90 लाख रूपियाँ विगो माग दावी गरिएको छ। साथै विभागले उहाँको बैंक खातामा रहेको 6,34,000 रूपियाँ जफत गर्न समेत माग दावी गरेको छ। काठमाण्डुको गंगापुर स्थित नयाँ बास पार्क भित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनलाई कार्यवाही गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मजदूर संघ संगठनका प्रतिनिधि नेपाल प्रहरी तथा लोकस्य बहुद्देश्य प्रणालीका प्रतिनिधिको हिजो बसेको संयुक्त बैठकले बस पार्कलाई व्यवस्थित सुरक्षित र यात्रुमैत्री बनाउन उक्त निर्णय गरिएको हो। पछिल्लो समय सरकारले नयाँ बस पार्क सहित कलंकी कोटेश्वर बल्खु चाबहिल लगायत क्षेत्रमा जथाभावी रूपमा यात्रुको झोला तान्ने तथा दुःख दिनेहरू विरूद्ध पक्राउ गरी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको छ। प्रहरी प्रभाग नयाँ बस पार्कका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बस पार्कभित्र यात्रु तान्ने भीड़भाड़ सृजना गर्ने तथा अफवाह फैलाउने व्यक्ति विरूद्ध प्रहरीले कड़ा कार्यवाही गर्दै आएको बताउनु भएको छ। गैराती सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 137 मिलिमिटर, कास्कीको मालीपाटनमा 96 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 95 मिलिमिटर पानी परेको छ। सुर्खेत दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। मध्यमदेखि ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रोशी खोलाको बाढ़ी बढ़िरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाण्डुको बागमती नदीमा पनि बाढ़ी आएको छ। आज पनि देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको कुडलनुकुलम आणविक विद्युत केन्द्रसँग सम्बन्धित हजारौं फाइल इन्टरनेटको गोप्य सञ्जाल डार्क वेबमा सार्वजनिक भएको दावी गरिएको छ। समाचार संस्था रोइटर्सका अनुसार ओल्ड लिक्स नामक साइबर अपराधी समूहले विद्युत केन्द्रका केही संरचनाको नक्सा, उपकरण, आपूर्तिकर्ताको विवरण तथा अन्य प्राविधिक कागजात सार्वजनिक गरेको दावी गरेको हो। कुडलनुकुलम भारतका 7 वटा आणविक विद्युत केन्द्रमध्ये सबैभन्दा ठूलो हो। प्रधानमन्त्री नरेन्द्र मोदीको आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजनामा यस केन्द्रलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। आणविक विद्युत केन्द्र नामबाट पहिचान गरिएका झण्डै 19,000 फाइल, जसको आकार 14.3 गिगाबाइट छ, गएको जून 11 डार्क वेबमा उपलब्ध छन्। ती फाइलमा बैठक र निरीक्षण, अभिलेख, उपकरण मूल्यांकन, बीमा कागजात तथा केही संरचनात्मक नक्सा समेत समावेश भएको खबरमा उल्लेख छ। आणविक सुरक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था न्यूक्लियर थ्रेट इनिसिएटिभका वरिष्ठ निर्देशक निकोलस रोथले यस्ता विवरण बाहिर विद्युत केन्द्रको सुरक्षाका लागि गम्भीर जोखिम हुन सक्ने बताउनु भएको छ। उहाँले भारतमा पछिल्ला वर्षहरूमा साइबर आक्रमणका घटना बढ़दै गएको र धेरै संस्था त्यस्ता जोखिम सामना गर्न पर्याप्त रूपमा तयार नरहेको टिप्पणी गर्नुभएको छ। खेल समाचार। फिफा विश्वकप 2026 को बहुप्रतीक्षित फाइनल खेल हुन केही दिन मात्र बाँकी रहँदा अमेरिकाको न्यूयोर्क र न्यू जर्सी क्षेत्रमा वायु गुणस्तर सम्बन्धी स्वास्थ्य चेतावनी जारी गरिएको छ। क्यानाडामा फैलिएको भीषण डढेलोबाट आएको धुवाँ पूर्वी अमेरिकासम्म पुगेपछि न्यूयोर्क महानगर क्षेत्र धुमिएको हो। विश्वकपको फाइनल खेल आउँदो सोमबार बिहान 1:15 न्यू जर्सी राज्यको इष्ट रदरफोर्डमा रहेको न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुनेछ। विश्वकपका 7 खेल यसअघि पनि यही रंगशालामा सम्पन्न भइसकेका छन् भने अब यही मैदानले विश्व फुटबलको नयाँ च्याम्पियनको टुंगो लगाउनेछ। सेमी फाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनल पुगेको स्पेन अस्ति बुधबार राति नै न्यू जर्सी पुगेको थियो। टोलीले हिजो खुल्ला मैदानमै प्रशिक्षण गरेको छ। बीबीसीका अनुसार स्पेनले अहिलेसम्म वायु प्रदूषणलाई लिएर कुनै चिन्ता व्यक्त गरेको छैन र टोलीले आफ्नो तयारी नियमित रूपमा अघि बढ़ाइरहेको छ। इंग्ल्याण्डलाई हराउँदै लगातार 2 पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाले आजदेखि न्यू जर्सीमा प्रशिक्षण शुरू गर्ने तयारी गरेको छ। आयोजक पक्षले पनि टोलीहरूको अभ्यास तालिका वा खेल व्यवस्थापनमा कुनै परिवर्तन गरिएको जानकारी दिएको छैन। फाइनल अघि उनी उद्घाटन तथा समापन समारोहको अभ्यासमा सहभागी एक कलाकारले भने धुवाका कारण लामो समय नृत्य गर्न कठिन भएको अनुभव सुनाएको खबरमा उल्लेख छ। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जानसाथ यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। सौर्य मास अनुसार हरेक वर्ष साउने गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदै नयाँ आर्थिक वर्ष शुरू। शिक्षा स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू। आजदेखि 405 स्थानीय तहमा जग्गाको किताकाट रोकियो। बितेका 3 महिनामा देशभर विपदका 3296 घटना, 160 जनाको मृत्यु। पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। भारतको सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रमा साइबर आक्रमण भएको आशंका र विश्वकप फाइनल अघि अमेरिकाको न्यू जर्सी क्षेत्रमा डढेलोका कारण वायु प्रदूषण। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म हस्तराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692665998।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
0: नेपालको संविधान 2072 धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
0: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
0: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
0: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
0: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: नोक्सानी गरेको सम्बन्धी विवाद,
0: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
0: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको

0: जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद।
1: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद।
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद।
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू।
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद।
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद।
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद।
1: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद।
0: गाली बेइज्जती सम्बन्धी विवाद।
1: लुटपिट सम्बन्धी विवाद।
0: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद।
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद।
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद।
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद।
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: ಗರ್ಭನೊಣಕುಲ ಗಿರೋದ್ ಸಿಮೆಂಟ್ ಜೋಸ್ತಪಾತ ಚೈನಿ ಕಾಬಾಟೆ ಲ್ಯಾವನಿ ಉಲ್ಲ ಫೆರಿಯೋ ಮಂಥಲಿ ಮತ್ತೆ ಎಷ್ಟು ರಾಮ್ರು ಅದಿರ್ಗು ಪಸಲ್ ಚಿಕ್ಕ ಉಲ್ಲ ಬದಿ
1: ಕಾಕ ತಿನ್ಲಾ ಎತ್ತಿನಿ ಥಾ ಚೈನ ಅಬ ಹಾಮ್ರೈ ಮಂಥಲಿ ಮಾ ದೀಪಜ್ಯೋತಿ ಹಾರ್ಡ್ವೇರ್ ಅಂಡ್ ಸಪ್ಲೈಯರ್ಸ್ ಖುಲ್ಯೋ ನಿ ಕಾಕ
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लायर्सबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठाकुरी सम्पर्क नम्बर 9845-8573-65 वीरगंज फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
7: सूर्य ज्योति दही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजौ
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
9: हुर्केकै गिरिराज चल्ला 150मा
10: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
10: विराज किसानको साथी
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
10: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
12: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 048-540-305 मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका दुई देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: यानी दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
5: ए काका काकी, के को गन्थन मन्थन हो?
3: ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
7: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
7: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50(4) बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोसीले लिएर उपस्थित भइसकेको छु। म सम्झना खड्गे भने प्रविधि सबिजोलबाट मलाई साथ दिनु भएको छ श्रीराज महत। साथमा तपाईँ हुनुहुन्छ यो समय तपाईँको आलिउराली भन्ज्याङ चौतारी बेला पात गरिराख्नु भएको छ होला। बिजुली कामतिर व्यस्त हुनुहुन्छ होला तपाईँ, तर पनि हामीले यसरी प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoreadio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र त्यसै गरी कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आज शुक्रबारको बसाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोतावनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज चाहिँ शुक्रबारको बसाई, आजको बसाईमा तपाईँले चाहिँ स्थानीय कलाकारहरूको गीत रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँको गाउँ बस्तीतिर कसले गीत गाउनु भएको छ त्यो गीतलाई चाहिँ आजको बसाईमा तपाईँले रोजाइमा पार्न सक्नुहुनेछ र व्यक्तिको नाम पनि भन्नुपर्ने हुन्छ तपाईँले चाहिँ कसले गाउनु भएको र त्यो गीत चाहिँ कार्यक्रममा बस्नेछ र साथसाथै तपाईँले आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम हरेक दिन सुन्दै आइराख्नु भएको छ। हामी बिहान ठिक 10 बजेदेखि 11 बजेसम्म तपाईँसँगै रहेर सबैसँग रहेर सहयात्रा गर्नेछौ र कार्यक्रम अवधिभरि पनि आजको बसाईमा एकदमै मिठा रमाइला स्थानीय कलाकारको गीत तपाईँले रोजाईमा पार्न पाउनुहुनेछ र गीत मार्फत आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। तपाईँले कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0024 मा फोन गरेर आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र आउनुहोला पनि भन्न चाहन्छु। र हाम्रो यो कार्यक्रम लोककोसीलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। यदि तपाईँ पनि जीवन बीमा गरेर ढुक्कसँग बस्न चाहनुहुन्छ भने सूर्यज्योतिलाई नै सम्झन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छ। एउटा मिठो गीत रहेको छ, पातली ए पराना भने गीत रहेको छ राम कुमार नेपालीको। एकदमै मिठो गीत हामी कार्यक्रममा राख्छौं, त्यसपछि फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्दै गर्नुहोला।

0: ni kari kama ekdami mitra gide pata ni parara gomis dolala sardar saile hari kuma Ram Kumar Bina Dipendra hati kusi awas sasde ovine rai poli rai kuthiyo yo mitra gita bata se amle kari kama loko siri kusuru hata gori seke kasa wabani palo tapai kura yiko sa sunior sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali sali नमस्कार
1: नमस्ते दिदी
0: नमस्कार हजुर कहाँ देखि को बोल्दै हुनुहुन्छ
1: अ एता सिन्धुली बाटा अन्त रमतेर
0: अनि तपाईं बोल्नुभयो अनि पछिको खबर के छ
1: मेरो एकदम ठीक छ अनि दिदी हजुरको के छ
0: मेरो पनि एकदम ठीक छ खबर भन्नु पर्छ है अनि यो समय घरतिर हुनुहुन्छ कि बाहिरतिर हुनुहुन्छ
1: यो समय चाहिँ के भन्नु पर्छ
0: घरतिरै हुनुहुन्छ है
1: हजुर
0: अनि के कार्यक्रम सुन्दै हुनुहुन्छ आजको बसाइमा
1: आजको बसाइमा सुनिराखेछु भन्नु पर्छ है
0: ल सुनेर साथ दिनुहोला आज गीत रोजेमा पार्नु पर्ने हुन्छ तपाईले स्थानीय कलाकारको गीत चाहिँ रोजेमा पार्नु पर्ने हुन्छ कुन कलाकारले गाउनु भएको गीत चाहिँ रोजेमा पार्नुहुन्छ
1: तामाङ दाता बजाउन पाइन्थ्यो नि
0: हजुर
1: तामाङ गीतबाट बज्दैन
0: कसले गाउनु भएको छ स्थानीय गीत रोजेमा पार्नुहोस् न
1: कलाकारको नाम त आउँदैन दिदी गीत चाहिँ सुनेको थिएँ
0: गीत के हो भन्नुहोस् त
1: जापान कोरिया भन्ने
0: जापान कोरिया अब त्यो स्थानीय कलाकारले गाउनु भएको हो कि होइन भन्ने कुरा थाहा हुँदैन तैपनि हामी उहाँले होइन तपाईँले रोज्नु भएको गीत स्थानीय कलाकारको हो रहेछ भने राख्नेछौँ होइन रहेछ भने चाहिँ हामी अर्को साथीको रोजेको गीत राख्छौँ है त
1: हुन्छ
0: ठिक छ साथी सङ्गीलाई सम्झना गरेर तपाईँले छुट्न सक्नुहुनेछ
1: पटकल दिदीहरूको लागि त्यो रमे दाईको लागि यही सुन्दै हुनुहुन्छ मेरो भाउजू मम्मी उहाँ हुनुहुन्छ घरमा अनि भाउजूहरू साथीहरू भन्नुपर्दा सञ्जिता तामाङको लागि सुषमा तामाङको लागि भन्दै सुतिन्छु नमस्ते
0: हवस् त नमस्ते हुनुहुन्थ्यो अनिता रम्तेलजी हुनुहुन्थ्यो उहाँले चाहिँ गीत रोजाइमा पार्नु भएको छ तर उहाँले अब स्थानीय कलाकार हो कि होइन भन्ने त्यसमा चाहिँ कन्फ्युज रहेको छ हामी अर्को साथीको रोजाइको गीत कार्यक्रममा राख्नेछौँ उहाँले सहभागिता जनाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हजुर दिदी नमस्कार
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ शर्मिलाजीको खबर के छ
2: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ दिदी मौसमको कुरा गर्नुपर्दा कि हल्का सिमसिम पानी परिरहेको छ भन्नुपर्छ दिदी
0: सिमसिम पानी परेको छ
2: खाना लिनुभयो
0: मेरो बाँकी रहेछ अब केही समयपछि हुन्छ हजुरको भयो कि बाँकी छ त
2: मेरो पनि बाँकी छ सँगै खानु बस्दै त्याउनु होला है त
0: ल ठिक छ हामी अब आउने प्रयास चाहिँ गर्दैछु समयले कतिको साथ दिनेछ अनि अरू सुनाउनुहोस् हजुरलाई चाहिँ अब साउने संक्रान्तिको धेरै धेरै शुभकामना पनि छ है त
2: थ्याङ्क यू दिदी हजुरलाई पनि धेरै धेरै
0: शुभकामना ल कार्यक्रम सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोस् अनि आज स्थानीय कलाकारको गीत रोजेमा पार्न सक्नुहुनेछ तपाईँलाई कुन गीत सुन्न मन छ पूर्व सिन्धुली भन्ने गीत चाहिँ रोजेमा पार्नुहुन्छ ठिक छ हामी कार्यक्रममा राख्छौँ हजुरले आफ्नो आफन्त जाने साथीसँगलाई सम्झनुहोस् है त
2: दिदी कविता मगर दिदी प्रतिशा मगर दिदी
0: हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो. उहाँले पनि एकदमै मिठो गीतहरू चाहिँ पारिसक्नु भएको छ. त्यही गीत हाम्रो अन्त्य रम्तेलजीलाई पनि समर्थन जनाउँछ र रेडियो सुनेर बस्नुहुने सम्पूर्णको लागि एकदमै मिठो गीत कार्यक्रममा बस्छ. त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौं. तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला.

0: एकदम मिठो गीत पूर्व सिन्धुली पोस्टराजको आफ्रिका आवाजमा रहेको यो मिठो गीत हाम्रो शर्मिला थापा मगर्जीले रोचाईमा पार्नुभएको थियो। सोही गीत बजिसकेको छ। अब भने पालो तपाईँको रहेको छ 0840404026 फोन गरेर आउन सक्नुहुनेछ। आफूलाई मनपर्ने स्थानीय कलाकारको गीत तपाईँले रोचाईमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार मनोजी, बोल्नुभयो?
1: हजुर हजुर।
0: ल, हाम्रो मनोजी कता हराउनु भएको त, धेरै समय पछि पो यो आवाज सुन्न पाइयो त।
1: हजुर, सबै हराएको छैन, गाउँ घरतिरै छु भन्नुभयो।
0: त्यो त थाहा थियो, मनोजी गाउँ घरतिरै हुनुहुन्छ, तर हामीसँग चाहिँ बोल्न किन मन लागेन भनेर चाहिँ कस्तो प्रश्न उठिरहेको मेरो मनमा।
1: हजुर, बोल्न मन धेरै भएको हो, अलिकति व्यस्त भएर हो, तर प्रोग्राम चाहिँ एकदमै नियमित रूपमै सुनेर साथीहरू भन्नुभएको है त।
0: त्यो पक्कै पनि हामीलाई थाहा छ, नियमित सुन्नुहुन्छ, एसएमएस पनि हामीले होइन पढिराखेका हुन्छौँ, हजुरले नै पठाउनुहुन्छ। खुसी लाग्छ, तर पनि यो आवाज एकचोटि भए पनि सुन्न पाए हुन्थ्यो भन्ने जस्तो लागेको हो। अनि के छ हजुरको नयाँ नौलो खबर सुनाउनुहोस्, अनि हजुरलाई आज साउने संक्रान्तिको धेरै धेरै शुभकामना पनि छ है मनोजी।
1: हजुर, थ्याङ्क यू। मेरो पनि हजुर लगायत हजुरको रेडियो टिमलाई नै धेरै धेरै शुभकामना साउने संक्रान्तिको भन्न चाहन्छु। मेरो खबर एकदमै मेरो लगायत एकदम घाँगुलतिर एकदमै ठिकठाक छ। यति बेला हजुरहरूको प्रस्तुति एकदम घन्किरहेछ, पानी पर्ला पर्ला जस्तो छ भन्नुपर्छ है त।
0: ठिकै छ, अब पानी पर्ला पर्ला जस्तो भएको छ भन्दै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, खाना त भइसक्यो नि भन्नु चाहिँ।
1: हजुर, केही समय पछाडि हुन्छ
0: भन्नुभयो। ठिक छ, हाम्रो पनि अब केही समय पछि हुन्छ, मेरो पनि होइन कार्यक्रम आउनुभयो सुनेर साथ दिनुभएको छ।
1: आजको लागि चाहिँ
0: ठिक छ, आउन त धेरै मन छ, तर पनि के गर्ने, हुन्छ मात्रै भन्ने शब्द हाम्रो होइन मुखबाट उच्चारण भइरहेको छ। यो शब्द कहिले चाहिँ पूरा हुन्छ होला होइन, हजुरले बोलाउनु भएको इन्भाइटलाई चाहिँ कहिले चाहिँ हामीले होइन पूरा गर्न सक्छौ जस्तो लागिरहेको छ। ठिकै छ, कुनै समय आएछ भने पक्कै पनि हाम्रो मनोजीसँग भनेर भन्दै थियो, उहाँको फोन कटिसकेको छ, उहाँलाई विशेष धन्यवाद। उहाँले फोन चाहिँ अब के समस्या हो अथवा होइन के समस्या भएर चाहिँ फोन कटेको होला, फेरि पनि फोन गर्न सक्नुहुनेछ। अनि अरू साथीले पनि फोन ट्राई गर्नुहोला, कि त्रोसैमा पार्नु भएको छैन। हुनुहुन्छ इराबहादुर लकाइची हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, शुभ नाम? हजुर, के भन्नुभयो?
2: कुमार श्रेष्ठ।
0: कुमार श्रेष्ठ कहाँदेखि के हो?
2: काठमाडौँदेखि
0: कुमार श्रेष्ठ बोल्नुभयो। के छ अनि कुमारजीको खबर? के भएको, हाम्रो नेटवर्क टेलिफोनमा समस्या हो अथवा हाम्रो साथीहरूकै मोबाइलमा चाहिँ समस्या देखाएको, साथीहरूको आवाज होइन पूरा हुन नपाउँदै, उहाँले बोल्नुभएको शब्दहरू पूरा नहुँदै चाहिँ फोन कटिरहेको छ। ठिकै छ, यो समस्याको बावजुद पनि हामी तपाईँसँग कुराकानी गर्ने प्रयत्न गर्नेछौँ, र तपाईँको रुचाइको गीत बस्नेछ आजको बसाइमा, फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। हामी व्यावसायिक विश्रामतर्फ जाने बेला पनि भइसकेको छ, साथी हुनुहुन्छ भने हामी उहाँलाई स्वागत गर्छु र आउन सक्नुहुनेछ। बाबुराम मुखर्जी हुनुहुन्छ, दिदी नमस्ते, नमस्कार है, म पूर्व बाबुराम मगर हो, ओखलढुङ्गा पुकली घर भए हासिरियातबाट सुन्दैछु। सबैमा मिठो माया सम्झना छ र कार्यक्रम सुनेर बस्नुहुने साथी सङ्गीलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ। आज 1 गते पनि सबैलाई चाहिँ साउने संक्रान्तिको शुभकामना भन्दै हुनुहुन्छ। त्यसै गरी उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। मिलन घायल मुटुजी हुनुहुन्छ, गुड मर्निङ सिस्टर, कमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि तपाईँ कतारबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, हाम्रो कुमारजी नै बोल्नुभयो। हजुरको फोन कटेको थियो, के समस्या भएर हो? यतै भनेपछि हाम्रो यतै समस्या रहेछ है। खाना लिनुभयो? ठिकै छ, समयमै खानु होला। कार्यक्रम सुन्दै हुनुहुन्छ है कुमारजी? ठिक छ, हामी त्यसो भए कार्यक्रमतर्फै लाग्छौ, फेरि पनि फोन नगर्ला भन्न सकिँदैन होइन, समस्या देखाइरहेको छ। आज स्थानीय कलाकारको गीत हृदयमा पार्नुपर्ने हुन्छ, कुन गीत सुन्न भन्छ हजुरलाई?
2: यो प्रकाश कटुवालको जुन भयो नि
0: प्रकाश कटुवालको जुन भए पनि हजुरलाई राख्छौँ है त। त्यसो भए साथी सङ्गीलाई पनि सम्झना गर्नुहोस् है।
2: सुशीलहरूको लागि, टेक्निसियन मित्रको लागि, यता दोलखा अनुभव गरेर सम्पूर्णको लागि, साथी धोर्नुभयो सम्पल शेर्पा लगायत मलाई कुमार श्रेष्ठ हुनुहुन्थ्यो सम्पूर्ण छिटो नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो कुमार श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला पनि हामी कार्यक्रममा कुमारजीले रजामा पार्नुभएको गीत र मनोजीलाई पनि यस गीतमा हामी समर्थन जनाउँदै यो गीत हामी कार्यक्रममा राख्छौं। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ, विश्रामपछि फेरि उपस्थित हुनेछौ। तपाईँ भने फोन डायल गर्दै गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रजामा पार्दै गर्नुहोला।
3: माधव
4: पर्ने
3: पार्यो त, आज रमाइलो खानु पर्यो नि।
4: म पनि नाच्छु, एकैछिन म ड्रेस चेन्ज गरेर आउँछु।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति दही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन ये बुढा डस्न बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्न पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
3: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-4875-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-0145-575, 9841-96-0669, 9864-1488।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेस,
5: खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।

0: तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
1: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
0: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
1: सम्पर्क नम्बर 0845410043 98630423422
2: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
3: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
4: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने ढेर पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
4: ए हो र भन्या अनि फाइदा होला र है
2: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
2: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540402
4: कति रे 98540 अनि
2: 98540402 फोन नम्बर चाहिँ 0485402
4: 0485402
5: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
4: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
5: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
6: किसानको साथी

0: हामी कार्यक्रममा एकदमै मिठो गीत कुमार श्रेष्ठजीले रचाइमा भन्नुभएको थियो। यति बेला कोही साथी आइसक्नु भएको छ आफ्नो रचाइको गीत सुन्नको लागि, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार चक्रजी, एकदम म आराम कुशल छु भन्नुपर्छ है। चक्रजी के छ, हजुरको खबर खाना लिनुभयो? लाभ साउने संक्रान्ति अहिले चाहिँ अब खासै त्यस्तो केही छैन, अब भयो भने चाहिँ बेलुका हुन्छ होला अलि रमाइलोसँग होइन, अहिले चाहिँ खासै त्यस्तो केही छैन भन्नुपर्छ। अनि हजुरको के कस्तो छ, कसरी मनाउँदै हुनुहुन्छ त?
1: अब बेलुकातिर नै हिजो लाग्यो कि घाम लगाएर घमाइलो अलिअलि खासै धेरै पानी परेको छैन, साउनको महिना मन्द मन्द घाम लाग्छ, त्यस्तै छ समग्रमा, सबै ठिकठाकै छ।

0: 작두기가 찌가세 산비디아게 마게게 인지레이트
1: 박두기야기 알리카다 문차 번호와요?
0: 아지에 따파심 르쿰티라 살랍니다
1: 르쿰티라 오는 차파심 르쿰티라 디게샤 뭐 이따 라미삽고 거벌 번호 펄다게리 디스토 카세 라이라오는 기세이나 이따 보니 먼다 먼다 담 나기라고서 이스테이서 번호 벌샤 이따니 카날리는 뭐요?
0: मेरो
1: चाहिँ बाँकी नै छ अब केही समयपछि हुन्छ होइन हजुरको चाहिँ भइसकेको रहेछ खुसी लाग्यो धेरै समयपछि कुराकानी गर्न पायौँ एकदम व्यस्त हुनुहुन्छ जस्तो लाग्यो हो
0: व्यस्त त होइन दिदी अब मेरो क्षेत्र साथीलाई नै पालो दिनुपर्छ त्यही भएर मैले नि अब यसरी बुझ्ने क्षेत्र साथी भएर अन्यलाई नै दिनुपर्छ कार्यक्रममा सहभागीमा त म धेरै यहाँ अब पुरानो श्रेष्ठ भएकोले अन्य श्रेष्ठलाई नै अब यो रेडियोमा नबजेको कार्यक्रमहरू सल्लाह सुझाव गर्ने व्यक्तिले नै राख्नुलाई के छ चाहना चाहिँ मैले नगरेको भन्नुपर्छ
1: हजुर
0: मैले सुनेर चाहिँ साथ दिएको छु भन्नुपर्छ दिदी हजुर
1: के भन्नु सुनेर चाहिँ साथ दिनुभएको छ है सुनेर साथ दिनुलाई समय मिल्छ भने अब कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ आज स्थानीय कलाकारको गीत रचाइमा पार्नुपर्ने हुन्छ हजुरलाई चाहिँ कुनै गीत सुन्न मन छ
0: भन्नुहोस् त
1: विष्णु खत्री स्थानीय कलाकार हुनुहुन्छ हलो र जुवा भन्नुभयो है कृष्ण खत्री भन्नुभयो विष्णु खत्रीको अवसरमा रहेको ठिक छ हामी कार्यक्रममा राख्ने प्रयास गर्दैछौ हजुरले आफन्तजनहरूलाई सन्तना राख्नुहोस् है त
0: सर्वप्रथम त हजुर परिवार र आउँदै गरेको आजको सामु सङ्गी राम्रो छ तामाको सिफिन परिवार र अब जिल्लावासी सम्पूर्णलाई अब साथीसँग चन्द्रबाट कुमारसँग नानी दाजु बस्ने जे जतिले चक्रबाट यसरी भनेर चिन्ने नचिन्ने रेडियोको परिचित माध्यम मात्रै त्यही साथ चिन्ने हुनुहुन्छ नि सम्पूर्णलाई चिन्ने नलाई चाहिँ मन चाहन्छु यस कार्यक्रममा त कि भोलिको दसैँमा हामी साथ गर्दै आजको यस कार्यक्रममा
1: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो चक्रबहादुर विष्णुजी हुनुहुन्थ्यो अहिले चाहिँ हाल पश्चिमबाट हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौ उहाँले चाहिँ गीत रोजाइमा पार्नुभएको छ हामी सकेसम्म राख्ने प्रयास गर्नेछौ स्थानीय कलाकारको गीत हो रहेछ भने चाहिँ यति बेला हामी अर्को साथीहरूसँग पनि यसरी नै मिठा कुराकानी गर्दैछौ आउनुहोला 044-40-0026 को माध्यम भएर कोही साथी हुनुहुन्छ यति बेला स्वागत गर्छु नमस्कार
2: नमस्कार दिदी
1: नमस्कार रमिलाजी आरामै हुनुहुन्छ
2: म
1: एकदम सन्चै छु भन्नुपर्छ है रमिलाजी तपाईँ कस्तो हुनुहुन्छ के गर्दै हुनुहुन्छ यो समय अहिले बसिराख्नु भएको छ कता घरतिर हुनुहुन्छ अलि बाहिरतिरै हुनुहुन्छ
2: पानी परेको छ घरतिरै हो
1: घरतिरै हुनुहुन्छ पानी परिरहेको छ त्यता
2: यता त पानी त मारि पर्छ नि यता पानी धेरैछ क्या
1: पानी धेरैछ यता चाहिँ फेरि हामी सेफतिर चाहिँ थोरै रहेछ पानी है पर्न सक्दैन है
2: दिनौ दिन पर्छ नि राति नि पर्छ दिन्छ नि पर्छ कमी त गाह्रो छ अरे
1: गाह्रो छ अब पानी परेपछि भनेको ठाउँमा जान पाइँदैन भनेको कामहरू गर्न पाउँदैन पुरा हुँदैन है यस्तै छ ठिकै छ कार्यक्रममा चाहिँ सुनेर साथ दिनुभएको छ नि
2: दिदी भर्खर भर्खरदेखि नै सुने है
1: ल ठिक छ हामी चाहिँ कार्यक्रम तर्फै लाग्छौँ कि जस्तो लाग्यो समय पनि होइन लगभग सकिन लागिसकेको छ हाम्रो सक्रजीले चाहिँ गीत रोजाइमा पार्नुभएको थियो उहाँ चाहिँ अब उहाँले रोजाइमा पार्नुभएको गीत स्थानीय जस्तो लागेन हजुरले कुनै गीत छ भने चाहिँ सम्झनु हामीलाई चाहिँ भन्न सक्नुहुनेछ है त बरपिपल झ्याम्मा भन्ने गीत चाहिँ रामकुमार नेपालीको एकदमै मिठो गीत रोजाइमा पार्नुभएको छ हजुरले पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त
2: पहिला प्रथम दिदी तपाईँको लागि एफएम होलिङको लागि साथीहरू सम्पूर्णजन आफन्तजन सम्पूर्णजनको लागि
1: हुनुहुन्छ हवस् त नमस्कार हुनुहुन्थ्यो सङ्घ सभाबाट रमिला तामाङजी हुनुहुन्थ्यो उहाँले एकदमै मिठो गीत रोजाइमा पार्नुभएको छ साथीहरूले कार्यक्रम सुनिरहँदाखेरि आफ्नो गाउँठाउँमा होइन कसले गीत गाउनु भएको छ निकाल्नु भएको छ तपाईँको गाउँ बस्तीमा भएको कलाकारले गाउनुभएको गीत सङ्गीत छ भने तपाईँले रोजाइमा पार्नु अहिले धेरै कलाकारहरूले गीत गाउनु भएको छ आफ्नो आफन्तजन साथी सङ्गी दिदी भाइ होइन दाजु बहिनी उहाँहरूले चाहिँ अब गीतहरू धेरै निकाल्नु भएको छ। सम्भवतः हामीले शुक्रबारको बसाइमा धेरै साथीले रुचाइमा पनि पार्नुहुन्छ, सो गीत पनि हामी कार्यक्रममा राखिरहेका छौँ, तपाईँले याद पनि हुनुपर्ने हुन्छ। ठिकै छ, हाम्रो रमिलाजीले रुचाइमा पार्नुभएको छ एकदमै मिठो गीत बरपिपल श्याम रामकुमार नेपालीको मिठो गीत रहेको छ र सो गीत हामी कार्यक्रममा राख्छौ र चक्रबहादुर घिसिङजीलाई पनि यसै गीतमा समर्थन जनाउनेछौ र अन्य कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णको लागि पनि यो मिठो गीत कार्यक्रममा बस्छौ। त्यसपछि हामी अर्को साथीको रोजाईको गीत लिएर आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: नि कार्यक्रम एकदमै मिठो गीत हाम्रो रविला तामाङको सेफ रोसाईमा रहेको थियो। रामकुमार नेपालीको सानो चौतारीमा बर्पित पल्लु चाहिँ हाम्रो भन्ने, अनि त्यसै गरी यसमा आवाज शान्ति शिर परिवारको पनि रहेको छ। मिठो गीत हामीले राखिसकेका छौँ र पालो तपाईँको रहेको छ। हामी अब एकजना साथीसँग उहाँको रोचाईको गीत राख्दै हामी पनि विदा लिनेछौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: कुञ्जनीको रिस थियो कहिले झर्किएनौ, कुञ्जनीको रिस थियो कहिले झर्किएनौ, माया मारेर गयो तिमी कहिले फर्किएनौ, माया मारेर गयो तिमी कहिले फर्किएनौ। सेवा र नमस्ते। नमस्कार हजुर।
0: सेवा र नमस्ते। नमस्कार सोनाजी, ल अन्तिममा फोन लाग्यो त धेरै
1: कुरा। मैले यस्तो सोचेँ नि त, यसो होइन अब रेडियो अब आज 10 बजे कार्यक्रम त तपाईँले त ल्याउनुहुन्न नि त, त्यही भएर यसो सर्च गरेँ अनि यसो आवाज सुनि गयो, अनि आवाज सुनेपछि होइन आज त विशेष साउन्ड साउन्डिङ गरेको दिन पनि हो भन्यो अनि त्यहाँदेखि चाहिँ कमेन्ट छोडिगयो अहिले भए पनि होइन, अनि कल पनि ठ्याक्क हानेको त ठ्याक्कै लाग्यो भयो क्या, त्यही भएर पाउनु पाउँदैन जे होस् भनेर गरेको, तर बोल्नु पाए खुसी लाग्यो भन्नुपर्छ है।
0: मलाई पनि एकदमै खुसी लागेको छ, तर धेरै कुराकानी गर्नु मन थियो तर अन्तिममा फोन लाग्यो, अलिकति मन दुखी पनि छु होइन। ठिकै छ, गर्नु होला कार्यक्रममा अब सहभागिता हुनुहोस्। तपाईँले फोन साएर लगाउनु भयो भने पक्क पनि लाग्छ, कहिले कहीँ मात्रै अब नेटको समस्या होइन, त्यही भएर लाग्छ। ठिक छ, कार्यक्रममा आउनुभयो। अहिले चाहिँ आराम कुशले हुनुहुन्छ है?
1: हजुर आराम कुशले छु, भन्दा पनि घाँटी कस्तो घाँटी समाति रहेछ कि आज अघि रातिदेखि चाहिँ, अनि त्यही भएर कस्तो आवाज फाल्दै भइरहेको
0: छ। त्यस्तै हुन्छ, अब यो बर्खाको समय पनि छ, पानीहरूको मात्रा नमिलेर प्रदूषित हुन्छ, त्यही भएर पनि हुनसक्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् सुनाजी, हामी धेरै कुराकानी गर्न अब सकेनौँ। हजुरलाई चाहिँ अब साउने संक्रान्तिको चाहिँ धेरै धेरै शुभकामना छ है त।
1: हजुर सम्झे, थ्याङ्क यू भन्न चाहन्छु, हजुर धेरै धेरै माया सम्झना पनि भन्न चाहन्छु।
0: ल हजुरले आज आफ्नो स्थानीय कलाकारले गाउनुभएको गीत कुनै थाहा छ?
1: हजुर मलाई रसैको माया बसेको खेलखेल गर्दैमा विरसै भयो हजुर बिछुट हुँदै, पुरानो पुरानो गीत हुनुपर्छ सायद, मलाई राम्रो थाहा त छैन होइन, यो आमाको पालको गीतहरू हुनुपर्छ सायद, त्यो गीत चाहिँ राखिदिनु न अब रामकुमार राईको भन्नुपर्छ है, स्वर्गीय रामकुमार राई रहेछ सर्च गरेर हेर्दाखेरि।
0: ल हामी कार्यक्रममा राख्छौँ, हजुरले छोटो मिठोमा आफ्नो आफन्त साथीसँगलाई सम्झिनुहोस् है त।
1: साथीहरूलाई छोटो मिठोमा सम्झनु भन्दा पनि आज चाहिँ म होइन साउने संक्रान्तिको दिन पर्यो, विशेष दिन पर्यो, अनि विशेष दिनको दिन चाहिँ आज म मेरो जति पनि साथीहरू छन् धेरै धेरै साथीहरू छन् अब अब टाइम थोरै नै छ एकदम भएको कारणले गर्दाखेरि म साथीहरूको नाम लिँदिनँ, र साथीहरूलाई एकमुष्ट रूपमा चाहिँ साउने संक्रान्तिको एकदमै धेरै शुभकामना दिन चाहन्छु, र एकदम सम्झनामा आएछ बराबरी भन्न चाहन्छु, र कल आएको खण्डमा भरे तपाईँको प्रोग्राममा म सबै साथीहरूको नाम लिनेछु, अनि हजुरलाई चाहिँ है साउने संक्रान्तिको फेरि पनि शुभकामना दिन चाहन्छु, अनि माया सम्झना छ धेरै धेरै भन्न चाहन्छु। त्यसै गरी हामीले श्रीदार सर पनि सुनिराख्नु भएको छ, छैन सम्झनामा आएछ, साथै साउने संक्रान्तिको शुभकामना छ भन्दै छुट्न चाहन्छु। बाबाई
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो सोना कन्दमजी, हुनुहुन्थ्यो आफ्नो ठाउँको कलाकारले गाउनु भएको गीत रोजेमा पारेर छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। अवश्य फोन मार्फत कुराकानी गर्न सक्दिनँ, सकेसम्म त तपाईँको होइन हामी कमेन्ट पनि पूरा वाचन नहोला जस्तो छ होइन, अन्तिम चरणमा आइसकेको छ, तर पनि तपाईँको नामसम्म लिने कोसिस चाहिँ गर्नेछु। धर्मराजजी हुनुहुन्छ, नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, साउने संक्रान्तिको शुभकामना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी इन्दिरा भुजेलजी हुनुहुन्छ, नमस्ते दी, म पनि सुन्दैछु है सुन्दरी क्वाल्टरबाट भन्दै हुनुहुन्छ। ऋतु क्याप्सापी मगरजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सुरेन्द्र बानियाजी हुनुहुन्छ, गुड मर्निङ हजुर, म पनि कार्यक्रम सुन्दै हेर्दैछु है नेपालगंजबाट बाँकीबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यस गरी जनक रसाली मुखर्जी हुनुहुन्छ, गुड मर्निङ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। पलपल अपेक्षा सेनजी हुनुहुन्छ, गुड मर्निङ नमस्ते भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी विष्णु कनलाकोजी हुनुहुन्छ, लसिस गुड मर्निङ, के छ खबर सन्ची हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु है तेह्रथुमबाट भन्दै हुनुहुन्छ। जीवन नविकजी हुनुहुन्छ, नमस्ते शिशिर, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी मनोज सुन्दासजी हुनुहुन्छ, गुड मर्निङ हजुर, म पनि सुनिरहेको छु झाकाझोलीबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ दोलखाली योजना च्याङबाजी हुनुहुन्छ। गुड मर्निङ है, म पनि सुन्दैछु दोलखा सैलिङबाट भनिदिनुहुन्छ। सरिका छेत्रीजी हुनुहुन्छ, हजुर गुड मर्निङ, म पनि कार्यक्रम सुन्दैछु कल्टरबाट भनिदिनुहुन्छ। आशिका तामाङजी हुनुहुन्छ, गुड मर्निङ नमस्ते भन्नुभएको छ। राई पीके राईजी हुनुहुन्छ, हजुर नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट मोरङबाट हो भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मिसिङ रेवजी हुनुहुन्छ, नमस्कार, यस लोकप्रिय प्रोग्राम मार्फत सम्पूर्ण साथीलाई सम्झना छ भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सुकु चौधरीजी हुनुहुन्छ, नमस्कार है, म पनि मोरङबाट कार्यक्रम सुन्दैछु सम्पूर्ण साथीलाई सम्झना छ भनिदिनुहुन्छ। सृजना मुखियाजी हुनुहुन्छ, नमस्कार हजुर, गुड मर्निङ भन्नुभएको छ। सौरभ केसीजी हुनुहुन्छ, उहाँले पनि म पनि कार्यक्रम सुन्दैछु भारतबाट गुजरातदेखि भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ, जोले केटीबाट दीपिका पूर्व छाने मगर हो, कार्यक्रम सुन्दैछु भन्दिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हाम्रो प्यारी मान्छे हुनुहुन्छ सोना कन्दमजी, उहाँले पनि कार्यक्रम सुन्दैछु है पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, र आज साउने संक्रान्तिको धेरै धेरै शुभकामना छ तपाईँलाई भन्नुहुन्छ। अनि धेरै साथीहरूको पनि नाम लिएर खेरेर पठाउनु भएको छ, आज चाहिँ होइन समयको अभावले तपाईँले पठाउनुभएका सन्देश साधनु भएन, मनमा दुखाउनु होला पनि भन्न चाहन्छु। र त्यसै गरी मिडिया प्रेमी राई अनिसाजी पनि हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्ति गर्दै कार्यक्रममा जो जति सहभागिता जनाउनु भयो, आफूलाई मनपर्ने स्थानीय कलाकारको गीत रोजाइमा पार्नुभयो, उहाँ सम्पूर्ण साथीहरूले विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले कार्यक्रम सुनिरहँदाखेरि सल्लाह सुझाव प्रतिक्रिया दिन चाहिँ

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सृराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामाको सेफएम 95 MHz पनि सुनिरहनु भएको छ। सौर्य मास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने कर्कट संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघे गते शुरू हुने उत्तरायण र साउने गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्मीमा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुहुन्छ। परम्परा अनुसार काग भलायो, कुकुर डाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नाशपाती लगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने प्रचलन नेपाली समाजमा रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। साउन महिना देवी देवदेव भगवान शिवको देवादिदेव भगवान शिवको महिना भएकाले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइचो लाग्ने गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्नुहुने भएको छ। छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र नेउपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ। बैठकमा स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका विद्यमान चुनौती र नीतिगत सुधारका विषयमा ठोस छलफल हुने कार्यतालिका रहेको छ। मिटर ब्याज पीड़ितसँग सरकारले आज फेरि वार्ता गर्दैछ। यसअघि बाराको सिमरामा भएको 5 बुधे सहमतिलाई औपचारिक सम्झौतामा रूपान्तरण गर्ने सरकारको तयारी छ। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सिमरामा भएको सहमतिपछि हिजो सिंहदरबारमा सरकारी वार्ता टोली र पीड़ित पक्षबीच पहिलो चरणको छलफल भएको छ। सहमति जुटाउन आज फेरि वार्ता हुन लागेको हो। सरकारले पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। प्रस्तावित ऐनमा मिटर ब्याज जन्ने

कारोबारको स्पष्ट परिभाषा, पीड़ितको पहिचान, क्षतिपूर्ति, हड़पिएको जग्गा जमिन फिर्ता, फर्जी तमसु खारेज, संस्थागत कर्जामा सहज पहुँच, विस्तार तथा निजी साहुबाट हुने ऋण कारोबारलाई कानूनी दायरामा ल्याउने व्यवस्था गरिनेछ। सम्झौतामा मिटर ब्याजसँग सम्बन्धित अपराधको विस्तृत सूची पनि समेट्ने तयारी छ। नभएको ऋणको तमसुक बनाउने, वास्तविक भन्दा बढ़ी रकम देखाउने, ब्याजलाई सहमा जोडेर नयाँ तमसुक तयार गर्ने, कानूनले तोकेको भन्दा बढ़ी ब्याज असुल्ने, धम्की वा हिंसा प्रयोग गरेर ऋण उठाउने, ऋणीको सम्पत्ति कब्जा गर्ने, खाली चेकमा हस्ताक्षर गराउने वा बैंकिङ प्रमाण विनय लिखत तयार गर्ने कार्यलाई मिटर ब्याज अपराधका रूपमा कानूनले परिभाषित गर्ने प्रस्ताव छ। यस्तै मिटर ब्याजका मुद्दाको सुनवाईका लागि छुट्टै न्यायाधिकरण गठन गर्ने, फर्जी कागजातको फोरेन्सिक परीक्षण, ब्याङ्क स्टेटमेन्ट तथा सम्पत्तिको स्रोत परीक्षण, शंकास्पद सम्पत्तिमाथि अनुसन्धान र आवश्यक परे अदालतबाट फैसला भइसकेका वा विचाराधीन मुद्दाको पुनरावलोकन गर्न सकिने कानूनी व्यवस्था पनि प्रस्ताव गरिएको छ। सम्झौताको कार्यान्वयनका लागि सरकार, स्वतन्त्र विज्ञ र आन्दोलनरत पक्षका प्रतिनिधि सम्मिलित उच्च स्तरीय समिति गठन गरिनेछ। समितिले 7 दिनभित्र विशेष कार्यदल बनाएर कानूनको मस्यौदा र कार्ययोजना तयार गर्नेछ। सहमति कार्यान्वयनमा पुगेपछि जनकपुरबाट 25 असारदेखि शुरू गरिएको मिटर ब्याज पीड़ितको काठमाडौँ केन्द्रित पैदल मार्च औपचारिक रूपमा स्थगित हुनेछ। काठमाडौँको कपनस्थित भ्रिकुटी चौकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गैराती 2 वटा मोटरसाइकल ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा परेर संखुवासभाको मकालु गाउँपालिका घर भएर काठमाडौँ बस्दै आएका 24 वर्षीय कुसान शेर्पाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुविदेले जानकारी दिनुभएको छ। फैकाबाट तीनचुलीतर्फ जाँदै गरेको बागमती प्रदेश 02014-3565 नम्बरको मोटरसाइकलसँग कुसानले चलाएको 82-63-47 नम्बरको मोटरसाइकल ठोकिएको थियो। विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोकिएर दुर्घटनामा परेपछि प्रहरीले उनलाई उपचारको लागि चाभली स्थित हेल्पिङ ह्याण्ड अस्पतालमा पठाएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको बागमती प्रदेश 02014-3565 नम्बरको मोटरसाइकलका चालक घर भएर बौद्ध बस्ने वर्ष 21 का विनोद तामाङ पनि घाइते भएका छन्। उनको उपचार हुँदैछ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। दिउँसो र बेलुकी पख अझै ठूलो पानी पर्ने भएकाले सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। दिनभर पानी पर्ने भएकाले धेरै ठाउँमा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, रसुवा, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी पूर्व, पाल्पा र अर्घखाँची जिल्लाका नदी तथा खोलामा बाढ़ीको जोखिम छ। त्यस्तै रूकुम पूर्व, जाजरकोट, दाङ, दैलेख, सुर्खेत, डोटी, अछाम, बजाङ र बाजुरामा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। पूर्वमा भोजपुर, खोटाङ, ओखलडुङ्गा र रामेछापका केही साना नदी तथा खोलामा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई पनि सावधानी अप्नाउन महाशाखाको आग्रह छ। निरन्तर वर्षाका कारण नदी तथा खोलाको बहाव अचानक बढ़न सक्ने भएकाले नदी किनार, तटीय बस्ती, पुल तथा डुबानको जोखिम भएका क्षेत्रमा अनावश्यक आवाजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरेको छ। आज देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुसलधारे वर्षाका कारण गेगरान बहाव, बाढ़ी पहिरो तथा भूक्षयको जोखिम बन्न सक्ने भएकाले आवश्यक सावधानी अप्नाउन महाशाखाले अनुरोध गरेको छ। र समाचारको अन्त्यमा खेल समाचार। दिपेन्द्र सिंह ऐरीको एक दिवसीय अलराउण्डर वरियतामा एक स्थान सुधार भएको छ। आईसीसीले जारी गरेको एक दिवसीय अलराउण्डर वरियतामा 22 स्थानमा रहेका छन्। सन्दीप लामिछाने 61 स्थानमा कायम रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल झरेका हुन्। गुलशन झा 1 स्थानमाथि उक्लँदै 72 स्थानमा रहेका छन्। यस्तै करण केसी 3 स्थान तल झर्दै वरियताको 90 स्थानमा रहेका छन्। यसै गरी एक दिवसीय ब्याटिङमा नेपालका आसिफ शेख 77, दिपेन्द्र 82, कुशल भुटेल 95 र कप्तान रोहित पौडेल 99 स्थानमा रहेका छन्। यस्तै एक दिवसीय बलिङमा सन्दीप 1 स्थान तल झर्दा 31 स्थानमा रहेका छन्। ललित पनि 1 स्थान तल झर्दा वरियताको
46 स्थानमा छन्। अवस्थ बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: la gidad cement just about that tiny cabatel ne wala phir ye mentally mat istura rajil ko pasal ke ka wala batit
1: kaka timla etini tha chaina ab hamrai mentally ma dipjyoti hardware and suppliers khulya ni kaka
2: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 9896962998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
11: ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँमा अन्तमा आदरणीय श्रोता मनोलाई कार्यक्रम टपक दिपमा म कार्यक्रम प्रस्तुत श्रीराज यहाँ तपाईँको माझमा उपस्थित भइसकेको छु। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाज विशेष विशेष विशेष बनाउनको लागि तपाईँले बोलाएर हामी सब जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगा हर्ट सुन्दै हुनुहुन्छ। साथमा म छु, साथमा प्राविधिक बाटोमा रहेर साथी दिँदै हुनुहुन्छ सम्झनाजी हुनुहुन्छ, साथमा तपाईँ हुनुहुन्छ। सुनेर साथ दिनुहोलाई पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 0026 रहेको छ, 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। विशेष दिन पनि रहेको छ आज, होइन साउन 1 गते। प्राय जस्तो अब सेलिब्रिटीहरूको लागि स्पेसल रहेको छ भने सबैको लागि भनौँ न स्पेसल महिना होइन छ, शिवजीको महिना। साथसाथै आज साउने सङ्क्रान्ति पनि रहेको छ अनि साथसाथै हामी पनि छौँ साथमा तपाईँको माझमा, होइन सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथीहरूलाई पनि हुन चाहन्छु। अनि अब बेलुका हो क्यारे होइन लुत्त फाल्नु त आज तम तयार हुँदै हुनुहुन्छ होला, विभिन्न परिकारहरू बन्दै पनि छन् होला पनि भन्न चाहे। अनि साथसाथै अर्को कुरा, हामीलाई सुन्दै हुनुहुन्छ होला सम्झिँदै हुनुहुन्छ होला जस्तो लागिरहेको छ। ओके, सुन्दै हुनुहुन्छ भने आउनुहोस्। सम्पर्क नम्बर रहेको छ 0440 40 0026 रहेको छ, कुराकानी गर्छ, रमाइला मिठा कुराकानी हुनेछन्। साथमा आज हामी तपाईँकै रोजाइका नेपाली पप गीतहरू छोटो मिठोमा तपाईँकै माझमा राख्नेछौँ। छोटो मिठोमा साथीभाइ आफन्तलाई पनि सम्झना दिनेछौँ है, सो आउनु होला पनि भन्न चाहन्छु। मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ मैले भनिहालेँ। रमाइला मिठा कुराकानी हुनेछन्, सर्ट एन्ड सुटमा मेसेजहरू वाचन गर्नेछु है, म पनि भन्न चाहे मेसेजहरू सर्ट एन्ड सुटमा वाचन हुनेछ, त्यही भएर छोटो मिठोमा मेसेजहरू पठाउनु होला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा बेसी कुराकानी हुनेछन् कि, सो प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ नम्बर 0440 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। भोलि बम होइन शिवजीले रक्षा गरून् भन्न चाहे सुरुवातमै, यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा। सबिन राईको गीत राखेर त्यसपछि आउँछौ रेडियो सुन्ने गर्नलाई चाहिँ।

0: हुनुहुन्छ सम्झना चाहिँ उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0448 40 00 26 रहेको छ, आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार, स्वागत छ सोनाजी, के छ खबर?
1: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ, तपाईँको खबर ठिक छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। के गर्दैनुहुन्छ, खाना भयो कि नै?
1: म सुतिराखेको छु भन्नुपर्छ, खाना पनि भइसकेको छ भन्नुपर्छ, अनि हजुरको खाना भइसकेको छैन,
0: भयो भनौँ है। भनेपछि यतिहरूसँग सुत्दै हुनुहुन्छ?
1: होइन, अब के गर्नु त, अनि दिउँसो राति निन्द्रा लाग्दैन, दिउँसोमा त निन्द्रा लाग्छ, त के भयो त भनेर।
0: खै के भएको भयो त, यो सायद माया प्रेम हुन सक्छ अथवा अन्य रोग हुन सक्छ, एकताल डक्टरलाई चेकअप गराउनु। के थाहा, लक्षण जे पनि हुनसक्छ। त्यही त भने त मैले माया प्रेमले गर्दाखेरि पनि होइन, निन्द्रा नलाग्ने, भोक नलाग्ने हुन सक्छ अरे भन्छन्। अर्को कुरा भनेको फेरि होइन, अन्य रोगहरू पनि हुनसक्छ, सो बेलैमा यसो ख्याल गरिहाल्नुहोस् है स्वास्थ्यको चाहिँ। सबले यसो भन्न थाल्छन्, सबले जो जसलाई सोध्यो त्यही त्यहीले यसो भन्छन्। किन वास्तविकता किन लुकाउनु पर्यो र भन्न भइहाल्छन् होइन र?
1: अब भन्दा पनि कसरी भन्ने हो, हुँदैन उनको कुरा चाहिँ कसरी भन्ने, क्या छ नि त कुरा। अब भयो त ल, मेरो यो त यस्तो छ, मेरो त यस्तो छ, के त छ, यस्तो छ, उस्तो छ भनेर छिसो गरिराख्नु त मिल्थ्यो नि होइन? हुँदाखेरि त हुँदैन, उनीहरूको चाहिँ कहाँबाट सधैँ ल्याउने र अरूले जस्तो कि अब ल्याउन मिल्दैन होइन, अनि अब आफूलाई माया गर्ने छ भनेर भन्नु पनि मिल्दैन, त्यो नभएको कुरा चाहिँ है। त्यही भएर त भनेको त
0: ठिक छ, ठिक छ,
1: के लुकाउनु, अब हुँदैन भएको कुरा कसरी भन्नु के,
0: ठिक छ, बनाउनु होला, राम्रो हुनुहुन्छ
1: होइन, सबैको चाहिँ हुन सक्छ, अब त्यस्तो मायालुहरू होइन,
0: थुप्रै हुनुहुन्छ। कृष्णजीको स्वर हजार हुनुहुन्छ भने अब म त राज परे होइन, श्रीराज भनिसकेपछि मेरो पनि हुनुहुन्छ। यो जो जस
1: तपाईँको त एकदमै धेरै अरे क्या, एकदमै धेरै भनेर सुनिरहेको छु, तपाईँ भाग्यमानी हुनुहुन्छ नि त, अगाडि त मै पनि सिकेको
0: थियो, तपाईँ पनि भाग्यमानी हुनुहुन्छ होइन,
1: भाग्यमानी हुनुहुन्छ भने मान्छे राम्रै हुनुहुन्छ होइन, राम्रो मान्छेको त अब सोह्रै भन्दा पनि अलिक ज्यादै होला कि जस्तो लाग्छ।
0: ठिक छ, ठिक छ, हुन सक्छ, अब यो कुरातिर नलागौँ पनि भन्न चाहे। आज
1: किन नलाग्ने, राति राति माइग्रेनको कुरा सुनाउनु भनेर कस्तो काम थापेर होइन, यस्तो अब खुसी भएर बसेको दिन कुनै दिन सुनाउनु होइन, रातिको कार्यक्रम
0: थियो,
1: मैले नसुनेको दिनतिर अब कता के सुनाउनु हुन्छ त्यो त थाहा हुँदैन मलाई, मैले सुनेको दिन त म त मलाई यस्तो यस्तो अब कुरा सुनाउनु यस्तो सुनाउनु भनिरहेको छु, भन्दै सुनाउनु न, अनि अल्छी लागिहाल्छ, अनि छुट्टी जान्छु क्या म फेरि।
0: जिन्दगी माया गर्ने मान्छेको यही हो कि अलिकति भनौँ न खोट अथवा के भन्छ, विभिन्न कार्यक्रम मनपर्छ भन्नुहुन्छ, सुन्दै गर्नुहुन्छ भन्नुहुन्छ, तर अल्छी लाग्छ पनि भन्न चाहन्छु। आफूले चाहेको पक्नुहोस् न, म कुरा भन्दैछु सुन्नुहोस् न, के भन्दाखेरिमा माया गर्ने मान्छेको हर कुरा राम्रो हुन्छ अरे भन्छन्, त्यसले गरेका कुराहरू पनि होइन बसेर सुनेर साथ दिने खालको हुनुपर्छ भन्छ भन्छन् होइन। आजकलको माया के भयो भन्दाखेरिमा यस्तो स्वार्थी भयो कि आफूले चाहेको जस्तो भयो भने भयो, आफूले चाहेको जस्तो भएन भने अर्काको मुटु दुखोस् कि अर्को जसुकै जसुकै होस् कि त्यो होइन घायल नै होस् कि त्यो मुटु दुखेर तड्पिराखोस् कि त्यो मतलब हुन्न आजकलको माया, आफ्नो स्वार्थ पुरा भइसकेपछि होइन अरूको के भन्छ नि एउटा त्यो हिन्दीमा एउटा थियो अब त्यो भन्न मन लागेको थियो नभनौँ, जे भए पनि स्वार्थ पुरा भइसकेपछि छान्ने बानी छ त्यो नहोस् भन्न चाहे, त्यही भएर मायादेखि
1: त्यस्तो त भएको छैन नि, तपाईँले रात दिन सुन्ने सुनिराख्ने मान्छे म अनि त अनि अब त्यो कमेन्ट गरेन भनेर सुनेको छैन भनेर त्यो अब सोच्नुहुन्छ भने त्यो त खडे कुरा हो कि, तर तपाईँको आवाज नसुने नसुने अब होइन सुत्ने मान्छे सम्झि बस्ने मान्छे होइन क्या,
0: मैले
1: खाना हुनु नै सक्छ त्यो कुराहरू होइन, माया गर्ने मान्छेले माया गर्छु पनि त भन्नु भन्दैन नि त होइन, र साँच्चै माया गर्नेहरूले अब दुई दिनको त्यो यताउता गर्ने कता होला नि के अब त्यो उनीहरूको ठाउँमा छ तर माया एकदमै धेरै गरेको छु के
0: त्यो हुनु पर्यो पनि मलाई सायद खुसी लाग्छ माया गर्दै हुनुहुन्छ कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ भन्नुहोस् न ठिक छ राख्नेछौ सम्हालिन्छ कहिले मन कहिले ठिक छ हामी राख्छौ होइन जीमा मलाई चित्त बुझ्दैन
1: भेटु न यसो राति राति भेटु न आउँदा नि होइन छैन त चोखा किराती लाउँदा नि खेरै गयो जस्तो लाग्छ
0: कि यो हो त माया यस्तो हो त मैले खै तपाईँसँग मात्र एक घन्टा जतिको कुराकानी एउटा गर्नुपर्छ है जस्तो लाग्यो यस्तो भइसकेपछि फेरि तपाईँले यसो भन्नुहुन्छ ठिक छ यस्तो हो कि
1: धेरै रिसु त भने त म कमेन्टै गर्दिनँ कि होइन सर्च गरेर कार्यक्रम गर्न अब हेर्नुपर्छ त्यो अब के अब भने जस्तो केहरू सुनाउनु हुन्न खालि के र के त एउटा के घातै घात लाग्छ नि के भन्दै मात्रै गीत राख्नुहुन्छ मलाई फेरि यस्तो रिस उठेर आउँछ कि भन्नु के भन्नु होइन
0: मान्छे त आफ्नो चोइस हुन्छ सुनाजी हर चोइसलाई रेस्पेक्ट गर्न सिक्नुपर्छ
1: गर्ने खालको सुनाउनु पर्छ त मोटै खराब पारिदिनुहुन्छ त्यो गीत सुनाएर खालि कमेन्ट एउटा गरेको गरेको अनि मलाई त कस्तो मेरो त मनै दुखेर आउँछ
0: ठिक छ मेरो कारणले मन नदुखोस् अब साथीहरूले रोजाइमा पार्नुहुन्छ भनिसकेपछि त्यसमा त
1: मैले रातिको बेला त एकदम रमाइलो खालको कुरा पनि सुनाउनु पर्छ त भन्ने
0: ठिक छ हजुरको कुरालाई पनि म मनन गर्नेछु
1: तपाईँले अब फेसबुकमा आउने फेसबुक लाइभमा आउनुहुन्न के गर्न आफू गर्दा गर्दा निराश मात्र भएपछि त कस्तो हुन्छ आवाजमा रमाइराख्ने मान्छेहरू अब देख्नु पाएन हेर्नु पाएन भने रिस उठेको हुँदैन होला मलाई फेरि रिस उठ्छ त भन्दा पनि आज चाहिँ कति दिनको रिस पठायो भन्नुहुन्छ ल होइन साँच्चै त्यस्तो चाहिँ हुन्छ कि भनेको
0: ठिक छ मैले कुरा बुझेँ अब धेरै कुरा लम्ब्याउन चाहिँ अन्य साथीले फेरि कति लामो कुराकानी गरेको भनिसक्नुभयो होला सो त्यही भएर
1: एकचोटि बोल्न पाउँदाखेरि हामी गर्नु त पर्छ कुराकानी नगरेर हुन्छ मनको कुरा
0: गर्नुहोस् ओके सम्झिनुहोस् तर यी कुराहरू होइन तपाईँले भन्नुहोस् यी कुराहरू समेट्नु भयो भने यो टपिकमा रहेर कुराकानी गर्नुहोस् है भनेर तपाईँले मेसेज पठाउन सक्नुहुन्छ पनि भन्नु चाहे मैले सकेँ भने होइन सके जति म दिने कोसिस गर्नेछु विभिन्न कुरामा टपिक मेरो बानी के छ भन्दाखेरि मेरो मन दुखेको दिन यहाँ पानी पर्छ आकाशमा
1: आँसु
0: झार्नु पनि हुन्न पनि भन्न चाहे खुसी लाग्यो जो सम्झिदिनु भयो छोटो मिठोमा साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: साथीहरूलाई म सम्झिनु भन्दा पनि आज त साउने संक्रान्तिको दिन पर्यो होइन साउने संक्रान्तिको फर्स्टमा तपाईँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु अनि माया पनि सम्झना छ माया सम्झना छ एकदमै धेरै धेरै धेरै छ भन्न चाहन्छु रातिको कार्यक्रममा त फेसबुकमा यसो एक दुई मिनट भए पनि तपाईँको फेसबुक अब त्यहाँ आइडीमा चाहिँ भिडियोलाई म भन्न चाहन्छु कहिले कहिले हामीले पनि त देख्न मन लाग्छ नि त अब ट्विटरतिर त म त आउँदिनँ र मेरो साथीहरू कति धेरै धेरै जति रेडियो सुनेर बस्ने छन् कान थापेर सुन्ने छन् सबै साथीहरूलाई चाहिँ म फेसबुक मात्रै चलाउँछु भन्न चाहन्छु मेरो फेसबुकमा आउने सबै साथी भएर हुन त धेरै साथीको फ्रेन्ड रिक्वेस्ट आएको छ जसलाई सायदै रेडियोबाटै सुनेको साथीहरूको अब म छानेर एक्सेप्ट गर्छु धेरै जस्तो फोटोहरू नदेखेको कारणले मैले एक्सेप्ट गरेको छुइनँ सायद रेडियो सुन्दै हुनुहुन्छ होला सबैले अब सुनिसक्नु पनि भयो होला भन्न चाहन्छु जति पनि साथीहरूले म फेसबुकमा मात्रै बोलाउन चाहन्छु भन्न चाहन्छु अनि साउने संक्रान्तिको सबै साथीहरूलाई शुभकामना दिँदै अनि होइन अनि राति अब भिडियोलाई पनि आउने न एक दुई मिनट अब यसो देख्न मन लाग्छ क्या सुविधा सर भन्दै छिट्टो
0: धन्यवाद विशेष रूपमा धन्यवाद हुन चाहन्छु म अलिकति विमत पनि छु यी कुराहरूमा पनि हुन चाहे सेनाजीले कहिले कहिले भन्नुहुन्छ अडियो लाइभमा मात्र आउनुहुन्छ होइन मेसेजहरू होइन देख्न मन लाग्छ भन्नुहुन्छ ठिक छ माया गर्नुहुन्छ हौदी माया गर्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मैले चाहे बेला बेलामा रिस उठ्छ भन्नुहुन्छ देख्न पाएन मेसेज गर्न पाएन भने भन्नुहुन्छ ओके यी कुराहरूमा चाहिँ मलाई यस्तो लाग्छ कि माया गर्ने मान्छेले त तपाईँको कार्यक्रम आउँछ भनिसकेपछि त्यो कार्यक्रमलाई पर्खेर पनि सुन्नुपर्ने हुन्छ, आएन होइन र त्यसो गर्छन् जस्तो लाग्छ। हुनसक्छ आफ्नो सोच विचार भिन्न भिन्न हुन्छ, तर मेरो अनुसार चल्नुपर्छ, मैले सोचे अनुसार सोच्नुपर्छ भन्ने पनि होइन। ठिक छ, हर कुरा म रहन्जेलसम्म हजुरहरूको माझमा, तपाईँहरूको मन दुख्न दिन्न, यति चाहिँ ढुक्क हुनुहोस् पनि भन्न चाहे। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार।
2: नमस्कार हजुर, नमस्कार।
0: नमस्ते, नमस्कार हजुर। आवाज त सुने सुने जस्तो लाग्छ, चिने चिने जस्तो लाग्छ भन्नुहोस् है, नाम चाहिँ तपाईँ आफै
2: सुनेको पनि चिनेको पनि बोलेको पनि
0: हजुर।
2: दोलाखा सैलुङदेखि अभिषेक कुमार धनी।
0: अभिषेक कुमार धनीजी, के छ अभिषेकजी तपाईँको खबर?
2: मेरो खबर ठिकै छ। मौसमको कुरा गर्दाखेरि अघिसम्म सुनसुन पानी पर्दै थियो, अहिले रोकिएको छ, तर बादल एकदमै ढाकिराखेको छ। यता त्यता के कस्तो छ यसो सुनाइदिन पायो राम्रो हुन्थ्यो कि।
0: यता पनि घाम छ, हल्का हल्का मधुर मधुर घाम छ, यस्तो यस्तो छ, धुम धुम पनि हुन्छ, ठिक ठाक राम्रो रमाइलो छ भनौँ न। केटीहरू यसो बेला बेला रिसाए जस्तो गर्छ नि, त्यस्तो त्यस्तै भइराखेको छ। म यो कुरा भनेको सम्झनजी हो, हुन्छ केटीको कुरा गर्नुहुन्छ भन्नुहुन्छ, हुनसक्छ केटीहरू बेला बेलामा ठुस्किन्छन् भन्छन् अनि त्यो भएर पनि ठिक छ। अनि फकाओस् भन्ने हुन्छ अरे, अब जस्तै अब हामी जस्तो मान्छे पऱ्यो भने त फकाओस् त के कसरी फकाउनु र होइन, अलि अब उस्तै पारलको मान्छे फकाउने एकदम बोल्ने खालको मान्छे पऱ्यो भने चाहिँ भन त मैले त्यसो भन्न खोजेको होइन सरी सरी भन्दै जाला, अब हामी जस्तो

0: जसले साँचो मनले माया गरेको हुन्छ त्यो मान्छेलाई वास्तै गर्दैन।
1: मेरो मनकै कुरा भनिदिनु भयो, विशेष म धन्यवाद दिन चाहन्छु। मैले पनि यस्तै यस्तै यस्तै कुरा किन किन मेरो दिमागमा पनि आइराखेको हुन्छ होइन, यसो टाइम पनि बढी लाउने हो यसो भन्ने, अनि त्यसपछि भनौँ न त्यस्ता व्यक्तिहरूप्रति आकर्षित हुने रे, अनि त्यसपछि विभिन्न कुरा रहेको छ। अब झुटो आश्वासन दिने, अब जिन्दगीमा झुटो आश्वासन दिएर कसैको मन जित्न जितेर के गर्नुहुन्छ जस्तो लाग्छ, पछि त थाहा भइहाल्छ, रियालिटी थाहा पाइसकेपछि
0: मान्छेले जे कुरा आफूमा छ त्यो कुरा भन्दाखेरि चाहिँ उनीहरूलाई ए यो यस्तो त रहेछ नि त्यस्तो त रहेछ नि भन्ने हुन्छ। तर उसले साँचो मनले माया गरेको हुन्छ उनीहरूलाई त्यो मायामा खासै त्यो इन्ट्रेस्ट हुँदैन, उनीहरूलाई रुख धन हरेक कुरा हुन्छ नि त त्यो नै मनपर्छ। अनि अन्तिममा भनेको फस्ने भनेको त्यही कुराबाट
1: उनीहरूले केटी साथीहरू फटाफट आउनु पर्यो है, यी कुरामा भन्नु पर्यो, तपाईँको तर्क राख्नु पर्यो, होइन भने होइन भन्नु पाउनु पर्छ, हो भने हो भनेर सहमति जनाउनु पर्छ। हामीले कुरा उठाइसकेका छौँ, यही हो कुरा, रियालिटी हामीले बुझेको यही हो, होइन? म पनि सही थाप्छु।
0: जसलाई साँचो कुराहरू भनिन्छ उनीहरूले विश्वास गर्छ, जो मान्छेले उनीहरूलाई अब झुटो कुराहरू गर्छन् उनीहरूमा आकर्षित भइ नै हाल्छन् अनि भुलिदिइहाल्छन् क्या
1: हामीलाई। अब साउन सुरु भएको छ, चेलीहरू सम्पर्कमा आउनुहोस्, कुराकानी गरौँ। अब के भयो त कार्यक्रम टपअप दिप छ, यस्ता कुराकानी पनि हुन्छन् टपअप दिपमा, हामी गर्छौँ कार्यक्रम, जे सुकै भए पनि रमाइलो कुराकानी हुन्छन्, समय सान्दर्भिक कुराकानी हुन्छन्, जस राम्रै कुराकानी हुन्छ, ठिक छ। अनि
0: कुरा त गर्नु पर्यो किनकि अब मान्छेको जिन्दगी हो होइन, अब त्यस्तै यस्तै कुरा गर्दाखेरि कसैको मन दुख्छ भने
1: दुख्छ
0: छैन, तर कतिपयको जीवनमा
1: त्यस्तो
0: हुन्छन्, उनीहरूले पनि सचेत हुने मौका पाउँछन् नि त,
1: पक्कै पनि
0: कुरा गर्दै जाँदा ख्याल ठट्टा रमाइलो गर्दै जाँदा कतिको मनमा त अब त्यस्तो हुन्छ, तर कतिको मनमा सुध्रिने अवसर आउँछ नि त।
1: त्यो पनि हो, तर अब बुझ्दैनन् हेर्नुहोस् मायामा परिसकेपछि कस्तो हुँदो रहेछ भने,
0: माया भनेको अन्ध हुन्छ, मान्छे अब जता पनि हिँड्न सक्छ, त्यही भएर खालतिर पनि पर्न सक्छ,
1: ठिक छ,
0: त्यो पनि हो,
1: ठिक छ। यो कुराको लागि विशेष रूपमा धन्यवाद, पक्कै पनि अहिलेको माया यस्तै छ, गीत राखिहाल्छौँ, धेरै कुराकानी भयो, सुरुवातमा सोनाजीसँग पनि लामो कुराकानी भयो, तपाईँसँग पनि लामो कुराकानी बहस हुन्छ जस्तो लाग्यो, त्यही भएर मैले छुट्याउन चाहे, धेरै कुराहरू सोध्न मन थियो। अब आज साउने सङ्क्रान्ति राम्रोसँग रमाइलो सामान होला भन्न चाहे, साथीभाइ आफन्तलाई सम्झिनुहोस् न अभिषेकजी,
0: जस्तो लागि अनि हजुरले धेरै अब जीवन उपाय कुराहरू गर्नुहुन्छ, अब अरूले जस्तो त्यस्तो कुरा गर्नुहुन्न, अनि कतिपय कुराहरू अब रियलमा भन्नुहुन्छ भने कतिपय कुराहरू हाँसमा गर्नुहुन्छ होइन, एकदमै मनपर्छ, खुसी लाग्छ, म पनि त्यस्तै खालको मान्छे परे। अनि विशेष गरी चाहिँ आज सङ्क्रान्तिको साउने सङ्क्रान्ति अनि चाडहरू बोलाउने दिन, आजको चाड चाहिँ अब अरू चाडलाई पनि डाक्ने पर्व भनेर पनि सायद चिनिन्छ, सबै सबैमा साउने सङ्क्रान्तिको पनि शुभकामना, अनि प्रायः जस्तो दिदीबहिनीहरूलाई तिज लाग्दै होला, अनि तिज आउन त अझै दुई महिना बाँकी रहेछ, भर्खर मात्र मैले पात्र हेरेको, अनि तिजको रमझम पनि गर्नु तर समय सान्दर्भिकमा गर्नुहोला भन्न चाहे, अनि स्पेसली हजुरको लागि सम्झना सहित सुनाउन चाहे, अनि रेडियोलाई माया गरेर कार्यक्रमलाई माया गरेर जतिले सुन्नुहुन्छ सबैलाई, र अहिले भर्खरै फोन गर्ने सोना कन्दवालाई पनि सम्झनाका साथ सुनाउन चाहन्छु, अनि धनुगजमेर हुनुहुन्छ, अनि जति साथीहरूले सुन्दै हुनुहुन्छ लाइभबाट सुन्दै हुनुहुन्छ या फ्रिक्वेन्सी मार्फत सुन्दै हुनुहुन्छ, जसले जस्तो माध्यमबाट सुन्दै हुनुहुन्छ, सबै सबैले धेरै सम्झना माया अनि सङ्क्रान्तिको शुभकामना भन्दै सुनिन्छ, नमस्ते,
1: धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ओके, अङ्कितर्फ लागिहाल्छौँ, धेरै कुराकानी भयो, यति बेला तपाईँको माझमा छोटो मिठोमा सुगम पखरेलको आवाज मलाई गीत छ सम्हालिसके अहिले मलाई।

0: सम्हालिन्छ कहिले मन कहिले त्यस्तो थालिदिन्छ। धेरै साथीहरूसँग कुराकानी गर्न मन थियो, यस्तो यस्तो गीतहरू तपाईँको गीतहरू सुन्न मन थियो, तर किन आज समयले साथ दिएन कि जस्तो लाग्यो, अथवा अलिक बढी नै बेसी कुराकानी भयो कि जस्तो लाग्यो। ल ठिक छ, के केही पनि छैन, होइन यस्तै हो। यति बेला कोही हुनुहुन्छ, कहाँ हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्ते। नमस्कार हजुर, हाम्रो विवासजी हो।
1: हजुर हजुर, पक्कै पनि हजुर।
0: विवासजी के छ खबर?
1: एकदम ठिक ठाक छ हजुर, यता बाटोतिर चाहिँ सुन्दै सुन्दै हिँडिरहेको थिएँ, कल पनि लाग्यो हजुर, खुसी लाग्यो।
0: ठिक छ, खुसी लाग्यो। यति मिठो आवाज सुन्न पाउँदाखेरि म पनि एकदम खुसी हुन्छु कि।
1: हजुर मिठो आवाज थियो हजुर।
0: खाना भयो?
1: खाना हजुर मेरो अघि नै भएर पनि यस्तो बाहिर निस्केको काम विशेषले, काम सफल भएन अनि फर्किँदै गरेको हजुर।
0: ओके ल ठिक छ ठिक छ ठिक छ। अनि जे सम्झिदिनु भयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। मौसम कस्तो छ?
1: मौसम चाहिँ हजुर बिहान चाहिँ अघिसम्म एकदम घाम लागिरहेको थियो, साउने खडेरी पल्ला पल्ला जस्तो जस्तो लागिरहेको, फेरि एकैछिनमा पानी पर्यो अनि छाता ओढेर यसो चिनचिन पानीमा बाटोमा हिँड्दैछु भनौँ हजुर।
0: ठिक छ ठिक छ। ओके, अनि आज साउने गते प्लान के छ?
1: त्यस्तो योजना केही छैन हजुर, अब मेरो बाहिरको काम असफल भयो कि अब घर गएर अब परिवारसँगै समय बिताइन्छ, अब यसो मिठो मसिनो खानेकुराहरू पनि हुन्छ होला होइन, विशेष त अब म अलिक खानामा बढी अगाडि छु कि, त्यही हो अब खाने बस्ने परिवारसँग समय बिताउने रमाइलो गर्ने त्यस्तै हजुर।
0: आफूलाई बनाउन एकदम इच्छा जागर आउँछ कि अरूले बनाएको चाहिँ?
1: एकदम एकदम हजुर, यस्तो यो विशेष दिनमा त हजुर अब यसरी भेला भइयो भने होइन साथीलाई पारिवारिक जमघट भयो भने त एकदम जागर चल्छ नि हजुर। मलाई
0: मिठो मिठो परिकारहरू बनाउनुहुन्छ भनेपछि
1: अब मिठो नै चाहिँ नभनिहालौँ, बनाउने जागर चाहिँ एकदमै चल्छ।
0: ठिक छ, अलि म अल्छे पारेको छु कि, त्यही भएर सोधिहाल्छु। म बनाएको चाहिँ खान मन लाग्छ, भाइ भर्खर खान मन लाग्छ, यति खान मन लाग्छ, तर फेरि बनाउनु भने चाहिँ अल्छी लाग्छ कि।
1: त्यो भएर
0: मलाई अल्छी अल्छीको त म खै के भनौँ र सम्झनाजी हाँस्दै हुनुहुन्छ भन्ने। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ भन्नुहोस् त?
1: गीत हजुर अब यो अब यसको हे साई ला सुन हजुर।
0: हे साई ला
1: हजुर हजुर।
0: ओके राख्ने कोसिस गर्छौ किनभने साई अब एमबी स्टिम। ओके साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त।
1: हुन्छ साथीभाइ आफन्तलाई सम्झिनु पर्दा अहिले क्याम्पसले काठमाडौँमा चाहिँ प्यारी भान्जी समित राईलाई काली सफलताको कामना सम्झना भन्न चाहन्छु, अनि राजकाली मगर अमिना सुन्दा र एनिता हरपुल रोशनी कल्पना सम्पाङ रोशङ चम्मकान्त प्रेमी श्रेष्ठ पूर्वेली आकाश राई तिमी लिम्बु शमशेर लिम्बु लगायत सम्पूर्ण सबैमा मिठो सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। होइन अब आजदेखि साउने गतिदेखि नै प्रायः जसो त अब हाम्रा चेलीबेटीहरू टक्क लगाएर हरियो कपडा हरियो पहेँलो चुरा पोतेर हातमा मेहन्दी लगाउँदै अब हिँड्ने गर्नुहुन्छ। लगाइसक्नुभयो है क्या होइन? ओके ठिक छ, नभए पनि साउन लाग्ने बित्तिकै त विशेष हुन्छ नि त सुरु व्रत, त्यसपछि शिवजीको आराधना होइन, विशेष विशेष हुन्छ जस्तो लाग्छ। विशेष अब हामीभन्दा पनि चेली होइन नारीको महान पर्व आउँदैछ। अब भनौँ न अघि अभिषेकजीले भने जस्तै अबदेखि चाडपर्वहरू बिस्तार बिस्तार भित्रिन्छन्, भित्रना भित्राउने दिन पनि रहेको छ जस्तो पनि लाग्छ। ओके यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कि आउनु हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्ते नमस्कार हजुर, आवाज सानो आयो हजुरको। हेलो
2: सुन्नुभएको छ?
0: हेलो
2: सुन्नुभएको छैन? हेलो
0: यति बेला आवाज मैले सुन्न सकिरहेको छैन, टेक्निकल प्रब्लम भइराखेको छ। रेड तपाईँ कार्यक्रम टप अफ द पप सुनिराख्नु भएको छ, कार्यक्रम टप अफ द पप सुनिराख्नु भएको छ भने म आवाजमा मस्तु राजमा छु, आउन सक्नुहुन्छ पनि मलाई चाहे। सरी भन्न चाहन्छु, मैले केही प्राविधिक कारणले गर्दाखेरि हजुरको आवाज स्पष्ट सुन्न सकिनँ, होइन यता अनिहार भएन, पास भएन, त्यही भइसकेपछि फेरि रिटायर गर्नुहोस् ल, कुराकानी गर्न मन छ, 49 त भइराखेको छ नि भर्खर, समय के हो र होइन, पर्ख्यौँला नि अथवा कुराकानी गरौँला छोटो मिठो भए पनि, सम्झिनुहोस् ल, अनि माफी माग्न चाहन्छु अघि आवाज स्पष्ट सुन्न सकिनँ, त्यसको लागि चाहिँ यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते। नमस्कार हजुर, विक्रम सेवा सर विक्रमजी
2: हजुर, म कुमार श्रेष्ठ हजुर।
0: ओहो, आवाज त्यस्तै त्यस्तै लाग्यो। यसरी आउनुहुन्थ्यो हजुर भन्ने टक्क लगाएर यस्तै आवाज। अनि कुमारजी के छ खबर?
2: ठिक छ हजुर,
0: ठिक छ, राम्रो छ, रमाइलो छ, बबाल बिन्दास चकास छ, खाना भयो भनौँ, तपाईँको भयो कि नै?
2: मेरो बाँकी छ हजुर, अब खानुपर्छ।
0: ठिक छ, बिस्तारै खानु होला। अनि आजको प्लान के छ?
2: आजको प्लान केही छैन, रुममा बस्ने, खाने बस्ने।
0: काठमाडौँतिर होइन कुमारजी?
2: हजुर हजुर, काठमाडौँ।
0: रुममा बस्ने खाने त होइन होला, अरू पनि हुन्छ होला काम।
2: काम
0: ठिक छ, अब स्पेसल डे रहेको छ, त्यो भएर पनि हुनसक्छ। ओके, अनि एउटा कुरा अघि अल्सुरजीले उठाउनु भएको थियो, मैले पनि सहमति जनाएको थिएँ, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्थ्यो भने, सुन्दै हुनुहुन्थ्यो कि भाइ?
2: कार्यक्रम तपाईँ भएर सुन्यो।
0: ओके, हाम्रो के थियो भने, अब अन्तिममा भए पनि आउनुहुन्छ कि होइन, चेलीहरू यसो विवादमा होइन, वाद विवाद डिबेट गर्नको लागि भनेको थियो, आउनु भएन, ठिकै छ, अन्य कार्यक्रममा सोधौँला। के भन्दाखेरिमा, चेलीहरू अथवा अहिलेका युवतीहरू प्रायः जसो के गर्छन् रे भन्दाखेरिमा, के गर्छन् भन्दाखेरिमा यस्तै हो, अब यसो झुटसुट बोल्ने हर्ने, यसो देखावटीमा पर्ने होइन, जसले माया म गर्छु भनेर एकदम भनौँ न लागि परेर ढिपी गरेर उसँग गर्नेमा चाहिँ केटीहरू मोहित हुन्छन्, जो साँचो माया गर्छ उसलाई झेला गर्छन् भन्ने हामीले कुरा निकालेका थियौँ, के यो साँचो हो? के यो कुरा साँचो हो भनेको के? साँचो त पनि सहमत हुनुहुन्छ भनेपछि ल, ठिक छ, मैले जान्न खोजिरहेको थिएँ हाम्रो कुरा। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, कुमार श्रेष्ठ हुनुहुन्थ्यो, उहाँको घर दोलाखा हो, अल्छी काठमाडौँमा हुनुहुन्छ होइन, उहाँलाई विशेष रूपमा धन्यवाद पनि भन्न चाहे, नेटवर्कमा हल्का समस्या छ जस्तो लागिरहेको छ। ओके, यति बेला म म्यासेजतर्फ लाग्छु, लगभग कार्यक्रमको समय अधि सकिसकेको छ, म्यासेज केही छन् वाचन गर्नुपर्ने हुन्छ, अनि साथसाथै म्यासेजहरू वाचन गरौँ है, अन्य कुरातर्फ नलागौँ, धेरै कुरा गरे जस्तो लाग्यो, आज गीतहरू कम बजे, साथीहरूसँग छोटो मिठोमा कुराकानी गर्ने भनेको अलि कुरा लम्बियो जस्तो लाग्यो। हिराबहादुर लगाइ हुनुहुन्छ, सुन्दैछु भन्नुहुन्छ, दिपिका पूर्व छाने मगर हुनुहुन्छ, काठमाडौँबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, राई पिके हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, मोरङ घर भइहाल्छ अहिले चाहिँ, मैले एसियाबाट सम्झना सबैमा भन्नुहुन्छ, पिके होइन, पिके भनेको के हो, यो एउटा गीत फिल्मको याद आयो, पिके होइन, ठिक छ। अभिषेक कुमार धनीजी हुनुहुन्छ, दोलखाबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ, दोलखा सैनिकबाट बाबुरा मगर हुनुहुन्छ, ओखलडुङ्गा पोखली घरबै हजुर, यादबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, खोछावा राई हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, मिलन घायल मुटु हुनुहुन्छ, दुहा कतारबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ, रिमा थामी हुनुहुन्छ, मिस यु टु प्यारी सतीकला इसारा एन्ड अल भन्नुहुन्छ, सतीकला इसारा हुनुहुन्छ, मिस यु प्यारी रिमा थामी एन्ड हेभ अ नाइस टु अल माई फ्रेन्ड्स भन्नुहुन्छ, जुनिता चामिङ राईले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, पाँच तर फिदिङ घरबै हाल्छ कुबेतबाट, ज्ञानी मान्छे जीवन पवेन होइन, दिलसा राई, भावना मगर, दुर्गा कटुवा, निर्दोष जीवन सुन्दास, रामकुमार लिम्बू, बसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, आशिका तामाङजीले पनि उदयपुरबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ भने, प्रकाश केसीले पनि कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, सोना कन्दुङमा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु तेह्रथुमबाट भन्नुहुन्छ, साउने सङ्क्रान्तिको शुभकामना भन्नुहुन्छ भने, अप्सरा खड्का सबिना कन्दुङमा, सुनिता भण्डारी, स्वस्थानी भुजेल आमा, अप्सरा बस्नेत, अप्सरा थापा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कुमार श्रेष्ठजी हुनुहुन्छ, यता मेसेज पठाउनु भयो, फोन काटियो श्री सर, सबैमा सम्झना भन्नुहुन्छ, ओके मैले बुझेको छु, नेटवर्कमा तलमाथि भइराखेको छ, त्यस्तो पनि हुनसक्छ कुमारजी, विशेष रूपमा धन्यवाद। त्यस्तै रविना बोहरा हुनुहुन्छ, सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, साँचो माया गर्ने मान्छे त भेट्न सकिँदैन, के कुरा गरिबस्ने श्री सर भन्नुहुन्छ, यही भएर हो कि यही भएर हो सोनाजी, होइन मान्छे भेट्दैन छैन भनेर अब माया के गर्नु, खै भन्न त मान्छे अब भनौँ कि नभनौँ जस्तो पनि लागेको छ। मान्छे हुन्छन् नि होइन, साँचो माया गर्ने हुन्छन् होइन, अब एकजनासँग मात्र जिन्दगी बिताउने हो भनेर बसिरहेका हुन्छन्। यहाँ मान्छेको मनसँग खेल्ने, जीवनसँग खेल्ने मान्छे थुप्रै छन्। अब कोही मान्छे हुन्छन् त्यो लिमिटमा हुन्छन् होला सायद, होइन ती मान्छेहरू पनि भन्न चाहे, अब धेरै कुरा नगरौँ पनि भन्न चाहे। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। अनि साथसाथै प्राविधिक बाटोमा रहेर साथ दिनुभयो सञ्जनाजीलाई पनि विशेष रूपमा धन्यवाद, सुनेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो मलाई धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। अनि साथसाथै मैले अब भन्नुपर्छ, म सधैँ अब हुन त भगवान्प्रति आस्थावान नै हुन्छु, तर पनि साउनको महिना छ, भगवान् शिवले सबैको रक्षा गरून् होइन, नराम्रा नराम्रा सोचका नराम्रा भावना व्यक्ति भनौँ न, नराम्रो भावना बोकेर हिँड्ने, नराम्रो सोच बोकेर हिँड्ने, त्यसपछि ती व्यक्तिहरूको खोजी पहिचान गरून् पनि भन्न चाहन्छु। अनि देशलाई विकास गर्न नदिने व्यक्तिहरूको पनि अब भगवान्ले यसो हेरून् होइन, अनि राम्रो गर्नेलाई राम्रो गरून् भगवान्ले, रक्षा गरून् भन्न चाहे होइन, नराम्रो गर्नेलाई अब हेरून् भन्छु, अरू त के भनौँ भन्दै छुटिन चाहन्छु म कार्यक्रम प्रस्तुत श्रुराजमा। अन्तिममा तपाईँको माझमा मिठो गीत छ हे साइला, अब है एन्ड द स्टिम इन्जिन ब्यान्डको गीत हो जस्तो लाग्यो। यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रुराजमा छुटेँ। हवस् त, नमस्कार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका धेरै ठाउँमा वर्षा, दिउँसो अझै ठूलो पानी पर्ने सम्भावना, 29 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, मिटर ब्याज पीड़ित र सरकार बीचको वार्ता चल्दै, मिटर ब्याज सम्बन्धी छुट्टै कानूनी संरचना निर्माण गर्ने सरकारको तयारी, विकासको अधिकारलाई व्यापार र विकास सहकार्यको मूल प्रक्रियामा समेट्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह, विश्वव्यापी नीति कार्यक्रम र सहकार्यमा जोड़, मध्य पूर्वमा बढ़दो सैन्य तनावप्रति राष्ट्रसंघको चिन्ता, तत्काल वार्ता तथा कूटनीतिको बाटो फर्कमा फर्कन आह्वान, र तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा वेस्ट इण्डिजमाथि न्यूजील्याण्डको अग्रता। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। दिउँसो र बेलुकी पख अझै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। दिनभर पानी पर्ने भएकाले धेरै ठाउँमा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, रसुवा, गोर्खा, तनहु, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी पूर्व, पाल्पा र अर्घाखाँची जिल्लाका नदी तथा खोलामा बाढ़ीको जोखिम छ। त्यस्तै रूकुम पूर्व, जाजरकोट, दैलेख, सुर्खेत, दाङ, डोटी अछाम, बझाङ र बाजुरामा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। पूर्वमा भोजपुर, खोटाङ, ओखलढुङ्गा र रामेछापका केही साना नदी तथा खोलामा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले ती क्षेत्रका बासिन्दाहरूलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ। मिटर ब्याज पीड़ित र सरकार बीचको वार्ता अहिले चलिरहेको छ। यसअघि बाराको सीमारामा भएको 5 बजे सहमतिलाई औपचारिक सम्झौताका रूपमा लिन सरकारसँग वार्ता भइरहेको हो। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सीमारामा भएको सहमतिपछि हिजो पनि वार्ता भएको थियो। पीड़ित पक्षबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ। सहमति जुटाउन आज फेरि वार्ता भइरहेको हो। सरकारले पहिलो पटक मिटर ब्याज पीड़ितलाई गम्भीर आर्थिक मिटर ब्याज सम्बन्धी समस्यालाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। प्रस्तावित ऐनमा मिटर ब्याज जन्य कारोबारको स्पष्ट परिभाषा, पीड़ितको पहिचान, क्षतिपूर्ति, हडपिएको जग्गा जमीन फिर्ती, फर्जी तम्सु खारेज, संस्थागत कर्जामा सहज पहुँच विस्तार तथा निजी साहुबाट ऋण हुने कारोबारलाई कानूनी दायरामा ल्याउने व्यवस्था गरिएको छ। सम्झौतामा मिटर ब्याजसँग सम्बन्धित अपराधको विस्तृत सूची पनि समेट्ने तयारी भइरहेको छ। विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा समावेश गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ। राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित राइट टू डेभलपमेन्ट एट 40 क्याटालाइजिङ ग्लोबल पार्टनरशिप फर इन्क्लुसिभ एण्ड सस्टेनेबल डेभलपमेन्ट विषयक अन्तर्क्रिया कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले यस्तो आग्रह गर्नुभएको हो। राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकासको अधिकारलाई केवल घोषणामा सीमित नराखी वित्तीय सहयोग, अन्तर्राष्ट्रिय व्यापार, ऋण सहुलियत र विकास सहकार्यका रूप सम्पूर्ण प्रक्रियामा मुख्य धारमा समावेश गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले दिगो विकास कुनै नीतिगत लक्ष्य मात्र नभई प्रत्येक नागरिकको आधारभूत मानवाधिकार भएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि विश्व समुदायले साझा प्रतिबद्धता देखाउनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचातीको भाव घट्यो, सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोस् होला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमीन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले देशका धेरै ठाउँमा वर्षा, दिउँसो अझै ठूलो पानी पर्ने सम्भावना, मिटर ब्याज पीड़ित र सरकार बीचको वार्ता चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको अन्तिम कारोबार दिन आज सुनचाँदीको भाव घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव 3,100 रूपियाँले घटेर तोलाको 2,82,100 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव तोलामा 125 रूपियाँले घटेर 4,200 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,325 रूपियाँमा कारोबार भएको थियो। सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै आउँदो साउन 6 गतेभित्र सुझाव दिन सरकारवाला तथा आम नागरिकलाई अनुरोध गरेको छ। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिने अर्थ मन्त्रालयले जनाएको छ। मस्यौदामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भूमिका स्पष्ट बनाउनुपर्ने, सरकारले गर्ने शेयर तथा ऋण लगानीलाई कानूनी आधार दिने, सरकारी ऋणपत्र स्वदेशी तथा विदेशी बजारमा निष्कासन गर्न सक्ने व्यवस्था गर्ने र विदेशी मुद्रामा ऋणपत्र जारी गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। साथै सरकारी ऋणपत्रको डिजिटल अभिलेख राख्ने, थेमेटिक बण्ड जारी गर्ने र विनिमय दर तथा ब्याजदरको जोखिम न्यूनीकरणका लागि हेजिङको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। विधेयकमा नेपाल सरकारले कुन क्षेत्र र निकायमा शेयर तथा ऋण लगानी गर्न सक्ने र कुन क्षेत्रमा लगानी गर्न नपाइने भन्ने विषय पनि स्पष्ट पारिएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोकको प्रस्तावित बस पार्क क्षेत्रका सुकुम्बासीको व्यवस्थापन प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। बस पार्क क्षेत्रभित्र रहेका 500 भन्दा बढ़ी व्यापारिक संरचना हटाएपछि महानगरले त्यहाँ बसोबास गर्दै आएका 572 सुकुम्बासी परिवारको तथ्याङ्क प्रमाणीकरण र वैकल्पिक व्यवस्थापन शुरू गरेको हो। महानगरका मेयर धनराज आचार्यले व्यवस्थापन प्रक्रिया पारदर्शी, न्यायोचित र प्रमाणका आधारमा अघि बढ़ाउने बताउँदै वास्तविक सुकुम्बासीहरूलाई अन्याय हुन नदिने र गैर वास्तविक व्यक्तिले राज्यको सुविधा लिन नपाउने स्पष्ट पार्नु भएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले मध्यपूर्व क्षेत्रमा भइरहेको निरन्तरको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टेफन दुजारिकले यसबारे जानकारी गराउनु भएको समाचार संस्था अल जजिराले जनाएको छ। प्रवक्ता दुजारिकका अनुसार महासचिव गुटरेसले तनावमा संलग्न सबै पक्षहरूलाई तत्काल उत्तेजना कम गर्ने कदम चाल्न र वार्ता तथा कूटनीतिको बाटोमा फर्कन आह्वान गर्नुभएको छ। यसैगरी महासचिव गुटरेसले हर्मुज जलमार्ग र त्यसका आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय जल यातायात सञ्चालनको अधिकार र स्वतन्त्रतालाई पूर्ण रूपमा पुनस्थापना गर्न आफ्नो माग पनि दोहोर्याउनु भएको छ। अन्तर्राष्ट्रिय कानून बमोजिम सलायम जलयान सञ्चालनको अधिकार र स्वतन्त्रताको सबै पक्षले सम्मान गर्नुपर्ने उहाँको जोड छ। अमेरिका र इरानबीच बढ़दो असमझदारी र मध्यपूर्वमा विकसित पछिल्लो सैन्य गतिविधिलाई लिएर राष्ट्रसंघले संयमता अपनाउन समेत आग्रह गरेको छ। अब खेल खबर। न्यूजील्याण्डले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजलाई 6 विकेटले हराउँदै 5 खेलको श्रृंखलामा 2-1 अग्रता बनाएको छ। पहिले ब्याटिङ गरेको वेस्ट इण्डिज 37 ओभर 1 बलमा 140 रनमै अल आउट भएको हो। उसका लागि किसी कार्टीले सर्वाधिक 48 रन बनाए भने सिब्रोन हेट मायरले 26 रन जोडेका छन्। न्यूजील्याण्डका जेडेन लेनेक्सले उत्कृष्ट बलिङ गर्दै 52 रन खर्चेर 4 विकेट लिए। मिचेल सान्टनर र माइकल ब्रेसवेलले समान 2-2 विकेट लिएका थिए। 141 रनको सामान्य लक्ष्य पछि आएको न्यूजील्याण्डले शुरूआतमा केही विकेट गुमाए पनि कप्तान टम लाथम र डिन फ्रक्सक्राफ्टले अभिजित 52 रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHzबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका धेरै ठाउँमा वर्षा, दिउँसो अझै ठूलो पानी पर्ने सम्भावना, 29 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, मिटर ब्याज पीड़ित र सरकारबीचको वार्ता चल्दै मिटर ब्याज सम्बन्धी छुट्टै कानूनी संरचना निर्माण गर्ने सरकारको तयारी, विकासको अधिकारलाई व्यापार र विकास सहकारीको मूल प्रक्रियामा समेट्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह, विश्वव्यापी नीति कार्यक्रम र सहकार्यमा जोड़, मध्यपूर्वमा बढ़दो सैन्य तनावप्रति राष्ट्रसंघको चिन्ता तत्काल वार्ता तथा कूटनीतिको बाटोमा फर्कन आह्वान र तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा वेस्ट इण्डिजमाथि न्यूजील्याण्डको अग्रता। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: लो आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम
2: ओ प्रकाश।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0485410043 98630 23422।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: शून्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तन्नै पैसा कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
4: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु म। कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि समिसनबाट साथ दिनुभएको छ श्री राज महत, र साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई के साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियल वेबसाइट www.hazurko.radio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सिक्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज शुक्रबारको बसाई। आजको बसाईमा तपाईँले चलचित्रको गीत मार्फत ट्र्याक मार्फत गीतको ट्र्याक मार्फत गीतको नाम र कसले चलचित्रको नाम चाहिँ चिन्नुपर्ने हुन्छ। आजको बसाईमा तपाईँको लागि हामीले दुईवटा ट्र्याक लिएर आएका छौं र तपाईँले हामी तीनजना साथीको लागि चाहिँ एउटा ट्र्याक राख्नेछौं र उहाँले चाहिँ चलचित्रको नाम र गीतको नाम चिन्नुपर्ने हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840404024 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा पनि भोलि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहुनेछ भने आशा लिएका छौं। र साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई छोटो मिठोमा सम्झना सन्देश पठाउन सक्नुहुनेछ र तपाईँले पठाउनु भएका सन्देशहरू वाचन गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्नेछौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीतबाट चाहिँ कार्यक्रम सुनि सौगातको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ, हामीले दुईवटा ट्र्याक ल्याइरहेको छौँ। एउटा ट्र्याक मार्फत तीनजना साथीलाई समर्थन जनाउनेछौ र तपाईँले चाहिँ ट्र्याक सुनेर चाहिँ कुन चलचित्रको गीत हो र कुन चलचित्र हो भन्ने चाहिँ तपाईँले चिन्नुपर्ने हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 24 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोला 0840 40 00 24 को माध्यम भएर। यति बेला तपाईँले सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz आत्मा तामुकुस एफएम 95 MHz पनि कार्यक्रम सुनिराख्नु भएको छ भने आशा लिएका छौ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर पनि गर्न सक्नुहुनेछ र साथै आफ्ना आफन्तजन साथीसँगले पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। हुनुहुन्छ सोना कन्दमाजी हुनुहुन्छ सेवा नमस्कार आज सम्झनाशिष हजुर, म चाहिँ सोना कन्दमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु। आज शुक्रबार 2083 साउने संक्रान्तिको शुभकामना छ तपाईँलाई भन्नुभएको छ। आज शुक्रबार साउने संक्रान्तिको शुभकामना छ मेरो सबै साथीहरूमा पनि भन्नुभएको छ र साथीहरूको नाम पनि लेखेर पठाउनु भएको छ। टिकाराम सोनवार, लेखक पान्तवाराई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुपछि मेरा, सरस्वती खत्री, हिराबहादुर लगाई, लीलाराज खाम्बाङ, अन्जान थुलुङ, पवित्र तामाङ, अनि तारेल, सम्झना सोनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता विगास, सृजना योङ तिया लिम्बुतिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रेमा साई, सम्झना नेवा खड्के, मेतियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, कृष्ण डुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अबिर बान, देवेन किशोर रंजान, समीर स्वर्गीय किरात, आज जीवन चामलिंग राय, बिलिया चामी, मिनाकी सिंह, सुनीता एंगमे गुरूंग, रतन शमशेर थापा, सबै सबैलाई भन्नुभएको छ। सुनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। धेरै साथीहरूको नाम लेखेर पठाउनु भएको छ र कार्यक्रम पनि सुनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र जो जति साथीहरूले कार्यक्रम सुनिराख्नु भएको छ उहाँले सहभागिता पनि जनाउन सक्नुहुनेछ। एकदमै सजिलो चलचित्र गीतको ट्र्याक लिएर आएका छौँ आजको बसाइमा, तपाईँलाई त्यस्तो अप्ठ्यारो हुने छैन, तपाईँले सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। र कार्यक्रम अवधिबाट एकदमै मिठा गीत सङ्गीतहरू पनि बस्नेछ। र त्यसै गरी हुनुहुन्छ दीपिका पूर्वसानी मगरजी हुनुहुन्छ, नमस्ते दिदी, केटिएमबाट चाहिँ दीपिका पूर्वसानी मगर हो, सुन्दैछु प्रोग्राम, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै। फेरि पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौँ, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: Music Nepal Movies

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाई र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

कार्यक्रम एकदमै मिठो गीत राखिसकेका छौँ। पूर्व नेपालमा तपाईँको रहेको छ शून्य 48 40 40 26 फोन गरेर आउन सक्नुहुनेछ। कार्यक्रम अवधि पनि मिठा गीत संगीतहरू बजेर बजाइराखेका छौँ र तपाईँले मनोरञ्जन लिनुभयो भने पनि आशा लिएका छौँ। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। र तपाईँको समय सपोर्ट सजिलो छ भने चाहिँ तपाईँले कार्यक्रममा पनि सहभागिता जनाउनुहोस्। र आजको समयमा हामीले दुईवटा ट्र्याक लिइरहेका छौँ र तपाईँले चाहिँ ट्र्याक मार्फत चाहिँ गीतको नाम र चलचित्रको नाम चिन्नुपर्ने हुन्छ। आउनु होला 0440 40 00 26 म फोन गरेर यति बेला हुनुहुन्छ अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ। हाम्रो सायद टेलिफोन सम्पर्कमा पनि केही समस्या देखिएको जस्तो लागिरहेको छ। धेरै साथीहरूले प्रयास गर्नुभएको छ तर हामी उहाँसँग कुराकानी गर्न सफल भएका छैनौ र प्रयास गर्नुहोस् सकेसम्म हामी तपाईँसँग कुराकानी गर्ने प्रयास गर्नेछौँ। यति बेला हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्ची हुनुहुन्छ, हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी नेपाली चलचित्रलाई माया गर्नुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु, कार्यक्रम एकदमै राम्रो लाग्छ, शुभ दिन हजुर फेरि भेटौँला भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी राई पीके राई हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस्टर दर्शन नमस्ते, है म चाहिँ म पनि सुन्दैछु फेसबुक लाइभबाट प्रोग्राम, हामी चाहिँ मोरङबाट हो है, अहिले मलेसियाबाट चाहिँ मोरङ घर भए हाल चाहिँ मलेसियाबाट चाहिँ कार्यक्रम सुन्दैछु, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी जनक रजाली मगर्जी हुनुहुन्छ, एकदमै राम्रो लाग्छ, शुभ दिन हजुर फेरि भेटौँला भन्नुभएको छ, जीवनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी राई पीके राई हुनुहुन्छ, हेलो गुड आफ्टरनुन।

0: गर्नुभएको छ भनेर विशिष्ट धन्यवाद। त्यसै गरी सरिका छेत्रीजी हुनुहुन्छ, नमस्ते गुड आफ्टरनुन हजुर, म पनि सुन्दैछु है, बैतरी घर भए हाल चाहिँ हिमाचल प्रदेशबाट इन्सालबाट भन्नुभएको बाट चाहिँ सुन्दैछु भनेर चाहिँ उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथीहरू हुन्छ उहाँलाई स्वागत गर्छु, नमस्कार।
1: नमस्कार हजुर सिस्टर, नमस्कार।
0: नमस्कार हजुर, नमस्कार विक्रमजी, बोल्नुभयो?
1: एकदम हजुर सिस्टर, एकदम।
0: के छ, आरामै हुनुहुन्छ नि?
1: ठिक छ सिस्टर, राम्रो रमाइलो छ, कार्यक्रम सुनेर बसिरहेको छु।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँले कार्यक्रम सुन्नुहुन्न भने पनि म फत्याउन्न नि त।
1: एकदम एकदम।
0: अनि के छ, अरू खबर सुनाउनुहोस्।
1: खबर ठिकठाकै छ, अब आज संक्रान्ति पनि हो, त्यसले गर्दा म चाहिँ अब दोकान चाहिँ अब खोलेरै बसिरहेको छु है, अब त्यसले गर्दाखेरि
0: कतिको बिजी हुनुहुन्छ त नि आज?
1: हल्का बिजी नै भएको भएर नै खोलेको।
0: हल्का बिजी भएर चाहिँ पसल पनि खोल्नु भएको छ है?
1: हजुर हजुर।
0: अनि अरू सुनाउनुहोस् न, खाना त भइसक्यो होला है?
1: खाना भइसक्यो त सिस्टर।
0: ल ठिक छ, मौसम कस्तो छ त्यता?
1: मौसम चाहिँ अहिलेसम्म त क्लियरै थियो, अहिले पानी लागि जस्तो भइरहेछ, अरू समग्रमा ठिकै छ हजुर सिस्टर।
0: ठिक छ, सबै समग्रमा ठिकठाक चाहिँ छ भन्नुभएको छ, खुसी लाग्यो। र धेरै समयपछि पनि यो आवाज सुन्न पाएको छु, एकदमै खुसी लागेको छ भन्नुपर्छ विक्रमजी। अब नियमित कार्यक्रम सुन्ने भइसकेपछि त मैले कार्यक्रमको बारेमा जानकारी गराइ राख्नु नै पर्दैन, तपाईँको लागि हामी ट्र्याक राख्छौँ है त।
1: हुन्छ सिस्टर, हुन्छ, म कोसिस गर्छु।
0: ठिक छ, बस्छ, ध्यान दिएर सुन्नुहोस्।

0: فکرم دی
1: راځه راځه چې
0: څنګه وایو
1: یو ته علي نه اصل ته څنګه کې څنګه وو یو علي کدي ملګر په نیپال یو کتي عام دي چې می او ملګر شي می باندې څه کې دی او
0: ساری
1: مې د سیستر اته ساری
0: لګیت کو نام دې ای باندې ونځه
1: راځه راځه نو کتي عام دي تیم باندې دي ته
0: ठिक छ हमलाको लेमी भन्ने यस चलचित्रको नाम चाहिँ अलिक कन्फ्युज हुनुभयो ठिक छ प्रयास गर्नुभएको छ हामी अन्तिममा पनि यसो गीत राख्ने टाइममा भन्ने नै छौँ अहिलेको लागि हामी छुट्टमा है त हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो खाडा टिभीबाट विक्रम सेवाजी हुनुहुन्थ्यो उहाँले प्रयास गरेर छुटिसक्नु भएको छ पालो तपाईँको 40 40 26 को माध्यम भएर आउन सक्नुहुनेछ अब धेरै समय बाँकी छैन थोरै समय बाँकी छ फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ सुस्मिता भन्नुभयो सीता श्रेष्ठ रामेछापबाट भन्नुभयो तपाईँको आवाज एकदमै कटेर आएको छ मैले पुरा आवाजै सुन्न सकिरहेको छैन सीताजी
2: हो र दिदी
0: ल अहिले चाहिँ पुरा आवाज आयो है त
2: प्रब्लम होला
0: अनि के छ हाम्रो प्यारी मान्छेको खबर धेरै समयपछि हाजिर हुनुभयो यता रामेछापको पनि खबर एकदम ठिक छ अहिले चाहिँ मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त अब आवाजमा आज कति डिस्टर्ब आइरहेको छ तपाईँको बीच बीचमा खटेर आएको छ के समस्या छ जस्तो लाग्यो मलाई के छ त्यताको मौसम कस्तो छ अहिले त्यही भएर होला तपाईँको आवाज क्लियर होइन प्रश्न सुनिरहेको छैन ठिकै छ कार्यक्रममा सहभागिता हुनुभएको छ खुसी लाग्यो हामी कार्यक्रमतर्फ लाग्छौँ हजुरलाई के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि थाहा छैन सुन्नु पाउनु भएको छैन आज शुक्रबारको बसाइमा हामीले चलचित्र गीतको ट्र्याक लिएर आएका छौँ ट्र्याक सुनेर चाहिँ तपाईँले चाहिँ कुन चलचित्रको गीत हो अनि चलचित्र कुन हो भनेर चाहिँ चिन्नुपर्ने हुन्छ है त ठिक छ तपाईँको लागि ट्र्याक बस्छ ध्यान दिएर सुन्नुहोस् अनि हामीलाई

सीताजी हेलो सुन्नु भयो गीत बुझ्न सक्नु भएन फेरि पनि राख्नु पर्ने हो ल फेरि पनि हामी राख्छौ ध्यान दिएर सुन्नुहोस् है

0: c'est ta ville, c'est Nouvelle-Orléans?
1: Un peu, sur la destinée des villes.
0: La qui ou la panneuse, non?
1: Oui, sur la destinée des villes, de ce lagu, on...
0: La est-ce que place pour les gonnons, non?
1: Oui, place, c'est à l'ordre de ce gore, qui est à l'ordre.
0: La tique, c'est à l'ordre de ce gore, non? Quand j'ai gagné ce temps, on l'a aïra coupé à l'arbonne, on l'a pas mis au bonheur, soit qu'il aïra au déno, à l'ordre, tique, c'est à l'ordre de ce gore, non? La carrière comme son des gonnons, on dit ma équipe de gosse, qu'on est en titre en haut, la qu'on guide au bonheur, bonheur, bonheur, bonheur, ma bonne est sur aïda. हस्त नमस्कार वहाँ हुनुहुन्थ्यो सिद्धार्थ श्रेष्ठजी हुनुहुन्थ्यो रामचाँद खिम्तीबाट उहाँले चाहिँ प्रयास गर्नुभयो तर सकिन है भनेर छुटिसक्नु भएको छ पालो तपाईँको रहेको छ फटाफट फोन गर्नुहोला के समय बाँकी छ होइन धेरै समय बाँकी छैन अब 12:54 गइसकेको छ यो समय तपाईँ उकाली उराली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला र अफिसियली कामतिर पनि एकदम व्यस्त हुनुहुन्छ होला र आज साउने संक्रान्ति होइन अब तपाईँहरूले चाहिँ यो चाड मनाउनको लागि धेरै तयारी पनि गर्दै हुनुहुन्छ होला भन्ने पनि लाग्छ तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर पनि हामीले सुन्ने प्रयास गरिराख्नु भएको छ भन्ने आशा लिएका छौँ र यति बेला पनि हामी सोही गीत अहिले लिएर आएको ट्र्याकको गीत राख्नेछौँ यसको चलचित्रको नाम रहेको छ राम राम सत्य र गीत रहेको छ हुम्लाको लिमी भन्ने यो मिठो गीत हामी कार्यक्रममा राख्छौँ र त्यसपछि अर्को ट्र्याक लिएर आउने नै छौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

कार्यक्रममा एकदमै मिठो गीत राख्यौ हामीले, हुम्लाको लिमी राम राम सत्य भन्ने चलचित्रको गीत रहेको थियो, जटेराको गीतको ट्र्याक रहेको थियो यो, बजिसकेको छ अब भने पालो तपाईँको रहेको छ। हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौँ। जो साथीले चाहिँ कार्यक्रममा सहभागिता जनाउन मन छ उहाँ साथीले चाहिँ 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, भाइरिनु भइसकेको छ, जोहरू छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, उनीहरूलाई पनि भन्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ हिरा बहादुर डकाईजी हुनुहुन्छ, नमस्ते शेष, म पनि सुन्दैछु बुटोलबाट भन्नुहुन्छ हिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी अर्जुन याखाजी हुनुहुन्छ, दर्शन सेवा हजुर महिला संघ सभा धर्मदेवी देवी तामापुकबाट चाहिँ अर्जुन याखा मिस यु अल फ्रेण्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी आशिका तामाङजी हुनुहुन्छ, नमस्ते म आशिका तामाङ उदयपुरबाट चाहिँ सुन्दैछु भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी जेरी लिम्बुजी हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ र त्यसै गरी मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। जो साथीले चाहिँ कार्यक्रममा सहभागिता जनाउनु भएको छ उहाँलाई विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी छुटिनु पर्छ जस्तो लागिरहेको छ, 12:51 गइसकेको छ र आजको बसाइमा हामी धेरै साथीसँग कुराकानी गर्न सफल भएनौं। विक्रम सेवाजी हुनुहुन्थ्यो, सीता श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामी आज लिएर आएको ट्र्याकहरू राखेछौँ होइन, एउटा मात्र ट्र्याक गएको छ, अर्को बाँकी नै छ, हामी अर्को बसाइमा राख्नेछौँ र यो समयमा चाहिँ हामी अर्को मिठो चलचित्र गीत छोड्दै हामी विदा लिने समय भइसकेको छ। यति नैसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कार्यक्रममा अवधि भएर बसेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कार्यक्रममा तपाईँले फेसबुक पेजबाट आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश पठाउनुभयो, उहाँ साथीले पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र प्रविधि समिसनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो गीत छोड्दै आजको बसाई श्री सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिताउन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजो
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: होइन हजुर बुबा झोला बोकेर हिँड्नु भयो त सहर जान लाग्नु भयो कि के हो अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त
4: के गर्नु नानी बुढेसकाल लागु यता पनि दुखन्छ उता पनि दुखन्छ दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु
3: ल हजुरबा किन जानु सहर हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि
4: नानी यो कुरो मात्रै हो एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन
3: ल हजुरबा हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा थाइराइड फंक्सन टेस्ट भिटामिन डी भिटामिन बी रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि अनि रहेको कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक अति विपन्न गरीब अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्
4: सजिलो हुने भयो अब त्यसै गर्नु पर्ला नानी
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सामाजिक दूरी मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस् आफू बाँचौ र अरूलाई पनि बचाऊ
7: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 मा सम्पर्क गर्नुहोस्
6: जिल्ला अस्पताल रामेछाप

0: अहिले दिउँसोको एक बजे
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230, 97665249,
6: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98 54 01 45 575, 98 41 96 0669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्केकिनी, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904662, 98692065998।
9: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
13: सूर्य ज्योति दही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचों, सही रोजो।
4: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागी।
5: वाओ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली 1 कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845401443, 9863024022।
5: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
8: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0484543305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
3: सूर्य ज्योति सही प्लान
8: उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर

0: आणि प्रीमियम तीर्ण अवधी पश्चात होल लाईफ कव्हरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्किएकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.npk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95.5 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै आउँदो साउन 6 गते भित्र सुझाव दिन सरकारवाला तथा आम नागरिकलाई अनुरोध गरेको छ। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकहरूलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ। मस्यौदामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भूमिका स्पष्ट बनाउने, सरकारले गर्ने शेयर तथा ऋण लगानीलाई कानूनी आधार दिने, सरकारी ऋण ऋण पत्र स्वदेशी तथा विदेशी बजारमा निष्कासन गर्न र सक्ने व्यवस्था गर्ने तथा विदेशी मुद्रामा ऋण पत्र जारी गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। साथै सरकारी ऋण पत्रको डिजिटल अभिलेख राख्ने, थिमेटिक बन्ड जारी गर्ने र विनिमय दर तथा ब्याज दरको जोखिम न्यूनीकरणका लागि हेजिङको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। विधेयकमा नेपाल सरकारले कुन क्षेत्र निकायमा शेयर तथा ऋण लगानी गर्न सक्ने र कुन क्षेत्रमा लगानी गर्न नपाइने भन्ने विषयमा पनि स्पष्ट पारिएको छ। यसै गरी व्यक्तिलाई प्रत्यक्ष ऋण लगानी, मदिरा तथा सुतीजन्य वस्तुको उत्पादन तथा बिक्री, क्यासिनो तथा जुवा घर, वैदेशिक रोजगार व्यवसाय भन्ने सरकारी लगानी गर्न नपाइने व्यवस्थामा प्रस्ताव गरिएको छ। मस्यौदामा सरकारी ऋण असुली प्रक्रियालाई व्यवस्थित बनाउने, ऋण पत्रको बोल कबोल प्रक्रियामा मिले महत्व वा ऋण त्रुटिपूर्ण विवरण पेश गर्ने व्यक्ति वा संस्थामाथि कार्यवाही तथा जरिवानाको व्यवस्था गर्ने र ऋण पत्र सम्बन्धी केही व्यवस्थालाई विद्युतीय प्रणालीमा आधारित बनाउने प्रस्ताव पनि समेटिएको छ। सरकारले आर्थिक वर्ष 2082-83 को असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% रहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 88,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको थियो। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.30 मेट्रिक टन डीएपी तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको छ। यो अवधिसम्म देशभरका गोदाममा 92,592.35 मेट्रिक टन रासायनिक मल मौजात थियो। त्यसमध्ये 49,104.30 मेट्रिक टन युरिया, 24,012.85 मेट्रिक टन डीएपी र 19,475.20 मेट्रिक टन पोटास मौजात रहेको थियो। अघिल्लो आर्थिक वर्षको मौजात समेत समावेश गरी असार 24 गतेसम्म 5,18,278.55 मेट्रिक टन रासायनिक मल बिक्री भएको छ। 3,07,016.60 मेट्रिक टन युरिया, 1,92,931.15 मेट्रिक टन डीएपी र 18,330.80 मेट्रिक टन पोटास बिक्री भएको उक्त मन्त्रालयले जनाएको छ। वायुमार्गमा 288.75 मेट्रिक टन रासायनिक मल ढुवानीको क्रममा रहेको छ, जसमा 86.06
05 मेट्रिक टन यूरिया र 202.70 मेट्रिक टन डीएपी रहेको छ। नेपाल टेलिकमले मुगुरा बाजुराका दुर्गम हिमाली बस्तीमा 4G सेवा विस्तार गरेको छ। टेलिकमले मुगुको सोरु गाउँपालिका छ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका एक बिछ्याकोट नेटा र ओडा नम्बर 5 कुवाडी क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर साई र उपाध्यक्ष केशव बहादुर साईले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगो सञ्चालन संरचना तथा आवश्यकता अनुसार क्षमता विस्तारका लागि संरचना तथा आवश्यकता अनुसार आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। टेलिकमका अनुसार बिछ्याको नेटामा जडान गरिएको 4G टावरबाट कोट नेटा बाम बौडी औना नाति खोला लगायत गुम्बासम्म तथा बाजुराबाट रानी सैन पुग्ने पदमार्गसम्म सेवा पुगेको रहेको छ। त्यसै गरी कुवाडी खोलाको र संगम आसपासका गाउँ तथा हुम्लाको ताजा कोट गाउँपालिका दुई जाने राजमार्ग पनि 4G सेवाको पहुँच विस्तार भएको छ। 4G सेवा सञ्चालनमा आएसँगै स्थानीयले उच्च गतिको मोबाइल इन्टरनेट गुणस्तरीय वोइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिन सक्ने नेपाल टेलिकमले जनाएको छ। यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नुको साथै सूचना शिक्षा स्वास्थ्य तथा सरकारी सेवामा नागरिकको पहुँच थप सहज हुने टेलिकमको अपेक्षा रहेको छ। हप्ताको अन्तिम कारोबार तीन आज सुनसारीको भाव घटेको छ। नेपाल सुनसारी व्यवसाय महासंघका अनुसार सुनको भाव 3,100 रूपियाँले घटेर तोलाको 2,82,100 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव तोलामा 125 रूपियाँले घटेर 4,200 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मध्य पूर्व क्षेत्रमा भइरहेको निरन्तरको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टेफन दुजारिकले यसबारे जानकारी गराउनु भएको छ। प्रवक्ता दुजारिकका अनुसार महासचिव गुटेरेसले तनावमा संलग्न सबै पक्षलाई तत्काल उत्तेजना कम गर्न कदम चाल्न र वार्ता तथा कूटनीतिको बाटोमा फर्कन आह्वान गर्नुभएको छ। यसै गरी महासचिवले हर्मुज जल सन्धि र त्यस आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय जलयान सञ्चालनको अधिकार र स्वतन्त्रतालाई पूर्ण रूपमा पुनर्स्थापना गर्न आफ्नो माग पूर्ण दोहोर्याउनु भएको छ। अन्तर्राष्ट्रिय कानून बमोजिम जलयान सञ्चालनको अधिकार र स्वतन्त्रताको सबै पक्षले सम्मान गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। अमेरिका र इरानबीच बढ़दो असमझदारी र मध्य पूर्वमा विकसित पछिल्लो सैन्य गतिविधिलाई लिएर राष्ट्रसंघले समेता अपनाउन आग्रह गर्दै आएको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबल 2026 को विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशीप रिङ औटी प्राप्त गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार विश्वका विजेताहरूले ट्रफी र स्वर्ण पदक साथै च्याम्पियनशीप रिङ पनि प्राप्त गर्ने भएका छन्। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा पर्सी आइतबार राति पाउने एक हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। सेमी फाइनलमा स्पेनले फ्रान्सलाई र अर्जेन्टिनाले इंग्ल्याण्डलाई हराउँदै उपाधि नजिकै पुगेका हुन। फिफाले सन् 2026 को प्रतियोगिताको सम्झनामा 2026 थान च्याम्पियनशीप रिङ तयार पारेको छ। विजेता टोलीका सदस्यहरूलाई
सदस्यहरूलाई 30 वटा औठी प्रदान गरिनेछ भने बाँकी 1,926 वटा आधिकारिक रूपमा इजाजत प्राप्त स्मृति सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ। हरेक औठीको एकतर्फ फिफा विश्वकपको ट्रफी रहनेछ भने अर्कोतर्फ प्रतियोगिताको विजेताको पहिचान झल्कने गरी विशेष रूपमा तयार पारिनेछ। फिफाको पुरस्कार वितरण समारोहमा च्याम्पियनशीप रिङको शुरूआतले उत्तर अमेरिकी विशेषता थपेको छ। यसले अमेरिकी व्यावसायिक खेलकुदमा विजेता टोलीहरूले ट्रफीका साथै विशेष स्मृति औठी प्राप्त गर्ने लामो समयदेखिको परम्परालाई प्रतिविम्ब गरेको र गर्ने जनाएको छ। हवस् दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। दिनभरसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि विदा हुन्छु। हवस् त नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने?
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्के भने प्रविधि समिसनबाट साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एक साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको बाहुसमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेजबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज शुक्रबारको विषय आजको विषयमा तपाईँलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ। जो साथीलाई इच्छा चाहना छ गीत आधुनिक गीत प्रति इच्छा चाहना रुचि छ भने उहाँ साथीहरूले कार्यक्रममा सहभागिता भएर आफूलाई मनपर्ने आधुनिक गीत गाउन सक्नुहुनेछ। र तपाईँको लागि 048-40-40-26 नम्बर खुल्ला भइसकेको छ र तपाईँले कार्यक्रम हरेक दिन सुन्दै आइराख्नु भएको छ। हामी दिउँसो 2 बजेको हजुरको खबर पछि पुनः 3 बजेसम्म चाहिँ हामी तपाईँसँगै रहेर कार्यक्रम अवधिभर मिठा गीत संगीतको साथमा तपाईँसँग कुराकानी गर्दै सहयात्रा गरिराखेका छौं। र यो समय पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौं एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: लाइट न मायाले प्रमोद खरेलको आवाजमा रहेको एकदमै मिठो गीतबाट हामीले कार्यक्रम जोजाई तपाईँको शुरूआत गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ, यस्तै मिठा र मायाला गीत संगीतहरू तपाईँलाई पनि गुनगुनाउनु मन छ भने तपाईँले 0440 40 0026 फटाफट फोन गर्न सक्नुहुनेछ। साथै तपाईँले फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश पठाउनु होला। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछ र तपाईँले जुन सहज लाग्छ त्यो आधुनिक गीत गाउनु होला। एकदमै तपाईँको आवाजमा मिठो गीत सुन्ने रहर छ आजको अवसायमा, फटाफट फोन गर्नुहोला। यो दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गर्नुभएको छ, कार्यक्रममा सहभागिता जनाउने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, व्यवस्थित आरामै हुनुहुन्छ?
1: आरामै छु, ठिकै छु हजुर, एकदम।
0: के गर्नुहुन्छ यो समय?
1: यो समय हजुर म घरतिर यतिखेर एकदम बसी बसै हजुर साथै व्यस्त बिजी छैन, एकदम मजाले कार्यक्रम सुन्दै बसिरहेको हजुर।
0: त्यस्तो हुनुहुन्न, कार्यक्रम सुन्दै बसिराख्नु भएको छ है?
1: हजुर हजुर।
0: त्यता धरानतिरको खबर के छ?
1: धरानको पनि ठिकै छ हजुर, मौसम अघि बिहान एकदम गर्मी अनि त्यसपछि अघि पानी परेको थियो एकछिन, अहिले चाहिँ फेरि शीतल शीतल छ हजुर।
0: एकदम शीतल शीतल छ मौसम पनि, अनि आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा त हाम्रो व्यवसायलाई पक्कै पनि थाहा छ है?
1: एकदम
0: नृत्य कार्यक्रम सुन्नुहुन्छ, थाहा नहुने त कुरै भएन। अनि काम गरिनु भयो?
1: खाजा अब अलिक पछि हुन्छ हजुर, बन्दैछ, 3 बजे पछाडि नै हुन्छ हजुर।
0: ल ठिक छ, म पनि आउनु भ्याउने रहेछु कि क्या हो? आउने छु कुनै समय भन्ने त भनिरहेको छ, कहिले मिल्छ त्यो समय, कहिले जुल्छ, अब त्यसमा त्यसको पर्खाइमा चाहिँ हामी बसिराखेका छौँ। ल खुसी लाग्यो हजुरसँग मिठो कुराकानी गर्न पायौँ। कार्यक्रममा नियमित सुनेर साथ दिनुहुन्छ, सहभागिता पनि जनाउनुहुन्छ, खुसी लाग्छ। आजको बसाइमा यो मिठो आवाजमा हामी आधुनिक गीत सुन्छौँ है त?
1: हुन्छ हजुर, म थरी गुनगुनाउने कोसिस गर्छु हजुर।
0: सुरु गर्नुहोस्।
1: फुलै फुलको सौगात तिमीलाई सिकारेर सिरी देऊ त्यो चुल्छु।

परे बरसाई दुला सौनक धारी, परे बरसाई दुला सौनक धारी।

0: まあ、ルーレットにはルーレ
1: ット。근데글쎄그림이주기도가는뭐있으니나다라는것도기사계는다많이나고आज शुक्रबार सबले संक्रांति को शुभकामना छ मेरो साथीहरुलाई पनि टिकाराम सुनुवार लेखक पान्तवराई दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनुगज मेरो सरस्वती खत्री हीरा बहादुर लकाई लीलाराज कम्बाङ अन्जान तोलुङ पवित्र तामाङ अनिता आर्यन सम्झना सुनुवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिसा लामा बिना मगर सिर्जना सापकोटा सुनिता बेगा सिर्जना युङहाङ दिया लिम्बू दिया राई सुसन थामी श्रीराज महदेव तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रेमा साई सम्झना नेवा खड्गे उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रज मगर केशव सेन्चुरी सन्तोष यमिन छेत्री क्रिस ढुङ्गाना हिम्मत खड्गी युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल कायल अभिरमाण दिवन किशोर अञ्चल समीर स्वर्गीय किरात आलि जीवन चामलिङ राई बेली आछामी मिनाकी सिंह सुनिता इङमेकुलुङ सबै सबैलाई भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार हजुर हजुरको आवाज एकदमै सानो सुनिरहेको छु कार्तिकीको बोल्दै हुनुहुन्छ सिन्धुलीबाट को भन्नुभयो गोमा कालीकोटे जी बोल्नुभयो के छ नि गोमाजीको खबर मेरो पनि एकदम ठिकठाक छ राम्रो रमाइलो छ भन्नु पर्यो खाजा लिनुभयो मेरो पनि बाँकी नै छ अब केही समय पछि हुन्छ भन्नु पर्यो साई गोमाजी अनि त्यताको खबर के छ सुनाउनुहोस् न यता पनि त्यस्तै छ मन्द मन्द घाम लागिरहेको छ यस्तै छ भन्नुपर्छ है अब कार्यक्रम सुनिराख्नु भएको छ जस्तो लागेको छ सुन्नु भएको छ कि छैन त सुनेर साथ दिनुहोस् आजको बसाइमा हामीलाई मिठो गीत सुनाउनु पर्ने हुन्छ आधुनिक गीत है त ल सुरु गर्नुहोस्

आकाश में दो लसन बसंत को

गोमा चाहिँ कति मिठो गीत गाउनु भयो है, सुनिरहनु मन लाग्ने खालको लाइक एकदम मिठो आवाज पनि एकदमै मिठो छ, गीत पनि मिठो गीत गाउनु भएको छ। हजुरलाई विशेष धन्यवाद। अन्तिमसम्म कार्यक्रम सुनेर साथ दिनुहोस्। आजको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सिन्धुलीबाट गोमा कालीकोटीजी हुनुहुन्थ्यो। एकदम मिठो गीत गाएर छुटिसक्नु भएको छ। यति बेला पनि हामी फेरि अर्को मिठो गीततर्फ लाग्छौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: take the memo.
1: कार्यक्रम एकदमै मिठो गीत तिम्रो झुटो पिरो तिले एकदमै अन्जफन्तको आवाजमा रहेको यो मिठो गीत राखिसकेका छौं र तपाईँको आवाजमा पनि हामीले एकदमै मिठा गीत संगीतहरू सुनिराखेका छौं र तपाईँले पनि गीत गाउन मन छ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0440 40 0026 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। त्यसै गरी हुनुहुन्छ इन्दिरा भोजेलजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि सुन्दैछु है सिन्धुली ग्वाल्टरबाट। इन्दिरा भुजेल, मिस यू अल माई फ्रेन्ड, ह्याप्पी साउने संक्रान्ति, सबैमा मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते सबैमा, म पनि कार्यक्रम सुन्दैछु है पुटुलबाट भन्दै हुनुहुन्छ, हिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सोनाजीले लेख्नु भएको छ, कमेन्ट गरेको छु वाचन गरिदेऊ दिउँसो, यो बेला धेरै याद आउँछ नआउ सरी, फेरि म वाचन गर्ने प्रयास गर्नेछु। उहाँले लेख्नु भएको छ, कमेन्ट गरेको छु वाचन गरेर जाऊ दिउँसो, यो बेला धेरै यादमा नआऊ, लाग्दैन माया भने माया मारेर जाऊ, लाग्छ माया भने यही बेला आऊ। कमेन्ट गर्नु कहिले काहीँ जतिसुकै कोसिस गरे पनि पाइँदैन, तर कमेन्ट गर्ने बेलामा याद आएको हुन्छ सम्झना चाहिँ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: नमस्कार दिदी हजुर,
1: नमस्कार दिदी, नमस्कार।

0: हजुर एकदम आरामै छु भन्नुपर्छ अनि साउने संक्रान्तिको चाहिँ दिदीलाई शुभकामना भन्न चाहन्छु है हजुरको रेडियो होल टिमलाई नै भन्नुपर्छ है त
1: ल हजुरलाई पनि साउने संक्रान्तिको धेरै धेरै शुभकामना छ अनि के छ आज पार्टी त छैन नि एकदमै रमाइलोसँग हाम्रो त गाउँघरमा त अब मनाउने चलन छ के अरे त्यता के कस्तो छ
0: हजुर पार्टी अब भन्दा पनि आज यता भाइको चाहिँ छोराको आज पासिङ थियो पार्टी नै भयो आज दिनभरि अहिले नै चलिरहेको छ आज पनि मेरो भइसक्यो अब दिदी हजुरको त भएको छैन है
1: मेरो त बाँकी नै छ त्यस्तै त्यस्तै लागेर होइन आज पार्टीतिरै हुन्छ जस्तो लागिरहेको थियो कि मलाई
0: हजुर हजुर पार्टीतिरै थिएँ अहिले चाहिँ घर आइसकेको छु कार्यक्रममा सुन्न भर्खर भर्खर अन्तिमतिर आइपुगेँ भन्नुपर्छ है त
1: ल ठिक छ खुसी हुनुपर्छ जानुपर्छ जाने ठाउँमा होइन अब यस्तै हुन्छ समयमा अब समयमै हामी कहिलेकाहीँ चाहिँ उपस्थित हुन सक्दैनौँ त्यसमा केही छैन कहिलेकाहीँ यस्तो भइहाल्छ तर पनि कार्यक्रममा उपस्थित हुनुभएको छ धेरै खुसी लाग्छ अरू समग्रमा सबै ठिक छ है देवजी
0: हजुर एकदम ठिक छ भन्नुपर्छ धुम्मधुम्म भइरहेको छ अनि हल्का शीतलै छ भनौँ आज अनि दिदीहरूकोतिर उता लुटो फ्याँक्ने चलन छ कि छैन अब हाम्रो यतातिर चाहिँ बेलुका लुटो फ्याँक्ने चलन हुन्छ सबै मिलेर अब एकैचोटि लुटो फ्याँक्ने कार्यक्रम पनि हुन्छ भन्नुपर्छ है त
1: ल यता पनि त्यो चलन छ है देवजी हाम्रो पनि राति त्यस्तो गर्नुहुन्छ खासै मलाई त त्यति धेरै थाहा छैन तर हजुरआमा हजुरबा होइन है मम्मीहरूले चाहिँ त्यस्तो गर्नुहुन्छ चलन छ यता लुटो फ्याँक्ने पनि है त
0: हजुर हजुरलाई खुसी लाग्यो दिदीसँग कुरा गर्न पाइयो अन्तिममा भए पनि भन्नुपर्छ है
1: ल अन्तिममा भए पनि कुराकानी गर्न पाएको छ र साथसाथै आजको अवसरमा मिठो गीत पनि सुनाउनु पर्ने हुन्छ
0: हुन्छ थोरै गाउँ प्रयास गर्छु है त
1: सुरु गर्नुहोस्

0: पुरा मान्छे यदि यति नै भन्नुपर्छ है त आएन हजुरलाई अर्कोचोटि चाहिँ अलिक धेरै गाउने प्रयास गर्छु भन्नुपर्छ
1: है ठिक छ प्रयास गर्नुभएको छ तर हामीलाई सुनाउनुहुन्थ्यो कहिले कहिले यस्तो समस्या हुन्छ देखी त्यस्तोमा सरी भन्नु पर्दैन प्रयास गर्नुभएको छ खुसी लाग्यो कार्यक्रम सुन्दै गर्नुहोस् आजको विषयबाट हामी छुटौँ है हवस् त नमस्कार अनन्द देवजी आज आज रातबाटदेखि हुनुहुन्थ्यो उहाँले पनि मिठो गीत गाउने प्रयास गर्दै हुनुहुन्थ्यो गीत गाइराख्नु भएको थियो केही कहिलेकाहीँ यस्तो समस्या हुन सक्छ तर हामीलाई सरी भन्नु पर्दैन ठिकै छ कार्यक्रममा सहभागिता चलाउनुहुन्छ यो नै सबैभन्दा ठूलो कुरा हो पालो तपाईँको रहेको छ पालो तपाईँले पनि यस्तै मिठा गीत सङ्गीतहरू गुनगुनाउने प्रयास गर्न सक्नुहुनेछ मैले सेम टु सेम होइन कलाकारहरूले गाउनुभएको जस्तै गाउनुपर्छ भन्ने खालको छैन प्रयास गर्नुहोस् आउँदो अवश्य पनि तपाईँले आज भोलि पर्सि यसरी नै निरन्तर प्रयास गर्दै जानुभयो भने तपाईँले पक्कै पनि मिठा गीत गाउन सक्नुहुनेछ र यति बेला हामीलाई फेरि अर्को कमेन्ट पनि प्राप्त भएको छ टेक बहादुर पुमाजी हुनुहुन्छ संचालिका सम्झनाजी नमस्कार गुड आफ्टरनुन सुन्दैछु उदयपुर चौधन्टीगढी नगरपालिका आठ बेल्टा राइट टोल चुकबाट फेसबुक लाइभमा हजुरको रेडियो 102.1 MHz अनि आज साउने संक्रान्तिको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु हाई संचालिका सम्झनाजी भन्दै हुनुहुन्छ हजुरलाई पनि विशेष धन्यवाद र साउने संक्रान्तिको हजुरलाई पनि धेरै धेरै शुभकामना छ र त्यसै गरी हुनुहुन्छ मनोज सुन्दासी हुनुहुन्छ हेलो मिस नमस्ते के छ खबर म पनि सुनिरहेको छु है सिन्धुलीको झाकाझुली राटबाट बजारबाट सबैलाई साउने संक्रान्तिको शुभकामना भन्दै हुनुहुन्छ हजुरलाई पनि शुभकामना छ है र त्यसै गरी धर्मराज हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ नमस्ते शुभ दिन साउने संक्रान्तिको शुभकामना भन्दै हुनुहुन्छ उहाँलाई पनि संक्रान्तिको धेरै धेरै शुभकामना छ उहाँ म ढकाल धर्मराज बिर्तापुर छापा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु आज मलाई लक्ष्मी परिवार र चिज गुरूङको र अर्जुन गहतराजको उमेर 55 बोल गीत बजाइदिनुहोस् न भन्दै हुनुहुन्छ हामीले आधुनिक गीतहरू मात्रै कार्यक्रममा राख्छौ भनेर मैले हजुरलाई धेरैचोटि भनेको पनि छु र तपाईँले लोकदुरी कार्यक्रममा रोज्नुभयो भने बस्नेछ यो बसाइमा चाहिँ तपाईँले आधुनिक मात्रै गीत रोज्नुपर्ने हुन्छ है धर्मजी र यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज साउने गते जन्मदिन मनाउने मोरङकी साथी गीता केसी छापाकी साथी देविना दाहाल काठमाडौँका हुनुहुन्छ साथी लवली तामाङ त्यसै गरी सिन्धुलीका सन्देश तामाङ र रेडियो नेपालका पुराना आरजे दाई अमरध्वज तामाङलाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै मेरा आफन्त घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई शुभ दिन भन्न चाहन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार

0: नमस्ते जी, नमस्ते।
1: नमस्ते नमस्कार हजुर, यो आवाज कहाँ देखियो होला?
0: म काठमाडौँ देखेँ है।
1: मिनाजी बोल्नुभयो?
0: हजुर।
1: के छ मिनाजीको खबर?
0: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ है।
1: आरामै हुनुहुन्छ नि?
0: आरामै छ भन्नुपर्छ है।
1: आराम हुनुपर्छ नि हजुरहरू। आराम हुनुभयो भने यसरी मुस्कुराउँदै कार्यक्रममा आउनुभयो भने कति धेरै खुसी लाग्छ हामीलाई पनि। अनि खाजा लिनुभयो?
0: मेरो खाजा भएको भन्नुपर्छ है। अनि आजको भएको भएन,
1: फेरि त बाँकी नै छ नि। म भोकै छु, हजुरले लिनु भइसकेछ। अनि
0: आउनु न यतै संक्रान्ति मनाउनलाई।
1: ठिक छ, मनाउनु पर्छ। अब भरे बेलुका घर गएर मजाले संक्रान्ति मनाउनु पर्छ है। ल ठिक छ, अब म एकैछिनमा आउने समय बाटो भएको भए चाहिँ आइहाल्थेँ, तर के गर्ने, टाइम लाग्छ कम्तीमा पनि। अब अहिले बाटोघाटो यस्तो स्थिति छ होइन, बिग्रेको हुन्छ, धेरै ढिलासुसी हुन्छ, त्यही भएर पनि लाग्छ 7-8 घन्टै लाग्छ जस्तो लाग्छ मलाई त्यहाँसम्म आइपुग्दा। अनि त्यतिखेरसम्म त म अब खाजा खान नपाएर भोकले त त्यही बाटोमै ढल्छु होला हौ त। ल ठिक छ, हजुरले यति मिठो होइन कुराकानी गर्नुहुन्छ अनि साथमा बोलाउनु भएको छ, तर हामी यो अब हजुरको इन्भाइटलाई चाहिँ पुरा गर्न सकिरहेका छैनौँ। तर पनि केही छैन, खै समय आउला नि त। ल कुनै दिन अब त्यो समय हामी कुर्दैछौँ र कहिले आउँछ भन्ने थाहा छैन। आएपछि पक्कै पनि हाम्रो मिना मायाजीको रुम कता छ, खाजा खान बोलाउनु भएको थियो धेरै समय अगाडि भन्दै खोज्दै आउनेछौँ है त। आउनेछौ पक्कै पनि। एकदमै मिठो गीत पनि सुरुवात तिमी गाउनुभयो, फेरि पनि गाउनुहुन्छ कि यतिमै हिँड गर्ने हो? ल ठिक छ, अरूलाई पनि साथीहरूलाई पनि पालो दिनुपर्छ। ठिक छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अन्तिमसम्म कार्यक्रम सुन्दै गर्नुहोस्, आगामी बसाइमा पनि आउँदै गर्नुहोस्। आजको बसाइबाट हामी छोडौँ है त।
0: हुन्छ, सबैजनालाई ह्याप्पी साउने संक्रान्ति भन्दै छुट्टिन्छु। ओके, बाई बाई।
1: हवस् त, नमस्कार। हुनुहुन्थ्यो मिना तामाङजी, हुनुहुन्थ्यो हाल चाहिँ काठमाडौँबाट। एकदमै मिठो गीत सुरुवातमै गाएर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, तपाईँले पठाउनुभएका सन्देश भाषण गर्नेछौँ र कार्यक्रमको अन्तिममा एकदमै मिठो गीत पनि छोड्दै हामी कार्यक्रमबाट उजेल पढ्नेछौँ। यति बेला हुनुहुन्छ खोछावा राई, हुनुहुन्छ मिस यु अल भन्नुभएको छ, र त्यसै गरी रूपासमा योगीजी हुनुहुन्छ, नमस्कार प्यारी दिदी सुन्दैछु है सिन्धुले, टुङ्ग्रेवासबाट रूपासमा योगी हो, मिस यु अल भन्नुभएको छ। त्यसै गरी सुकु चौधरीजी हुनुहुन्छ, नमस्ते। हामी चाहिँ सुकु चौधरी हुनुहुन्छ गाछिया मोरङबाट चाहिँ मिस यु सम्पूर्ण साथीहरूलाई भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार है। म चाहिँ बाबुराम मगर हो, खलडुङ्गा पोखले घर भइहाल्छ रियादबाट सुन्दैछु, सबैलाई धेरै माया सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी सोनाजीले फेरि अर्को कमेन्ट पनि गर्नुभएको छ, साह्रै पारो आज मलाई तिम्रो सम्झनाले सूर्य थुलुङको गीत राखिदिनु न मिल्छ भने सम्झना शीर्ष भन्दै हुनुहुन्छ। उहाँले चाहिँ साह्रै पारो आज मलाई तिम्रो सम्झनाले भन्ने सूर्य थुलुङको गीत चाहिँ रोजेर पार्नुभएको छ, हामी कार्यक्रममा राख्नेछौँ है सुनाजी। त्यसै गरी हुनुहुन्छ दीपिका पूर्वसाने मगरजी हुनुहुन्छ, दिदी नमस्ते केटिएमबाट, दीपिका पूर्वसाने मगर सुन्दैछु गुर्गा, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, लस्ट गुड आफ्टरनुन, म बाक्सा नगरपालिकाको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। त्यसै गरी फुच्ची कालीजी हुनुहुन्छ, लस्ट म पनि सुन्दैछु है रोल्पा सुनसरी गाउँपालिका सुन छहरी गाउँपालिका 8 बाट चाहिँ ह्याप्पी साउने संक्रान्ति तपाईँ लगायत सबैलाई भन्दै छुटिन्छु भन्नुभएको छ। सेम टु यु हजुरलाई पनि। सत्यकला इसराजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ मिस यु प्यारी देमा थामी एण्ड ह्याभ अ नाइस डे अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। एकदिन दिनसम्म कार्यक्रममा सहभागिता सुनाउनुहुने साथी र एकदमै मिठो गीत सुनाउने साथीहरू सम्पूर्णलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, र जतातिर चाहबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो उहाँहरू सम्पूर्णलाई पनि एकदमै सुस्थ धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्छु। प्रविधि संयोजनबाट एकदिन दिनसम्मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो सोनाजीले रुचाइमा पार्नुभएको गीत छोड्दै आजको बसाई रुचाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: Wherever you are, stay connected with the wider world. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: अमितको आग्रह छ त्यस्तै लामो दूरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनु अघि मौसम र सड़कको अवस्था बुझ्न पनि सुझाव छ। आन्दोलन र मिटर ब्याजको कार्यमा सरकारी वार्ता टोली र मिटर ब्याज पीड़ित पक्षका प्रतिनिधिहरू बीच छलफल भइरहेको हो। यसअघि भएको मौखिक सहमतिलाई लिखित रूपमा सम्झौताको रूप दिने गरी वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ भएको छ। यसअघि यही साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न गरिएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो। सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, संचार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन लगायत अन्तिम परीक्षण भइसकेको सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका उपनिर्देशक संजय थिले सुरुङ मार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोलाई बताउनु भएको छ। उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग छलफल भइरहेको छ र आउँदो 11 वा 12 गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। यो सुरुङ मार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। परियोजनाको कुल लागत झण्डै 22 अर्ब रूपियाँ रहेको छ। सुरुङ मार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी आजमा आन्द्रो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ। परियोजनाको मुख्य सुरुङको लम्बाई झण्डै 2.68 किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङ मार्गसँगै पहुँच सड़क, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत बनेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते यसको शिलान्यास गर्नुभएको थियो। सुरुङ मार्ग सञ्चालनमा आएपछि शुरूआती चरणमा निश्चित मापदण्ड अनुसार गाड़ीलाई प्रवेश दिइनेछ। सुरुङभित्र गतिसीमा, गाड़ी बीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको पालना गराइनेछ। सुरुङको सञ्चालन, निगरानी र आपतकालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ। नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक गाड़ीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। यसले नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ। यो सुरुङ सञ्चालनको जिम्मा युनिस एआरटीजेबीले पाएको छ। युनिस चिनिया र एआरटी नेपाली कम्पनी हो। सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क तोकिसकिएको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माणाधीन काकड़भिट्टा लौकही सड़क विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ। ठेक्का सम्झौता भई काम शुरू भएको 29 महिना बितिसक्दा पनि सड़क क्षेत्रमा रहेका पोलहरू नहटाइँदा लक्ष्य अनुसार भौतिक प्रगति हासिल हुन नसकेको हो। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय एडीबीले सन् 2024 फेब्रुअरी 1 ठेक्का सम्झौता गरी यो आयोजनाको निर्माण कार्य अघि बढ़ाएको थियो। चिनिया निर्माण कम्पनी सीआरएफजी र नेपाली कम्पनी टुण्डीजेबीले संयुक्त रूपमा निर्माण गरिएको काँकड़भिट्टा लौकही सड़कको अहिलेसम्म समग्र भौतिक प्रगति 43% छ। कुल 40 किलोमिटर लम्बाई रहेको यो खण्डमा एकतर्फी 18 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। निर्माण कम्पनीका प्रतिनिधि दोरमणि पौडेलका अनुसार ग्रामीण तथा वन क्षेत्रमा काम गर्न समस्या नभए पनि बजार क्षेत्रमा विद्युतीय पोलका कारण अवरोध भएको छ। विशेष गरी दोस्रो खण्ड अन्तर्गत झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको क्षेत्रमा काम गर्न निकै असहज भएको उहाँले बताउनुभयो। सकेसम्म छिटो गरौं भनेर शुरू गर्दा पनि 2 वर्षसम्म पोल नसारिएकोले काम गर्न धेरै कठिन रहेको पौडेलले बताउनुभयो। काँकड़भिट्टा लौकही सड़क योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिले सड़क निर्माण शुरू हुनुभन्दा 1 वर्ष अगावै नेपाल विद्युत प्राधिकरणलाई पोल सार्नका लागि आवश्यक रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो। ठेक्का लाग्नुभन्दा 1 वर्ष अघिबाटै विद्युत प्राधिकरणसँग सम्झौता गरेको भए पनि पोल सार्ने काम पूरा नभएको उहाँले बताउनुभयो। 2 नम्बर प्याकेजमा अझै 30% बढ़ी पोलहरू हटाउन बाँकी रहेको छ। विद्युत प्राधिकरणले असार मसान्तसम्म पोल सार्ने कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म 30% भन्दा बढ़ी पोल सार्न बाँकी रहेको आयोजनाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई डेंगी सचेतना अभियानका रूपमा संचालन गर्न थालेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान संचालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम संचालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी भिसामा बस्न पाइने समय अवधि 4 वर्षमा सीमित गर्ने नयाँ नियम घोषणा गरेको छ। अहिले विद्यार्थीहरूले आफू अध्ययनरत रहेसम्म सामान्यतया अमेरिकामा बस्न पाउने व्यवस्था छ। ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कड़ी कड़ाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको बीबीसीले जनाएको छ। अब पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्ने तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्ने क्रम पनि निकै कम हुने खबरमा उल्लेख छ। नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि हुने भनिएको छ। होमल्याण्ड सेक्युरिटी विभागका अनुसार यो परिवर्तन विदेशी विद्यार्थीको संख्यामा भएको उल्लेख्य वृद्धिलाई सम्बोधन गर्न तथा भिसाको स्थितिलाई प्रयोग गरी दशकौंसम्म देशमा बसिरहने विद्यार्थीहरूलाई ध्यानमा राखेर गरिएको हो। विभागले यसलाई भिसाको जथाभावी दुरूपयोग रोक्ने तथा नियमित निगरानी मार्फत राष्ट्रिय सुरक्षा सुदृढ हुने कदमका रूपमा उल्लेख गरेको छ। तर एसोसिएशन अफ इन्टरनेशनल एजुकेटर्सले नयाँ नियमलाई अनावश्यक तथा गलत रूपमा निर्देशित भनेको छ। अब नयाँ नियम अनुसार विदेशी विद्यार्थीहरूले ग्रेजुएशनपछि स्वदेश फर्किन वा अर्को वर्गको भिसा हासिल गर्न 30 दिनको समय पाउनेछन्। यससँगै यस्तो अवधि 60 दिनको हुने गर्थ्यो। यी नियमहरू विदेशी विद्यार्थीहरूको संख्या घटाउने तथा आप्रवासन रोक्ने ट्रम्प प्रशासनको नीति अन्तर्गत पर्छन्। अब खेल खबर। एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र युएई बीचको खेल सुपर ओभरमा पुगेको छ। युएईले दिएको 101 रनको लक्ष्य पक्षाएको नेपालले 20 ओभरमा अल आउट हुँदै 100 रन जोडेपछि खेल सुपर ओभरमा गएको हो। यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। फिफा विश्वकप फुटबल सन् 2026का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशीप रिंग अर्थात औठी पनि प्राप्त गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशीप रिंग पनि प्राप्त गर्ने भएका हुन्। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा पर्सी आइतबार मध्यराती

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230, 97-67-65-24-900।
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल स्टोर,
1: रामेछाप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइ।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फल

0: Pati Sahi Plan. Yo plan le premium tireko 6 guna samma ko coverage dincha. Ani premium tirne avadhi paschat whole life coverage. 70 barsha puge paschat tapai le tirnu bhayeko sampurna rakam firta. Ma ta bhanchu aajai linuhos. Tapai ra tapai ko parivar ko lagi Surya Jyoti Sahi Plan. Surya Jyoti Sahi Plan, Sahi Sochon, Sahi Rojo.
1: Surya Jyoti Life Insurance, Jeevan Ko Lagi.
2: Ghar banavne ko lagi rod, cement, jasta pata, chayne, kaba chalyaune hola. Phir yo manthali ma testo ramro hajur ko pasal che ka hola batit.
3: Kaka, timlai etini tha chaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 0485403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। होइन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845585765। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
9: Now here is the topic of admire. In Zoko Maya, no bad, no bad, only need some of that to get lots of

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट ramechaphospital.bagmati.gov.np।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 048-45-143-98-63-023-422।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै गरौं।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048-45-398, 048-45-398।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचों, सही रोजो।
4: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागी।
5: होइन ये बुढा डस्ना बनाको 1 वर्ष नि भएको छैन, सारै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98692544।
7: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: दिवसको चार बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083/84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-900।
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रानेछा बनाऊ।
5: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मासे, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: Sonia Jyoti, Sahiplan, यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौं सही रोजो
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
3: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
6: आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
7: ओह

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: Sunya Jyoti Sahi Plan. यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौं सही रोजो
1: सूर्यज्योति लाइफ इंश्योरेंस जीवन को लागि
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ
3: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
2: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0447 5214
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँसा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान, सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 97-67-65-24-29।
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
5: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
5: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
7: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
8: कसरी फलिरहेछ तपाईँको देशमा सन् छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
9: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने।
8: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या? यो बिचौलियाले अलिकति गरेछ।
10: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
11: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
12: गत वर्षको रेखा तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
7: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
13: कृषि प्रधानमा म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जुन चामलसँग ल्याएर भजन गर्ने मेरो काम त्यो छु। किसानमाथि बजेट ल्याउनु पर्छ यो देशमा। किसान उयो नलाग्यो भने देशमा लाग्दैन।
14: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा म दिन तपाईँ अगाडि बढ्छु।
7: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
15: कार्यक्रम कृषि सवाल।
16: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेस्ट 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्पेश्वर 90.9 MHz बिजोर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ, भिजन न्युज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब चार दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँगौ नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब तीन पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा रहेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौं। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फस्टाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्षभन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो र यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्, यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा
1: कफीको यात्रा सबभन्दा पहिला त अब दर्शक दुर्गामा रहनुभएका जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटा मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो, गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानु भयो। पछि त्यहाँ 25-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको, त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 केही बोटहरू सुरु गरेर अगाडि बढाइरहेको अवस्था रह्यो, मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि। र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ। र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ। र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू पनि बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ। र त्यस पछाडि 42 भिजिटर्सहरू पनि आउन थाल्नुभयो, त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो। र यसरी क्रमशः आउँदै आउँदै जानुभयो, राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 त्यसलाई हानि पराए भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन्। र 47 आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनुभएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरू पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो, त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय सङ्घ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई म जान्न चाहन्छु, जस्तो 35 सालदेखि यहाँले सुरुवात गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था चाहिँ, कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 अब 2-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषामा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको लगभग 70 रोपनी बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो। विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने खबर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै चखाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है,
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यो भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला, अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुलमिका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो, कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त, एउटा अन्यल अवस्था हुँदाखेरि केही साथीहरूले अब गबारोको किरालीमा समाज दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि त्यहाँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी लगाएको।
0: यो कति सालतिर अलिक बढी हल्ला पनि थियो कि त्यो बोट काटियो
1: भने? त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा त्यो संगठन निर्माण गरेको मैले, र त्यो संगठनमा 25 जना थियौँ हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 ग्रुपहरूमा आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री वीरमान ढकालजी, रामशरण मत जो सिजनायकको उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि मेरोजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
1: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा अथवा अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र कर्मशः गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अरूको कफी पत्र पत्रिकाहरू हेर्दाखेरि यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पाल्पाले हाम्रो निर्णय गर्यो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो। हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो पाउन नसकेपछि पिसकोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध आउँदा फार्मर्स टु फार्मर्स प्रोग्राम अन्तर्गत इन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि पनि उहाँहरूले एल साल्भाडोरबाट विषय विज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कपी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रचार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभयो र हामीले चाहिँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर चाहिँ सबै टेस्टिङ गर्ने भने एक हप्ताको तालिम चाहिँ गराइयो. नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो. त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रचार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुरा थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्कनु भयो. र त्यस पछाडि गाउँका दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँ सम्भव भएन, अब हामी आठै जिल्लाको संगठन केन्द्र स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो. र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गएँ, गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले. यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो. त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 सालमै स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो. बजारमा नेपालमा कफी खाने चलन थिएन, फेटेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्र प्रयोग थियो. त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्था पछि हामी उहाँसँग पनि टाई अप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै.
0: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासंघले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
1: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानो सानो सरसहयोग गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलिअलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले पहिला स्पेनिस भाषा, त्यहाँ अङ्ग्रेजी भाषा, त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा, त्यहाँ स्यानेजामा, यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ. कसरी खाने, कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ. र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै जो गइरह्यौँ. त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने, कसरी खाने, यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो न कलेजहरूमा, काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका, खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ. र यसरी हाम्रो संगठन
0: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन्, यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुराहरू, यो क्षेत्रका कुराहरू, युवा जागरणका कुराहरू पनि छन्। यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भने त्यो समय पछाडि चाहिँ
1: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने, कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै. र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो.
0: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहेँ, यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 गते मनाउँदै गर्दाको प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासंघको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो, अलिकति यो प्रसङ्गलाई पनि छाडिदिनुहोस् न.
1: अब यो अहिले सुन्दाखेरि नपत्यारेलो लाग्न सक्छ, तर के भन्दा 2047 साल कार्तिक 30 गतेको दिन हाम्रो संगठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यस बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो. र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ, 29 को पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 गते लाई नै हामीले कफी
0: गर्नु
1: त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला, तर अनि पछि हामीले 53-54 कफी डेको रूपमा सुरु गर्यौँ. र त्यो त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो, त्यसपछि प्लान्टेसनका कुराहरू, अब त्यसपछि चाहिँ बजारको कुरा, थुप्रै कुराहरूसित त्यसपछि बिस्तारै बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ, एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
0: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो. यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ.
1: हजुर हजुर.
0: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
1: अन्तर्राष्ट्रियमा थियो 52 सालतिर साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल ट्रेडिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी त्यो त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको.
0: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको थियो,
1: गरेको थियो, तर उसलाई एकदम गाह्रो थियो. अब कफी खाने चलनै थिएन, त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन. वास्तवमा
0: सुरुवात चाहिँ गरेन,
1: सुरुवात भएको हो,
0: उपलब्धि भएको थिएन,
1: भएको थिएन. गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने, बजार पनि राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अप्ठ्यारो स्थिति परेकै हो. र पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दोरहेछ. त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो त्यो ट्रेनिङको 1 हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कपिङ गर्दाखेरि आयो. विदेशीहरू धेरै खुसी हुनुभयो. त्यस पछाडि उहाँहरू पनि बिस्तारै बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट तर त्यो दुई चार वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन
0: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो त्यो समय पनि सम्झिन सक्नुहुन्छ
1: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 वटा जिल्लाका साथीहरू लगभग 32,000 कफी टेक्निसियनहरू त्यसपछि उद्योगीहरू सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो पछि गएर उद्योगी व्यवसायी क्याफे अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले चाहिँ महासङ्घ बनाइसकेका थियौँ 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब अवसर थियो अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु
0: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ त्योभन्दा पछाडि चाहिँ जस्तो ठमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ अलि यो समयले पनि साथ दिनु ठ्याक्कै
1: अब यो परिस्थितिको कुरा हुँदैछ कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्रै हुँदैन छ जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरिन् त 2052 सालमा अब 46 सालबाट प्रशोधन गर्दै बजार बिक्री गर्नु यो 50 देखि त काठमाडौँमै कफी प्रवेश गरेको तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि अब उसले उद्योगतिरको भेट्दै गएँ त्यहाँ छोराहरूले साथ दिँदै भानुभक्त छोराहरूले साथ दिँदै गए अब सरोजिन्द्रले साथ दिँदै गए छोराहरूले अब छोरी शर्मिलाले पनि आफ्नो सबैको जानेको सिपहरू सेट गरेको काम गर्दै गएन र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने चाहिँ लाग्यो विभिन्न मेला महोत्सवहरूमा जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू हामीले जुड्यो 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवटको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिसकेको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
0: बन्यो
1: राम्रोसँग बन्यो जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्न सफल भयो हाम्रो संगठन तर्फबाट यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले पनि उद्योग खोल्न सुरु गर्नुभयो फेरि बिस्तारै गएर अब एभरेस्ट कफी मिल भयो त्यसपछि गएर अब हिमालय जाबाट 55 सालबाट सुरु गरिहाल्नु भयो त्यसपछि र हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो अब छोराले त्यस्तो किसिमको सोच बनाए हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने सिकाउने सबै कामहरू त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायिता यी सबै कुराहरू जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न आफूले एउटा गौरव ठानेको छु अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका
0: जस्तो केही छन् भन्नुभएको छ कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउँदा मैले यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजिहाल्छु कि जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है
1: हजुर र मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि त्यो राम्रो रहेछ भन्ने कुराहरू मेरो छोराहरूले चाहिँ बुझे त्यो राम्रो चिज नै रहेछ बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे एउटा पाटो त्यो रह्यो अर्को कुरो हामीले अब बेच्न समस्यै भएन नि त्यसरी सुरु सुरुमा कठिनाइ पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ल बजारमा लागेर चाहिँ हामी किन्छौँ भन्ने थाले त्यसपछि गएर अब हाम्रो भाटभाटिनको मिनबहादुर गुरुङजीले स्वयं मैले चाहियो कफी भनेर उहाँले दिनुभयो अब अहिलेसम्म चाहिँ राखेको
2: उहाँले जान्दै जान 22-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ नेपाल राम्रै बिक्री भएको छ भने सबै यो लोकप्रियता त बढेको छ एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था
0: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नुभएको छ
2: त्यसरी चाहिँ भन्नु त भएन तथापि के कुराको तालमेल
0: महसुस गरेको कुरा त
2: मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ
0: भनेपछि दीर्घकालीन घाटा भयो
2: अब किन अब कफी बनाएर खुवाउने भन्यो त्यसले तालिम भन्यो अनेक खालका भयो अनि किसानहरू भाग लिन आउँछन् अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने अनि उनीहरूले चाहिँ 4,000 रुपियाँको भात पार पठाउने त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्
0: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो अब चाहिँ
2: महासङ्घले सुधार्ने भन्दा पनि ती डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता
0: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ
2: राष्ट्रिय चिया कफी सुधार बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन त्यसमा के हुनुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइरहेको अवस्था छैन हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रगति केही सिकाउने कुराहरू भएको छ तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन कार्यक्रम पनि पर्याप्त छैन प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि चिया र कफी दुइटै मिसिएको छ चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ
0: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त छँदै छन् धेरै पुरस्कारहरू प्राप्त गर्नुभएको छ यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन् यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो त्यो समयलाई पनि थोरै साध्न चाहन्छु मैले
2: अब हामीलाई त अब जस्तो डिएफसीक्युसी भनौँ खाद्य अनुसन्धान शाला अब त्यसबाट पनि हामीले चाहिँ राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो फरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएको मान्छे हौ किनभने नेपालको उत्पादन धेरै छैन विदेश गएर त्यो अप्ठ्यारो हुन्छ रमाउनु घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगएको कुरा हो यस्ता समानताले पर्याप्त पाइरहेका छौँ तथापि यो समयको कुरा अब सोचेको त होइन 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न ती हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि धेरै पेस गरियो तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो रमाइलो किसिमको वातावरण बन्यो अब त्यस पछाडिको दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन म एउटा अब एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्तिदेवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट दिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँग अन्तर्वार्ता कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पाइयो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ म त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनु
0: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ गुमाउने कुरा त खासै छैन नै किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनु छ त्यो खालको जोस अहिले पनि छ अब केही गर्नु बाँकी छ जस्तो लाग्छ
2: अब यस्तो छ मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्नु अब पर्दैन किन भन्दा चिन्ने साथीले चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन, आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ, जबकि उद्योग चाहिँ लाई लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने, तर त्यस्ता कुराहरू हामीले चाहिँ के गरेनौँ। मलाई त्यहाँ उद्योगभन्दा पनि सङ्गठन संस्था नै प्यारो लागिराख्यो, अब खाइ नखाइ हरेक गर्दै दुःख गर्दै गइयो, तर के भन्दा अब सङ्गठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन, र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ, त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ। यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ, यो वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्ता हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो, यस्तो चिज र जबकि नेपालमा अब संसारका लगभग 70-72 देशमा चाहिँ उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ, अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा। यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दा कुरो मेरो भनाइ भन्दाखेरि, कमसे कम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना, अब 50 वर्षको होला, अरू देशमा त 100 वर्षको योजना बनाउँछन्, तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो। यसमा चाहिँ को को जोडिन सक्थ्यो भन्दाखेरि महासङ्घको जोडिन सक्थ्यो, कृषि विकास बैङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूको आफ्नो क्षेत्रका कामहरू छन् नि, हो यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न खालका हाम्रा प्रदेशहरूमा 4-5 प्रदेशहरूमा त छन् नि, हो उनीहरूलाई यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा पनि दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्म चाहिँ प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास्त छन्। अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कृषि विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो, यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आम्दानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ। कमसे कम अब त्यसरी त्यो बनिया छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
0: यथार्थ
2: कुरा हो त्यो गर्ने। त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाभाका बाआमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडपेर बसेको अवस्था छ, भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन, लाग्नुपर्छ हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने। यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ, तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता
0: हुन्छ। हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ पनि गर्दा विदा गर्न चाहन्छु। नमस्कार।
2: नमस्कार
0: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ। हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर कक्षाउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो। हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूलाई कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98510-97192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। र यति बेला यो कार्यक्रम समृद्ध कृति रियल टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ, र हामी नेपाल एफएम नेटवर्क सहित 38 वटा रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ। यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल, त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट दिँदा पनि अनुमति माग्छु। सुरेशमै रहँ, कृषि कर्म गरौँ, नमस्कार टिपोट गर्ने गरेका छौँ, जसको लागि 98510-97192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। र यति बेला यो कार्यक्रम समृद्ध कृति रियल टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
3: अनि दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो, बस न यतै। के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिसा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98-545-40-305, 048-545-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
6: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजौ
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम भिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका।
1: अहिले साँझको छ बजे हजुरको रेडियो।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुताज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। विगत 9 दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन अन्तत स्थगित। मिटर ब्याज पीड़ित र सरकारबीच 9 बुझे सहमति। सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्र सेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष 2082-83 को सम्पत्ति विवरण बुझाउने कार्य शुरू। रासायनिक मलको आपूर्ति 5,61,000 मेट्रिक टन नाग्यो। गएको आर्थिक वर्षमा 80% बजेट खर्च, राजस्व असुली 83%। मध्य पूर्वमा बढ़दो सैन्य तनावप्रति राष्ट्रसंघको चिन्ता। तत्काल वार्ता तथा कूटनीतिको बाटोमा फर्कन आह्वान। र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं।
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5214-13।
2: ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है। के
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
4: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएशन अफ नेपाल FMAN का पदाधिकारी र सदस्यसँग छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनु भएको छ। उहाँले 3 वटै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सिपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने पनि बताउनु भएको छ। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने उहाँको भनाइ थियो। विगत 9 दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन अन्तत स्थगित भएको छ। मिटर ब्याज पीड़ित पक्ष र सरकारबीच आज 9 बुझे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको तृतीया गाँछीबाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ़ पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले यो सहमति जुटाएको हो। सरकारले सरकारी जागिरबाट पेन्सन प्राप्त कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र गरी कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा निवृत्तिभरण पाइरहेका करारका कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ। निवृत्तिभरण वा उपदान नपाउने तर अहिले करारमा कार्यरत रहेका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राखिनेछ। यसको एकीकृत विवरण सामान्य प्रशासन मन्त्रालयले अध्यावधि गर्ने निर्णय सरकारले गरेको छ। त्यस्तै सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न पनि पाउने छैनन्। हिजो बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष 2082-83 को सम्पत्ति विवरण बुझाउने कार्य शुरू भएको छ। भ्रष्टाचार निवारण ऐन 2019 को दफा 50(1) व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी प्रावधान छ। यस वर्ष संघीय निजामती तर्फका कर्मचारीले राष्ट्रिय किताबखानामा र प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीले सम्बन्धित प्रदेश मुख्यमन्त्री कार्यालय वा प्रदेश किताबखानामा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय किताबखानाले यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन सार्वजनिक सूचना जारी गर्नुका साथै 7 प्रदेशका सम्बद्ध कर्मचारीहरूलाई जूम बैठक मार्फत अभिमुखीकरण समेत गराइसकेको छ। सम्पत्ति विवरण तोकिएको 60 दिनको म्यादभित्र नबुझाउने कर्मचारीलाई 10,000 रूपियाँ जरिवाना हुने कानूनी व्यवस्था छ। यसका अतिरिक्त सेवाबाट अलग हुँदा पाउने निवृत्तिभरण उपदान संचित बित्ता बापतको रकम र औषधि उपचार सुविधा लगायतका सबै प्रकारका सुविधाहरू रोक्का गरिनेछ। संघीय संसद सचिवालयले संघीय संसदका दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष 2082-83 को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। सचिवालयको संसद सुविधा व्यवस्थापन शाखाले सोमबार एक सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन 2059 र अख्तियार द्रुपगम सन्धन आयोग 2048 को कानूनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको हो। जारी सूचना अनुसार सांसदहरूले आर्थिक वर्ष 2082-83 समाप्त भएको मितिले 60 दिनभित्र अर्थात 2083 साउन 1 गतेदेखि भदौ 29 गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सा सहितको अध्यावधिक विवरण बुझाउनु पर्नेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था छ। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न थालेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय स्वास्थ्य संस्था शैक्षिक संस्था सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय कार्यालय विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। पालिकाले कम्तीमा हप्ताको 1 दिन समुदायको सक्रिय सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोज तथा नष्ट अभियान चलाउने, डेंगी रोकथामका लागि बहुनिकाय समन्वय सुदृढ गर्ने तथा वर्कशप ग्यारेज कवाडी सामान व्यवस्थापन स्थल र निर्माणाधीन भवन जस्ता पानी जम्ने सम्भावना भएका ठाउँहरूको नियमित अनुगमन गरी पानीको निकास र व्यवस्थापन गर्न आह्वान गरिएको छ। ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि फेरि खुला भएको छ। काग गिद्ध हाँस लगायत पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गएको असार 5 गतेदेखि बन्द भएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार सरसफाई तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभिएसन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना फेरि सञ्चालनमा आएको हो। चिड़ियाखाना प्रशासनका अनुसार हिजो पशु सेवा विभाग केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिड़ियाखाना फेरि खोल्ने निर्णय गरेको हो। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो देशबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता विराटनगर कार्गो रेल सेवा ढुवानी शुरू भएको छ। नेपाल भारत पारवहन सम्झौताले तेस्रो देशबाट हुने आयात तथा निर्यातका लागि भारतीय सड़क मार्ग रेलमार्ग र जलमार्ग प्रयोग गर्न पाउने व्यवस्था बमोजिम यसअघि कोलकाता हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो। नेपाली महावाणिज्य दूतावासको निरन्तरको पहलपछि कोलकाता भन्सारले कोलकाता र हल्दियाबाट वीरगंजका साथै जोगबनीमा रहेको भारतीय भन्सार यार्ड हुँदै विराटनगरको नेपाल भन्सार यार्डसम्म रेलबाट माल सामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो। यसको कार्यान्वयनका लागि महावाणिज्य दूतावासले कोलकाता भन्सार बन्दरगाह सिपिङ लाइनसँग समन्वय गरी आज कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ पाएको हो। सरकारले आर्थिक वर्ष 2082-83 असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार हालसम्म दुई कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया 2,03,426.30 मेट्रिक टन डीएपी तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको छ। यो अवधिसम्म देशभरका गोदाममा 92,592.35 मेट्रिक टन रासायनिक मल मौजात थियो। त्यसमध्ये 49,104.30 मेट्रिक टन युरिया 24,012.85 मेट्रिक टन डीएपी र 19,475.20 मेट्रिक टन पोटास मौजात थियो। अघिल्लो आर्थिक वर्षको मौजात समेत समावेश गरी असार 24 गतेसम्म 5,18,278.55 मेट्रिक टन रासायनिक मल बिक्री भएको छ। 3,07,16.60 मेट्रिक टन युरिया 1,92,931.15 मेट्रिक टन डीएपी र 18,330.80 मेट्रिक टन पोटास बिक्री भएको उक्त मन्त्रालयले जनाएको छ। गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्ष वार्षिक लक्ष्यको 83.51% आमदानी र 80.55% खर्च भएको देखिएको हो। सरकारले 2082-83 लागि 19,64,11 करोड़ रूपियाँ बराबरको बजेट ल्याएको थियो। हिजो असार मसान्तसम्ममा 15,82,16,82,00,000 रूपियाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ। चालु शीर्षकमा सरकारले 11,80,98 करोड़ रूपियाँ विनियोजन भएकोमा त्यसको 88.4% खर्च भएको छ। त्यस्तै कुल चालुगत बजेट खर्च 10,43,69,62,00,000 रूपियाँ छ। पुँजीगत खर्च निकै कमजोर देखिएको छ। यस अवधिमा जम्मा 1,90,84,14,00,000 रूपियाँ खर्च भएको छ। यो खर्च लक्ष्यको 46.79% मात्र हो। गएको आर्थिक वर्षका लागि पुँजीगत खर्च 4,07,88,80,00,000 रूपियाँ विनियोजन भएको थियो। त्यस्तै वित्तीय व्यवस्था शीर्षकमा 3,47,33,06,00,000 रूपियाँ भएको छ। यो खर्च लक्ष्यको 92.56% हो। वित्तीय व्यवस्था शीर्षकका लागि गएको आर्थिक वर्षमा 3,75,24,20,00,000 रूपियाँ विनियोजन भएको थियो। सरकारको राजस्व असुली लक्ष्यभन्दा कम देखिएको छ। गएको आर्थिक वर्षका लागि सरकारले कुल 15,33,44,69,00,000 रूपियाँ राजस्व उठाउने लक्ष्य राखेको थियो, तर 12,80,65,36,00,000 रूपियाँ मात्र राजस्व संकलन भएको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896962998।
11: हजुरको रेडियो 102.1 मेगा।
0: विश्राम बच्चा हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान मुद्दामा पूर्व पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पुत्र जयवीर देउबाको लगानी रहेको कम्पनीमा झण्डै 2.5 करोड़ रकम गएको पाइएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बिहिबार विष्णु पौडेल सहित 14 जना व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा यस्तो उल्लेख गरिएको, यो विषयमा थप छानबिन भइरहेको विभागको अभियोग पत्रमा उल्लेख छ। अभियोग पत्रमा जयवीरको लगानी रहेको स्क्यालर इन्टरनेशनल र डीजी हट नामक दुई कम्पनीमा 2.60 करोड़ रूपियाँ भुक्तान दिएको पाइएको भनिएको छ। बाल यौन दुरूपयोग मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका एक प्रतिवादीलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लेखुतानको सिकाउपालिका 7 तिलफुङका 42 वर्षीय मान बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनी विरूद्ध नेपाल सरकार वादी रहेको बाल यौन दुरूपयोग मुद्दामा सम्मानित रामेछाप जिल्ला अदालतले 2080 साल चैत्र 7 गतेको फैसला अनुसार 5 महिना 12 दिन कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयनबाट फरार रहेका सार्कीलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले 2083 साल असार 32 गते पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सार्कीलाई फैसला कार्यान्वयनका लागि सम्मानित रामेछाप जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। सिन्धुलीको कमलमाई नगरपालिकाले स्थानीय उद्योग तथा व्यवसायलाई प्रविधि मैत्री बनाउँदै उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित कमलमाई नगरपालिकाले सफल तथा नयाँ उद्यमीहरूलाई लक्षित गरेर मागमा आधारित लागत साझदारीमा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष 2082-83 को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आर्थिक विकास शाखाको उद्योग आर्थिक विकास शाखाको उद्योग तथा व्यवसाय प्रवर्धन उपशाखाले आयोजना गरेको उक्त कार्यक्रम नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको आर्थिक वर्ष 2082-83 को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आर्थिक विकास शाखाको उद्योग तथा व्यवसाय प्रवर्धन उपशाखाले आयोजना गरेको उक्त कार्यक्रम नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। स्थानीय स्तरमा सञ्चालन भइरहेका उद्योग तथा व्यवसायलाई समयानुकूल प्रविधिसँग जोड्दै उत्पादनशील प्रतिस्पर्धी र दिगो बनाउने नगरपालिकाको योजना अनुसार कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले दिउँसो पनि काठमाडौँ उपत्यका सहित सबै प्रदेशका थोरै जिल्लामा पानी परिरहेको छ। पछिल्लो 1 घण्टामा सबैभन्दा धेरै वर्षाको ठोरीमा 20.6 मिलिमिटर पानी परेको छ। मनसुनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा रातिदेखि मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। मौसमविद विनु महर्जनका अनुसार देशका पहाड़ी भागका धेरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका केही ठाउँमा भोलि दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ। विशेष गरी बागमती गण्डकी लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेको अनि नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै लामो दूरीको यात्रामा निस्कन अघि मौसम र सड़कको अवस्था बुझ्न सुझाव छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मध्यपूर्व क्षेत्रमा भइरहेको निरन्तरको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टेफन दुजारिकले यसबारे जानकारी गराउनु भएको छ। प्रवक्ता दुजारिकका अनुसार महासचिव गुटरेसले तनावमा संलग्न सबै पक्षहरूलाई तत्काल उत्तेजना कम गर्ने कदम चाल्न र वार्ता तथा कूटनीतिको बाटोबाट फर्कन आह्वान गर्नुभएको छ। यसै गरी महासचिवले हर्मुज जलसन्धि र त्यस आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय जलायन सञ्चालनको अधिकार र स्वतन्त्रतालाई पूर्ण रूपमा पुनर्स्थापना गर्न आफ्नो माग पुनः दोहोर्याउनु भएको छ। अन्तर्राष्ट्रिय कानून बमोजिम जलायन सञ्चालनको अधिकार र स्वतन्त्रताको सबै पक्षले सम्मान गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। र समाचारको अन्त्यमा खेल समाचार एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको छ। मलेसियाको बायोमा सुबलमा सुपर ओभरमा नेपालले दिएको 7 रनको लक्ष्य युएईले 3 बलमा भेट्टायो। यसअघि युएईले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नेपालकी अनु कडायतले 20 रन बनाउनुभयो। युएईकी वैष्णवी महेशले 3 विकेट लिनुभयो। त्यसअघि टस जितेर ब्याटिङ गरेको युएईले 19 ओभर 5 बलमा 100 रन बनाउँदै सबै विकेट गुमाएको थियो। युएईकी मेहुल प्रणव कलकर्णीले 30 रन बनाउनुभयो। नेपालका रिया शर्मा र अनु कडायतले 3-3 विकेट लिनुभयो। अब युएईले फाइनलमा उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ। इण्डोनेसियालाई 31 रनले हराउँदै थाइल्याण्ड उपाधि नजिक पुगेको हो। समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। विगत 9 दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन अन्तत स्थगित। मिटर ब्याज पीड़ित र सरकारबीच 9 बुझे सहमति। सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्र सेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष 2082-83 को सम्पत्ति विवरण बुझाउने कार्य शुरू। रासायनिक मलको आपूर्ति 5,61,000 मेट्रिक टन नाग्यो। गएको आर्थिक वर्षमा 80% बजेट खर्च, राजस्व असुलीतिर 80%। मध्य पूर्वमा बढ़दो सैन्य तनावप्रति राष्ट्रसंघको चिन्ता, तत्काल वार्ता तथा कूटनीतिको बाटोमा फर्कन आह्वान, र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित। साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार मग्न नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: सुनिए ज्योति सही प्लान यो प्लान ले प्रीमियम तिरेको छ गुणा सम्मको कभरेज दिन्छ अनि प्रीमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजो
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
3: विराज किसानको साथी
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोप्राइटर जय मानन्दर फोन 0848 540 239 0848 540 533 र 98 540 40 239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
2: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
5: ए त्यसो भए जोगिन के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
5: बुझेँ
2: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
6: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मान्यजी।
1: धन्यवाद।
0: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
1: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा निराशा युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिराखेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
0: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेको छ, तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
1: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
0: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
1: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
0: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँले एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ?
1: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण

0: बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी
1: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो। त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइ राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको छ?
0: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो। विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि, त त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
1: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
0: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थालेँ। त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले। त्यति बेलादेखि नै मलाई यो भरोसा जाग्यो र म त्यो ठाउँमा पुग्नु पर्छ, यदि म पुगेँ भने मैले केही न केही मेरो समुदायको लागि मेरो समाजको लागि गर्न सक्छु भन्ने त्यहीँबाट आशा पलाएको मलाई।
1: जुन आशा पलाएको थियो त्यो गतिमै छ, त्यो लाइनमै छ कि अथवा केही अप्ठ्याराहरू पनि हुँदा रहेछन्?
0: अप्ठ्याराहरू चाहिँ जसरी हामीले बाहिरबाट हेर्दाखेरि देखिन्छ, यहाँ आइसकेपछि अप्ठ्याराहरू व्यवधानहरू चाहिँ हुँदा रहेछन्, तर ती अप्ठ्यारा भित्रको संघर्षमा प्राप्ति पनि छैन भन्ने चाहिँ होइन।
1: अनि संसदमा तपाईँले काम गर्दै गर्दाखेरि अथवा सहभागिता जनाउँदै गर्दाखेरि पहिले कस्तो सुन्थ्यौं भने समानुपातिक सांसद र प्रत्यक्ष सांसद बीचमा विभेद भयो अथवा त्यो खालको फरक फरक ढंगले चाहिँ सम्बोधन गरियो भन्ने सुन्थ्यौं, अहिले शुरूआती चरणमा तपाईँको उपस्थिति हेर्दै गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेको छ?
0: विगतका सांसदहरूबाट सुनेको समानुपातिकहरूलाई चाहिँ त्यो दृष्टिकोणले हेरिँदैन भन्ने कुरा, प्रत्यक्षलाई चाहिँ अलगै दृष्टिकोणले हेर्ने, समानुपातिकलाई भनेपछि एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो, होइन? अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, हाम्रो पहिचान एकै किसिमको छ नि, त समानुपातिक भए पनि हामी भोट देशभरिकै भोटले जितेका हौँ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ। अब कति त टिके सांसद भनेर पनि भन्छन् होइन, त्यो कुराले चाहिँ मनमा एकदमै दुखी तुल्याउँछ।
1: अहिले पनि त्यो संसदभित्रै त्यस्तो कुरा सुन्नुपर्छ?
0: संसदभित्र त अहिलेसम्म मलाई चाहिँ भएको छैन, त्यस्तो कुरामा म बढी ध्यान पनि दिन्न, ध्यान केन्द्रित गर्दिनँ म, मलाई नेगेटिभ कुराहरूतिर मलाई जानु मन लाग्दैन, त्यसै भएर पनि होला अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो खालको आइलागेको छैन।
1: संसदभित्र सांसदहरूबाट त्यस्तो खालको विभेदको पनि महसुस छैन, बाहिर कसैले कुरा गर्छ भने त्यसको पछि लागिरहेको,
0: पछि लाग्नु पर्दैन।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदको संख्या धेरै भयो, नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा छ र अरू राजनैतिक दल नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी लगायत अरू पनि छन्। नयाँ र पुराना दल बीचको सांसद बीचको अलि दूरी हो कि अथवा समझदारी बढी हो कि कस्तो चाहिँ हुन्छ तपाईँहरूको अहिलेसम्मको उडबस अथवा भेटघाटलाई हेर्दा?
0: हाम्रो व्यक्तिगत भेटघाट त राम्रै छ
1: सबै सांसदसँग,
0: सबैसँग होइन, बोलचाल त्यस्तो खालको केही देखिँदैन। पहिलेको सुन्थे म होइन, एउटा पार्टी अर्को पार्टीसँग नबोल्ने, होइन, बाहिर भेट्दा पनि त्यस्तो खालको हुन्थ्यो अरे भनेको सुनेको मैले चाहिँ, होइन, तर अब अहिले राष्ट्रपाको सांसदहरूसँग त्यस्तो खालको बाहिरी व्यक्तिगतै चाहिँ त्यस्तो केही दुश्मनी देखिँदैन, त्यो त्यस्तो खालको व्यवहार पनि देखिँदैन, बोलचाल राम्रै हुन्छ। तर अब सत्ता पक्ष र प्रतिपक्ष भएपछि आरोप प्रत्यारोप त हुन्छ,
1: त्यहाँबाट निस्किँदाखेरि
0: हाँसी खुसीका साथ एकदमै हात मिलाएरै हामी हेर्छौँ।
1: सबै सांसदसँग तपाईँको बराबरै सम्बन्ध हो कि अथवा आउँदै गर्दाखेरि कसैसँग अलि बढी बाक्लो कसैसँग अलि पातलो?
0: कसैसँग त चिन्जान पनि छैन, अब लामो समय हुँदै जाँदा थाहा होला, तर धेरैजनासँग त चिन्जानै हुँदैन, जाने आउने अब त्यो आफ्नो काममा आउने, केही अब मान्यजीवहरूसँग चिन्जान, अब जस्तै समितिभित्र भएका साथीहरू हुनुहुन्छ उहाँहरूसँग चिन्जान, भलाकुसारी परामर्श हुन्छ, फोनसँग

0: हालेको पनि हुन्छ, आफ्नो क्षेत्रको सांसदहरूसँग बढी हुन्छ, त्यस्तो चाहिँ हुन्छ।
1: तपाईँले अहिलेसम्म कति पटक विचार राख्नुभयो संसदमा?
0: सुन्ने समय त आफ्नो सधैँ राखेकै छु, अनि आकस्मिक समयमा एकपटक बोल्न पाएको छु, त्यस पछाडि मैले विधेयक माथिको छलफलमा दुईचोटि बोलेको छु, त्यस्तै छ अहिले। अरू समय चाहिँ मैले विशेष समय र अर्को ढ्याप्राप्पै भन्ने हुन्छ, त्यो दुईटा समय चाहिँ मैले बोलेको छुइनँ, म बोल्ने तयारीमा छु।
1: अनि यो जति बोल्न चाहेको हुन्छ त्यति सजिलैसँग पाइदो रहेछ कि अथवा कस्तो रहेछ, तपाईँले के महसुस गर्नुभयो?
0: अब जति बोल्ने भनेर मलाई चाहिँ म एकदम संवेदनशील भएर बोल्छु, सधैँ बोलिराख्नु भन्दा नि इस्यु बेसमा बोल्ने हो। आकस्मिक घटना घट्यो भने आफ्नो क्षेत्रको बोल्न पाइहाल्यो आकस्मिक समय मागेर, त्यस पछाडि अरू अरू कुरामा भनेको इस्यु बेसमा बोल्दाखेरि अलिक संवेदनशील भएर सोचेर बोल्ने गर्छु म चाहिँ, बरु कम बोल्दा पनि केही फरक पर्दैन, आफ्नो बोलीबाट कसैलाई प्रत्यक्ष असर नपरोस् भन्ने लाग्छ मलाई। हाम्रो बोलीले त समाजमा भएको अप्ठ्यारालाई फुकोस्, पछि आउने दिनमा पनि हाम्रो बोली भनेको ऐतिहासिक होस् भन्ने लाग्छ, कमजोरी नगरिकन सोचेरै बोलौं भन्ने लाग्छ।
1: अहिलेको संसदको बोलाईलाई हेर्दाखेरि कुनै कुनै सांसदहरूको विचार अथवा शैलीसँग अलिक चित्त नबुझ्ने जस्तो, अथवा हामी सांसद भइसकेपछि यो तरिकाले बोलिदिएको भए त्यसले राम्रो हुन्थ्यो भन्ने त्यस्तो महसुस हुन्छ कि हुँदैन?
0: त्यो अब आफूले अर्कालाई जज गर्न त सजिलो हुन्छ, अरूले आफूलाई जज गरेका कुरा जब सुन्छौ हामी स्वीकार्दैनौ, त्यो खालको परिपाटी छ। त्यसैले लाग्छ अब कति त संसदीय अभ्यासमा पहिलो पनि हुनुहुन्छ सांसदहरू, हाम्रो मर्यादा मूल्य मान्यता संसदको गरिमा छुट्टै छ होइन, त्यो गरिमा मर्यादा मूल्य मान्यतालाई चाहिँ अलिकति बुझ्नुपर्छ होला, हामीले हाम्रो अग्रजहरूको के थियो भनेर सिक्नु पनि पर्छ होला, त्यो कुरा चाहिँ खट्केको देख्छु म।
1: भनेको संसदमा फेरि अहिले मिठो र सुस्त भन्दा पनि चर्को र तितो जसले बोल्यो त्यसैलाई बढी हाइलाइट गर्ने अथवा प्राथमिकता दिने परिपाटीले पनि सायद त्यस्तो
0: अलिकति त्यहाँनेरि चाहिँ त्यस्तै लाग्छ मलाई कता कता।

0: अब राजनीतिमा सरको भाषण गर्ने होइन अलिकति आलोचनात्मक नै हुनुपर्छ भन्ने पनि होला, तर मेरो दृष्टिकोणमा चाहिँ आलोचना गर्दाखेरि स्वस्थ हिसाबले पनि गर्न सकिन्छ र ती कुराहरूलाई पनि कभरेज गर्नुपर्छ भन्ने लाग्छ मलाई। कसै सबैको एउटै खालको बोली पनि हुँदैन, सबैले त्यस्तो आवाज निकाल्न पनि सक्दैन, तर पनि वास्तविकता के छ भनेर पृष्ठभूमिमा हेर्दाखेरि चाहिँ थाहा हुन्छ नि त।
1: त्यो शैली मिठो र तितो हुने विषय चाहिँ तपाईँ त अब साहित्यिक व्यक्ति पनि पर्नुभयो, तपाईँको दुईवटा कृतिहरू प्रकाशित भए र अरू विभिन्न गीत संगीत साहित्यमा तपाईँको रुचि छ, अनि त्यो कारणले पनि कहीँ न केही प्रभाव पारेको होला, अथवा यो तितो र मिठोलाई अरू केही प्रभाव पार्ने तत्त्वहरू हुन्छ?
0: मानवीय स्वभाव चाहिँ संसारमै अलग अलग हुन्छ अरे, मान्छे जति पनि संसारभरि जन्मिएका मान्छेहरू छन् उनीहरूको अलग अलग गुण छ भनेर चाहिँ भन्छन् वैज्ञानिकहरूले पनि। त्यसैले मानवको अलग स्वभाव अलग गुणलाई त कसैले नि फेर्न सक्दैन, त्यो अलग अलग स्वभावलाई चाहिँ स्वीकार्नुपर्छ भन्छु म। यो राजनीतिक क्षेत्रमा पनि स्वीकार्य हुन्थ्यो भन्ने लाग्छ। कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू, आफूलाई कसरी ट्रेन गरिएको छ। अब मेरो पार्टीको कुरा गर्ने हो भने चाहिँ अब सन्त नेताहरू यहाँ शालीन नेताहरू हुनुहुन्थ्यो, अब बिपीको विचारधारालाई हेर्ने हो भने उहाँको माटो सुहाउँदो सिद्धान्त र उहाँको विचारले चाहिँ कहिले पनि त्यस्तो खालको उशृङ्खलता कहीँ देखिँदैन।
1: भनेको तपाईँ साहित्यिक र साङ्गीतिकहरूमा पनि पार्टी नेतृत्व अथवा त्यो खालको विचार सिद्धान्तबाट प्रभावित छ भनेर?
0: एकदमै हुन्छ। त्यो चाहिँ
1: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो एउटा रचना,
0: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला कति एसी त मैले 14 वर्ष
1: कति सालतिर
0: दिएको, यो चाहिँ मेरो 57 सालतिर छापिएको
1: पहिलो रचना।
0: पहिलो रचना
1: अनि ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति,
0: हजुर,
1: त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित, यो दुइटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ?
0: मलाई चाहिँ यो खास गरेर चाहिँ म स्कुलमा हुँदा चाहिँ म एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो।
1: हजुरले साइलेन्समा राखिदिनु पर्ने
0: काट्न मिल्छ?
1: होइन मिल्छ।
0: ए भइगयो त अघि मैले विचार गरेँ।
1: ओके अब हामी थोरै छ, रेडी भयो गयो। ओके यो साहित्यिक यहाँको यात्राको बारेमा अलिकति तपाईँले नि सुनाउनु।
0: त्यस पछाडि मेरो म चाहिँ एकदम मेरो गायन कला राम्रो थियो पहिले, अनि मेरो भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। म चाहिँ एकदमै तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे अनि उहाँहरूको कपी गर्थे गाउँथे स्टेजहरूमा।
1: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश हामी अब अहिले ठ्याक्कै यसरी नै तपाईँलाई स्वरले साथ नदिएको होला बेग्लै कुरा, तर मानिसजीमा यस्तो पनि कला रहेछ भन्ने त्यो सम्झना गराउनको लागि
0: मैले चाहिँ सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
1: कसरी गाउनुभएको थियो सुनौ?
0: सबैले भन्थे लायालु फुल भई आँखामा फुल्छु

0: जस अरुला लामा लगायत अरू अग्रज गायकहरूको पछ्याउँदै पछ्याउँदै तपाईँले कोसिस नै गर्नु पछि केमा समस्या भएर तपाईँ
1: भोकल गर्नु मैले त त्यो सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाले हुँदैन
0: ए भनेको मञ्चहरूमा पनि त्यतिखेर
1: थुप्रै गाउँथे कलेजमा त कहिल्यै छोड्दिनँ थिएँ स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्थ्यो हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु
1: भयो अनि त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको स्कुल हो अनि धनकुटामा आइसकेपछि अलिकति विवाह भइसकेपछिको फरक जीवन त्यस्तो त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो।

0: नानीको लेख्नलाई सजिलो बनायो कि अप्ठ्यारो बनायो?
1: परिवारबाट पनि टाढा भयो, हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु, त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ, पढाइ अलिक बाघ बस्नु पर्यो क्या। त्यति बेला मैले 11-12 सकेर बिहे भएको, त्यस पछाडि मनमा अलिकति पीडा जस्तो भयो, फरक अनुभव भयो। त्यस पछाडि गाउँछु, एउटा कलाकार हुन्छु भनेर सपना थियो, त्यो पनि टुट्यो। अनि अलिक बढी भावुक भएँ अनि लेख्न थालेछु।
0: त्यसपछि झन्
1: लेख्न थालेछु। अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ, डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको। अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो, त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरेँ। त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो। अनि
0: त्यसको केही अंशहरू अहिले याद छ कि अथवा फेरि हामी अरू पटक सुन्छौं?
1: मलाई त्यो याद छैन, मलाई लेख्न मात्रै कन्ठ आउँदैन।
0: त्यहाँ कविता वाचन गर्नु, त्यसपछि चाहिँ
1: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो। अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरेँ कार्यक्रमको। त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ, म अध्यक्ष भएँ। त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई, तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ, छापेर यहाँनिर के विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउनु मिल्ने जति कलेक्ट भएको रहेछ। अनि विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ, उहाँ प्राज्ञ पनि हो, अनि उहाँले चाहिँ तिम्रोको अब पहिलो लेखाइ हो, कविता खासै राम्रो छैन होला भन्नुभयो। अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो। अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ, छाप्न मिल्छ भन्नुभयो। अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी।
0: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ?
1: एकदमै, म गर्गाचार्य विश्वभाषा पुस्तकालय।
0: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि?
1: धेरै, मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ, अग्रजहरूबाट, त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू।
0: पछि चाहिँ संयुक्त संग्रह पनि,
1: हजुर, हजमबरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो, त्यहाँ मेरो कविताहरू छन्। अनि यहाँ एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन्, त्यहाँनिर मेरो बायोग्राफी सहितै छ। अब त्यस धेरैवटा उसले चाहिँ
0: भनेको, अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने?
1: हजुर, मेरो तयारीमा छु म
0: कविता संग्रह।
1: हजुर, कविता संग्रह
0: भनेको अलिक बढी
1: कविता नै, मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले, कविताबाटै म चिनिएको भएको कारणले म कविता नै बढी लेख्छु।
0: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा त्यति चोटिलो अथवा खरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई?
1: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद। अलिकति तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ है।
0: जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन्।
1: त्यो त हो, हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन, उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु हो परिकल्पना, एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग, पछि हुने कुरा पनि अगाडि। मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि मलाई त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो। अनि त्यस पछाडि मैले एउटा कविता, एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि, अनि मलाई यो जेन्जी मुभमेन्ट भयो, अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो, त्यो भाव आयो होइन, पछि चाहिँ त्यो देखियो कि सम्झ।
0: तपाईँले पूर्वै परिकल्पना,
1: त्यो खालको परिकल्पना चाहिँ साहित्यकारमा हुन्छ।
0: साहित्यको पाटोलाई पनि सँगसँगै, यदा सांसदको पाटो पनि सँगसँगै, कानुन निर्माणको पाटो पनि सँगसँगै, यो सजिलै सम्भव छ त एउटै व्यक्तिमा यस्तो विभिन्न प्रकारको भूमिका?
1: त्यो चाहिँ समयको माग अनुसार मान्छेले आफूलाई बाँड्दो रहेछ। मैले चाहिँ म राजनीतिकै हुन्छु अनि यहाँ आएर यो खालको प्लेटफर्म पाउँछु, म यहाँ पुग्छु भनेर चाहिँ मलाई त्यस्तो थिएन। म सुरुमा चाहिँ 14 वर्षको उमेरदेखि सामाजिक क्षेत्रमा काम गरेँ, अनि त्यहाँ गर्दै गर्दै आएपछि विशेष गरेर मैले सामाजिक क्षेत्रमै बढी आफूलाई केन्द्रित गरेँ। राजनीतिमा चाहिँ म यता साहित्यको पाटोमै थिएँ, त्यस पछाडि मैले यो भातृ संगठन महिला संघमा आबद्ध भएर काम गरेँ, पार्टीको नेतृत्व त्यसरी गरे. मैले जुन क्षेत्रलाई चाहन्थे त्यही क्षेत्र पार्टीले पनि थियो.
0: सदस्यको रूपमा हुनुहुन्छ कानून न्याय तथा मानव अधिकार समितिमा.
1: हजुर,
0: तपाईँसँग तपाईँलाई हालै कारागारको पनि केही निरीक्षण गर्नुभयो. त्यो पाटोमा तपाईँले पाएको कुरा समितिमा अथवा संसदमा यो प्रस्तुत भइसक्यो कि अथवा यो निरन्तर रूपमा आइरहेको छ?
1: मैले चाहिँ कानून न्याय समितिमा चाहिँ मानव अधिकारको पनि कुरा आउँछ, त्यहाँ कानूनका कुराहरू आउँछन् विभिन्न खालका. अब कानूनसँग चाहिँ सबै कुरा सम्बन्धित हुँदो रहेछ. बाँच्न पाउने अधिकार होइन, आफूले कानुनी उपचारदेखि लिएर सबै कुरा केन्द्रित हुने भएकोले अहिले मैले अब यहाँबाट समितिबाटै चाहिँ त्यस्तो खालको अवसर मैले अहिलेसम्म पाएको छैन होइन. निरीक्षण गर्ने अनुगमनमा जाने त्यो पाएको छैन. समितिले अब यो फर्स्ट सिफ्टको यो आर्थिक वर्षको
0: अहिले कतिपय सांसदले चाहिँ सायद अवलोकन पनि गर्नुभयो.
1: उपसमितिमा रहेका साथीहरू चाहिँ
0: जानुभयो.
1: म चाहिँ गएँ, उपसमितिमा चाहिँ म छुइनँ. त्यही भएर हामी सबैले चाहिँ अवसर पाइनौ. केही केही सांसदहरू जानु
0: व्यक्तिगत
1: रूपमा मेरो जिल्लामा गएर मैले सम्बन्धित ठाउँमा निरीक्षण अवलोकन खबरदारी गर्ने काम मेरो
0: होइन
1: मेरो चाहिँ हाम्रो बााउन्ड्री हुन्छ नि होइन, म क्षेत्राधिकार हुन्छ. त्यो क्षेत्राधिकारभित्र रहेर म त एउटा सांसद पनि हो होइन, मेरो अधिकार के हो भन्ने कुरा बुझेको पनि छु र मेरो समितिबाट मैले के गर्न पाउँछु भन्ने कुरा नि थाहा छ.
0: तपाईँले व्यक्तिगत रूपमा भेटेको देखेको ठाउँबाट पाउनु भएको छ के हो यो?
1: मैले चाहिँ मैले झापा चाहिँ एकदमै दुर्व्यसनको जोन, किनभने बोर्डर हो, त्यहाँ चाहिँ मेक्सिमम युवाहरू चाहिँ लागू पदार्थ दुर्व्यसनीमा फसेका छन्. यो कुराले चाहिँ एकदमै मलाई मनमा पीडा दिएको छ. यसलाई कसरी हामीले न्यूनीकरण गर्न सकिएला भन्ने कुरा चाहिँ मैले तपाईँसँग पनि मैले कुरा गरेको थिएँ. क्यास अब सञ्चार माध्यम पनि मुख्य हो नि त हाम्रो लागि, त्यस पछाडि गरेको थिएँ. अब यसलाई कम गर्नको लागि चाहिँ राज्यको तर्फबाट निभाउनु पर्ने भूमिका समाज, परिवार होइन, विद्यालय, थुप्रै खालका ठाउँहरू छन्, कसरी गर्न सकेला भन्ने र यसलाई किन चाहिँ यो रोकिँदैन त होइन, किन लागु पदार्थ चाहिँ ओसार पसार भएको चाहिँ प्रहरीहरूले पनि देख्दैन कि? जसले ओसार पसार गर्छ र बिक्री वितरण गर्छ त्योसम्म किन प्रशासन पुग्दैन भन्ने प्रश्न चाहिँ मेरो मनमा एकदमै खड्किएको छ र त्यसलाई राज्यले बहुआयामिक ढङ्गबाट चाहिँ हेर्नुपर्छ र बहुआयामिक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ मलाई यसलाई न्यूनीकरण गर्नको लागि.
0: अनि अहिले अब तपाईँ महिला अब एउटा सीमान्तकृत वर्ग समुदायबाट पनि प्रतिनिधित्व गर्ने, यो समान कामको समान ज्याला नपाएको विषय वर्षौंदेखि उठिरहेको छ. तपाईँ यसबारेमा पनि केही बोल्नुपर्छ, काम गर्नुपर्छ भन्ने सोचिराख्नु भएको छ कस्तो?
1: एकदमै यो चाहिँ समान काम समान ज्याला चाहिँ महिलाहरूलाई चाहिँ पटक्कै दिँदैन. त्यो त मेरो प्रत्यक्ष आँखाले पनि हेरेको छु होइन, अरू ठाउँमा यो कुरा मैले उठाउने पनि गरेको छु. अब महिलालाई त यति धेरै भार छ कि महिलाले आय आर्जन गरेर आउँदाखेरि पनि घरमा डबल तिर्बल काम गर्नुपर्छ एक त होइन, त्यसलाई राज्यले कुनै हिसाबले पनि महिलाको कामलाई गणना गरेको छैन अहिलेसम्म. र अनि जुन श्रम गर्ने महिलाहरू छन् अब सरकारी निकायमा त पद अनुसार पाइहाल्छन् होइन, तर विशेष गरेर श्रमिक जोहरू हुनुहुन्छ उहाँहरू चाहिँ ठगिनु भएको छ. श्रमिक त एक हिसाबले प्रोफेसनल लाइफमा आउने पनि श्रमिकै नै हुन् होइन, बाहिर लेबरहरू पनि श्रमिकै हुन्, तर एउटै मापदण्ड छैन. उहाँहरूले पाउने ज्यालादारी पनि बराबरी पाउनुहुन्न. पुरुषले त्यही काम गर्दा पुरुष भएकोले बढी पाउनुहुन्छ र महिलाहरूले चाहिँ त्यही काम गर्दाखेरि महिला भएकोले कम पाउनुहुन्छ.
0: अब त्यसको बारेमा यस्तै भाषण गर्दै हिँड्ने कि अथवा अब कानुनी रूपमा पनि लड्नको लागि तपाईँले केही नेतृत्वलाई भूमिका खेल्नु?
1: हिजो चाहिँ सदनमा हिजो छलफल पनि भएको थियो, त्यो छलफलमा चाहिँ मैले भाग लिएन. अन्य मान्यज्यूहरूले चाहिँ कुरा उठाउनु भएको छ होइन, समान कामको समान
0: दीर्घकालीन औषधि के हो त? किनभने
1: त्यो त राज्यले नै कानून बनाएर लागू गर्नु पर्यो र त्यस्ता श्रमलाई विभेद गर्ने ठग्नेहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो र एउटै मापदण्ड बनाउनु पर्यो.
0: कानून ल्याउनको लागि तपाईँले के गर्नु?
1: उति नै घण्टा काम गरेको हुन्छ नि त होइन, समयको लिमिटेसन हेर्ने भने नि एउटै हुन्छ, तर पनि उसलाई महिला भएको कारणले पारिश्रमिक यतिसम्म कि तपाईँलाई महिलालाई त प्राकृतिक रूपमा पनि विभेद छ भ त तपाईँलाई यो कुरा कति थाहा छ. मैले एउटा कविता काँक्रा र गट्टा भन्ने लेखेको छु कि, त्यो कवितामा मैले भनेको छु कस्तो लैङ्गिक हिसाबले हेरिन्छ कि, जस्तै तपाईँले बजारमा जानुभयो भने लोकल कुखुरा किन्न खोज्नुभयो भने पोथी अलिक सस्तो दिने रहेछ होइन, भालेको अलिक महँगो पर्दो रहेछ कि, अनि त्यो पशुमा किन विभेद गरेको कि मान्छेले? मान्छेको दृष्टिकोण त्यहाँसम्म छ भनेपछि समाजमा तपाईँलाई समाजमा जति शिक्षित भए पनि हामी हामी त शिक्षित हो नि त, पढ्न लेख्न जान्ने मान्छे शिक्षित होइन, शिक्षित हो तर शिक्षित होइन साक्षर भन्छु क्या, शिक्षित हुनलाई त मेक्सिमम मान्छेहरू साक्षर मात्रै देख्छु क्या मेरो समाज.
0: अब त्यसको कानुन कस्तो बन्नुपर्छ त मानेजी, यो जुन समान कामको समान ज्याला जुन खालको छैन विभेदको अवस्था छ,
1: त्यो विभेदलाई चिर्नको लागि त कानुन चाहिँ अब गर्विलो खालको बनाउनु पर्यो र कार्यान्वयन पक्ष पनि फितलो हुनु भएन. नेपालमा कानुन चाहिँ थुप्रै राम्रा कानुनहरू बन्छन् बनेका पनि छन् जसको कार्यान्वयन फाट चाहिँ एकदमै विक छ, किनभने त्यो वर्ग समुदायको पहुँचै पुग्दैन, नपुगेपछि कानुन कार्यान्वयन हुँदैन. यहाँ बनेका कानुनहरूले त ठुला मान्छेहरूलाई त एकदमै लाभ पुगेको छ नि, कानुनमा हुने लाभ चाहिँ अरूले लिन्छन् होइन, तर त्यो सीमान्तकृत दलित पिछडी परेको वर्गले त्यो कानुनको लाभै लिन पाएनन् कि, त्यो कानुन घुमाएर उनीहरूमाथि थुपरिएको अवस्था छ.
0: जुन खालको कानुन निर्माणको बाटोमा तपाईँले काम गर्नु पर्दाखेरि यसमा संसदमा रहेका महिला सांसदहरूको बीचमा यस्तो खालको कुनै खालको छलफल केही भएको छ अनौपचारिक उपचार?
1: त्यो पहिले चाहिँ महिला ककस हुन्थ्यो अरे, अहिले चाहिँ महिला समन्वय समिति भन्ने पनि हटेको छ कि,
0: त्यो नहुँदाखेरि
1: महिला ककस पनि छैन. अब यो विषयमा हामी थुप्रै राष्ट्रपतिको सांसदहरूसँग पनि महिला सांसदहरूसँग हाम्रो अधिकारको निमित्त चाहिँ पहिले जति महिलाहरू हुनुहुन्थ्यो उहाँहरू जस्तो जस्तो धरातलबाट आए पनि हाम्रो अधिकारको निमित्त लड्नुभयो, खडा हुनुभयो, त्यसलाई स्थापित गर्दै नयाँ कानुन नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु. हुन्छ चाहिँ भन्नुहुन्छ तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले. अब अहिले त संविधान पुनरावलोकनको बहस ठुलो चलिरहेको छ, यसमा महिलाका मुद्दा के हुने होइन, आगामी थप कुराहरू कानुनमा के परिवर्तन गर्नुपर्ने भन्ने बहसहरू चलाउनु पर्ने अवस्था छ. त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्ता पक्षका मान्यज्यूहरू त्यो कुरा बुझ्ने बाँकी छ.
0: अनि जस्तो मैले अघि पनि भन्नुभयो कि एकजना महिला अफिसमा काम गर्छ भने पनि घरमा फर्किँदाखेरि त्यो कामैमा फर्किन्छ भन्ने त्यो खालको अहिलेको जुन चाहिँ यो घरको कामलाई पनि एउटा मूल्याङ्कन गरेर त्यसको उचित मूल्य र त्यसको उचित पारिश्रमिकको व्यवस्था गर्नको लागि पनि कानुनै हो कि, अथवा घरबाट नै केही त्यस्तो सङ्घर्ष अथवा केही गर्न सकिन्छ, अभियान चलाउन सकिन्छ?
1: सङ्घर्ष त आफैबाट सुरु गर्ने हो.
0: कसरी गर्ने आफैबाट?
1: सङ्घर्ष आफूबाट सुरु गरेपछि नै कानुनमा लड्न पनि सजिलो हुन्छ, किनभने कानुनले एउटा कुरा दियो भने त्यो घरमा मैले यस्तो छ कानुन भनेर त लागू हुँदैन, मान्दैन नि घरको मान्छेहरूले होइन. हाम्रो चाहिँ सांस्कृतिक रूपान्तरणका कुराहरू छन् होइन, संस्कार संस्कृतिदेखि नै त्यो हुँदै हुँदै आयो. कतिपय कुरामा त नजानी नजानी म भित्र पनि छ नि, प्रत्येक मान्छे. जस्तै मैले चाहिँ घरमा चाहिँ मेरो घरमा हेर्दा चाहिँ मेरो छोरा छ होइन, सबैभन्दा ठुलो मेरो बाबु हो. बाबुलाई चाहिँ मैले सबै काम उसले ठुलो भएको उसले पनि मैले गर्ने कामहरू उसले गर्यो, तर सबै घरमा हेर्दाखेरि देखिँदैन त्यो छोराले काम गर्छ.
0: परिवारको सदस्यकोमा बुझाइ कमजोर भयो भने पनि
1: श्रीमानले कहीँ कहीँ सहयोग गरेको देखिन्छ, तर प्राय अब 80% श्रीमानहरूले सहयोग गरेको देखिँदैन घरमा.
0: अनि त्यो सहयोग गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उसले घरको मानव श्रीमान होला ससुरा होला उसले कति पढेको छ लेखेको छ भन्ने कुरा
1: फरक नपार्ने रहेछ यो कुरामा त. उसले कस्तो संस्कार सिकेको छ र कसरी उसले महिलालाई हेर्छ, उसको हुर्काई कसरी छ होइन, उसले कसरी हुर्कियो र त्यो हिसाबले नै हो के. घरमा त घरमा चाहिँ अहिलेका बच्चाहरूले पनि छोराहरूले त्यस्तो काम गरेको देखिँदैन नि त, किन भन्दाखेरि त्यो काम भनेको चाहिँ महिलाले मात्रै, छोरी हुने बित्तिकै भाँडा अलिछुली सानैदेखि उसले भाँडा माल्न आमाले गरेको देखेपछि लुगा धुन अघि सरेको हुन्छ के, छोरा त अब बरु बुवाले जे जे गरेको छ त्यो गर्न जान्छ नि त.
0: त्यसपछि छोरा मान्छेलाई कसरी बुझाउने त्यो कानुनी बनाएर लेखेर
1: आपसी समझदारीमा पनि बुझाउन सकिने भयो. अनि अर्को कुरा चाहिँ अब जति पनि हामी कार्यक्रमहरू गर्छौँ नि, जस्तै लैङ्गिकताको सवालमा म पुरुषहरू एउटा पनि कुनै कार्यक्रम देखिनुहुन्न नि त,
0: लैङ्गिकता सम्बन्धी
1: कार्यक्रममा देखिनुहुन्न नि त. त्यो बहस चाहिँ पुरुषहरूलाई पनि राखेर चलाउँ.
0: समयको लागि कुराकानीको लागि धेरै धेरै धन्यवाद स्वामीजी.
1: हस् धन्यवाद, मलाई पनि आफ्ना कुराहरू राख्ने मौका दिनुभयो यहाँलाई धेरै धेरै, यहाँको टिमलाई धन्यवाद दिन चाहन्छु.
0: र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई सांसद र संसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली काङ्ग्रेसका सांसद मनमाया विकसँग कुराकानी गर्यौं। संसदको सहभागिताको अनुभव, कानून निर्माण प्रक्रिया र अरू विभिन्न महिलालाई एउटा अधिकारको हिसाबले मूलधारमा ल्याउनको लागि भइरहेका विभेदको प्रसंगमा पनि उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद हेलो सांसदमा सुन्नुहुनेछ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै माताहतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि।
1: नेपाल पुलिस स्कूल शान्तिपुर चितवनले अभिभावकहरूलाई लक्षित गर्दै 5 कार्यदिनको निशुल्क कम्प्युटर प्रशिक्षण प्रदान गरेको छ। अभिभावकहरूलाई सूचना प्रविधिमा दक्ष बनाई विद्यार्थीको घरको शैक्षिक वातावरणमा थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको हो। उक्त प्रशिक्षणमा कक्षा 1 देखि कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, साइबर अपराध तथा अनलाइन ठगीबारे सचेतना, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, विद्यालयको एप सञ्चालन तथा सूचना प्रविधिको सही प्रयोगको सम्बन्धमा प्रशिक्षण गराइएको थियो। यस्ता प्रशिक्षण पश्चात अभिभावकहरूले आफ्ना सन्ततिले कम्प्युटर र मोबाइलको सही एवं सुरक्षित प्रयोग गरिरहेका छन् वा छैनन् भनी निगरानी समेत गर्न सकिने विश्वास गरिएको छ। विद्यालय परिसरको कम्प्युटर प्रयोगशालामा दैनिक 1.5 घण्टाका दरले प्रशिक्षण सञ्चालन गरिएकोमा प्रशिक्षण पश्चात अभिभावकहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। नेपाल पुलिस स्कूल शान्तिपुर चितवनले शुरू गरेको यस अभियानले अभिभावकहरूलाई डिजिटल रूपमा सक्षम बनाउनुका साथै विद्यालय अभिभावक र विद्यार्थी बीचको सहकार्यलाई अझ सुदृढ बनाई विद्यार्थीहरूको सिकाइमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। हाल नेपाल पुलिस स्कूल शान्तिपुर चितवनमा कक्षा 1 देखि 10 सम्मका करिब 700 विद्यार्थीहरू अध्ययनरत रहेका छन्।
0: नेपाल पुलिस स्कूल शान्तिपुर चितवनको आयोजना तथा जिल्ला वन कार्यालय चितवनको सहकार्यमा गत असार 24 गते वातावरण संरक्षण तथा वृक्षारोपण प्रवर्धन गर्ने उद्देश्यले एक विद्यार्थी एक बिरुवा अभियान अन्तर्गत बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको प्रमुख आतिथ्यतामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यार्थीहरू, शिक्षक शिक्षिकाहरू तथा प्रहरी कर्मचारीहरूलाई विभिन्न प्रजातिका फलफूल तथा बहुउपयोगी औषधिको कुल 800 थान बिरुवा वितरण गरिएको थियो। यो अभियानमा सहभागीहरूलाई बिरुवा रोप्ने, संरक्षण गर्ने तथा यसले वातावरण संरक्षणमा पुर्याउने योगदानको बारेमा प्रकाश पार्दै प्रत्येक नागरिकको पर्यावरणीय सुरक्षामा महत्वपूर्ण भूमिका रहने विषयमा जानकारी प्रदान गरिएको थियो। उक्त कार्यक्रमले विद्यार्थीहरूमा पर्यावरण संरक्षणको ज्ञान, व्यावहारिक सिकाइ, जलवायु परिवर्तनको सचेतना, नेतृत्व र सामाजिक उत्तरदायित्वको बारेमा ज्ञान हासिल हुने अपेक्षा गरिएको छ। बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
1: अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा एकजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ। पक्राउ परेमा सिन्धुपाल्चोकको 12 विषे नगरपालिका 3 धारपा घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका 3 सनिटार बस्ने 37 वर्षीय बुद्धि बहादुर योञ्जन रहेका छन्। पक्राउ परेका योञ्जनले कास्कीको पोखरा महानगरपालिका 17 बिरौटा बस्ने 69 वर्षीय सुनचाँदी व्यवसायी थमन सिंह विश्वकर्मालाई गत जेठ 13 गते धादिङको धुनिवेशी नगरपालिका 8 चुले डाँडा स्थित कच्ची सड़क खण्डमा 4-5 जनाको अपरिचित व्यक्तिहरूले फोन मार्फत बोलाई सस्तोमा 65,000 अमेरिकी डलर सटही गरिदिन्छु भनी प्रलोभनमा पारी विश्वकर्मासँग भएको नेपाली रूपियाँ 11,75,000 र 1.5 तोलाको 2 थान सुनको औठी समेत लिई उनीहरूले बोकेको झोलाबाट 65,000 अमेरिकी डलर भनी रुमालभित्र बेरिएको खाली पाना काटेको कागजको टुक्राहरूको बन्डल दिई फरार भएको भने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गत असार 26 गते धादिङको धुनीबेसी नगरपालिका 9 झ्याप्ले खोला स्थितबाट यन्जनलाई पक्राउ गरेको हो। उक्त घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी कार्य भइरहेको छ।
0: 129 किलो 104 ग्राम लागु औषध गाँजा सहित चारजनालाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुर र इलाका प्रहरी कार्यालय गजुरी धादिङले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका 6 गेडे बस्ने 20 वर्षीय प्रमोद अधिकारी, गजुरी गाउँपालिका 7 बस्ने 41 वर्षीय सुमन तामाङ, सोही ठाउँका 18 वर्षीय इरोज तामाङ र चितवनको राप्ती नगरपालिका 13 बस्ने 31 वर्षीय मनिष प्रजा रहेका छन्। धादिङको गजुरी गाउँपालिका 1 गजुरी बजार स्थित पृथ्वी लोकमार्ग, मकवानपुरको मनहरी गाउँपालिका 9 ज्यामिरे र सिम्पानी स्थित पूर्व पश्चिम सड़क खण्डमा खटिएको प्रहरी टोलीले उनीहरू सवार रहेको सवारी साधनलाई चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त लागु औषध गाँजा बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: 78,400 क्याप्सुल ट्रामा हाइड्रोक्लोराइड सहित दुईजनालाई प्रहरी चौकी जोगीमारा धादिङले गत असार 23 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका 3 बस्ने 41 वर्षीय मोहन कुर्मी र सोही ठाउँका 35 वर्षीय प्रतिमा देवी रहेका छन्। धादिङको रोराङ गाउँपालिका 9 जोगीमारा स्थित पृथ्वी लोकमार्ग सड़क खण्डमा वीरगंजको पर्साबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा सोही बसमा सवार उनीहरूको साथमा रहेको सुटकेस र जेब्रा झोला खानतलासी गर्दा लुकाई सिपाही बिक्री वितरणको लागि ल्याएको उक्त औषधिजन्य लागु औषध बरामद गरिएको हो। पक्राउ परेका उनीहरूलाई लागु औषध सम्बन्धी कसोमा आवश्यक अनुसन्धान भइरहेको छ। यसै गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि औषधि जन्य लागु औषध सहित 3 जनालाई गत असार 23 र 24 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका 14 मयूरधाप घर भई हाल हेटौडा 5 डेरा गरी बस्ने 28 वर्षीय काली बहादुर बस्नेत, पाराको निजगढ़ नगरपालिका 2 बस्ने 25 वर्षीय आर्यन घिमिरे र काभ्रेको भुम्लु गाउँपालिका 10 बस्ने 37 वर्षीय देव श्रेष्ठ रहेका छन्। मकवानपुरको हेटौडा उपमहानगरपालिका 4 कपुर कम्प्लेक्स र हेटौडा उपमहानगरपालिका 15 रातोमाटे स्थितमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट लागु औषध खैरे हिरोइन 2 ग्राम 240 मिलिग्राम, ट्रमाडोल 540 क्याप्सुल, नाइटोजेपाम 48 ट्याब्लेट र ओनरेक 27 बोतल बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: 166 ग्राम 9 मिलिग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित 9 जनालाई जिल्ला प्रहरी कार्यालय चितवन, मकवानपुर, काभ्रे र सिन्धुलीले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका 3 बस्ने 18 वर्षीय सुमन कुशवाहा, सिन्धुलीको कमलामाई नगरपालिका 5 बस्ने 34 वर्षीय प्रवीण लामा, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 9 बस्ने 33 वर्षीय सबिन कोइराला, सोही ठाउँका 40 वर्षीय अञ्जन थापा, दोलखा भीमेश्वर नगरपालिका 7 बस्ने 20 वर्षीय ऋतु जैसी, गोर्खाको हरमटारी घर भएका 24 वर्षीय जगत खत्री, मनहरी गाउँपालिका 7 बस्ने 23 वर्षीय सुमन गोङवा, चितवनको भरतपुर महानगरपालिका 8 सल्यानी टोल बस्ने 31 वर्षीय प्रकाश मोक्तान र 27 वर्षीय गोविन्द गैरी रहेका छन्। सिन्धुलीको दुधौली नगरपालिका 7 पोखरे, काभ्रेको रोसी गाउँपालिका 9 मंगलदार, मकवानपुरको हेटौडा उपमहानगरपालिका 15 रातमाटे र चितवनको भरतपुर महानगरपालिका 8 सल्यानी टोल स्थितमा खटिएको प्रहरी टोलीले उनीहरूले लुकाई छिपाई ल्याउँदै गरेको उक्त लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ, ट्रमाडोल 20 ट्याब्लेट, नगद 60,100 नेपाली रूपियाँ, एक थान खुकुरी, भेप एक थान र विभिन्न कम्पनीका मोबाइल 5 थान समेत बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।

0: लागू औसत भन्नाले लागू औसत नियन्त्रण ऐन 2033 बमोजिम पूर्ण रूपमा निषेधित र नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो लागू औषध हो भनी तोकिएको वस्तुहरू जुन प्राकृतिक रूपमा उत्पादन गर्न सकिने वा कृत्रिम रूपमा विभिन्न रासायनिक प्रतिक्रिया गराई तयार गर्न सकिने मनोदीपक पदार्थहरू जस्तै गाँजा, अफिम, कोकाको झारपात, कोकिन एवं औषधिजन्य लागू औषध ट्रमाडोल, नाइट्रोजेपाम, नाइट्रोभेट, डाइजेपाम र फोरेस लगायतका पदार्थहरू पर्दछन्। लागू औषध दुर्व्यसनी आजको समयमा एक विकराल समस्याको रूपमा देखा परेको छ। सुरुमा रहर, साथी संगतिको दबाव, जिज्ञासा वा क्षणिक मनोरञ्जनका लागि यसको प्रयोग गरिएकोमा बिस्तारै लतमा परिणत भएको देखिन्छ। यसको प्रयोगले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पारी प्रयोगकर्तालाई सही र गलत छुट्याउन नसक्ने अवस्थामा पुर्याउँदछ। त्यसपछि व्यक्तिले आफ्नो स्वास्थ्य, परिवार, शिक्षा, पेसा, सामाजिक प्रतिष्ठा र अन्तत आफ्नो भविष्य नै गुमाउनुका साथै दुर्व्यसनीले आफ्नो परिवार, समाज र राज्यप्रति पालना गर्नुपर्ने कर्तव्यबाट समेत विमुख हुन पुग्दछन्। यसको प्रयोगले परिवारमा आर्थिक संकट, पारिवारिक कलह, मानसिक तनाव तथा सामाजिक विखण्डन निम्त्याउँदछ। साथै लागू औषध अन्य अपराधको जननी समेत रहेकोले लागू औषधको कुलतमा फँसेका व्यक्तिहरू समाजमा चोरी, डकैती, छै झगडा, यौनजन्य हिंसा, तस्करी तथा अन्य विभिन्न आपराधिक क्रियाकलापमा समेत संलग्न भएको देखिन्छ। राष्ट्रको मेरुदण्ड मानिने युवा पुस्ता नै लागू औषधको चपेटामा पर्नु अत्यन्तै दुखद विषय हो। यसले केवल व्यक्तिको भविष्य मात्र नभई परिवार, समाज र समग्र राष्ट्रको विकास तथा समृद्धिमै प्रतिकूल प्रभाव पार्दछ। तसर्थ राज्यले लागू औषध सम्बन्धी अपराध हुन नदिन लागू औषध नियन्त्रण ऐन 2033 जारी गरी यस्ता अपराधमा संलग्न मानिसहरूलाई दण्ड सजायको भागीदार समेत बनाउँदै आइरहेको छ। बागमती प्रदेश प्रहरीले लागू औषध नियन्त्रण गरी पूर्ण रूपमा लागू औषध दुर्व्यसन रहित समाजको निर्माण गर्ने उद्देश्यका साथ विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरी विभिन्न समयमा लागू औषध विरूद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै लागू औषध दुर्व्यसनको अपराधमा संलग्न अभियुक्तहरूलाई आवश्यक कानूनी कार्यवाहीको दायरामा ल्याउने कार्य गर्दै आइरहेको छ। यस्तै कार्यलाई निरन्तरता दिँदै बागमती प्रदेश प्रहरीले लागू औषध गाँजा तथा अफिम खेती फरानी समेत गर्दै आइरहेको छ। यस्तै सन्दर्भमा बागमती प्रदेश अन्तर्गतका 10 जिल्लाहरूमा आर्थिक वर्ष 2081-82 334 बिघा 5 कठामा लगाइएको गाँजा तथा 63 बिघा 17 कठा 11 भूरमा लगाइएको अफिम खेती फरानी गरी नष्ट गरेको थियो। यसै गरी आर्थिक वर्ष 2081-82 438 मुद्दा दर्ता भई 767 जना मानिस पक्राउ परेका थिए भने 5080 किलो गाँजा, 126 किलो चरेस, 19 किलो अफिम, 255 ग्राम खैरे हिरोइन, औषधिजन्य लागू औषध ट्रमाडोल 80455 पीस, फेनार्गन 4796 पीस, डाइजिपाम 6181 पीस, नुरफिन 4755 पीस, नाइट्रोजेपाम 1218 पीस, नाइट्रोभेट 280 पीस, कोरेक्स 336 बोतल र अन्य लागू औषध 5934 पीस बरामद गरिएको थियो। यसै गरी यसै आर्थिक वर्षको हालसम्ममा 121 बिघा 4 कठा 16 धुरमा लगाइएको गाँजा तथा 59 बिघा 14 कठा 3 धुरमा लगाइएको अफिम खेती खडानी गरी नष्ट गरिएको थियो भने यसै आर्थिक वर्षमा 646 मुद्दा दर्ता भई 1154 जना मानिस पक्राउ परेका थिए। यसै गरी यस आर्थिक वर्षमा 5620 किलो गाँजा, 129 किलो चरेस, 101 किलो अफिम, 725 ग्राम खैरे हिरोइन, औषधिजन्य लागू औषध ट्रमाडोल 175665 पीस, फेनार्गन 4970 पीस, डाइजिपाम 6350 पीस, नुरफिन 4910 पीस, नाइट्रोजेपाम 1258 पीस, नाइट्रोबेट 348 पीस, कोरेक्स 336 बोतल र अन्य लागु औषध 16,339 पीस बरामद गरिएको थियो। माथिको तथ्याङ्कबाट नै विश्लेषण गर्न सकिन्छ कि लागु औषध दुर्व्यसनी कति विकराल समस्याको रूपमा बढ्दै गइरहेको छ। त्यसैले हामी सबै नागरिकले बुझ्नुपर्ने एउटा महत्वपूर्ण कुरा के हो भने लागु औषध नियन्त्रण केवल प्रहरीको एकल प्रयासले मात्र सम्भव हुँदैन। यो परिवार, स्थानीय सरकार, नागरिक समाज तथा प्रत्येक नागरिकको साझा दायित्व हो। हरेक अभिभावकहरूले आफ्ना छोराछोरीसँग नियमित संवाद गर्ने, साथी संगतिको बारेमा जानकारी राखी दैनिकीको ख्याल समेत गर्ने, उनीहरूको आनी बानीमा परिवर्तन भई अल्छी गर्ने, राति अबेरसम्म नसुत्ने, बिहान ढिलासम्म सुत्ने, एक्लै बस्न मन पराउने, खाना खान मन नगर्ने, रिसाउने, झर्किने, विभिन्न बहाना बनाएर पैसा मागिरहने इत्यादि बानीहरूको ख्याल समेत गर्नुपर्दछ। यदि उनीहरू दुर्व्यसनीमा फसेको थाहा पाएमा समाजमा इज्जत जाने डरले लुकाएर राख्नु हुँदैन। तुरुन्तै विशेषज्ञको परामर्श अनुसार उपचारको शुरूआत गर्नु पर्दछ। समुदायको वरपर केही शंकास्पद गतिविधि देखिएमा समयमै प्रहरीलाई जानकारी गराउनु पर्दछ। युवाहरूले गलत संगतबाट टाढा रही खेलकुद, अध्ययन, सिप विकास र सकारात्मक गतिविधिमा आफूलाई संलग्न गराउनु पर्दछ। यदि हाम्रो वरिपरि कुनै व्यक्ति लागु औषधको लतमा परेको छ भने उसलाई घृणा होइन, उचित परामर्श, उपचार र पुनर्स्थापनाको अवसर दिनु पर्दछ। सम्पूर्ण नागरिकहरू एक आपसमा सहकार्य गरी लागु औषध विरूद्धको अभियानमा सक्रिय सहभागी भई लागु औषध मुक्त समाज निर्माण गरी सुरक्षित, सभ्य र समुन्नत राष्ट्र निर्माणमा हातेमालो गरौं।
1: वर्षायाम लागेसँगै विभिन्न समयमा हुन सक्ने वर्षाले गर्दा देशको विभिन्न भूभागमा बाढी, पहिरो जस्ता प्राकृतिक विपदको जोखिम उच्च रहन्छ। विपद पूर्व सूचना दिएर त आउँदैन, तर विपदको प्रतिकारको पूर्व तयारीले यसबाट हुन सक्ने भौतिक तथा मानवीय क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ। यसै सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले विपदको समयमा तुरुन्तै परिचालन गर्न सक्ने गरी मनसुन ऱ्यापिड रेस्पोन्स टिमको गठन गरी विपद उद्धार तथा प्रतिकारमा आवश्यक विपद उद्धार सामग्रीहरू सहित रेडी टु मुभ पोजिसनमा 24 घण्टा स्ट्यान्डबाई राख्ने व्यवस्था मिलाउनको लागि बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालय समेत गरी 2120 जना प्रहरी जनशक्तिलाई तत्कालै खटाउन सकिने गरी स्ट्यान्डबाई राखी कार्य गर्दै आइरहेको छ। विपदको समयमा विपद सम्बन्धी घटनाको तुरन्त जानकारी लिन तथा प्रहरी कर्मचारीहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न प्रत्येक जिल्लामा सिनियर प्रहरी अधिकृतलाई फोकल पर्सन तोकिएको छ। यसै गरी विपदको समयमा बाढी तथा पहिरो आएर सड़क मार्ग अवरुद्ध भएमा सम्बन्धित सरकारवाला निकायहरूसँगको समन्वयमा नेपाल प्रहरीको समेत प्रत्यक्ष संलग्नतामा अवरुद्ध बाटोहरू खुलाइरहेका छौं। सचेत रहनुहोस्, जीवन अमूल्य छ। पहिलो प्राथमिकता जीवन सुरक्षाको लागि दिनुभई सबै आम नागरिकहरूले एक आपसमा सहकार्य गर्दै विपदबाट हुन सक्ने क्षतिबाट बच्न तथा विपदको सामना गर्न निम्न कुराहरूमा ध्यान दिनुहुन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा हार्दिक अनुरोध गर्दछ।
0: मौसम पूर्व अनुमान महाशाखाको टोल फ्री नम्बर 1155 कल गरी www.dhm.gov.np मा भिजिट गरी वा मोबाइलमा आउने मेसेज अध्ययन गरी कुन कुन स्थानमा भारी वर्षा, बाढी, पहिरोको जोखिम हुन सक्छ भनेर मौसम सम्बन्धी पूर्व जानकारी लिई सतर्क रहनुहोस्।
1: भारी वर्षातको समयमा नदी किनार, होचो भूभाग, बाढी वा डुबानको सम्भावना रहेको जोखिमयुक्त स्थानको वरपर हिँड्डुल नगर्नुहोस्।
0: भिरालो जमिन, पहिरो तथा भूस्खलनको सम्भावित जोखिमयुक्त स्थानको पूर्व जानकारी राख्नु भई त्यस्ता स्थानमा बसोबास गर्ने नागरिकहरू बढी सजग र सचेत रहनुहोस्।
1: वर्षातको समयमा नदीमा बढेको पानीको सतह ड्याम र तटबन्धको अवस्था बारे बेला बेलामा जानकारी लिने गर्नुहोस्।
0: नआत्तिनुहोस्, आत्तिएर धैर्यता गुमाउँदा झन ठूलो क्षति हुन सक्दछ। तसर्थ होस पूर्वक सुरक्षित स्थान तर्फ जानुहोस्।
1: विपदको समयमा सुरक्षित स्थानसम्म पुग्न सकिने बाटोको बारेमा अग्रिम जानकारी राख्नुहोस्।
0: विपद तथा उद्धारको समयमा गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका एवं शारीरिक रूपमा अशक्त रहेका मानिसहरूको विशेष ख्याल गरी पहिलो प्राथमिकता दिनुहोस्।
1: अति आवश्यक सामग्री, टर्च लाइट, सुक्खा खानेकुरा, फर्स्ट एड किट बक्स, डोरी, पिउने पानी शुद्धिकरणको लागि वाटर प्युरिफायर वा फिटकिरी आदि सामग्रीहरू सहितको आपतकालीन झोला, रेडी टु गो ब्याग तयारी हालतमा राख्नुहोस्।
0: विपदको समयमा समन्वय गर्नुपर्ने फोन नम्बरहरू जस्तै नेपाल प्रहरीको हटलाइन 100, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद हेल्पलाइन नम्बर 1149, सशस्त्र प्रहरी बल नेपालको हटलाइन 1114, नेपाल रेडक्रसको 1130 र एम्बुलेन्सको 102 आदिको बारेमा जानकारी राख्नुहोस्।
1: बाढीको समयमा नदी नालाको तटीय क्षेत्रमा माछा मार्ने, पौडी खेल्ने, रमाइलो हेर्न अनावश्यक रूपमा घुम्न निस्कने जस्ता क्रियाकलापहरू नगर्नुहोस्।
0: अति आवश्यक काम बाहेक वर्षाको समयमा अनावश्यक रूपमा लामो दूरीको यात्रा एवं घर बाहिर हिँडुल नगर्नुहोस्।
1: विपदको समयमा ट्राफिक प्रहरीद्वारा सुरक्षित आगमनको लागि सवारी साधन होल्ड गरिएको समयमा अनावश्यक ओभरटेक गर्ने एवं वैकल्पिक मार्गको व्यवस्थापन मिलाइएकोमा सोही अनुसार नियमहरूको पूर्ण पालना गर्नुहोस्।
0: विपदको समयमा पानी प्रदूषित हुने भएकोले निर्मलीकरण गरेर मात्र पिउनुहोस्।
2: सबै मिलेर पूर्व तयारीका साथ विपदको सामना गरौं। विपदको समयमा आफू पनि सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित राख्न सहयोग गर्नुहोस्।
1: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्नी।
7: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
5: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
8: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाई र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
11: हाम्रा विशेषताहरू
12: 40% मात्रै डाउन पेमेन्ट,
11: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
11: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
11: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
13: मिटर ब्याज पीड़ित र सरकार बीच 9 बजे सहमति, आन्दोलन स्थगित।
14: कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ, त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजक क्रममा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
13: बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित, असार अन्तिम सातासम्म सरकारद्वारा 5 लाख भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति, डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू।
15: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेङ्गी गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो
13: डजेलधुराका किसान व्यवसायका आलु खेतीमा रमाउँदै काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारीबारे छलफल। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर।
16: मैले जोड गरेर भन्न चाहन्छु कि 1234 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँलाई चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस्।
13: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित। 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको टोली पर्सि चीन जाने।
17: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: सुशासनका लागि विभिन्न अभियान, नीति तथा कानूनी व्यवस्था गरिए पनि व्यवहारमा त्यसको प्रभाव देखिन सकेको छैन। राजनीतिक इच्छा शक्तिको कमी, दण्डहीनता र संस्थागत कमजोरी यसका मुख्य कारण हुन्। निगरानी निकायहरू सक्रिय देखिए पनि निष्पक्षता र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ। पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता बलियो बनाउन नसकेसम्म भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैन। कड़ा कार्यवाही, प्रणालीगत सुधार र जनचेतना बढ़ाउने तर्फ सरकारले विशेष ध्यान दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
18: मिटर ब्याज पीड़ित पक्ष र सरकार बीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीकर्ताहरूबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उल्लंघन भएको घोषणा गर्न आगामी मन्त्री परिषद प्रस्ताव लैजाने, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध खारेज भएको छ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मसौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छिट्टै न्यायाधिकरण पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ। वार्ता टोलीका संयोजक सचिव पुष्कर सापकोटाले भन्नुभयो,
14: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
18: त्यस्तै सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले भन्नुभयो,
19: विगतको दिनमा चाहिँ सहमति बयानी भए तर त्यो सहमतिहरू चाहिँ पूर्ण कारण भएन, त्यसले गर्दाखेरि नेपाल सरकारसँग हाम्रो चाहिँ यो आरामले के थियो कि यो चाहिँ सहमति चाहिँ पूर्ण तरिकाले कारण हुनुपर्छ, बल्ल मिटर ब्याज पीडितले चाहिँ न्याय पाउँछ। अब सरकारले चाहिँ हामीसँग जुन सहमति गरेको छ त्यो चाहिँ कारण जसरी पनि गर्नु पर्यो, हाम्रो सन्देश चाहिँ यही हो। अब हामीसँग चाहिँ मिटर ब्याजमा चाहिँ विशेष फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा र बाध्यकारी चेकका पीड़ितहरू हुनुहुन्छ।
18: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले आज उहाँलाई साधारण तारिखमा रिहा गर्न आदेश गर्नुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदाबी लिएको थियो। आज थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वक्षका लागि साधारण तारिखमा राख्न आदेश गरेको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
20: यी प्रतिवादीले इन्कार रहित बयान गरेको यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशेष अध्ययन 59 को दबा 7 को गको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा थोरै बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्व पक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साना तारेर राख्नु भनी आज विशेष अदालतको इलास नम्बर 2 माननीय सदस्य नाम प्रसाद पौडेल, माननीय सदस्य दिली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इलासबाट यो आदेश भएको छ।
18: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा 168 को धारा 990 बमोजिम मुख्यमन्त्री इन्द्र बहादुर बानियको सिफारिशमा देश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नु भएको हो। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू गरेको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित ओडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
21: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेंगी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतना वृद्धि गरिने काम गरिनेछ।
18: डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जोगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। सरकारले आर्थिक वर्ष 2082-83 को असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिणाम वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.30 मेट्रिक टन डीपीए तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। पछिल्लो 4 वर्षमा 1,451 जना व्यवारिसे बालबालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवारिसे बालबालिका भेटिने क्रम पनि बढ्दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा बालबालिका 2,083 सार्वजनिक गरेको छ, जसमा पछिल्लो 4 वर्षमा 1,451 जना व्यवारिसे बालबालिका फेला परेको उल्लेख छ। व्यवारिसे फेला परेको कुल बालबालिका मध्ये बालक 919 जना र वैसे बालबालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवारिसे बालबालिका भेटिने क्रम पनि बढ्दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक

0: बालिका परिवारमा पुनर्मिलन गरिएका छन् 522 जना। बाल गृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनस्थापना गरिएको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गोलबेडा किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उत्पादकत्वमा बढ़ी उत्पादन भएको गोलबेडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढ़ाएको हो। कालीमाटी अन्तर्गत 11 संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलबेडा निकासी शुरू गरिनुका साथै कालीमाटी बजार र उत्पादनका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलबेडाको तथ्याङ्क संकलन अनुगमन तथा सहजीकरणको काम पनि अघि बढ़ाइएको छ। एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। आज मलेसियामा सम्पन्न खेलमा युएससँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर 4 टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। त्यसै जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुमलिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सञ्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदकै लागि छनौट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग समावेश हुनेछिन्। प्रशिक्षकमा प्रकाश महर्जन हुनुहुन्छ। एसिया टोली बाहे खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै चीन जानुहुनेछ।
1: सन्तोषी राहुल निर्वाहमुखीबाट व्यावसायिक आलु खेतीमा किसानको आकर्षण
2: यो राष्ट्रिय कृषि अन्न परियोजनाले वर्षकै अलिअलि सानसानो कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
1: सरकारवालाको सहयोगका कारण बढ़दो उत्साह रिपोर्ट विपदबारीको सूचना एकद्वार प्रणालीबाट दिनका लागि सहकार्य गृहमन्त्रीको विशेष चासो कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले।
4: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत

0: सेवामुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्। उनीहरूले लगाउने मध्येमा आलू खेती पनि प्रमुख एक हो। घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलू लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलू खेती तथा बिउ आलू उत्पादनमा लागेका छन्।
1: डडेलधुराको अमरगढी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलू उत्पादन गर्नुहुन्थ्यो। अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलू बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ।
2: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए, बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राकृतिक कुराहरू सम्बन्धी छ दिने तालिम लिएर काम गरिरहेका छौँ। विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ।
1: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलू खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलू उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्। आलूको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढी आठका किसान कमल सिंह झुकालको अनुभव छ।
3: कृषि ज्ञान केन्द्रले यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षका अलिअलि सानसानो कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो। अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ। एकाइका प्रमुख पिताम्बर बस्नेत:
4: गाउँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट चाहिँ दोब्बर तेब्बर फाइदा हुन्छ नि त। त्यसले सुरुमा किसानलाई अलिकति डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो, त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल चाहिँ 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो हिउँदेर बर्खे गरेर। खास गरी हिउँदे आलु हाम्रो धेरै छ, 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो।
1: उन्नत जातका बिउ, सिंचाई सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्। किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदको पूर्व सूचना र प्रतिकारका लागि एकै संयन्त्र बनाएर काम गर्न सकिँदै
5: त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटो घाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने, त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला, त्यो सबै हुने चाहिँ सिस्टम हुन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यस्तो सिस्टम पनि छ।
0: प्रतिकारका लागि सरकारले बनाएका योजना र कानूनको अवस्था, तपाईँको प्रश्न र उत्तर सहितको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा वर्षा शुरू भइसकेको छ। सरकारले मातहतका निकायलाई तयारी अवस्थामा राखेको छ भने कुनै विपदको घटना भएमा सामान्य अवस्थामा फर्काउनका लागि पनि सबै उपकरणको जोहो गरिरहेको छ। मौसमजन्य विपदको सूचना संकलन र प्रतिकारीको योजनाका बारेमा साथी लीलप्रकाश चन्दले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकारी शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
5: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नु भने हामीले खैत योजना बनाइसक्यौँ साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैत प्रक्रिया सुरु गर्छ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खैत योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो, र तपाईँको अशान्त कुर्नै भएन।
14: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा दोहोऱ्याउन चाहन्छु,
5: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेको छौँ। भनेको
14: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष
5: त्योभन्दा पहिला अब
14: दुई वर्ष अगाडि भन्दा अहिले
5: त्यो मात्रै होइन, त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनु नै गाह्रो छ। त्यो भएर यो स्ट्यान्डर्ड फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दाखेरि पहिला त विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो, भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रा चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ। भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ, अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ। अझ यसलाई सुधार गरेर हामी चाहिँ अगाडि पनि प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
14: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ। सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भनेर सोध्नुभयो।
5: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छु म। गत वर्ष र यो वर्ष हामीले हेऱ्यौँ है, यो वर्ष अझ हामी चाहिँ तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सडक विभागको चाहिँ राष्ट्रिय सडक भनौँ न, राष्ट्रिय सडक र त्योसँग जोड्ने फिडर सडकहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ, सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै
14: ठाउँ
5: होइन तपाईँको यस्तो छ, अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिनले मात्रै यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ। जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ, त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको चाहिँ त्यो मर्म सम्हारको अथवा तपाईँको चाहिँ त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट। यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भन्दा अलिकति ढिलो भयो होइन, त्यो भएको हुनाले अब जति सक्दो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रा चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ, त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ। त्यो भएको कुरा अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिकै सकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ र हजुरहरू चाहिँ मैले अगाडि भनेको चाहिँ कतै चाहिँ सडक अवरुद्ध भएको चाहिँ पाउनुभएको छ भने तपाईँले चाहिँ मैले अगाडि भनेको 1234 नम्बरमा चाहिँ कल गर्न सक्नुहुनेछ अथवा तपाईँको 100 नम्बरमा कल गर्न सक्नुहुनेछ। कुन सडकमा अथवा तपाईँ कता यात्रा गर्दै हुनुहुन्छ त्यता जाने बाटोमा चाहिँ के कस्तो किसिमको अवस्थाहरू आउन सक्छ मौसमको हिसाबले त्यो कुरा चाहिँ बुझ्न सक्नुहुन्छ। मैले त्यो यसका लागि चाहिँ अनुरोध गरेँ, भनेको मैले जोर गरेर भन्न चाहन्छु कि 1234 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँलाई चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस् र हजुरलाई चाहिँ सपोर्ट अवश्य प्राप्त हुनेछ।
14: फोन गर्ने नम्बर 1234
5: हजुर,
14: पहिले जुन 1159 हटाएर नयाँ राख्नु भएको छ, 100 नेपाल पुलिसलाई पनि गर्न सक्ने भयो, 1155 नम्बर पनि गर्न सकिने
5: सकियो हजुर।
14: यो धेरै निकाय धेरै नम्बर हुँदाखेरि यो प्रभावितहरूमा अलमल जस्तो त्यस्तो केही हुने डर तपाईँहरूलाई हुन्छ कि हुँदैन?
5: एकदमै हामीलाई पनि अलमल हुनसक्छ, यसको बारेमा पनि हामी सोल्युसन खोजिराखेका छौँ। र यसको लागि चाहिने भनेको इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टम भन्छ। जस्तो कि एउटा चाहिँ सिङ्गल नम्बर भयो भने त्यस नम्बरबाट जस्तो मानव उदाहरणको लागि हामीले 100 नम्बर त्यो बनायौँ भने त्यसैबाट तपाईँको चाहिँ अब मौसम सम्बन्धी पनि जानकारी प्राप्त हुने, त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि अब बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने, त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम भन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यसको सिस्टम पनि छ।
14: अहिले प्राधिकरणले छलफल चलाएको हो, धेरै नम्बर भन्दा एउटै नम्बर
5: हो, एकदम छलफल हामी चाहिँ एउटा रिपोर्ट पनि यसको बनिसकेका छ। रिपोर्ट के भन्दाखेरि अब इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्सिपमा जानै पर्छ,
14: एकीकृत
5: रूपमा नै तपाईँ हामी चाहिँ रेस्पोन्सलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ। किनकि यो धेरै नम्बरहरू बनायो भने मान्छेलाई कन्फ्युजन हुन्छ, नम्बर सम्झिन पनि गाह्रो हुन्छ, त्यसले गर्दा भोलि तपाईँको त्यो नम्बरै नसम्झिएको कारणले गर्दा भोलि मान्छेको लाई क्षति हुने स्थिति आयो भने त्यो राम्रो भएन नि। त्यो भएको हुनाले हामीले अहिले गृह मन्त्रालय लगायतका जति पनि हाम्रा संयन्त्रहरू हुन्छ ती संयन्त्रमा एकीकृत तपाईँको आपतकालीन प्रतिकार्य प्रणाली चाहिँ निर्माण गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ भनेका छौँ। र त्यसमा हाम्रो गृहमन्त्रीज्यूले पनि एउटा चाहिँ अस्ति भर्खरै के भन्नुभएको छ भने युनिफाइड कमान्ड एन्ड कन्ट्रोल हुने खालको चाहिँ याद बनाउनु पर्यो, त्यो किसिमले चाहिँ हामी जानुपर्छ अब भन्ने किसिमको पनि हामीलाई निर्देशन गर्नुभएको छ। हामी इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानै पर्छ, सिङ्गल तपाईँको चाहिँ एउटा तपाईँ नम्बरबाट सबको चाहिँ रेस्पोन्स हुने चाहिँ स्थितिको चाहिँ सिर्जना गर्नुपर्छ भन्नेमा हामी एकदमै लागिपरेका छौँ लाग्छौँ र यसलाई हामी जोड गरिराख्छौँ।
14: सुरक्षा निकायलाई पनि फरक फरक छुट्टा छुट्टै ढङ्गले फोन गर्न सकियो कि अथवा कुनै एउटा नम्बरमा गर्यो भने त्यो सबै सुरक्षा निकाय अथवा सबै सुरक्षा निकायलाई जानकारी गराउनु पनि
5: इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा तीनवटै सुरक्षा निकाय त्यहाँ,
14: किनभने नेपाल प्रहरीको एक प्रकारको, सशस्त्रको अर्को, अनि फेरि नेपाली सेनाले पनि त्यस्तो खालको व्यवस्था।
5: अहिले चाहिँ फरक फरक नै छ, अहिले त अब फरक नै गर्नु पर्यो। जस्तो कि तपाईँले नेपाल प्रहरीलाई चाहियो भने 100 गर्नु पर्यो, एपिएफ भन्यो भने 11-14 चाहिँ गर्नुपर्ने हुन्छ, सशस्त्र प्रहरी बल नेपालको चाहिँ 11-14 नम्बरमा चाहिँ डायल गर्न सक्नुहुन्छ। अब समग्रमा तपाईँको चाहिँ तिनवटै सुरक्षालाई जोड्ने भनेको फेरि 1-2-3-4 हो। त्यो भयो भने जिल्लाको डिओसीमा हुन्छ, डिओसीमा चाहिँ नेपाली सेनाको पनि त्यहाँ प्रतिनिधित्व हुन्छ, त्यसमा तपाईँको नेपाल प्रहरीको पनि हुन्छ, सशस्त्र प्रहरी बल नेपालको पनि हुन्छ। अहिले त्यसलाई आज हामी चाहिँ युज गर्न सक्छौँ
14: भनेको अरू छोडेर 1-2-3-4 गर्यो भने त्यो सबैले सुन्ने ठाउँ पनि
5: पुग्ने, त्यो चाहिँ पुग्ने सम्भावना। किनकि भन्दा डिओसीले त्यो उठ्यो, डिओसी भन्ने बित्तिकै जिल्ला सुरक्षा समितिको कुरा आउँछ। जिल्ला सुरक्षा समिति भनेको के त भन्दा सिडिओले त्यसको अध्यक्षता गर्नुहुन्छ। तिनवटै सुरक्षा निकाय भनेको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना चाहिँ त्यसमा हुन्छ, र त्यसको चाहिँ सदस्य सचिव भनेको साई सिडिओ हुने व्यवस्था हुन्छ। त्यो भएको हुनाले 1-2-3-4 नम्बरमा हामीले यदि कल गर्यो भने तिनवटै सुरक्षा निकायले त्यो एकैचोटि सुन्ने स्थिति चाहिँ सिर्जना हुन्छ।
14: मानव जाजरकोटमा कुनै प्रकारको जोखिम भयो भने जाजरकोटबाट 1-2-3-4 हान्दा त्यो जाजरकोटमै पुग्ने हो कि अथवा अर्को ठाउँमा पुग्ने?
5: जाजरकोटमा हान्दाखेरि जाजरकोटको डिओसी भनेको जिल्ला प्रशासन कार्यालयमा हुन्छ, त्यो डिओसी त्यहाँ जान्छ र त्यहाँ कस्तो प्रकारको समस्या हो तुरन्तै तपाईँको त्यहाँ अब जिल्ला सुरक्षा समिति त त्यहीँ हुन्छ, जिल्लामा सिडिओले त्यसको नेतृत्व गर्नुहुन्छ भनेपछि त्यो तुरन्तै तपाईँको चाहिँ सहायता पाउने स्थिति सिर्जना हुन्छ।
0: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। मीटर ब्याज पीड़ित र सरकारबीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित भएको छ। असार अन्तिम सातासम्म सरकारले 5,00,000 भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको छ भने आजबाट डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान पनि शुरू भएको छ। डडेलधुराका किसान व्यावसायिक आलू खेतीमा रमाउँदै आमदानी गरिरहेका छन्। काठमाडौँ उपत्यकामा उपयोग भएर र बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारीबारे छलफल अघि बढ़ेको छ। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर सार्वजनिक पनि भएको छ। र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित भएको छ। 20 एसियाली खेलकुदको तयारीका लागि उसुको टोली भने पर्सि चीन जाने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: क्लासिक डेको 60th एनिवर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6
1: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
2: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
3: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
3: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
3: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
4: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97765249
6: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57

0: रेडियो पाव घटना विषय को सशक्त संवाद।
1: सुदर्शन आचार्यजी, म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर, धन्यवाद।
1: सर्वप्रथम चाहिँ यो लुतो फाल्ने दिनको शुभकामना छ।
2: सांस्कृतिक पर्व नै मान्नुपर्छ, यसको हामीलाई सुनिराख्नु भएका सम्पूर्ण श्रोताहरूमा शुभकामना व्यक्त गर्न चाहन्छु।
1: कांग्रेस भित्र पनि लुतो फाल्ने गरेको अभियान चलो भन्दैछन्, यो केले लाक्षणिक रूपमा कटाक्ष गरेका छन्, कति सत्य हो? तपाईँ कांग्रेस बढी मजाले बुझ्ने पात्र पनि हो।
2: अब यसलाई हामीले लुतो फाल्ने भन्दा पनि कांग्रेसमा अहिले दुईटा वर्ग देखा पर्यो नेपाली कांग्रेस भित्र। एउटा वर्ग आफूलाई बदलिएको कांग्रेस, हामीले कांग्रेस बदल्यौं भन्दै जनताको बीचमा र कार्यकर्ताको बीचमा अगाडि बढ़िरहेको एउटा वर्ग छ भने, अर्को वर्ग चाहिँ पार्टीको विशेष महाधिवेशनदेखि निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म तीनवटै मोर्चामा हार खाएर पनि हामीलाई भाग चाहिन्छ। हामीले सम्मानजनक रूपमा चाहिँ हामी हाम्रा यति सदस्यलाई सिधै केन्द्रीय समितिमा पुर्याउनुपर्छ। यस्ता तपाईँको चाहिँ लोक नै हाँस्ने खालका मागहरू अगाडि सारेर एउटा पक्ष यो निर्मल निवासको अगल बगलमा एउटा सम्पर्क कार्यालय समेत पनि खोलेर अगाडि बढेको छ। त्यसले गर्दा यो प्रष्टै रूपमा बाहिर देखिएको विषय हो। दुईटा वर्गका बीच, दुईटा पक्षका बीच, दुईटा समूहका बीच निकै ठूलो रस्साकसी छ र यो रस्साकसीलाई हामीले कहीँबाट पनि लुकाइराख्नुपर्ने अवस्था अथवा लुकाउन सक्ने अवस्था छैन। संवाद भन्दा बाहिर रहनुपर्ने अवस्था पनि छैन। यो उहाँहरूले अहिलेको जुन नेपाली कंग्रेस जसलाई निर्वाचन आयोगदेखि हिजो शेरबहादुर देवाललाई नै मतदान गरेर 51% मतदाताले पार्टी सभापति बनाएको पक्षदेखि निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मले जसलाई नेपाली कांग्रेसको आधिकारिक भनेर भन्यो, त्यो पक्षले तपाईँको पार्टीको आवश्यकता र कार्यकर्ताको माग बमोजिम सम्बोधन गर्नुपर्ने विषयहरू सम्बोधन गर्दै अगाडि बढेको र एउटा पक्ष स्वभावैले जो बाहिर परेको पक्ष छ उसले बखेडा गरिरहेको अवस्था चाहिँ प्रष्टै देखिन्छ।
1: होइन,
2: सन्दर्भ फाल्ने सन्दर्भ त मलाई त्यस्तो लाग्दैन। यो फाल्ने सन्दर्भ भनेको 51% जसले हिजो मतदान गरेर पार्टी सभापति निर्वाचित गराएका थिए उनीहरू नै भ्रिकुटी मण्डलमा जम्मा भएर वैधानिक विद्रोहका माध्यमबाट झन्नै नेपाली कंग्रेसको आधिकारिक पक्षले तपाईँको 60% भन्दा बढी महाधिवेशन प्रतिनिधिको उपस्थितिमा भनेको छ। ती महाधिवेशन प्रतिनिधिहरूले नै तपाईँको चाहिँ अब कार्यकर्ताको बीचमा जानुस्, बुथ प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको केन्द्रीय समितिमा आउनुहोस् भनेर भ्रिकुटी मण्डलबाटै फालिदिइसके। अब अहिले त कसले कसलाई फाल्ने भन्ने त सन्दर्भ नै छैन, भ्रिकुटी मण्डलले फालिदियो। जो फालिएको छ उनीहरूले निर्मल निवासको छेउमा एकजना विभिन्न ठेक्कामा कालो सूचीमा परेका एकजना ठेक्दारकोले खडा गरिदिएको कार्यालयमा ठेक्दारले नै को साँचो लिएर साँचो खोलेर उहाँहरू केही व्यक्तिहरू त्यहाँ आराम गरिराख्नु भएको भन्दा बाहेक त तपाईँको यहाँ फाल्ने भन्ने त सन्दर्भै छैन नि।
1: तर कान्छाराम तामाङहरूको शक्ति हेर्नुहोस् त कति धेरै रहेछ। देशव्यापी 77 जिल्लामा पार्टी कार्यालय खुल्दैछ,
2: पाइयो, उहाँहरूले पार्टी अलग निर्माण गर्न पनि पाइयो, पार्टी कार्यालय खोल्न पनि पाइयो, सबै कुरा पाइयो। तर कार्यकर्ताले कति साथ दिन्छन् त्यो चाहिँ पार्टीको महाधिवेशनसम्म कुर्नुपर्ने हुन्छ, किनभने तपाईँको अहिले हामीले आजकै मितिमा हामीले विश्लेषण गरेर उनीहरूको 77 जिल्लामा शक्ति रहेछ, उनीहरू आधिकारिक रहेछन्, उनीहरू ठिक रहेछन्, उनीहरू मजबुत रहेछन्, उनीहरू बलियो रहेछन्, उनीहरूको एजेन्डाहरू ठिक रहेछन् भनेर अहिले नै हामीले त्यो निष्कर्ष निकाल्नु अलिक हतार हुनेछ जस्तो लाग्छ मलाई। र उहाँहरूको तपाईँको चाहिँ यो एउटा स्थानीय तह हेरेपछि अनि पार्टीको 15 महाधिवेशन हेरेपछि, 15 महाधिवेशनको सहभागिता हेरेपछि, किनभने तपाईँको चाहिँ मैले यो सन्दर्भ किन उठाइरहेको छु भने, जो जो व्यक्ति हामी एकदम हेभी वेट भनेर जो जो पुग्नु भएको छ चुनदेवीमा कार्यालय जसले खोलेर पुग्नु भएको छ, हामीले नामै लिनुपर्दा विमलेन्द्र निधि भन्नुहोस् वा कृष्ण प्रसाद छिटौला भन्नुहोस् वा प्रकाशमान सिंह भन्नुहोस् अथवा पूर्णबहादुर खड्का भन्नुहोस् वा त्यहाँ पुग्ने टप लेभलका लिडरहरू भनेर भनिएका उहाँहरूको आफ्नै जिल्लाका सभापतिहरू अध्यावधि गरेर सानेपा पार्टी कार्यालयमा तपाईँको आधिकारिक कांग्रेस यो पार्टी यो हामी यहाँ छौँ भनेर उहाँहरूको उपस्थिति त्यहाँ देखिएपछि अब उहाँहरू चाहिँ मजबुत हुनुभयो रहेछ। 77 जिल्लामा कार्यालय त तपाईँको आर्थिक भयो भने तपाईँको एउटा कुनै नाम गरेको एउटा कोठा लिएर बाहिरपट्टि साइनबोर्ड झुन्डाउने कुरो दोस्रो कुरा भयो, किनभने तपाईँको हामीले कहीँ खोज्दै गयौँ भने प्रजा परिषदको पनि साइनबोर्ड कतै भेटिएला होइन। तर तपाईँको चाहिँ आधिकारिक कांग्रेस र कांग्रेसले बदलिएको कांग्रेसले विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको कांग्रेसले लिएको नीतिलाई अस्वीकार गर्नेहरूले तपाईँको चाहिँ उहाँहरूले संगठन निर्माण गरेर आफू मजबुत भएको प्रमाण पेश गर्नका निम्ति चाहिँ एकपटक महाधिवेशन वा आसन्न निर्वाचनहरू हामीले कुर्नुपर्ने हो।
1: तर उहाँहरूको शक्ति कति छ भनेर सोध्नुभयो, मैले जवाफ एउटा यो दिन्छु, 144 सिट कमको दोस्रो पार्टी बनाउने शक्ति उहाँहरूको रहेछ, देख्नुभयो थाहा पनि भएको छ। 144 सीट ग्यापको दोस्रो शक्ति भनेपछि कुन स्तरको शक्ति छ उहाँहरूको?
2: हो यो यसलाई हामीले कसरी बुझ्न सकिन्छ भने तपाईँको चाहिँ हिजो शेरबहादुर देउवा पार्टी सभापति रहँदै गर्दा 89 सीट भएको कंग्रेस कांग्रेसका महाधिवेशन प्रतिनिधिको वैधानिक विद्रोहले नेतृत्व परिवर्तन गरेपछि गगन थापाको नेतृत्वमा पुगेको कांग्रेसले फेरि 89 सीट वा त्यसकै फेरिमा त्यसकै हाराहारीमा सीट प्राप्त गर्यो भने हामी नालायक ठहरिन्छौँ भनेपछि उहाँहरूले नेपाली कंग्रेसको चुनाव चिन्ह रूपमा नै मतदान नगरेर अरू राजनीतिक दलमा मतदान गर्ने जुन घरमा आफू बसेको छ त्यही घरमा पेट्रोल छर्केर आगो लगाउनेहरूसँग केही पनि लाग्दैन।
1: तर शक्ति सुन्नुभयो शक्ति भन्नेको अर्को कुरा चाहिँ जो अध्यावधिकदेखि लिएर अनेक लफडा छ यो कांग्रेसको फेरिएको त केन्द्रको कार्य समिति हो यसको जरामा ओडामा गाउँमा नगरमा प्रदेशमा जहाँ जहाँ भन्नुहोस् बाँकी त्यो केन्द्रदेखि तलको बाँकी सबै संरचना पुरानै छ अर्थात टाउकोमा यो रुखको टुप्पोमा पालुवा नयाँ पलाएको जस्तो देखियो बाँकी हाँगा बिङ्गा सबै एउटै छ जरा एउटै छ अनि त्यो टुप्पोमा पलाएको पालुवाले म सबै यो रुखको प्रतिनिधित्व गर्छु भन्न मिल्छ त्यसले अध्यावधिको लफडा अनेक अनेक लफडा किनकि नगरको ओडाको गाउँको कमिटीले गरेको निर्णय प्रिभेल गर्ने कि माथिको निर्णय प्रिभेल गर्ने प्रश्न यो छ
2: यहाँले एकदमै ठिक भन्नुभयो जब नेपाली कंग्रेसको सेक्टर कमिटी बदलियो जेएनजी विद्रोह पछि तत्कालीन नेतृत्वले पार्टीलाई आजको युग सुहाउँदो पार्टी निर्माण गर्न सक्दैन भनेर जब जेएनजी विद्रोह पछि नेपाली कंग्रेस ठूलो बदलाव आयो त्यो बदलाव पछि उसले यहाँले भन्नुभयो तपाईँको चाहिँ माथि टुप्पो मात्रै पाउला पलायो टुप्पो मात्रै बदलियो जरासम्म पाउला पलाएन र बदलिएन हो त्यो अहिलेको आजका मितिको नेतृत्वले जरैसम्म पाउला पलाउनका निम्ति जरैसम्म हाँगा जरैसम्म जरा फैलाउनका निम्ति उसले यहाँले भन्नुभएकै शब्द तपाईँको जरा अभियान लिएर गएको छ नेपाली कंग्रेसले अध्यावधिको अभियान लिएर गएको छ अध्यावधिको अभियान भनेको उहाँहरूले तत्कालीन संस्थापन पक्षले अध्यावधिको विषयलाई उहाँहरूले आफूले प्रेस्ट इस्यू बनाउनु भएको छ तर अध्यावधि भनेको त नेपाली म नेपाली कंग्रेसको सदस्य बन्न चाहन्छु नेपाली कंग्रेसको सदस्य निरन्तरता दिन चाहन्छु सदस्यतालाई भनेर आफ्नो टेलिफोन नम्बर सहित आफ्नो व्यक्तिगत विवरण सहितको अध्यावधि गरेपछि भोलि पार्टीले सर्कुलर गर्न चाहँदा पनि केन्द्रको सर्कुलर एकैपटक देशका सम्पूर्ण तपाईँको चाहिँ 7 लाख 10 लाख जति तपाईँको नयाँ र पुराना सदस्यहरूले आफ्नो सदस्यता अपडेट गर्नुहुन्छ उहाँहरूको तहमा एकैपटक पुग्छ यो त गलत कुरा
1: होइन त्यो अध्यावधिको यहाँ विषय के छ भन्दा त्यो अध्यावधिको नाममा जो चलखेल छ क्रियाशीलताको त्यो क्रियाशीलताको विषय करिब करिब पुसको पहिलो साता सम्भवत सबैको ओनरसिप भएको जो एउटा कमिटी थियो त्यति बेलाको यी पुराना जरादी भएकाहरूको पनि प्रतित्व रहेको तिनले छानेको त्यति बेलाको कार्य समिति त्यो सहित बसेर टुङ्ग्याको एउटा संख्या थियो नि त त्यसलाई काट्ने गरी अध्यावधिको नाममा जे भइरहेछ यो चाहिँ पार्टी कब्जाको अर्को सिलसिला अर्को पक्षले त्यो देख्छ अनि आखिर थाहा छँदैछ पार्टी अर्काको कब्जामा जाँदैछ भने हामी किन त्यहाँ बसौँ फाउल खेलेर जब कब्जा हुन्छ भने हामी किन जाउँ उनीहरूको तर्क बेठिक होइन होला नि
2: म पार्टीको संस्थापन वा हिजोको संस्थापन दुवै पक्षमा पक्षतिर पक्षधरता लिएर मैले जवाफ नदिकन त्यो पक्षधरता लिने ठाउँमा म छँदा पनि छैन र त्यो दुवैतिरको पक्षधरता नलिकन मैले जवाफ दिँदै गर्दा चाहिँ के हो भने हिजोको संस्थापन पक्ष अर्थात देउवा पक्षले बाँडेको क्रियाशील सदस्यता हो देउवा पक्षले बाँडेको क्रियाशील सदस्यतालाई नै अहिलेको गगन पक्षले अथवा गगन नेतृत्वको कांग्रेसले जब अध्यावधि गर्दैछ भनेपछि त्यो अध्यावधिमा तपाईँको देउवा पक्षहरू चाहिँ अध्यावधि नगर देउवा पक्षले सदस्यता नलिय देउवा पक्षलाई सदस्यता नदिने उहाँहरूको अध्यावधि नगर्ने यो त कांग्रेसले भनेको त कहीँ पनि कुनै पनि संचार माध्यममा मैले पढेको छैन भनेपछि अध्यावधि हिजोको देउवा पक्ष उहाँहरू हामी हेभी वेट एकातिर छौँ यहाँले पनि यसअघि भनिहाल्नुभयो हामी 77 जिल्लामा पार्टी कार्यालय निर्माण गर्न सक्छौँ सेन्ट हाम्रा पार्टीका स्थापित र जनताको बीचमा लोकप्रिय नेताहरू हामीसँग धेरै हुनुहुन्छ म भन्दै गर्दा तपाईँको त्यो सम्पूर्ण सदस्यता पनि अध्यावधि गर्ने नयाँ सदस्यता पनि पर्याप्त नयाँ सदस्यता लिएर महाधिवेशनमा 15 महाधिवेशनमा गएर सिङ्गो पार्टी आफ्नो नेतृत्वमा पार्टी निर्माण गरेर आफ्नै नेतृत्वमा चाहिँ पार्टी लिएर गगन विश्व प्रदीप गुरूहरू जस्ता मान्छेलाई तपाईँको चाहिँ उहाँहरूले त भन्नुभएको छ उहाँहरूले हामी बुथ प्रतिनिधि हुँदै आउँछौँ महाधिवेशन प्रतिनिधि हुँदै आउँछौँ यो पार्टीले भिरकुट मण्डलले लिएको निर्णय के हो भने केन्द्रीय समितिको मान्छेले सिधै केन्द्रीय समिति उम्मेदवारी दिन पाउँदैन केन्द्रीय समितिको मान्छेले आफ्नो निर्वाचन क्षेत्रमा गएर महाधिवेशन प्रतिनिधि भएर आएपछि मात्रै उम्मेदवारी दिन पाउँछ भनेपछि उनीहरू पनि गगन विश्व प्रदीपहरू पनि महाधिवेशनमै जान्छन् महाधिवेशन प्रतिनिधि हुनका निम्ति हो त्यो मोर्चामा उहाँहरूले हराएर तपाईँको चाहिँ हेभी वेट भएका नेताहरूले चाहिँ हराएर अहिलेको संस्थापन पक्ष भनेको कांग्रेसलाई त्यही रोकेर अनि आफू तपाईँको मजबुत कांग्रेस हुँदा भइगयो त उहाँहरूले तपाईँको अब हामी हार्ने भयौँ अब हामी बाहिरिने भयौँ त्यो भए उनीहरूले अब छुट्टै एउटा कार्यालय खोलौँ 15 महाधिवेशनका नाममा उहाँहरूले खोलौँ भनेर उहाँहरूले त्यो भन्नै परेन. सदस्यता कहाँ प्रतिबन्ध लगाएको छ र आजकै मितिको संस्थापन पक्षले?
1: त्यो एउटा बाटो हो, तर उहाँले उठाएको प्रश्न त त्यो छ नि.
2: होइन होइन, प्रश्न अब यो एउटा कुरा चाहिँ के हो भने तपाईँको चाहिँ प्रश्न उठाउने उहाँहरू अहिले तत्कालीन संस्थापन पक्ष के गर्दै हुनुहुन्छ भने एउटा
1: उहाँहरू त सोध्दै हुनुहुन्छ त्यस बेला यो सकिएन त्यो सकिएन यो मितिमा सकिएन क्रियाशील यो हो भन्नेले अहिले चाहिँ किन म्याथ थपेको थपाई? पहिले त प्रश्न गर्थ्यो, अहिले जवाब दिन त सजिलो रहन्छ नि काम गर्न भनेर पनि सोध्दै हुनुहुन्छ.
2: एउटा कुरा जसरी यहाँहरूले नै तपाईँको चाहिँ पार्टी कब्जा गर्ने तत्कालीन संस्थापन पक्षहरूको तेजोवध गर्ने उहाँहरूलाई सदस्यताबाट वञ्चित गर्ने अध्यावधिबाट वञ्चित गर्ने यस्तो चालबाजी छ नि भन्ने यहाँहरूले नै जसरी प्रश्न गरिराख्नु भएको छ यो प्रश्न गर्ने ठाउँ पनि नरहोस्. उहाँहरूलाई अध्यावधि गर्ने सन्दर्भ नयाँ सदस्यता प्राप्त गर्ने सन्दर्भ सबै सन्दर्भमा उहाँहरूलाई पर्याप्त समय होस् भनेर आजको नेपाली कंग्रेसले उहाँहरूलाई पर्याप्त समय दिएको हो. एक दिन त यो सदस्यता अध्यावधिक र नयाँ क्रियाशील सदस्यता महाधिवेशनको पूर्व त रोकिन्छ नि, महाधिवेशन पछि मात्रै प्रारम्भ हुन्छ. खालि यति मात्रै हो तत्कालीन संस्थापन पक्ष एउटा रेस्टुरेन्टमा गएर अण्डा अर्डर गर्छ, त्यो अण्डा अर्डर गरेपछि उसिनेको अण्डा प्राप्त हुँदै गर्दा उसिनेको अण्डा आउँदै गर्दा हामीलाई त अम्लेट खान मन थियो भन्छ. भोलिपल्ट गएर फेरि अण्डा अर्डर गर्छ, भोलिपल्ट हिजो उहाँहरूले अम्लेट भन्नुभएको थियो भनेर भोलिपल्ट अम्लेट ल्याउँदा होइन हामीलाई त हाफ बोइल खान मन थियो भन्छ. खालि तपाईँको चाहिँ आजका मितिमा तत्कालीन संस्थापन पक्ष महाधिवेशन पन्ध्रौं महाधिवेशनमा जाँदै गर्दा कार्यकर्तामा हामी अलोकप्रिय भयौं, कार्यकर्ताले हामीलाई रुचाएनन्, हामीसँगै मिलेर महाधिवेशन प्रतिनिधि भएकाहरूले नै हामीलाई भिरकुट मण्डप विद्रोहबाट हामीलाई हटाए, केन्द्रीय समितिमा हाम्रो प्रवेश पनि भएन, त्यसले गर्दा भोलि महाधिवेशनमा जाँदा हाम्रो शर्मनाक हार हुन्छ भनेपछि उहाँहरू एकैपटक तपाईँको चाहिँ केन्द्रीय समितिमा प्रवेश गरिपाऊ अनि महाधिवेशन प्रतिनिधिको चुनावमा पनि नगइकन सिधै उम्मेदवारी दिने व्यवस्था गरिपाऊ भनेर उहाँहरू यो टाइपको चुनदेवीबाट यो मिसकल गर्दै हुनुहुन्छ. सम्भवतः आजको काँग्रेसले त्यो मिसकललाई चाहिँ स्वीकार गर्छ होला जस्तो मलाई लाग्छ.
1: तर काँग्रेसभित्र कोट पर्व हुने हो कि भन्ने चिन्ताहरू छन्.
2: होइन, अब यो कस्तो छ भने तपाईँको चाहिँ नबदलिएको थियो भने के हुन्थ्यो होला? एकपल्ट हामी परिकल्पना गरौँ त तपाईँको चाहिँ
1: बदलिएर के भयो यसको आजको चरित्र र चित्र कस्तो देखियो भने ओली देउवा बीचको सम्झौताको बाँकी थियो भने कुनै एउटा भग्नावशेष त्यो प्रदेशहरूका सम्झौता र सरकारहरू थिए त्यसलाई पनि चलाएर त्यही बाटो त्यही कर्म जबकि चुनावको मुख छ अर्को. यो बेला सुशासनको वकालत हामीले जेन जी आन्दोलनलाई ओनरसिप लियौं भनेको छ बदलियौं भनेको छ फेरि त्यहाँ गएर त्यही चलाएको छ. बाटो त उही छ, भाग भुल्याउनै परेको छ मिलाउनै परेको छ. आखिर त्यहाँ बदलिँदा के हुने नबदलिँदा के हुने?
2: एउटा कुरा हिजो पुष्प कमल दाहाल केपी शर्मा ओली शेरबहादुर देउवा जस्ता शासकहरूले जसरी शासन गर्नुभयो त्यो शासनका विरूद्ध भएको तपाईँको चाहिँ भाद्रको त्यो एक प्रकारको एक हिसाबले एउटा क्रान्ति नै थियो. अनि फेरि पनि उहाँहरूले जसरी भन्नुभएको छ त्यसै गरी चल्ने उहाँहरूले भने अनुसारै चल्ने राजनीतिक दलहरूमा तपाईँको कम्तीमा पनि काँग्रेस बदलिएको हुनाले तपाईँको बदलिएको काँग्रेसलाई थोरै भए पनि संख्याले पत्याएर 80 सिट भयो. त्योभन्दा बाहेकको तपाईँको एमाले र नेकपाको
1: होइन, त्यो चाहिँ 80 सिट बाँकी रह्यो भने अनुमान भयो. यो चाहिँ अर्को पक्ष त्यसमा सामेल नभएकोले अनुमान भयो. त्यो परिणाम चाहिँ त्यो हो, तर अर्को पक्ष पनि त्यहाँ यदि त्यो नबदलिएको भए के हुन्थ्यो भन्ने कुरा त हाम्रा अनुमान मात्रै नहुन भयो.
2: एकदमै त्यो शेरबहादुर देउवाकै नेतृत्वमा काँग्रेस थियो भने तपाईँको यो 38 काँग्रेस त अहिले त रासोपा भन्दा तल छ कि तर माटो भन्दा पनि तल पुग्थ्यो.
1: त्यो अनुमान हाम्रा कल्पना भए. तर मैले तपाईँलाई प्रश्न अहिले गरिराखेको चाहिँ तिनै देउवा र ओलीजी जो असन्दर्भिकताको बहस यो बेला चलिरहेछ उहाँहरूले गरेको सम्झौतालाई आड मानेर प्रदेशहरू हेरफेर हुनुपर्छ भनेर काँग्रेसले जो अगुवाई गरेर जो अस्थिरता सुरु भएको छ सबैतिर सुदूरपश्चिमबाट यो सुरु भयो कोशीमा छाता ओढिँदैछ कि मनसुन त्यहाँ सुरु भएको छ छाता उहाँ ओढिँदैछ यो चाहिँ के भएको तपाईँलाई यो ठिक लाग्छ यो ठिक भइरहेछ?
2: एउटा कुरा म यहाँलाई बताउँछु तपाईँको राजनीतिक अस्थिरताका कारकहरू को हुन् भन्ने कुरा म यहाँलाई एउटा मात्रै आफ्नै पार्टीका नेता यहाँले कोशीको भन्नुभयो आफ्नै पार्टीका नेता आफ्नै सहयोगी हिक्मत कार्कीले अगाडि सार्नु भएको बजेट फेल गर्नुपर्छ र उहाँलाई मुख्यमन्त्रीबाट हटाउनुपर्छ भनेर स्वयं अहिले आफै तपाईँको केपी ओली लाग्नु भएको छ भनेपछि यो अस्थिरताको कारक को हो? हिजो तपाईँको त्यो अघिल्लो दिन जेएनजी विद्रोहपछि त्यति धेरै ठूलो संख्यामा बाल बालिकाको नरसंहार हुँदै गर्दा काँग्रेसकै नेताले तपाईँको हामी सत्ताबाट आजै अहिले नै इमिडिएटली तपाईँको चाहिँ स्टेटमेन्ट दिएर हामी ब्याक हुनुपर्छ भन्दा म प्रधानमन्त्री हुने सम्झौता के हुन्छ त्यो कार्यान्वयन भएन भने त बर्बाद हुन्छ भन्ने शेरबहादुर देउवा अनि त्यस्तो सम्झौता गर्ने केपी शर्मा ओली भनेपछि तपाईँको चाहिँ अनि त्यही सम्झौतालाई अक्षरशः बोकेर आजको मितिको काँग्रेसले गर्न खोजेको के मेरो विचारमा मलाई लागेको गर्न खोजेको के देखिन्छ भने प्रदेश प्रदेशमा तपाईँको 10 महिना होला 12 महिना होला अब 15 महिना होला छोटो अवधि छ प्रदेशको तपाईँको प्रदेशमा सुशासन दिनु पर्दैन प्रदेशमा राजनीतिक स्थिरता दिनु पर्दैन खालि तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी आजको प्रदेश सरकारमा छैन प्रदेशको संसदमा छैन त्यो बाहेक त अरू राजनीतिक दलहरू त छन् अरू जुन राजनीतिक दलहरू प्रदेशमा छन् ती राजनीतिक दलहरूले तपाईँको राजनीतिक स्थिरता सुशासन समृद्धि केही पनि दिन नसक्ने हो भने त्यसलाई बोकेर भोलि त्यसको असर त स्थानीय तहमा नै पर्छ त्यसको असर प्रदेश तहमा नै पर्छ र त्यसको असर सङ्घमा पनि पर्छ भनेपछि नेपाली कंग्रेसले तपाईँको परिवर्तनको पहल कदमी किन नलिने उहाँहरूले त्यही पहल कदमी लिन खोजेको हुन सक्छ नेतृत्व परिवर्तन गर्ने मन्त्री परिवर्तन गर्ने जनताका बीचमा प्रदेशलाई तपाईँको चाहिँ यो मुलुक संघीयतामा गएको छ तल्ला तल्ला तहका अधिकारहरू अझै बढी विकेन्द्रित गरेर तल्ला तहहरू मजबुत हुनुपर्छ भनेर पैरवी गर्नेहरूलाई तल्लो तहको सरकारमा प्रवेश गराएर उहाँहरूबाट छोटै अवधिको भए पनि काम गरेर कामको पर्फर्मेन्स देखाउनका निम्ति पनि नेपाली कंग्रेसले परिवर्तन खोजेको हुन सक्छ अब जहाँसम्म तपाईँको नेपाली कंग्रेसले नेकपा एमालेसँगको सहकार्य तोड्दैछ भन्ने खालको जुन समाचारहरू बाहिर आएको छ प्रदेशको
1: सरकार भन्दा पनि पदाधिकारीले ग्यारेन्टी गरिसक्नुभयो घोषणा गर्नुभएको छ यो
2: हो भनेपछि प्रदेश तहमा त नेपाली कंग्रेसको अपोजिसनमा नेपाली कंग्रेसको प्रतिपक्षमा त को छ भन्दा नेकपा एमाले छ भनेपछि अनि तपाईँको चाहिँ हामीले कस्तो समाजको परिकल्पना गरेको हिजो पनि नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीका बीचमा तपाईँको चाहिँ संसदको सबैभन्दा ठूलो र दोस्रो शक्ति मिलेर सरकार निर्माण गर्नुभयो र सिङ्गो देश यो अभिगतमा गयो अनि प्रदेशमा पनि तपाईँको पहिलो शक्ति र दोस्रो शक्ति भनेर कंग्रेस र एमाले दुईटाले फेरि पनि सहकार्यलाई निरन्तरता दिने जनताका बीचमा प्रदेश खराब हो सेतो हात्ती हो भन्ने म्यासेज गएको छ र त्यो म्यासेजलाई रोकेर प्रदेश यो कारणले आवश्यक छ र प्रदेशलाई यसरी हामीले चाहिँ अगाडि लैजानुपर्छ भन्ने खालको सन्देश पनि प्रदेश सरकारहरूले दिन नसकेपछि नेपाली कंग्रेस कि त दिन सक्ने गरी जनताका बीचमा तपाईँको प्रदेशको आवश्यकता छरिने गरी नेपाली कंग्रेस तपाईँको आफ्नो सातैवटा प्रदेशका आफ्ना नेतृत्वलाई परिवर्तन गरेर तपाईँको चाहिँ नेपाली कंग्रेसको अपोजिसन शक्ति होइन त्योभन्दा अर्को कमजोर शक्तिसँग सहकार्य गरेर एउटा सुखद सन्देश दिन प्रयत्न गर्छ नेपाली कंग्रेसले दिन खोजेको देखिन्छ अन्यथा बरू अपोजिसनमा बसेर जनताका आवाज उठाउँ जसको सरकार निर्माण हुन्छ होस् भनेर भन्न चाहन्छ त्यो देखिन्छ किनभने तपाईँको चाहिँ मैले यसअघि भनिहाले तपाईँको चाहिँ आफ्नै तपाईँको पार्टीका नेता चाहिँ प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ उहाँको बजेट फेल गराएर अनि उहाँलाई चाहिँ हटाएर अर्को कुनै व्यक्तिलाई पठाउनु पर्छ भनेपछि अब यो आफू अलोकप्रिय हुने आफू चाहिँ झापामा चुनाव हार्ने हार्दै गर्दा तल्ला कमिटीहरूलाई दोष दिएर अनि मलाई हराउने यो पनि हो भनेर अनि मुख्यमन्त्रीलाई नि फेर्ने खालको चाहिँ प्रयत्न जुन खालको प्रयत्न भएको छ यो भने त यो विकृत रूप बाहेक राजनीतिको विकृत रूप बाहेक त अरू हामीले के भन्न सकिन्छ
1: होइन तर मैले सोधेको तपाईँलाई चाहिँ के हो भन्दाखेरि देउबा र ओलीको सम्झौताको एउटा डकुमेन्ट देखाएर त्यसलाई तमसुकलाई आधार मानेर अनि हेरफर गर्नुपर्थ्यो यो आलो पालोको समय सकियो भनेर दबाब सिर्जना गर्नु र त्यो अस्थिरता शुरूआत गर्नु कांग्रेसको ठिक बाटो हो मैले सोधेको फेरिएको कांग्रेसको
2: होइन नेपाली कंग्रेसले तपाईँको चाहिँ जसरी हिजो शेरबहादुर देउवाले र नेकपा एमाले र नेपाली कंग्रेस हिजोको कंग्रेस र नेकपा एमाले गरेको सम्झौता अनुसार चाहिँ अब नेकपा एमालेलाई दिनुपर्छ किन दिन खोजेन भन्ने यहाँले प्रश्न गर्नुभयो होइन अब तपाईँको चाहिँ नेपाली कंग्रेसले हिजो गरेको नेकपा एमालेसँग गरेको संघीय सरकारको सम्झौता पनि गलत थियो नेपाली कंग्रेसले लिएका नीति पनि गलत थिए तपाईँको चाहिँ
1: भने उभेलाई यो फेर्ने बित्तिकै फेर्नु पर्थ्यो होला अनि यो समय पुगेर आलो पालोको टाइम आयो भनेर गर्नु यो ठिक हो भनेर के मैले
2: होइन तपाईँको चाहिँ हिजोका सन्धि सम्झौताहरू जसरी नेकपा एमाले नेपाली कांग्रेसका बीचमा भए त्यसको आजको कांग्रेस त हिजैदेखि त्यसको विरुद्धमा थियो हरेक घटनाक्रमलाई तपाईँको चाहिँ एकैपटक बदलिएको
1: यसले म एउटा तपाईँलाई तथ्य भन्छु यो 3.5 वर्षमा 28 जना मुख्यमन्त्री फेरिएछन् 300 वरिपरि मन्त्रीहरू बनेका रहेछन् अब यो संख्या अझै थपिनु तिनीहरूका लागि सुविधा तय गर्नु यो ठिक बाटो हो तपाईँको तर्क यो हो सुदर्शनजी
2: एउटै व्यक्ति अहिलेको हिक्मत कार्की आफै तेस्रो पटक मुख्यमन्त्री हुनुभएको
1: होइन त्यो एउटै व्यक्ति 3 पटक समेत गरेर भएका 28 जना जो मुख्यमन्त्री छन् नि
2: हो
1: जनाको हिसाबले म भन्दैछु
2: होइन यहाँले एकदमै ठिक प्रश्न गर्नुभयो र त्यो
1: 300 वरिपरि मन्त्रीहरू भएका छन् अनि यो संख्या अझै थप्ने र सुविधा थप्ने यो बाटो सही हो
2: त्यही त यसमा के भएको छ भने यसमा के देखिन्छ भने हामीले हेर्दा पनि यसमा के देखिन्छ भने तपाईँको चाहिँ यसरी सत्ताका निम्ति तपाईँको चाहिँ आफ्नै पार्टीका नेताले पनि पार्टी कार्यकर्तालाई हटाउने अर्को ल्याउने व्यक्ति छनौट गरेर चाहिँ सरकारमा पठाउने यो खालको यो गतिविधि नै गलत भयो हिजैदेखि देवाको पालामा केपी ओलीको पालामा प्रचण्डको जसको भन्नुहोस् कि तपाईँको यो सन्धि सम्झौता जुन खालको सम्झौता भएको छ यी यो सबै विकृत रूप भए त्यसले गर्दा यसलाई यो सम्पूर्ण कुरालाई चिरेर तपाईँको हिजो शेरबहादुरले गरेको सम्झौतालाई अक्षरशः पालन गर्नुपर्ने कुनै पनि आवश्यकता आजका मितिको काँग्रेसलाई छैन। त्यसले गर्दा हामी सत्ता सहकारी गर्दा पनि ठ्याक्कै हाम्रो सिधा अपोजिसन जो छ उसँग हामी सत्ता सहकार्य गर्दैनौँ। प्रदेशमा सत्ता सहकार्य जब हामी गर्दैनौँ भनेपछि तपाईँको चाहिँ त्यो भन्दा जस्तो नेपाली कंग्रेसले नेकपा एमालेसँग हामी सत्ता सहकार्य गर्दैनौँ, हामी सत्ता सहकार्य गर्ने गर्दा नेकपासँग गर्छौँ, नेकपा र नेकपा एमाले दुईटा मिल्छ भने हामी अपोजिसनमा बस्छौँ। हिजोका मितिमा तपाईँको चाहिँ हिजोका मितिका नेताहरूले, हिजोका मितिका पार्टी सभापतिले, हिजोका मितिका प्रधानमन्त्रीहरूले जसरी सहकार्य गरे त्यसले गर्दा संसदमा, संघीय संसदमा चाहिँ जनताका बीचमा हाम्रा पार्टीहरूको एउटा पार्टीहरूका प्रतिको चाहिँ आक्रोश एकदमै धेरै चुलिएकोले त्यो आक्रोशबाट हामी बाहिर निस्कनुपर्छ र हामीले धरातलीय यथार्थमा रहेर समीक्षा गर्नुपर्छ भनेर आजका मितिको काङ्ग्रेसले भन्नुलाई त हामीले गलत भन्न मिलेन नि त।
1: होइन, तर मैले यो सोध्दैछु नि, एउटा प्लेटोको भनाइ छ एउटा चर्चित के, सद्गुणको खिल्ली उडाउने समाजले आफ्नो पतनको तयारी आफै गर्छ। काङ्ग्रेस यो बदलिएको काङ्ग्रेस यस्तो काङ्ग्रेस हो, जेनजीको सुशासनलाई यसले ओनरसिप लिएको, आफू बदलिएको भनेको काङ्ग्रेस आज जेनजीको त सुशासनको ओनरसिप भन्दा बाहिर गएर प्रदेशहरूमा देखिएको भज्जा मजाकमा त्यो आगोमा पेट्रोलको काम गर्न थाल्यो के यसले। यी चलखेल, यो अस्थिरता, अरू मुख्यमन्त्री थप्ने, अरू मन्त्रीहरूको संख्या बढाउने र अर्को चलखेलको बाटोमा जाने, यो कति ठिक हो मेरो प्रश्न हो। यो काङ्ग्रेस आफ्नो पतनको बाटो आफ्नै तयार गर्दैछ,
2: होइन यसलाई पतनको बाटो तयार गर्ने प्लेटोको जुन भनाइ यहाँले कोट गर्नुभयो, यसलाई यसरी म यो यहाँको भनाइलाई म यसरी करेक्सन गर्न चाहन्छु। सुशासनका सन्दर्भमा आजका मितिको नेपाली कंग्रेस यो सरकार, नेपाली राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले सुशासनका सन्दर्भमा लिएको एक्सनका सन्दर्भमा यो सरकारले कहीँ पनि अब्जेक्सन जनाएको छैन। विधि र पद्धति अनुसार गर, तिमी सुशासनका काम गर, कसैलाई नियन्त्रणमा लिनुपर्छ भने पनि नियन्त्रणमा लिए, तर विधि र पद्धति नछोडिकन लिए भनेको छ। नेपाली कंग्रेसले आफ्ना नेता पक्राउ पर्दा पनि, भ्रष्टाचारको केस भन्नुहोस् वा गोलीकाण्डको केस भन्नुहोस्, आफ्नो नेता पक्राउ पर्दा पनि नेकपा एमाले चाहिँ सड़कमा तपाईँको चाहिँ ढुङ्गामुढा गर्न नेपाली कंग्रेस गएको छैन। एउटा सुशासन नेपाली कंग्रेस चाहन्छ भन्ने कुराको प्रमाण हो नम्बर एक। र नम्बर दुई, अर्को कुरा तपाईँको चाहिँ हिजोको मितिमा जसरी सरकारहरू निर्माण भए, अहिले प्रदेशको सरकार निर्माण हुनु पूर्व नै तपाईँको हामीले हिजोकै सरकारलाई निरन्तरता दिनु पर्थ्यो। यो कतिवटा सरकार फेरबदल गर्न खोजेको, 28 मुख्यमन्त्री भए भनेर भएन, यो बदलिएको काङ्ग्रेसले अब सार्ने व्यक्ति चाहे मुख्यमन्त्री भन्नुहोस्, यदि कंग्रेस सहितको सरकार बन्यो प्रदेशमा भने अब सार्ने मुख्यमन्त्री भन्नुहोस् वा मन्त्रीहरू, उनीहरूले जनताको बीचमा अनुहार देखाउन लायक मान्छेलाई अगाडि सारे भने त जनताले चाहेको त्यही हो नि त। भनेपछि हामीले पूर्व सन्ध्यामै यो प्रदेशका सरकारहरू परिवर्तनको पूर्व सन्ध्यामै तपाईँको घरिघरि किन चेन्ज गरिरहने, जो छन् तिनीहरूलाई नै निरन्तरता दिनुपर्छ, अथवा हिजो शेरबहादुरले जे सम्झौता गरेको थियो त्यो सम्झौतालाई अक्षरशः पालन गर्नुपर्छ भन्दै गर्दा त त्यो भावना भनेको त जेएनजी विद्रोहको भावना भन्दा विपरीत भावना भएन र
1: भने अहिले चाहिँ नालायकहरू छन् त्यहाँ, लायक मान्छे अघि सार्नुको अर्थ
2: यो भन्दा म अहिलेको अहिलेका सातैवटा प्रदेशका सरकारहरू, सरकारमा रहेका व्यक्तिहरू लायक छन् कि नालायक छन् भन्ने भन्दा पनि अब लायकहरूलाई सरकारको नेतृत्व सुम्पिएर, प्रदेश सरकारको नेतृत्व सुम्पिएर उनीहरूले गरेको कामका आधारमा उनीहरूलाई, उनीहरूले चाहिँ उनीहरूले जुन काम गर्छन् जसरी जो छोटो अवधिमा जति उनीहरूले काम जनताका बीचमा डेलिभरी दिन सक्छन् त्यसका आधारमा पनि स्थानीय तह र प्रदेश तह चाहिँ बलियो हुनुपर्छ भन्ने एउटा सन्देश दिनका निम्ति पनि यो प्रयत्न भएको हो नेपाली काङ्ग्रेसको भन्ने मलाई लाग्छ।
1: अन्तिममा यो सरकारप्रति तपाईँको एक लाइन टिप्पणी के छ छोटोमा?
2: यो सरकार अलिकति यो असाध्य मजबुत सरकार भएर पनि असाध्य बलियो र जनताको बीचबाट जनताले अनुमोदन गरेको असाध्य ठूलो भोलममा चाहिँ सीट संख्या भएको सरकार भएर पनि उसले जन अपेक्षा अनुसार जसरी काम गर्नु पर्थ्यो त्यो काम भन्दा पनि अलि बढी सरकार अल्मलिएको, त्यो भन्दा पनि अलि बढी सरकार विधि पद्धति कानून हेर्ने बाटो भन्दा पनि तपाईँको हामीले निर्णय लिएपछि हामीले लिएका निर्णयहरू चाहिँ विधि हुन्छन्, हामीले लिएकै निर्णय पद्धति हुन्छ, हामीले लिएकै निर्णय कानून हुन्छ भन्ने खालको देखियो यो सरकारका काम कारवाही। त्यो कहाँबाट पनि देखियो भने अदालतले यो सरकारले गरेका हरेक कामहरूलाई अदालतले तपाईँको चाहिँ त्यसलाई खण्डित गरेको छ, त्यसलाई रोकेको छ, त्यसले गर्दा तपाईँको विधि र पद्धति नछोडिकन तपाईँको चाहिँ राजनीतिक स्थिरता दिन सक्छ यो सरकारले, किनभने संविधान संशोधन गर्न सक्ने, संविधान संशोधन गर्ने राइट्स पनि राख्छ, तपाईँको राजनीतिक स्थिरता दिन सक्छ यो सरकारले। 5 यो सरकारले संसद विघटन नगरिकन 5 पुग्यो भने तपाईँको नेपालको इतिहासमा तपाईँको चाहिँ 5 सरकार चलाएको एउटा नयाँ खालको रेकर्ड पनि राख्न सक्छ, हुन त यसअघि पनि त्यो रेकर्ड होला, राख्न सक्छ। त्यो बाहेक तपाईँको जनतालाई डेलिभरी पनि दिन सक्छ, किनभने तपाईँको यो सरकार कहीँबाट पनि कसैले पनि अपोजिसनले ढाल्ला वा ढल्ला भन्ने छैन, आफैभित्र भयानक ठूलो बेमेल भएन भने यो सरकार रहन्छ। त्यसले गर्दा उसले विधि पद्धति र कानूनलाई र अन्तर्राष्ट्रिय समुदायलाई र सँगै भू राजनीतिलाई पनि ख्याल गरेर यो सरकारले काम गरेर जनताका बीचमा तपाईँको राजनीतिक स्थिरता, सुशासन र समृद्धिको एउटा सुखद सन्देश दिने म्यान्डेट यो सरकारलाई छ, त्यो म्यान्डेट अनुसार काम गर्नुपर्ने, अलिकति त्यो म्यान्डेट अनुसार काम गर्नुभन्दा पनि अलिक बढी तपाईँको चाहिँ यो सिट संख्याको दम्बमा यो सरकार कतै पर्दै त छैन भन्ने खालको आशंका चाहिँ जन्मिएको छ।
3: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद।
2: हस्, धन्यवाद।
0: रेडियो पाव, घटना विषयको सशक्त संवाद।
4: हजुरको रेडियो 102.1 मेगा।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने।
7: आगोका स्रोतहरू बन्द गर्ने।
6: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
7: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
7: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
6: हावा हुरी चलेको बेला के नगर्ने?
7: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
6: बिजुलीको तार लत्रिएको छ भने नछुने।
7: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
7: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
7: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
7: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
7: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
7: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
7: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
7: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
7: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
7: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
7: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
3: गाली बेइज्जती सम्बन्धी विवाद,
7: लुटपिट सम्बन्धी विवाद,
3: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
7: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
7: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
7: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz
1: शून्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
3: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
4: ए
1: सही सोचौं सही रोजौं
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न अचानक मेरो

0: आफ्नो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
6: सूचना
7: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
6: जिल्ला अस्पताल रामेछाप।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोभाइडर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
11: सूर्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान। सूर्यज्योति सही प्लान, सही सोचौं सही रोजो।
12: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागी।
13: हजुर को रेडियो 102।

0: आगो निभाइसकेका थिए। तेहरान लिटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ़ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। 10 डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमोला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मिटरव्याज पीड़ित र सरकारबीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि 9 मुद्दे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मिटरव्याजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी 3 महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
3: यो पटक हामीले 3 उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ, मिटर ब्याज जो कुप्रथा थियो, आर्थिक अपराधका रूपमा समाजमा थियो, त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने 3 दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
2: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
3: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौ।
2: गत असार 25 जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 निजगढ़ पुगेको तेस्रो दिन गृहमन्त्री सुजन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। 12 छिमेरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी काठमाण्डु।
1: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिखमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्कियोल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोप माथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय। नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसूनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
4: एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई बिउजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई जोगाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटि देखि पाइन्छ। अहिलेको एमओयूमा नपरे पनि त्यो छलफल भएर निर्क्युल भएको विषय छ, त्यसमा हामी त्यो मञ्चमा चाहिँ काम गर्छौँ।
5: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
4: बाढ़ी, पहिरो, यस्तै गरेर आकस्मिक बाढ़ीको कुरा, हिमचाल, विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, शीतलहर, आँधी हुरी, होइन तट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा तट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैन, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढ़ी र भारी वर्षाको लागि नै, सँगै हाम्रो हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठूला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठूलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ। तर पनि हामीले अहिले यो एमओयू मार्फत त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ
5: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलिक बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि?
4: यो महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा पढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ। पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि त्यसलाई सम्बोधन गर्न सकिने गरी एमओयूमा प्रबन्ध छ, तर हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न पाइन्छ।
5: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
4: भए यी नदीहरू र तिनका उपजलाधारसम्म जस्तै हामी सप्तकोशी भन्छौँ तातोडै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले त्यो यो एसएमएस जाने प्रणाली चाहिँ छ काठमाडौँ पोखरा शहरी क्षेत्र पनि त्यसमा समेटिएको छ अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू उच्च हिमाली क्षेत्रहरू ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन त्यसलाई हामी बिस्तारै समेट्दै जानेछौँ
5: यहाँले जुन गर्दै आउनु भएको छ यो काम पूर्व सूचना दिने काम यसप्रति कस्तो प्रतिक्रिया कतिको
4: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारिता पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौँ न एकदमै घट्दै गएको देखिएको छ हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औसत हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणालीको प्रमुख हात चाहिँ छ
1: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ उसले आफूले पनि कुवेत र बहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज
0: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दबाव दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन् लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो
1: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूर्य ज्योति दही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं, सही रोजौं।
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपाल का पदाधिकारी र सदस्यसँग छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। विगत 9 दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन अन्तत स्थगित भएको छ। मिटर ब्याज पीड़ित पक्ष र सरकारबीच आज 9 बुधे सहमति भएसँगै आन्दोलन स्थगित भएको। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले यो सहमति जुटाएको हो। सरकारले सरकारी जागिरबाट पेन्सन प्राप्त कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र गरी कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा निवृत्ति भरण पाइरहेका करारका कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्र सेवा कर्मचारीहरूको लागि आर्थिक वर्ष 2082-83 को सम्पत्ति विवरण बुझाउने कार्य शुरू भएको छ। भ्रष्टाचार निवारण ऐन 2059 को दफा 50(1) को व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी प्रावधान छ। संघीय संसद सचिवालयले संघीय संसदका दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष 2082-83 को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। सचिवालयको संसद सुविधा व्यवस्थापन शाखाले सोमबार एक सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन 2059 र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 को कानूनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको हो। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न थालेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 वटै पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना आजदेखि सर्वसाधारणको लागि फेरि खुला भएको छ। काग, गिद्ध, हाँस लगायत पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गएको असार 5 गतदेखि बन्द भएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार सरसफाई तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि वातावरण नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा भाइरस नदेखिएकाले चिडियाखाना फेरि सञ्चालनमा आएको हो। नेपाल भारत परिवहन सम्झौता अन्तर्गत तेस्रो देशबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता विराटनगर कार्गो रेल सेवा ढुवानी शुरू भएको छ। नेपाल भारत परिवहन सम्झौताले तेस्रो देशबाट हुने आयात तथा निर्यातका लागि भारतीय सड़क मार्ग, रेल मार्ग र जलमार्ग प्रयोग गर्न पाउने व्यवस्था बमोजिम यसअघि कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो। सरकारले आर्थिक वर्ष 2082-83 को असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.30 मेट्रिक टन डीएपी तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको छ।
गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्ष वार्षिक लक्ष्यको 83.51% आमदानी र 80.55% खर्च भएको देखिएको सरकारले 2082-83 लागि 19.64 अर्ब रूपियाँ बराबरको बजेट ल्याएको थियो। हिजो असार मसान्तसम्ममा 15.82 अर्ब 16.82 लाख रूपियाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ। चालू शीर्षकमा सरकारले 11.80 अर्ब 98 करोड़ रूपियाँ विनियोजन भएकोमा त्यसको 88.4% खर्च भएको छ। त्यस्तै कुल चालूगत बजेट खर्च 10.43 अर्ब 69 करोड़ 62 लाख रूपियाँ छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान मुद्दामा पूर्व पक्षका लागि थानामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाको लगानी रहेको कम्पनीमा झण्डै 2.5 करोड़ रकम गएको पाइएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बिहिबार विष्णु पौडेलसहित 14 जना व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा यस्तो उल्लेख गरिएको हो। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अब पार्टीभित्र एकता गर्ने सम्भावना 99% सकिएको निष्कर्ष निकालेको छ। समूहको सम्पर्क कार्यालय चुन देवीमा शुक्रबार बसेको बैठकले मिल्ने सम्भावना 99% सकिएको निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिनुभएको छ। आगामी साताभरि देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै साताको मध्यतिर देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागीय मौसमविद विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि रहनेछ भने पूर्वी भूभागमा साताको मध्यदेखि सरदर स्थानभन्दा केही माथि सर्दै तराई नजिक रहने अनुमान छ। यसका कारण साताभरि देशभर वर्षाको गतिविधि सक्रिय रहने उहाँले बताउनुभएको छ। नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट ब्यान्डविथ खरिद सम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। समितिले शुक्रबार सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हालाई बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका सेटेलाइट ब्यान्डविथ खरिद तथा सम्झौतामा कानून विपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लंघन तथा संस्थाले आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ। दोलखाको सेलुङ गाउँपालिकाले अस्थायी टहरा तथा पसल हटाउन आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव नेउपानेद्वारा जारी सूचनामा अस्थायी घर टहरा हटाउन आग्रह गरिएको गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय स्थल सैलुङ डाँडा तथा कालापानी सैलुङ मिनी ग्रेट वाल भन्दा माथि बनेका अस्थायी टहरा हटाउन 15 दिनको समय दिएको छ। विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले शुक्रबार उनलाई साधारण तारिकमा रिहा गर्न आदेश गरेका हुन्। बाल यौन दुरूपयोग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखुतामुकोशी गाउँपालिका साथ तेलपुङ्गा 42 वर्षीय मान बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको, उनी विरूद्ध नेपाल सरकार बाधी रहेको बाल यौन दुरूपयोग मुद्दामा सम्मानित रामेछाप जिल्ला अदालतले 2080 चैत्र 7 गतेको फैसला अनुसार 5 महिना 12 दिन कैद सजाय सुनाएको थियो। सिन्धुलीका कमलमाई नगरपालिकाले स्थानीय उद्योग तथा व्यवसायीलाई प्रविधि मैत्री बनाउँदै उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित कमलमाई नगरपालिकाले सफल तथा नयाँ उद्यमीहरूलाई लक्षित गरेर मागमा आधारित लागत साझदारीमा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आर्थिक विकास शाखाको उद्योग तथा व्यवसाय प्रवर्धन उपशाखाले आयोजना गरेको उक्त कार्यक्रम नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। हवस् त राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो घर भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोकसंगीतका विवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको ढुकढुकी, तपाईँकै मुटुको टुक्रा, भर्खर 14/15 लागेको ह्यान्डसम ठिटो श्रीराज म तपाईँको माझमा आज पनि सदाझै उपस्थित भइसकेको छु। रम्न रमाइलो गर्नको लागि अनि योपालि आज विशेष विशेष विशेष बनाउनको लागि तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। साथसाथै तामाकोशी एफएम 95 MHz पनि हामीलाई सुन्दै हुनुहुन्छ, होइन? त्यस्तै गरेर अन्य अनलाइनका माध्यमबाट पनि यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आस्था छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ, अनि साथसाथै तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँकै माझमा राख्छौ भने तपाईँले नै माया गरेर पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि विशेष गरेर होइन लेख रचनाहरू त्यस्तो केही लेख्नु भएको छ भने पोस्ट गर्नुहोस् ल। आफ्नो प्रियसी, मुटुको टुक्रा, मुटुको ढुकढुकी, होइन, कालीलाई सम्झेर लेख्नु भएको हुनसक्छ तपाईँले। सो त्यो भएर यसो मलाई पठाउनुहोस्, वाचन गर्ने प्रयास गर्छु। कार्यक्रमलाई सेयर गरिदिनुहोस् है, पनि भन्न चाहे धेरै साथीहरूको माझमा कार्यक्रम पुर्याइदिनु भयो भने अझ होइन राम्रो हुन्छ जस्तो पनि लाग्छ। धेरै साथीहरूको माझमा म पुग्न सक्छु कि? यति बेला पुरानो सदरमुकाम रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा छु म, पुग्न चाहन्छु देशका कुना कन्दरा, विदेशका कुना कन्दरा, विभिन्न ठाउँमा पुग्न चाहन्छु, होइन? सो कार्यक्रमलाई चाहिँ सेयर गरिदिनुहोस्, कार्यक्रम सेयर हुनु पर्यो पनि भन्न चाहन्छु, अनि साथसाथै म्यासेजहरू लेख रचनाहरू पनि पठाउनु पर्यो पनि भन्न चाहन्छु, पठाइदिनु होला पनि भन्न चाहे भन्दै अब ढिला नगरिकन कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँको माझमा एउटा मिठो गीत राखेर यति बेला रामेछाप बजारमा पानी झमझम परिरहेको छ, यो बेलामा मलाई एउटा मिठो गीत याद आइराखेको छ, तपाईँको माझमा राख्न चाहन्छु। कुन चाहिँ गीत भन्दाखेरि नि एउटा यस्तै पानी परेकै सम्बन्धी गीत रहेको छ, झमझम पानी परेको रात त्यसै रात भुल भयो मबाट। यो गीत तपाईँको माझमा राख्न चाहन्छु ल। पानी परिराखेको छ यति बेला, यो गीत मलाई सुन्न मन लागिरहेको छ, तपाईँलाई पनि लागिरहेको हुनसक्छ, यस्तो गीत सुन्न मन लागिरहेको हुनसक्छ, तपाईँकोतिर पनि पानी परिरहेको हुनसक्छ, होइन? मौसमविदहरूले भनिरहेका छन् यो साता होइन पानी पर्छ, पानी पर्छ भनेर भनिराख्नु भएको छ। सो त्यही भएर भन्न चाहिँ के चाहन्छु भन्दाखेरिमा सावधानका साथ रहनु होला है, सतर्कका साथ रहनु होला भन्न चाहे। यति बेला तपाईँको माझमा राख्न चाहन्छु पूर्णकला विषय अनि हरि सुनारको आवाजमा एक गीत, झमझम पानी परेको रात। ओहो बिग्रियो है ल, ठिक छ, यो गीत तपाईँको माझमा राख्न चाहन्छु। त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नु होला, म्यासेजहरू पठाउँदै गर्नु होला, कार्यक्रमलाई पनि सेयर गरेर साथ दिँदै गर्नु होला है त।

वायुमाबाट यदि तपाईँकोमा आसमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि मैले चाहन्छु। फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको एफएम 95 मेगाहर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला म अनियर भइराखेको छु। रातको समय छ, मेरो एउटै उद्देश्य एउटै लक्ष्य भनेको बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई भुलाउनु रहेको छ भने, अनि साथसाथै लोकगीत संगीतको संरक्षण समर्थन गरिरहेको छ। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा तपाईँसँग हाँस खेल ठट्टा मजाक गर्नु पनि रहेको छ। समय सान्द्रिक कुराहरू पनि जोड्नेछु। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। कहिलेकाहीँ विभिन्न कुराहरू हुन्छन्, जस्तै होइन झमझम पानी परेको रात, त्यसै रात भुल भयोमाबाट होइन, कहिलेकाहीँ नचाहँदा नचाहने पनि भुल हुन्छ कि सो यी कुराहरू रहेका छन्। तर भुललाई सुधार गर्नुपर्छ जस्तो पनि लाग्छ। पानी परिरहेको छ बाहिर, यो पानी परिरहँदाखेरि के हुन्छ भन्दाखेरिमा कहिलेकाहीँ अनएक्सपेक्टेड चिजहरू हुन्छ, घटनाहरू गर्छ। तपाईँ बस्ने ठाउँ कस्तो छ होइन, त्यो ध्यान दिनुहोला है पनि मलाई चाहन्छु, त्यसमा ध्यान दिनुपर्छ। यति बेला म म्यासेजतर्फ लाग्छु, त्यसपछि अन्य कुराहरू त छँदैछन्। आफ्नो भन्न चाहन्छु, यति बेला म म्यासेज वाचन गर्न चाहन्छु। मलाई म्यासेज पठाउनु भएको छ, म्यासेज अप एन्ड डाउन भइसक्यो। सो सुरुवातमा पठाउनु भएका म्यासेजहरू मैले सुरुवातमा वाचन गरिदिनु होला जस्तो लाग्यो, किनकि म्यासेजमा तलमाथि भइसकेको छ। भनिसकेपछि कुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँले म्यासेज पठाउनु भएको छ मलाई सामाजिक सञ्जाल फेसबुकमा सुन्दैछु भन्नुहुन्छ उहाँले पनि होइन। दाइ कार्यक्रम सुन्दैछ है, दोलखामा घर भइहाल्छ, काठमाडौँबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ। बज्ने भाका घर परिवार साथी धनु गजमेर, त्यस्तै गरेर सोम पलिस शेर्पा लगायत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। त्यस्तै गरेर श्रीधर पौडेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ इन्डिया बाट भन्नुहुन्छ। नेपाल घर अर्को खाँची हो भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ। हिरा बहादुर लगाइ हुनुहुन्छ, शुभरात्रि श्रीराज सर, कार्यक्रम सुन्दैछ गुटोलबाट, अहिलेको मौसम सामान्य सफा छ भन्नुहुन्छ सोना कन्दुङ्गा। त्यस्तै गरेर सोना कन्दुङ्गा अप्सरा खड्का, दिपा बस्नेत, विनिता छेत्री, रमिता श्रेष्ठ, संगीता लामा, धनगजमेर, डुपसना योगी, सुस्तानी भाउजू, विनिता थामी, दिलु याम फुराई, त्यस्तै मिनु मगर, भरत राउत, जयराम खड्का, यसोदा काफ्ले, मिनु माया घिसिङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। देवराज लगाई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। प्रकाश त्यस हुनुहुन्छ, दाई कार्यक्रम सुन्नुहुन्छ है भन्नुहुन्छ। सन्चय हुनुहुन्छ नि, खाना खानुभयो भन्नुहुन्छ। एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम, कति बेला आउँछ कार्यक्रम भनेर रुममा बसेर सुनिराखेको छु दाई भन्नुहुन्छ। दिउँसोको कार्यक्रम नै मैले सुनिराखेको थिएँ भन्नुहुन्छ हजुरको भन्नुहुन्छ। दाई विष्णु माझी र पुष्कल शर्माको मुटु जल छ मेरो भन्ने गीत राखिदिनुहोस् है भन्नुहुन्छ। त्यस्तै एमपी विवासनी हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। दाइ आजबाट त साउन लायो, अब तिजका गीतहरू बजाउनुहुन्छ होला नि भन्नुहुन्छ प्रकाशजी। तिज आउनुभन्दा 15 दिन अथवा 1 महिना अगाडिबाट गीत तिजका गीतहरू बज्नेछन् पनि भन्न चाहन्छु। हामी राख्ने

छौ पनि भन्छ नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ पानी परेको छ है सबैतिर प्रायः जस्तो पानी परेको छ पनि भन्न चाहे प्रणील मोक्तान हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ पाँच थर हिलियाङ सात घर भई आल्फिदिन चार डब्लु चोकबाट शुक्रराज रसाइली निर्दोष हो भन्नुहुन्छ शुभरात्रि सन्देशहरू राख्नु पर्दाखेरि साथी जीवन सहयात्री कमला रसाइली प्रेमकला आचार्य दिकेन्द्र सम्ब हान्थे मनिषा शेर्पा गोपाल भाइ चटपटे सञ्चमाया केरुङ त्यस्तै तारा शङ्कर अरुणा सम्ब हान्थे सुमी लिम्बू होइन त्यस्तै गरेर गगन तेह्र थुमे त्यस्तै स्वर्णिम राई मुना खड्का रामकृष्ण एकलयात्री पाँच थरी रूपल रोशनी कविता कतानी सरस्वता पोखरेल मनमाया तिम्रो सुना राज खले मगर त्यस्तै गरेर सम्झना बराईले विनिता दाहाल सुवेदी सुप्रिया दान्त बराई मौसमी उहाङ राम थापा धनगजमेर ढकाल धर्मराज माया राई त्यस्तै डम्बर तामाङ योगनी इमिहाङ लिम्बू अभागी सृजना धनकुमार खाती तिलोयाम फुडाई भूपाल दुलाल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने त्यस्तै जुनिता चामिङ राई हुनुहुन्छ दाई कार्यक्रम सुन्दैछु ल सेवा भन्नुहुन्छ उहाँले नेपाल घर पाँच थर फिदिम आज कुबेतबाट कार्यक्रम सुन्दैछु जुनिता चामिङ राई हो भन्नुहुन्छ सम्झिनु पर्दाखेरि ज्ञानी मान्छे जीवन प्रवीण बुनु दिल्सा राई भावना मगर दुर्गा कटवाल निर्दोष छेम जीवन सुन्दास रामकुमार होइन लिम्बू वसन्त श्रेष्ठ रञ्जना बहिङ राई भूमिका राई सिस्टर रिमा थामी सुमिता लिम्बू खिम्याखा सपना तामाङ मुक्तानी उनिसा तामाङ लिम्बुनी साझा माया आयुष गंगा रिया छेत्री दिल्ली खिरिया त्यस्तै गरेर किराती अञ्जना अञ्जली श्रेष्ठ एलन उसिन राई त्यस्तै गरेर राजा बाबु कुलुङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई कल्पना साम्पाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ दाई सन्चय हुनुहुन्छ भन्नुहुन्छ ठिक छ राम्रो छ रमाइलो छ तपाईँलाई कस्तो छ पनि भन्न चाहे यति बेला सुन्दैछु भन्नुहुन्छ उहाँले सबिना राईलाई चाहिँ जन्मदिनको शुभकामना है भन्नुहुन्छ अनि प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ मामु अञ्जना त्रिपारी साम्पाङ बाबा विनोद साम्पाङ सुना कन्दुङमा त्यस्तै गरेर मनिषा बान्तुवा रञ्जित राई स्नेहा चामलिङ योगेन लिम्बू तीर्थ राई लक्ष्मी राई रमला साम्पाङ एमपी विवास लिम्बू प्रेम भण्डारी काला बिरमान सुनवार ढकाल धर्मराज त्यस्तै गरेर अनुष्का राई सन्ध्या राई सानु सम्झना मामा तिलक साम्पाङ सुदीप बान्तुवा राजेश कुमार माझी दादा रामकुमार थापा माधव भुङ्गेली प्रसाद श्रेष्ठ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ भने जनक रजाली मगर हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ सरिष्मा मगर हुनुहुन्छ भाइ कार्यक्रम सुन्दैछ है नमस्कार भन्नुहुन्छ काठमाडौँबाट हो सरिष्मा है भन्नुहुन्छ त्यस्तै गरेर यति बेला दुर्गा लामगादी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रामेछाप नगरपालिका हिमगङ्गा चार धारापानीबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सर आज टिकटक नखोल्ने भन्नुहुन्छ म फेसबुकतिर छु र आज हिराबहादुरजी ठिक छ यता रमाउने कोसिस गर्दैछु म लत त उता लाग्यो तर यता रमाउने कोसिस गर्दैछु आज त्यस्तै यति बेला मेसेज पठाउनु भएको छ माया आयुष हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ त्यस्तै गरेर दुर्गा कटुवाल हुनुहुन्छ कार्यक्रम सुन्दैछु है ताप्लेजुङबाट सञ्चना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै मलाई यति बेला मेसेज पठाएर साथ दिँदै हुनुहुन्छ फेसबुकमा सुना कन्दुङ्गै हुनुहुन्छ सेवारो नमस्कार भन्नुहुन्छ शुभरात्रि छ आर्ज श्रीराज महस्तर हजुर सहज मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ भन्नुहुन्छ यो बेला तपाईँको मिठो आवाजमा एक दुई मिनट भए नि सुन्छु अनि सुन्छु भनेर पर्खिँदा पर्खिँदै आज त निन्द्रा आएको छैन भन्नुहुन्छ विशेष रूपमा धन्यवाद अप्सरा खड्का सबिना कन्दुङ्गा अञ्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी श्रीराज महत एम इजरायल देवान देवान त्यस्तै गरेर मलाई सञ्जित हुनुहुन्छ टिक्राम घिमिरे प्रेम खड्का टिक्राम सुनवार घाल बिरमानी मत खड्की समीर साहिगी अन्जान थुलुङ विश्वजित जिमे कल्पना साम्पाङ कमल पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी त्यस्तै हिराबहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ आज हेर्न पाएको हो अब फेरि कति दिन देख्न नपाउने हो भन्नुहुन्छ सोनाजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई हेर्दै हुनुहुन्छ मंगोलियन आयुषा हुनुहुन्छ नमस्ते ब्रदर हेर्दैछु ल भन्नुहुन्छ विशेष रूपमा धन्यवाद कमला मुखिया हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ नमस्ते भन्नुहुन्छ अनिसा सुनवार हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला
मेसेज पठाउनु भएको छ मलाई मेसेजहरू वाचन गर्दैछु बिरु राउत हुनुहुन्छ कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला मेसेज प्राप्त भइरहेको छ मलाई अभिषेक कुमार धनुकेजी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ त्यस्तै दाई आज मलाई भीरको घाँस काट्न सक्छौ र लाको माया ला छैन भन्छौ रे अरूलाई आफ्नै मनलाई ढाक्न सक्छौ र भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ राख्ने कोसिस गर्छु ल पनि भन्न चाहे नङ्ग मासु छुटेको ठाउँमा सम्झना त रहन्छ काउमान भीरको घाँस काट्न सक्छौ र लाको माया ला छैन भन्छौ रेहरूलाई आफ्नै महिना होइन आफ्नै मनलाई ढाक्न सक्छौ र कहिलेकाहीँ बाहिरी हाँसो देखाएर हिँड्दा भित्री पिर मर्का होइन अर्कै हुन्छ कि व्यथा अर्कै हुन्छ होइन यस्तै माया पनि कहिलेकाहीँ बिछोड हुन्छ तर बाहिर हाँसेर हिँड्नुपर्छ अनि भन्नुपर्छ नै ठिक छ राम्रो छ रमाइलो छ हुनुपर्छ तर भित्रभित्रै मन कटक्क खाएको हुन्छ दुखेको हुन्छ कि सन्तोषी हुनुहुन्छ सम्झेर श्री सरलाई चनाकन्दमाको दिन बित्छ हेरेर श्री सरको लाइभ सुनाको रात बित्छ भन्नुहुन्छ सन्तोषजी मनको कुरा बुझ्नुहुँदो रहेछ जस्तो लाग्यो जति सुने नि गीत नमर्ने श्री सरको बोली सुनेर लाइभ भन्नुहुन्छ मेसेज कता पुग्यो भनेको तरिका है सम्झेर श्री सरलाई सुनाकन्दुङ्गाको दिन बित्छ हेरेर श्री सरको लाइभ सुनाको रात बित्छ जति सुने नि गीत नमर्ने श्री सरको बोली जति सुने नि दित नमर्ने श्री सरको बोली सुनेर लाइभ माय बोली दुःख पीडा सहभाग छ भन्नुहुन्छ सुनेर लाइभ माय बोली दुःख पीडा सहभाग छ भन्नुहुन्छ वाचन गर्न पनि सकिन है क्या भए धन गजमेर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु नमस्ते भन्नुहुन्छ धनुषाबाट चिर परिचित होइन र अपरिचित सबै मिडिया प्रेमी साथीमा सम्झना शुभरात्रि भन्नुहुन्छ सन्तोष सिंह हुनुहुन्छ पहिलोचोटि जस्तो लाग्छ मैले चियो नाम सुनेको सन्तोषजी माया पनि हुनुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ उहाँले पनि पुरानो गाउँ सिमले घर भइहाल्छ दुबईबाट होइन मन्थली नौ पुरानो गाउँ सिमले घर भइहाल्छ दुबईबाट कार्यक्रममा जहाँले सुन्दैछु भन्नुहुन्छ सम्झिनु भएको छ उहाँले मामु बाबाको लागि बुनु आयुषापुरी अञ्जितापुरी छोरी दृश्यापुरीलाई पनि सम्झिन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे भन्दै केही कुराहरू गरिरहेको छु म कहिलेकाहीँ के हुन्छ भन्दाखेरि न मायाका कुराहरू म गरिरहेको हुन्छु प्रायःजसो होइन विभिन्न तरिकाले हर किसिमका मायाका कुराहरू जोडिरहेको हुन्छु होइन कहिलेकाहीँ माया केवल सँगै हुनु मात्र होइन के यो त एक अर्काको खुसी र सन्तोषमा आफ्नो संसार देख्नु पनि हो जब तिमी मेरो नजिक हुन्छौ संसारको सारा भिड र हल्ला खल्लाहरू कता हो कता हराएर जान्छन् र केवल एउटा मिठो शान्ति मात्र बाँकी रहन्छ यो भावना यस्तो जहाँ कुनै स्वार्थ हुँदैन केवल समर्पण र विश्वास हुन्छ जिन्दगीका उकाली ओह्रालीहरूमा थकाइ लाग्दा तिम्रो एउटा सानो मुस्कान मात्र पनि मेरो लागि उज्यालो र ऊर्जा बनेर आउँछ तिम्रा आँखामा आफ्ना लागि आदर र ओठमा मिठो बोली देख्दा लाग्छ जिन्दगीको सबैभन्दा ठूलो प्राप्ति नै यही होइन माया त यो त्यो शान्त सङ्गीत हो जो दुबईको मुटुमा एकै पटक बज्छ यसले बदलामा केही माग्दैन केवल यति चाहन्छ कि तिम्रो जीवनमा सधैँ खुसी छाइरहोस् र त्यो खुसीको एउटा सानो हिस्सा बन्न पाउँदा यो मन सधैँ धन्य हुन्छ अरे मायामा केही चाहन्न भन्छन् मायामा त्याग हुन्छ भन्छन् मान्छे होइन मायामा त्याग हुनुपर्छ भनेर मानिसहरूले भन्छन् कि तर कसरी त्याग हुनुपर्छ मायामा जब मुटु दुख्छ भने कसैलाई माया गर्दाखेरि यस्तै यस्तै आँसु झर्छ भने कसरी त्याग हुनुपर्छ के होइन जब तपाईँ उभिन बाँच्न सक्नुहुँदैन जस्तो लाग्छ तपाईँलाई र भनौँ न सक्नुहुन्न भने त्यहाँ कसरी त्याग हुन्छ होइन यी कुराहरू म बुझ्दिनँ कि कहिलेकाहीँ त्यही भएर मैले भन्छु माया नगर्नुहोस् बरु अनि ख्यालठट्टा नगर्नुहोस् बरु जो कोहीको होइन जिन्दगीसँग नखेल्नुहोस् बरु होइन
जोसँग माया गर्नुहुन्छ साँचो माया गर्नुहोस्, जिन्दगीभर साथ निभाउने बाचा गर्नुहोस् पनि भन्न चाहन्छु। आजकल यस्तो छ माया, आज एउटासँग माया बस्छ, भोलि अर्कोसँग बस्छ, पर्सि अर्कोसँग बस्छ, होइन? माया माया कस्तो माया यो, होइन? सो मैले सधैँ भन्ने गरेको छु, चाहे त्यो केटाको होस् चाहे त्यो केटीको होस्, मनसँग र जिन्दगी सान खेलौँ न हो, जीवन सान खेलौँ न हो, होइन र? मान्छे कति भनौँ न कति त्यो स्वच्छ तरिकाले माया गर्छ कि, आफ्नो सबै चिज उही हो होइन भनेर, जिन्दगी उसैसँग बिताउँछु भनेर कल्पना गरेर, भविष्यको सपना देखेर होइन एउटा सपना बुनेर माया गरेको हुन्छ। तर जब अर्को पक्षले त्यसलाई बुझ्दैन भनिसकेपछि होइन गाह्रो हुँदैन त, हुन्छ नि? त्यही भएर पछिल्लो समय विभिन्न कारणले सम्बन्धहरू टुटिरहेका छन् जस्तो लाग्छ। म हेर्छु, म खासै अनुभव गरेको त होइन, तर हेर्छु सम्बन्ध यस्तै यस्तै कुराकानी समयको अभावले गर्दाखेरि, जब सम्बन्धमा होइन झगडा हुन्छ, मनमुटाव हुन्छ, त्यहाँनेरि भनौँ न कुरा गर्ने समय नै हुँदैन, होइन? यस्तै यस्तै फाटो भएर जान्छ सम्बन्ध बिचमा, विभिन्न कारणहरू रहेका छन्, अथवा यो भएन भने के छ त त्यो भन्ने भनेका रहेका छन्, योसँग माया भएन भने त्योसँग माया बस्छ नि, यो भएन अथवा त्यो भएन त के छ र, त्यो त हुन्छ नि भन्ने, होइन? जिन्दगी यस्तो छ हो आजकल। यति बेला तपाईँको माझमा म गीत राख्न चाहन्छु, कुराहरू छँदैछन् कुराहरू गरौँ पनि भन्न चाहन्छु। मलाई भन्नुहुन्छ तिम्रो माया अडिरहेको छ, ओखलढुङ्गा चर्नालु बाटो निमासर पाए भन्नुहुन्छ, नयाँ साथीको लागि नम्बर छोड्नु भएको छ, पर्सनल नम्बर छोड्दाखेरि चाहिँ यसो ध्यान दिनुहोस् ल, फोन गर्न चाहन्छु।

भएर भए माया हुन्छ नभए हुन्न जस्तो होइन उनै मेरो हो भनेर कसैले जिन्दगी होइन उसँगै बिताउने सपना बुनेको छ भने पनि त्यहाँ फेरि सोच्नुपर्ने परिस्थिति सिर्जना हुन्छ कि होइन साँच्चै हो उसले मलाई नै माया गर्छ नि है भनेर आजकलको माया त्यही त भन्छु म आज छ भोलि छैन जस्तो पाराको हुन्छ जस्तो लाग्छ कि जो देख्यो त्यही माया जो देख्यो त्यही मनपर्ने होइन जोसँग पनि मायाको कुराकानी नि अनि झुटो औँती भन्ने हो कलियुगको हो हुन त तर झुट चाहिँ त्यति साह्रो नबोल्नु पर्ने हो जस्तो लाग्छ भगवान्ले हेरिरहेका छन् यो कुरा याद गर्नुहोस् पनि भन्न चाहे कसैले कसैको मन तपाईँले देखाउनु भएको छ भने तपाईँको मन पनि कसैले देखाउन सक्छ टिट फर ट्याट भनिन्छ नि होइन त्यो हुनसक्छ है यति बेला भिरको घाँस काट्न सक्छौ र लाको मायालाई छैन भन्छौरीहरूलाई आफ्नै मनलाई ढाट्न सक्छौ र यो गीत राख्छु त्यसपछि

वीरको घाँस काट्न सक्छौ र लाखो माया ला छैन भन्छौरीहरूलाई आफ्नै मनलाई ढाट्न सक्छौ र भन्नुहुन्थ्यो। पक्कै पनि कहिलेकाहीँ भनौँ न के हुन्छ भन्दाखेरि समय परिस्थिति यस्तो हुन्छ कि यस्तो आइदिन्छ कि जब जिन्दगीसँगै काट्छौँ भनेर आएन अगाडि बढेको सम्बन्ध जोडिएको सम्बन्ध बीच बाटोमा टुट्छ छुट्छ त्यसपछि यस्तो यस्तै कुराहरू आउँछन् कि आएन विभिन्न कुराहरू आउँछन् कति सहजै देखाइदिएका थियौ त्यो सुन्दर भविष्य जुन तिम्रो र मेरो मात्र नभएर हाम्रो थियो तिमीले खाएका ती कसम र गरेका ती बाचाहरू के केवल समय बिताउने बहाना मात्र थिए मेरै हो भन्दा तिम्रो आँखामा झल्किएको त्यो विश्वास आज खै किन एउटा निर्मम प्रश्न चिन्ह बनेर मुटुभित्र बिजिरहन्छ। मान्छेहरू भन्छन् समयले सब थोक निको पार्छ तर खै किन जति जति समय बित्दैछ तिम्रो त्यो मिठो झुटले मेरो वर्तमानलाई झन् झन् गिजोडिरहन्छ। प्रेमको त्यो भव्य महलमा आज म एक्लै उभिएको छु जहाँ केवल तिम्रा ती बाचा कस्टमरहरूको चिसो गुन्ज्यो मात्र बाँकी छ। यसरी यदि होइन यसरी बीच बाटोमा नै छोड्नु थियो भने सुरुमा मलाई आफ्नो बनाउने त्यो झुटो आशा खै किन देखायो किन के होइन फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको सिएफएम 95.5 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदैहुन्छ। हामी हप्ताको साथै दिन आउँछौ। यति बेला सबिना पोखरेलजी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। दोलाखा मालु घर हाल चाहिँ भक्तपुरबाट सबिना पोखरेल हो भन्नुहुन्छ। अब बज्ने गीत चाहिँ एफएम होल युनिटलाई र प्यारा साथीहरू मनोज सुन्दास शिला अधिकारी धन गजमे रूपसन आयोजित सुनिता बिना सुनिता विनिता छेत्री बिरानो इतिहास पाखरिन लगायत आफ्ना आफन्तजन मान्यजन प्रियजन र सबिना पोखरेल भनेर चिन्ने नचिन्ने सबैमा आवाजन गीत समर्पण गर्न चाहन्छु। उहाँहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मैले चाहे होइन। त्यस्तै गरेर यति बेला म म्यासेज वाचन गरिरहेको छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू केही म्यासेजहरू छन् प्राप्त छन् होइन माया गरेर पठाउनु भएको छ। साथसाथै एउटा यो रात छिपिँदै जाँदाखेरि कालीको लागि होइन काली भनेर सम्बोधन गर्न मन लाग्छ कि है किन हो किन उसलाई भनेर कसै कसैले भन्दै थियो। थाहा छैन माया गर्छे वा गर्दिनन् अथवा माया गर्छिन् वा गर्दिनन् तैपनि किन किन उसलाई हेर्न मन लाग्छ देख्न मन लाग्छ भन्दै थियो कि कोही कहिले। रात छिपिँदै गएको छ वरिपरि सबै सुनसान छ। यस्तो बेला मान्छेहरू सुतेर सपना देख्न थाल्छन्। म भने बिउजिएर तिम्रो सपना बुन्दैछु। बाहिर शीत परिरहेको होला पानी परिरहेको होला तर मेरो मनमा भने तिम्रा यादहरूले तातो आगो बलिरहेका छन्। त्यसैले त यो मध्यरातमा तिमीलाई एउटा चिठी मिठो चिठी कोर्न मन लागेको छ। थाहा छ कहिलेकाहीँ म सोध्छु तिमी मेरो जीवनमा नआएको भए म के गर्थ्यो होला है। सायद म कुनै उदास दर्शन शास्त्री जस्तो भएर जिन्दगी के हो भन्दै टोलाइरहेको हुन्थ्यो होला। तर तिमी आयौ होइन यहीँनिर छ कि मेन कुरा तर तिमी आयौ र मेरो निराश जिन्दगीमा हाँसो ठट्टा र रमाइलोको यस्तो रङ्ग भरिदिऊ कि अहिले मलाई आफ्नै खुसी देख्दा अचम्म लाग्छ। तिम्रो त एउटा सानो बानी छ नि कुरा गर्दा गर्दै एक्कासी जिस्किएर गाला फुलाउने हो त्यही रूप सम्झिँदा मात्रै पनि मेरो अनुहारमा हाँसो आउँछ। कहिलेकाहीँ मैले केही कुरा गर्दा गर्दै तिमी होइन यस्तो झस्किएर अथवा झर्किएर रिसाउने बानी छ नि त्यो याद आउँछ अनि मनमनै सम्झन्छु आँसु आउँछ मन प्रफुल्ल हुन्छ। तिमी टाढा हुँदा पनि मेरो ओठमा आँसु छर्न सक्ने
जादू तिमीसँग मात्रै छ। तिमीसँग बिताएका साना साना पलहरू होइन, तिमी बिना ती भनौँ न ती बिना सिद्धिका गफहरू, चाहिने नचाहिने गफहरू, अनि फोनमा घन्टौँसम्म होइन पहिलो फोन तिमीले राख होइन तिमीले राख के भन्दै झगडा गरेका क्षणहरू सम्झिँदा मात्रै पनि यो रात कति छिटो बिते जस्तो लाग्छ। लाग्थ्यो नि तिमीलाई पनि होइन काली? तपाईँ राख्नुहोस् न। नाइँ नाइँ तिमी राख न, तपाईँ राख्नुहोस् न पहिला। नाइँ नाइँ तिमी राख न। जब यसो भन्दै भन्दै समय बित्थ्यो नि होइन, त्यो पल नै छुट्ट मिठो थियो के, ती कुराहरू नै त्यो समय नै छुट्टै थियो। भविष्यका कुराकानी होइन, चाहिने नचाहिने कुरा गर्दै मस्किएका विगत भनौँ न बिना सिद्धि यस्तै त्यो भनौँ न वायात भनिन्छ नि होइन, ती बिना सिद्धिका गफहरू गरेर हामी घन्टौँसम्म बिताउँदा होइन बिताइरहेको त्यो क्षण सम्झ त मनमा कस्तो हुन्छ है। मन यस्तो यस्तो चञ्चल चञ्चल खुसी भएर आउँदैन त। मेरै हो भनेको थियो खै किन भन्ने कहिलेकाहीँ मन अलि अमिलो हुन्छ होइन, मेरै हो भनेकै थियो मैले भनेको थिइनँ र खै किन भन्ने कहिलेकाहीँ मन अलि अमिलो हुन्छ। मनमा अनेक प्रश्नहरू आउँछन् तर जब तिम्रो त्यो निष्कपट मुस्कान र म प्रतिको साँचो मायालाई सम्झिन्छ नि तब ती सबै डर र संशयहरू कुहिरो जस्तै उडेर जान्छन्। तिमी मेरो वर्तमान मात्र होइनौ, मेरो आउने हरेक भोलिको सुन्दर साथी पनि हो होइन। कहिलेकाहीँ यो भनौँ न कफीको कप समातेर टोलाइरहँदा मलाई तिम्रो हातको न्यानोपनको धेरै न्यास्रो लागिरहेको छ। मन त थियो अहिले नै उडेर तिम्रो छेउमा आऊ र तिम्रो कपाल सुनसुन्दा होइन सुनसुनाउँदै जिस्क्याउँ, तर के गर्नु समय र दूरीले बाँधिदिएको छ। त्यसैले यो चिठी मार्फत मेरो धेरै धेरै माया र एउटा न्यानो अँगालो पठाइरहेको छु है होइन, त्यो गालामा अठाएर होइन धेरै नसोचिकन अब ज्ञानी भएर सुताइरहे क्या। सपनामा आउने अनुमति मागेर चिठी यहीँ बन्द गर्छु। उही तिम्रो है मायामा पर्नु भएको छ र यसरी नै चिठी लेख्नु भएको छ भने मैले खासै लेख्न त आउँदैन भन्न आउँदैन वाचन गर्न आउँदैन तर प्रयास चाहिँ गरिरहेको हुन्छ अरू कुराको है। मिनु लम्तारी नगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला अर्को म्यासेज पनि वाचन गर्न चाहन्छु, थुप्रै म्यासेजहरू आइसकेछन् है। तामाङनी कोपिला हुनुहुन्छ, मिस यु अल भन्नुहुन्छ, त्यस्तै हुनुहुन्छ। प्रकाश केसीले पनि सुन्दै हुनुहुन्छ अनि यति बेला मलाई म्यासेज पठाउनु भएको छ। दाई मैले त अब हजुरको कार्यक्रम नसुनिकन म रुममा गएँ है भन्नुहुन्छ। सुत्न दाई, आज त मैले रोजे गीत पनि राखिदिनु भएन भन्नुहुन्छ। हस् धन्यवाद यहाँलाई म्यासेजको लागि पनि हुन चाहन्छु। प्रकाशजी शुभरात्रि भन्न चाहे। त्यस्तै गरेर यति बेला तामाङ्नी कोपिला हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, राज कालीकोटे हुनुहुन्छ, चापाली हिरो राज कालीकोटे बिर्तामोड चापा घरकै अहिले सिएबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। रानी राजकला हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै हेलो दाई नमस्ते, म पनि सुनिराखेको छु है सिन्धुली ग्वालटारबाट प्रकाश मोक्तान, सम्झना सबैमा भन्नुहुन्छ। रूपसन आयोगी हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर एम उज्रेल हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ, छोटा छोटो म्यासेज वाचन गर्न खोज्छ, समस्या आइदिन्छ है। ठिक छ, हजुरको रेडियो सुन्नुहुन्छ, कार्यक्रम एसएमएस धेरै अनुहार भइराखेको छ।
दुई आँखा बन्द हुन्छ तिम्रो सम्झनामा, दुई आँखा बन्द हुन्छ तिम्रो सम्झनामा, आस्ते आस्ते मन रुन्छ तिम्रो सम्झनामा, दुई आँखा बन्द हुन्छ तिम्रो सम्झनामा, आस्ते आस्ते मन रुन्छ तिम्रो सम्झनामा, यो मुटुमा तिम्रै माया बोकी हिँड्ने गर्छु, यो मुटुमा तिम्रै माया बोकी हिँड्ने गर्छु, मनले धेरै सपना बुन्छु तिम्रै सम्झनामा, मनले धेरै सपना बुन्छु तिम्रै सम्झनामा, दूरी टाढा भए पनि घुम्छौ मेरै वरिपरि, दूरी टाढा भए पनि घुम्छौ मेरै वरिपरि, मेरै दिलले बोली सुन्छ तिम्रै सम्झनामा, मेरै दिलले बोली सुन्छ तिम्रै सम्झनामा, दुई आँखा बन्द हुन्छ तिम्रो सम्झनामा, हाँस्दा हाँस्दै मन रुन्छ तिम्रो सम्झनामा भन्नुहुन्छ एमजुरेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु हुजुरीबाट भन्नुहुन्छ। सम्झिनु भएको छ दृष्टि अनिसा सुनवार, सुना कन्दुङ्गा दिदी, भूमिका राई, सरिता राई, सुनिता कार्की राई, राजकला कोपिला चामलिङ राई, बेलिया छामी, रिता राई रोदन, मनिषा मनु, सन्ध्या थामी, सुनिया सुनिया, सरिता आयु, रञ्जिता माला ठकुरी, जया थापा मगर, मुना भण्डारी, दाई घायल अभिमान सुनवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कति मिठो झुट बोलेर होइन, ठिक छ। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई, सुन्दैछु भन्नुहुन्छ मिडिया प्रेमी राई, अनि सानुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ, धनुगजमेर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, झर्कन मानिकन वाचन गरिदिनुहोस् ल भन्नुहुन्छ धनुजी। जिन्दगीमा मैले झर्क मानेको छैन जस्तो लाग्छ कसैसँग पनि, होइन, म एउटा सिद्धान्तमा चल्ने मान्छे हो, मेरो कारणले कसैको मन नदुखोस् होइन भन्ने मान्छे हो, त्यो भएर पनि मेसेजहरू म वाचन गर्छु, होला पुरा वाचन नहोला, तर पनि झर्को मान्य छैन, किनकि यहाँले मलाई माया गर्नुभएको छ, त्यो मायालाई मैले जतनसँग सम्हाल्नुपर्ने हुन्छ, राख्नुपर्ने हुन्छ जस्तो पनि लाग्छ, होइन। तपाईँले माया गर्नुभएको छ, मैले वास्ता गरिनँ भने त्यो माया के माया होइन र, त्यही भएर म्यासेज भाषण गर्छु। घर परिवार, मम्मी बाबा, दाई भाइ बहिनी, दाईहरूमा रविन तामाङ, नरगिची, मिनराज मगर, शङ्खलाल तामाङ, त्यस्तै गरेर दिदी कविता, बबिता, त्यस्तै साथीहरूमा शिला अधिकारी, युनिसा तामाङ, जेनिसा श्रेष्ठ, अनु मगर, कुमार श्रेष्ठ, कृष्ण सुनवार, वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, त्यस्तै गरेर राज घले मगर, विनिता छेत्री, अमिना, सञ्जय बस्नेत, सम्पाली शेर्पा, हिमाली छेत्री, निशा श्रेष्ठ, छेत्री कल्पु, निशा लामा, शुक्रराज रसालिक, रामकुमार लिम्बू, रमेश गजमेर, रमेश कतानी, कविता कतानी, अविनाश मगर, मौसम अछामी, बेली अछामी, राम बराल, भुवन बराल, अभिषेक कुमार धनुकी, सुनिता सुनवार, रमिला तामाङ, राजु भुजेल, राज कालीकोटी पोखरेल, सबिना रूपसनायकी, सोना कन्दुङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। 11:02 भइसकेको छ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, हुनुहुन्छ दीपिका पूर्व छाने मगर हुनुहुन्छ, काठमाडौँबाट सुन्दैछ है दाई, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। कोपिला भुजेल हुनुहुन्छ, दाई कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ। धर्मराज हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, साउने सङ्क्रान्तिको शुभकामना सम्पूर्णमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्रणिल मुक्तान हुनुहुन्छ, दाजु आज मलाई बिन्ती मेरो कोटी कोटी छ भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ, बिन्ती मेरो कोटी कोटी छ है, ठिक छ, म्यासेज नै कता गयो गयो है, दोराम बासलिङबाट हो, ठुलो पानी परिरहेको छ दाजु भन्नुहुन्छ, यता पनि पानी ठुलो त परेको छैन यता, तर पनि पानी चाहिँ परिरहेको छ है, मौसमविदहरूले पानी पर्छ भनेर भनिरहेका छन्, सो तपाईँ बसेको ठाउँ कस्तो छ त्यसमा चाहिँ ध्यान दिनु ल भन्नु पनि हुनुहुन्छ है। त्यस्तै गरेर यात्रामा निस्कनु अगाडि मौसमको अनि बाटोको बारेमा पनि जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला भन्न चाहन्छु सबैलाई भनौँ न। मेसेजहरू मैले छुट्टै धेरै छुट्याएँ जस्तो लाग्छ। हिराबहादुर लकाईजी हुनुहुन्छ, म चाहिँ सुनेर बसिराखेको छु है सर भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, माया गर्नुहुन्छ तपाईँले, मलाई खुसी लाग्छ पनि भन्न चाहे। मैले भने त माया यस्तो होस् कि होइन, माया यस्तो होस् जुन चाहिँ अठुट रहोस् कि होइन पनि भन्न चाहन्छु। 11:03 गयो, ठिक छ, म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ, म्यासेजहरू वाचन गर्छु अझै पनि छ। यति बेला
मेसेजहरु मैले धेरै छुटाए जस्तो लागिरहेको छ. सबै वाचन गर्नुपर्ने हुन्छ नत्र फेरि अलि सानो हुन्छ जस्तो लाग्छ. कुमार श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दै छु भन्नुहुन्छ. उहाँ दोलाखा मार्बु घर भयो, अहिले चाहिँ काठमाडौँबाट. सञ्जना सबै मगाउँदै हुनुहुन्छ. श्रीधर पौडेल हुनुहुन्छ, कार्यक्रम सुन्दै छु भन्नुहुन्छ. इन्डियाबाट नेपाल गएर अर्को खाँचियो भन्नुहुन्छ. राजेश मैले सबै वाचन गरिसकेको छु भनेपछि छुट्याएको उनका एमपी विवास लिम्बू हुनुहुन्छ, सञ्जना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. छुट्यो छुटेन न छुट्यो कि भनेर कहिलेकाहीँ मन दुख्छ नि होइन. मेसेज वाचन किन भएन भनेर फेरि सोचिरहनु भएको हुन्छ तपाईँले. निर्दोष थियौँ हुनुहुन्छ, कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ. आज पनि आइपुग्यो है, दामी छ कार्यक्रम भन्नुहुन्छ. कतारबाट छ निर्दोष हो भन्नुहुन्छ. पाँच थरको मिकलाक्जुङमा घर हो होइन, घर परिवार सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ. समीक्षा जोशी, अङ्किता सुनवार, माया राई, जुनिता चामलिङ राई, कालीकमल लिम्बुनी, त्यस्तै माया आयुष, मेरो प्यारो मान्छे तिमी, दिल्ली खिरी, आफू संस्कृति लामा, रुबिना थामी, लिम्बुनी पबिना कविता कथानी सरी, काली शर्मिला चौलागाई, कनुषा सुनवार, काली अञ्जना शेर्पा, मनिषा बान्त, मनु सरिता, एकथमा राई, अनिता कुर्बेली, खुसीमा मतपया, कल्पना छेत्री लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. आकाश राई हुनुहुन्छ, कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ. पूर्वेली आकाश राई धरानबाट भन्नुहुन्छ, सम्झना सन्देश राख्नु पर्दा भूमिका राई, कमला मुखिया, आशिष नयन बस्नेत, रमन मोक्तान तामाङ, निमा शेर्पा, अमित किरात राई, पूजा योङहाङ, बिहानी अनुष्का, सुमिता कुलुङ राई, अनिसा सुनार, जुना लिम्बू, सुनिम शेर्पा, योजनी मिहाङ लिम्बू, एक्सन विराज राई, विद्या लिम्बू, आङ बहाङ, लबिरमान सुनवार, कमला उनिम लिम्बू, मिडिया प्रेम निर्मला उनिम, बसन्त श्रेष्ठ, माधव रिङ्गेल, अर्पण रोशनी, राजकाली मगर, कुमार फुटबली, कान्छा लगायत सबैमा सञ्जना छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. अजय राईमाझी हुनुहुन्छ, अजय राईमाझी छेत्री हो है. रैना देवी गाउँपालिका छहरा चार पाल्पा घर भइहाल काठमाडौँदेखि सुन्दैछु. मिल्छ भने पशुपति शर्माको जाम भने जान छेउ र पोखरा गीत राखिदिनुहोस् ल, तिज गीत एल्बमबाट राखिदिनुहोस् भन्नुहुन्छ. अर्को गीत मैले ठिक पारेँ अजयजी, सरी भन्न चाह. मिनु लम्तरी मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ. घर परिवार साथीभाइ सबैमा सम्झना छ है भन्नुहुन्छ अजय राई माझीजीले पनि. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. अपछि मैले प्राप्त सबै मेसेज वाचन गरिसकेँ जस्तो लाग्छ. बाबुरा मगर हुनुहुन्छ, ओखलडुङ्गा पोकली घर भइहाल चाहिँ रियादबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ. साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. भन्दै अब चाहिँ मन दुख्यो दुखेन होला, किनकि मैले सबै मेसेज वाचन गरिसकेँ नि होइन. नदुखाउनुहोस् ल पनि भन्न चाहे. 11:06 गइसकेको छ, समयको कार्यक्रम अघि नै सकेर पनि समय उकालो कि ओह्रालो लागिसक्यो के भन्छ नि होइन, खट्किसक्यो है के भन्छ, त्यस्तै त्यस्तै भइसकेको छ. छुट्टिनुपर्छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु. कार्यक्रम के कस्तो लाग्यो सर, सल्लाह सुझाव दिनु होला है पनि भन्न चाहन्छु. हजुरहरूको इच्छा अनुसार चल्नुपर्छ जस्तो लाग्छ होइन. तपाईँ भनेको भगवान् हो, तपाईँ बिना हामी रहन सक्दैनौँ. त्यही भएर हामीलाई बाटो देखाउनुहोस् पनि भन्न चाहन्छु. कार्यक्रमहरू नराम्रो भइरहेका छन् भने सल्लाह दिनुहोस्, सुझाव दिनुहोस् होइन. भनौँ न अब शैली नराम्रो लाग्न सक्छ अथवा केही सुधार गर्नुपर्ने हुनसक्छ, ती कुराहरू पनि सम्झाउनुहोस्. अथवा यी कुरामा केही कुरा थपिदिएको भए अथवा यो टपिकमा रहेर बोलिदिएको भए भन्ने जस्तो केही लाग्छ भने पनि भन्न सक्नुहुन्छ. नम्बर 0848 40 26 रहेको छ. मेसेजहरू पनि पठाएर सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहे. त्यस्तै गरेर कल्पना साम्बाङले पनि सुनेछु भन्नुहुन्छ. अनि अर्को कुरा भन्नुपर्दाखेरिमा प्रायः जस्तो के भन्दाखेरिमा हामी रुल्स एन्ड रेगुलेसन अनुसार चल्नुपर्छ है पनि भन्न चाहन्छु. एउटा भनौँ न म अलिकति फर्म्याटभन्दा बाहिर त प्रायः जस्तो अलि रमाइलो गर्ने मुडमा आउँछु होइन, कार्यक्रममा आउँदाखेरि सहभागी हुँदाखेरि. तर अनि अर्को एउटा कुरा भनेको म समयलाई अलिकति रातको समयमा चाहिँ धेरै म्यासेजहरू हुन्छन् अनि मनका भावनाहरू कहिलेकाहीँ राख्दा राख्दै समयको अभाव भनौँ न 11:10-15 पनि हामी गइरहेका हुन्छौँ होइन, 11:15 पनि कार्यक्रम गइराखेको हुन्छ, अनियर भइराखेको हुन्छ. त्यो बाहेक अरू कार्यक्रमको परिधिभित्र नियमभित्र रहेर हामी चल्नुपर्छ जस्तो लाग्छ होइन. गीत सङ्गीत पनि चाडपर्व अनुसार बज्नुपर्छ जस्तो लाग्छ होइन, कार्यक्रम अनुसार चल्नुपर्छ जस्तो लाग्छ होइन. दसैँका गीत अहिले हामीले अहिले राख्न सक्दैनौँ, तिजका गीत अहिले नै हामीले बजाउन सक्दैनौँ पनि भन्न चाहन्छु. यी कुराहरूलाई पनि बुझिदिनुहोस् है पनि भन्न चाहन्छु. त्यस्तै गरेर यो त भयो केही जानकारी. अर्को कुरा भन्नुपर्दाखेरिमा मौसममा फेरबदल भइराखेको छ,
होइन तपाईँको वस्तुस्थिति, तपाईँ बस्ने ठाउँ कस्तो ठाउँमा बस्दै हुनुहुन्छ, होइन बिरालो जमिन कस्तो छ त्यसमा ध्यान दिनुहोला है पनि भन्न चाहन्छु। एकदम गर्मी हुन्छ, काम बेसरी चर्को लाग्छ, एक्कासी पानी पर्दाखेरि नसोचेका घटनाहरू घटिरहेका छन्, होइन त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु। अर्को कुरा भन्नुपर्दाखेरिमा यात्रामा निस्कनु अगाडि कतै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने बाटोको बारेमा, मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। लामखुट्टेको टोकाईबाट बस्नुहोला, यति बेला पानीको मुहान फोहोर धमिलो भएको हुनसक्छ, उमालेर पानी पिउने बानी बसाल्नुहोला पनि भन्न चाहन्छु। रातको समय छ, लामखुट्टेको टोकाईबाट बस्नुहोला, विद्युतीय उपकरणहरू रातको समयमा चार्जिङमा राखेर नछोड्नुहोला। पानी पिउने बानी छ रातको समयमा भने छेउमा मखमा बोतलमा होइन केहीमा गिलासमा केहीमा ल्याएर राख्नुहोला पनि भन्न चाहन्छु। अनि अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला, झ्याल ढोका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला, कोही कसैलाई केही भन्नु थियो कि सम्झाउनु बुझाउनु केही थियो कि बिर्सनु भयो कि सम्झिनुहोला है पनि भन्न चाहन्छु। भने अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ औषधि लिन बिर्सनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला है पनि भन्न चाहन्छु। तपाईँको स्वास्थ्य भनेको हाम्रो स्वास्थ्य होइन, त्यो भएर मैले सधैँ यी कुराहरूलाई भनिरहेको हुन्छु, याद दिलाइरहेको हुन्छु। सो बुझिदिनुहोला है, ध्यान दिनुहोला है पनि भन्न चाहे भन्दै अब धेरै कुराहरू गरेँ मैले, समय सान्दर्भिक कुराहरू जोडे, माया प्रेमका कुराहरू त मैले जहिले गरिरहेको हुन्छु, प्रायः जस्तो मैले मायामा रोमान्टिक भन्दा पनि बढी बिछोडका कुराहरू होइन, प्रायः जस्तो अहिले यो बिछोडका सम्बन्धहरू अथवा यो घटनाहरू बढी देखिएर पनि हुनसक्छ, मेरो दिमागमा त्यो बसेको पनि हुनसक्छ, त्यो भएर पनि प्रायः जस्तो मैले बिछोडका कहानीहरू अथवा कुराहरू गरिरहेको हुन्छु र मलाई त्यस्तै पनि लाग्छ होइन, माया देखासेकी भयो जस्तो लाग्छ होइन, वास्तविक माया भएन अथवा साँचो माया भएन जस्तो लाग्छ। आज एउटासँग माया बस्यो, एउटालाई माया गर्यो, झुटो आश्वासन दियो, त्यसको जीवनसँग खेल्यो, त्यसपछि होइन एक दुई दिनपछि अर्कोसँग माया गर्यो, त्यो त्यो देखिरहेर मैले विभिन्न कुराहरू त्यो एक्सपेक्टबाट भनिरहेको हुन्छु। मैले भनेका कुराहरू नै हुन्छ भन्ने होइन, होइन मैले एउटा दुईवटा देखेर भनिरहेको हुन्छु भने तपाईँले एउटा दुईवटा राम्रा कुराहरू देखेको हुनुपर्छ होइन, त्यही भएर मैले भन्ने कुराहरू र तपाईँले भन्ने कुराहरू भिन्दा भिन्दै पनि हुनसक्छ, अथवा मैले सोच्ने कुरा र तपाईँले सोच्ने कुरा भिन्दै हुन्छ होइन, त्यही भएर मैले भनेकै हुनुपर्छ भन्ने होइन कि, तपाईँले तपाईँको सोचअनुसार चल्नुहोस् पनि भन्न चाहे होइन, माया प्रेमको कुरामा चाहिँ होइन। अनि अर्को भनेको मौसमहरू, ती जनहितमा कुरा जारी कुराहरू चाहिँ ध्यान दिनलाई पनि भन्न चाहन्छु। भन्दै 11:12 गयो, यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद, मेसेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, कस्तो लाग्यो कार्यक्रम सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु पनि भन्न चाहे। अनि त्यस्तै गरेर मैले केही कुराहरू गर्दै जाँदाखेरि भनौँ न मेरा कुराले होइन मेरा शब्दहरूले मन दुख्यो भने माफी माग्न चाहन्छु, सकभर त त्यसो गर्दिनँ मलाई थाहा छ होइन, जानी जानी मैले कसैको मन दुखाएको छु जस्तो लाग्दैन, आजसम्म कार्यक्रम 4-5 वर्षसम्म चलाए अहिलेसम्म कसैको मन दुखाएको भए त्यसमा पनि माफी माग्न चाहन्छु, जानी जानी चाहिँ छैन होइन, कहिलेकाहीँ नजानी नजानिनु पाराले पनि शब्दहरू होइन भन्न सकिन्छ कार्यक्रममा, त्यस त्यो कारणले दुखायो भने त्यसमा पनि माफी माग्न चाहन्छु पनि हुन चाहे। भन्दै अन्तिममा तपाईँको माझमा खुमन अधिकारी अनुविष्णु माझीको आवाजमा रहेको गीत बिन्ती मेरो कोटी कोटीमा यो गीत राख्दै राख्दै आजको बसाइबाट छुटे। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: Surya Jyoti Sahitla. यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौं
1: सही रोजो सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: सर्लाइका अध्यक्ष सीताराम पोखरेलले हरिवनमा हुने कार्यक्रममा सहभागीलाई मही खुवाउने परिपाटी विस्तारै बढ्दै गइरहेको बताउनुभयो। महासंघकै स्थापना दिवस समारोहमा केही साता अघि जिल्लाभरबाट सहभागी भएका वनकर्मीहरूले कार्यक्रममा चिसोको साटो मही वितरण हुँदा खुशी मानेको पोखरेलको भनाई छ। स्वास्थ्यको ख्याल गर्दै मौलिकता परम्परा तथा संस्कृति पनि बचाई राख्ने तथा प्रवर्धन गर्न कार्यक्रममा सहभागीलाई मही खुवाउन शुरू गरिएको उहाँको भनाइ छ। अब महासंघले आयोजना गर्ने कार्यक्रममा खाजा खुवाउँदा प्लास्टिकका प्लेटको साटो सालका टपरी प्रयोगमा ल्याउने समेत उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हामीले त महासंघको कार्यक्रममा खाजाका रूपमा चिल्लो र धेरै समय अघि पकाइएको परिकार भन्दा दही चिउरा नै प्रयोग गर्ने गरेका छौं। बिहानी सामुदायिक वन मूर्तियाका अध्यक्ष दिनेश थापाले सार्वजनिक कार्यक्रममा यसरी पहिलो पटक चिसो पदार्थको सट्टा मही वितरण गरेको देख्दा असाध्य खुशी लागेको बताउनुभयो। उहाँले भन्नुभयो, हामी बुढापाकाहरूले मात्र दही महीको महत्व बुझेका छौं, त्यसैले यसको सकारात्मक प्रयास हुनु त असाध्यै राम्रो हो। अनेक खाले चिज पदार्थ भनेपछि हुरुक्क हुनेमा विभिन्न स्वास्थ्य समस्या बढ़ेको आफूले पाएको थापाको भनाइ छ। अहिलेका धेरै मानिसले मही खानै छाडिसकेको अवस्थामा सार्वजनिक कार्यक्रम मार्फत नै महीको प्रवर्धन गर्नु अत्यन्त सकारात्मक भएको थापाले बताउनुभयो। चिकित्सकहरूका अनुसार मही पिउनु स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Sicily. LG le ayo, naya LG Essential Series. Aba kifayati mulyama. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलले 245 वटा धारामा संशोधन गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। संविधानका कुल 308 धारा मध्ये करिब 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो। सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदहरूले पनि संविधान नै पुनर्लेखन गर्न खोजिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री वारेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफलमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ। कार्यदलको प्रतिवेदनका धारा 274 अनुसार नेपालको सार्वभौमिक सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ। कार्यदलले प्रतिवेदन बिहिबार बुझाएको हो। कार्यदलले प्रतिवेदन बुझाए पनि संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानभित्र राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका छन्। मन्त्री परिषदले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी 16 चैतमा कार्यदल गठन गरेको थियो, तर कार्यदलमा कांग्रेसले प्रतिनिधि पठाएन। एमाले तोकेका प्रतिनिधि बैठकमा सहभागी नै भएनन्। 22 असारमा नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका थिए। संविधान संशोधनको संवेदनशीलतालाई हेरेर कार्यदल गठन गरेको जस्तो देखिएको थिएन। देशका नागरिकलाई प्रतिनिधित्व गर्ने दलहरूलाई बाहिर राखेर जान सकिँदैन, वरिष्ठ अधिवक्ता निमार्जन आचार्यको भनाई छ। त्यस्तै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार कार्यदलमा सहभागी दलका प्रतिनिधिहरू बाहिरिएपछि यसको औचित्य समाप्त भएको थियो। औचित्य सकिएको कार्यदलले बुझाएको प्रतिवेदनको के अर्थ हुन्छ र टीकाराम भट्टराईको भनाइ छ। त्यस्तै संयोजक बहसपत्र तयार पार्ने कार्यदलका संयोजक असीम शाहका अनुसार प्राप्त सुझावलाई जस्ताको त्यस्तै राखेर प्रतिवेदन तयार गरेका छौं। अन्य दलसँग सम्वाद गर्न प्रधानमन्त्री र पार्टी सभापतिका लागि यो दस्तावेजले ढोका खोलेको असीम शाहको भनाइ छ। प्रधानमन्त्री वारेन्द्र शाहका अनुसार संविधान संशोधनबारे अहिले बहसपत्र तयार गर्ने हो। सरकारवाला सबै क्षेत्रसँग यसबारे कार्यदलले कुरा गरेको छ। अहिले नै संविधान संशोधन प्रक्रिया शुरू गरिहाल्ने होइन, प्रधानमन्त्री वारेन्द्र शाहको भनाइ छ। बहसपत्र तयार पार्ने कार्यदलले संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानविदहरूको टिप्पणी छ। कार्यदलको प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीका रूपमा लिई सबै राजनीतिक दल समेट्न सरकारलाई संविधानविदहरूले सुझाव दिएका छन्। संविधान संशोधन गर्न खोजिएको कि पुनर्लेखन शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: नागरिक दैनिकमा 5 मन्त्री हटाइँदै बालनका लागि अवसरकी चुनौती शीर्षकमा खबर छापिएको छ। सिंहदरबारभित्र पछिल्ला केही दिन यता एउटा चर्चा तीव्र रूपमा बढ्दै गइरहेको छ। प्रधानमन्त्री बालन र शाह बालन नेतृत्वको सरकारले 5 मन्त्रीलाई हटाएर नयाँ मन्त्री राख्ने तयारी गरेको छ। औपचारिक बहसको विषय नभए पनि यस विषयमा राजनैतिक वृत्त, प्रशासनिक संयन्त्र र सत्ता निकट वृत्तमा राम्ररी नै चर्चा पाइरहेको छ। चर्चामा रहेका मन्त्रीहरूमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी छन्। यसरी यदि यो चर्चा निर्णयमा परिणत भयो भने यो सरकार बने यताकै सबैभन्दा ठूलो मन्त्री परिषद पुनर्गठन हुनेछ। यसले सरकारको कार्यशैली, सत्ता समीकरण र आगामी राजनैतिक दिशाबारे पनि नयाँ बहस शुरू गर्ने निश्चित देखिएको छ। सरकारको औपचारिक धारणा सार्वजनिक भइसकेको छैन, तर सिंहदरबार स्रोतका अनुसार सरकारभित्र कार्य सम्पादन समीक्षा, आगामी नीति कार्यान्वयन र राजनैतिक सन्तुलनका विषयमा विभिन्न तहमा छलफल भइरहेका छन्। यही पृष्ठभूमिमा केही मन्त्री परिवर्तन हुन सक्ने चर्चा चुलिएको हो। यद्यपि अहिलेसम्म मन्त्री परिषद पुनर्गठन सम्बन्धी न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले केही बोलेको छ, न सरकारका तर्फबाट कुनै विषय बाहिरिएको छ, त आन्तरिक रूपमा औपचारिक टीका टिप्पणी मात्र। मन्त्री फेरबदलको चर्चाका पछि सरकार र मन्त्रीहरूको कार्यशैली नयाँ नीति तथा कार्यक्रम र बजेट तथा प्रधानमन्त्रीको हस्तक्षेप कार्यशैलीको चर्चा हुने गरेको छ। चिया चर्चामा भएको छलफल र सिंहदरबार परिसरमा हुने कुराकानीको तारतम्यतालाई हेर्दा मन्त्री फेरबदलका तीन विषय प्राथमिकतामा उठेको विश्लेषण गरिएको छ। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह बालिनले असार 25 गते नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग सिंहदरबारमा छलफल गरे। उक्त भेटमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई बोलाएनन्। बरू व्यवसायी समेत रहेकी सांसद विदुषी राणालाई छलफलमा सँगै राखे। झण्डै दुई तिहाई बहुमतको सरकार बने पनि निजी क्षेत्र उत्साहित नभएपछि प्रधानमन्त्री शाह श्रृंखलाबद्ध भेटघाटमा व्यस्त छन्। उद्योगी व्यवसायीसँग छलफल गरेपछि उनले असार 26 निर्माण व्यवसायीसँग भेट गरे। लगत्तै ऊर्जा क्षेत्रका प्रतिनिधि, व्यवसायी, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाली पानका अध्यक्ष सहित पदाधिकारीलाई बोलाए, तर यी कुनै पनि भेटघाटमा अर्थमन्त्री वाग्लेलाई राखेनन्। यसले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ़ेको संकेत गरेको छ। प्रधानमन्त्री शाहको यो शैली अर्थमन्त्री वाग्लेलाई चित्त बुझेको छैन। उनले पार्टी सभापति रवि लामिछानेलाई पनि यसबारे गुनासो गरिसकेका छन्। 28 असारमा बुढानीलकण्ठ स्थित आफ्नै निवासमा आएका शाहसँग सभापति लामिछानेले यसबारे सोधेका थिए। राष्ट्रपति सूत्रका अनुसार शाहले उल्टै पर्फर्मेन्स देखाउन नसकेका केही मन्त्रीहरू हटाउनुपर्ने प्रस्ताव गरेका थिए। त्यसरी हटाउन चाहेका मन्त्रीहरूमा अर्थमन्त्री डाक्टर वाग्लेको पनि नाम सुनेपछि लामिछानेले उक्त प्रस्ताव अस्वीकार गरे। उल्टै उनले प्रधानमन्त्रीको सचिवालयका केही सदस्य हटाउन सुझाव दिए। व्यवसायिक पृष्ठभूमिबाट आएकी सांसद विदुषी राणालाई व्यवसायी संघको भेटमा सँगै राखेर प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई तर्साउन खोजेको चर्चा राष्ट्रपाभित्रै छ। सांसद राणाले प्रधानमन्त्री संघको निजी क्षेत्रको भेट निकै फलदायी भएको र प्रधानमन्त्री संघको छलफलले उद्योगी व्यवसायी उत्साहित भएको बताएकी थिइन्। अर्थमन्त्री वाग्लेसँग प्रधानमन्त्री बालिनले कुरा नमिलेको शुरूकै दिनदेखि हो। सरकार गठन लगत्तै उनले वाग्लेको पहिलो विदेश भ्रमण नै रोकिदिएका थिए। अमेरिकाको वाशिङटन डीसीमा भएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको स्प्रिड मिटिङमा मन्त्री स्तरीय सहभागिता सम्बन्धी अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीले स्वीकृति गरिदिएनन्। त्यस्तै अर्थनीतिमै मत भिन्नता, कार्य सम्पादनमा असन्तुष्टि, निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री बाइपास, बजेट अघि भित्राइएका गाड़ी र करको दर हेरफेर विवाद, सोडिमको अमेरिका भ्रमण अस्वीकृत लगायतका उपशीर्षकमा चिसियो बालेन सोडिम सम्बन्ध शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
3: आजका पत्र पत्रिकाहरूमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रिहा भएको सम्बन्धी समाचारहरू छापिएका छन्। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा विशेषले साधारण तारिखमा छान्न भनेको हो। उनलाई गत 8 असारमा पक्राउ गरी मुद्दा दायर गरिएको थियो। पौडेलले लाभ लिएको भन्ने पर्याप्त आधार नभएको भन्दै उनलाई अदालतले साधारण तारिखमै छाड्न भनेको हो। उनलाई 20,90,00,000 बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। बिचौलिया दीपक भट्टलाई फाइदा हुने गरी निर्णय गरेर लाभ लिएको अभियोग पौडेलमाथि लगाइएको छ।
2: विगत 9 दिनदेखि जारी मिटर ब्याज विरोधको आन्दोलन स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान 9 बजेदेखि शुरू भएको सरकारी वार्ता टोली र पीड़ित पक्षबीच साढे पाँच बजे 9 बुझे सहमति भएपछि आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको मिटर ब्याज पीड़ितको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि वार्ताको पहल भएको थियो। असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम बिहिबारे काठमाण्डु आएका पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच सघन वार्ता समेत भएको थियो। शुक्रबार फेरि दुवै पक्षबीच झण्डै 8 घण्टा छलफल भएपछि यो सहमति जुटेको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीतर्फ सचिव सापकोटा र पीड़ित पक्षतर्फ अवधेश कुशभाले हस्ताक्षर गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथा पुनः उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेक स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयक मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्ने छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्ति ग्यारेन्टी गरिनेछ। सहमति अनुसार वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेमाथि कड़ा कार्यवाही व्यवस्था गरिनेछ। मिटर ब्याज पीड़ितको आन्दोलन स्थगित शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ।
3: कोलकाता विराटनगर रेल कार्गो सेवा सञ्चालनमा तेस्रो मुलुकबाट हुने आयात अब सिधै विराटनगरसम्म शीर्षकमा नागरिक दैनिकमा खबर छ। नेपाल भारत परिवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालसम्म ढुवानी गर्ने प्रक्रियामा महत्वपूर्ण विस्तार गर्दै कोलकाता विराटनगर रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल भारत परिवहन सम्झौता अनुसार तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सड़क, रेल र राजमार्ग प्रयोग गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ। भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले 4 नोभेम्बर 2026 इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टन बजार बन्दरेहाबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल सेवा सञ्चालनको अनुमति दिएको थियो। उक्त निर्णय कार्यान्वयनका लागि कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासले निरन्तर पहल गरिरहेको जनाएको छ। त्यसपछि 26 फेब्रुअरी 2026 कोलकाता भन्सारले सूचना जारी गर्दै कोलकाता र हल्दियाबाट जोगबनी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर स्थित नेपाली भन्सार यार्डसम्म रेल मार्फत माल सामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाइएको थियो। सही व्यवस्था अनुसार शुक्रबार कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो औपचारिक रेल कार्गो